यो सुमधुर सङ्केतनका साथै आजको कार्यक्रम यहीँ समाप्त हुन्छ। कार्यक्रम श्रवण गरी अवश्य नै लाभ प्राप्त गर्नुभयो होला। आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति, धर्म, समाज तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन। यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख, शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्यपूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो श्यामा श्याम धाम ठिमी हनुमन्ते पुल भक्तपुर। सम्पर्क 6630059 9841423437। आजको दिन यहाँको मङ्गलमय रहोस्। जय श्री राधे।

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाको उच्चस्तरीय सामान्य बहस असोज 6 गतेदेखि 12 गतेसम्म अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारी अनुसार महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपालसहित 50 मुलुकका सरकार प्रमुख सहभागी हुने निश्चित भएको जानकारी दिनुभयो। महासभामा जलवायु परिवर्तन र त्यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने विषय प्रस्तुत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभामा नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू सबैभन्दा धेरै जस्तो भोग्नु परिरहेको विषयलाई प्रस्तुत गर्नेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर एकजना महिला सुत्केरी भएको घटनाको सत्य तथ्य छानबिन भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो सांसदहरूको प्रश्नको जवाफमा मन्त्री मेहताले घटनाको समयमा ड्युटीमा रहेका कर्मचारीलाई तत्काल कामबाट हटाइएको जानकारी दिनुभयो। छानबिन समितिको प्रतिवेदन आएपछि दोषी उप कारवाही गरिने उहाँले स्पष्ट पार्नुभयो। सरकारले आमा र नवजात शिशुको सुरक्षालाई प्राथमिकता दिँदै आएको मन्त्री मेहताले बताउनुभयो। उहाँले महिलालाई गर्भवती अवस्थादेखि प्रसुति पछिसम्म पनि निशुल्क सेवा दिइँदै आएको स्पष्ट पार्नुभयो। बैठकमा सभामुखसँग विशेष समय माग गर्नुभई नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले भोटेकोशी बाढीमा फँसेका तथा बेपत्ता भएका नागरिकको थप खोजी कार्यलाई निरन्तरता दिन सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरूले तराई मधेसका विद्यालयहरूमा विद्यार्थीको संख्या बढी र शिक्षकको दरबन्दी कम भएको विषय उठाउनुभयो। उहाँहरूले त्यसका कारणले शिक्षाको गुणस्तरमा असर परेको भन्नुहुँदै विद्यालयहरूमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनामा संलग्न अपराधीलाई कारवाही गर्नुको सट्टा उन्मुक्ति दिइएको, महिलाहरूले अझै पनि सड़कमै बच्चा जन्माउनु पर्ने अवस्था विद्यमान रहेको र खाना पकाउने ग्यासमा कालोबजारी भएको भन्दै यस्ता घटनामा संलग्नलाई कड़ा कारवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक भदौ 30 गते मंगलबार दिउँसो 1 बजे बस्ने कार्यक्रम छ। भोटेकोशी बाढीले थुपारेको ढुङ्गा माटो बालुवा र भवनका भग्नावशेष हटाउनकै लागि मात्र 95 अर्ब 42 करोड रुपियाँ खर्च लाग्ने अनुमान सार्वजनिक गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनस्थापनाका लागि खर्च लाग्ने अनुमान सार्वजनिक गरिएको हो। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनस्थापनाका लागि रकम खर्च हुने आकलन गरिएको छ। त्यस्तै शिक्षा क्षेत्रको पुनरुत्थानका लागि 2 अर्ब 34 करोड 32 लाख 17 हजार 500 रुपियाँ लाग्ने अनुमान सार्वजनिक गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको टोलीले तयार पारेको प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्। 11 विद्यालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका र 7 विद्यालयमा आंशिक क्षति पुगेको अनुमानमा सार्वजनिक गरिएको छ। बाढी प्रभावित क्षेत्रमा सरकारले खोज उद्धार राहत कार्यका लागि आफ्नो पहुँचमा रहेका सबै उपलब्ध स्रोत साधन परिचालन गरी जारी राखेको जानकारी दिएको छ। खोज उद्धार र राहत कार्यमा मित्र राष्ट्र भारत, चीन, कोरिया गणतन्त्रका सुरुङका उद्धार टोलीहरूले नेपाली सेनासँग नजिकको समन्वयमा काम जारी राखेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। संयुक्त अरब इमिरेट्सबाट खोज तथा उद्धार टोली, त्यसै गरी मलेसियाको विशेष विपद सहायता टोली एवं उद्धार टोली र अस्ट्रेलियाबाट विपद सहायता र प्रतिक्रिया टोलीले पनि काममा सहयोग गरिरहेको सरकारले जनाएको छ। हाल प्रभावित जलविद्युत आयोजनाहरू र अन्य स्थानहरूमा खोजी र उद्धारको कार्यलाई तीव्रता दिइएको छ। छिमेकी र मित्र राष्ट्रहरूबाट प्राप्त उपकरण, ड्रोन, लोडर र अन्य उद्धार सामग्रीहरू कार्यमा प्रयोग भइरहेको परराष्ट्र मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले जानकारी दिनुभयो। शवहरूको व्यवस्थापन र पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र कोरिया गणतन्त्रका फोरेन्सिक टोलीहरूले डिएनए संकलन, विश्लेषण र पहिचानलाई तीव्र बनाउन नेपाल प्रहरीसहितका सम्बन्धित अधिकारीहरूसँग मिलेर काम गरिरहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप स्वास्थ्य विशेषज्ञ एवं चिकित्सकहरूको टोली खटाइएको छ। बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा र थप प्रभावकारी अन्य स्वास्थ्य सेवाका लागि विशेषज्ञ चिकित्सक सहितको टोली नुवाकोट हिजो पठाइएको हो। प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालित भई दिइरहेको सेवामा मातृ तथा नवजात शिशु बाल बालिका तथा प्रजनन सम्बन्धी विशेषज्ञता सेवाको थप आवश्यकता देखिएपछि चिकित्सक सहितको टोली त्यसतर्फ पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच हिजो टेलिफोन वार्ता भएको छ। भोटेकोशी बाढीपछि उद्धार राहत र पुनस्थापनाका विषयमा टेलिफोन वार्तामा कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहले जलवायु विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रका रूपमा रहेको बताउनुहुँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति र नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्यान्ड सरकारको रचनात्मक भूमिकाको नेपाल सरकारले अपेक्षा गरेको बताउनुभयो। प्रतिनिधिसभाको हिजोको बैठकले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। यसअघि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोगलाई विधेयकको मस्यौदा गर्ने निकायका रूपमा विस्तार गर्न लागि जानकारी दिनुभएको थियो। प्रतिनिधिसभामा सांसदहरूले नेपाल कानून आयोग पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने विधेयकमाथि सांसदहरूले राख्नुभएको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिनुहुँदै मन्त्री गौतमले नेपाल कानून आयोगलाई आधिकारिक रूपमा विधेयकहरूको मस्यौदा तयार पार्ने निकायका रूपमा विकास गरी विधेयकमै समेट्न खोजिएको जानकारी दिनुभयो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभयो। बैठकले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सुर्णिम वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिद गर्दा भएको लगानी फलदायी हुन नसकेको उदाहरण दिनुहुँदै आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित लगानीका निर्णयहरू न्यून गर्न सरकार सचेत रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना, महिला सहभागिता लगायतका विषयमा उठेका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधन मार्फत सम्बोधन गर्न सकिने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ। उक्त पार्टीले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि हिजो महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको गत वर्ष 23 सम्बन्धी निर्णय गरिएकोमा उक्त निर्णय कार्यान्वयनका सन्दर्भमा समिति गठन गरिएको पार्टी प्रवक्ता खरेलले बताउनुभयो। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक केन्द्रीय कार्यालय च्यासलमा हिजो बस्यो। बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले छुट्टा छुट्टै प्रस्ताव प्रस्तुत गर्नुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। पूर्वाधार विकास मन्त्रालयले भोटेकुसी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिमा विभिन्न क्षेत्र सम्बद्धहरूको सहभागिता रहेको छ। समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा त्यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझावसहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल 13,23,81,267 रुपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बाढीमा प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले 15 करोड रुपियाँ सहयोग प्रदान गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार अर्थ मन्त्रालयमा हिजो आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको उपस्थितिमा प्राधिकरणले 15 करोडको चेक अर्थमन्त्री डाक्टर सुर्णिम वाग्लेलाई हस्तान्तरण गर्यो। त्यसै गरी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नेपाल यातायात

आए प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकता दिएको छ। भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले 15 करोड रुपियाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको उपस्थितिमा प्राधिकरणले 15 करोडको चेक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। भोटेकोसी नदीमा आएको बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनस्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुट्ने क्रम पनि जारी रहेको छ। एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भिल कम्पनीले भोटेकोसी बाढी प्रभावित परिवारको सहयोगका लागि 1 करोड सहयोग प्रदान गरेको छ। उक्त कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हिजो चेक हस्तान्तरण गरेको हो। रसुवास्थित भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले 994,695 सहयोग गरेको छ। महासङ्घले हिजो सिंहदरबार स्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। म्याग्दीको बेनी नगरपालिकाले रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीबाट प्रभावितका लागि 40 लाख रुपियाँ सहयोग गरेको छ। बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले 39,94,367 सहयोग गरिएको नगरपालिकाले जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले बाढी प्रभावित जनताका पक्षमा तत्काल उद्धार र राहतसँगै अस्थायी पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि प्रष्ट योजना तथा कार्यक्रम ल्याउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद पुनले भोटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढीबाट जनधनको अपूरणीय क्षति भएको, विदेशी सहित करिब सबै जिल्लाका मानिसको ज्यान गएको, रसुवा, नुवाकोट र धादिङका नदी आसपासका जनताका घर खेत सहित श्री सम्पत्ति गुमी सुकुम्बासीको अवस्थामा पुगेको दुःखदायी अवस्थालाई सम्बोधन गर्ने गरी प्रष्ट नीति तथा कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गर्नुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गरिने बताउनु भएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले हिजो काठमाडौँमा आयोजना गरेको समीक्षा तथा भावी योजना कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी 15 महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनस्थापना गरिने बताउनु भएको हो। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलको अध्यक्षतामा हिजो कोष सुरक्षा निकाय तथा विभिन्न सङ्घ संस्थाको सहभागितामा तीज पर्व 2083का लागि आवश्यक सुरक्षा, भक्तजनको व्यवस्थापन, भिड नियन्त्रण, सरसफाई तथा अन्य व्यवस्थापनका विषयमा समन्वय बैठक बसेको थियो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले विभिन्न स्थानबाट लागू औषध सहित 17 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुर धाम उपमहानगरपालिका 14 बाट 2, मोरङको लेटाङ नगरपालिका 4 बिपी चोकबाट 2, उदयपुरको त्रियुगा नगरपालिका 6 बाट 5, कञ्चनपुरको भीमदत्त नगरपालिका 4 बाट 2, कैलालीको धनगढी उपमहानगरपालिकाबाट 7 जना
धनगढी उपमहानगरपालिका 7 जना, आवाज चोकबाट 1 र टिकापुर नगरपालिका 9 बाट 2 जना पक्राउ परेका हुन्।

0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मध्य प्रदेश सरकार तथा सरकारवालासँग हिजो छलफल गर्नुभएको छ। यस्तै खेलकुद मन्त्री शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरेको पनि जानकारी दिनुभएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा कार्यदलका संयोजक राम बहादुर थापाले दुईवटा छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। पोखरा महानगरपालिकाको पृथ्वी चोकस्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको प्रक्रिया हिजोदेखि अघि बढेको छ। स्याङ्जाको गल्याङ नगरपालिका 7 र 11 जोड्ने गरी आँधी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। गल्याङ 11 बुढाथोकी डाँडा र वडा नम्बर 7 सेना पुकलाई जोड्ने गरी 444 मिटर लम्बाइको पुल निर्माण गरिएको हो। हुम्लाका स्याउ किसानहरू बजारको अभाव र भण्डारणको समस्याका कारण सस्तो मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट निर्धारण समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरेको भए पनि व्यापारीले तोकिएको मूल्य नदिँदा किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका हुन्। हुम्लाबाट संवाददाता काली बहादुर थापाको रिपोर्ट।
1: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाइ सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ बिक्री गर्न थालेका छन्। दैनिक गुवालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाउ नपाए पनि न्यूनतम दर रेटमा बिक्री गर्न बाध्य भएको अदानचुली गाउँपालिका वडा नम्बर 5 किसान बीरबल सिंहले बताउनु भयो। मुगु जिल्लाबाट हुम्लामा स्याउ खरिदको लागि आएका व्यापारी धनमल साईले भने जिल्ला दर रेट अनुसार दिन नसकिने बताउनु भयो। प्रति केजी 30-40 रुपियाँसम्म मात्र मूल्य हाल्न सकिने बताउँदै किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्ला दर रेट अनुसार खरिद गर्न नसकिने बताउनु भएको छ।
2: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट ठाउँमा गाडी पुगिदिएको भए अथवा ढोलानी गर्न नपर्ने, यहाँबाट लेकबाट रोडसम्मै ढोलानी गर्न 5 रुपियाँ जति त्यही लागिहाल्छ, यहाँबाट ट्र्याक्टरले श्रीनगरसम्म लग्नु पर्यो, लेबरको पनि दर रेट तोकिया हुन्छ, त्यही दर रेट यता कायम हुँदैन, के गर्ने, त्यो सबै समस्या छ त।
1: छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले गाउँपालिकामा भएका स्याउहरू जम्मा गरेर करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गरेको बताउनु भयो। गाउँमा प्रति केजी 45 दरले खरिद गरी सुर्खेतमा 105 रुपियाँमा बिक्री गरेको बताउँदै किसान र व्यापारी दुवैलाई फाइदा भएको प्रतिक्रिया दिनुभयो।
3: 45 रुपियाँ
1: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर समितिले प्रति केजी 60 रुपियाँसम्म निर्धारण गरे पनि बजारको अभाव तथा भण्डारणको समस्याकै कारण यहाँका किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। यसको लागि सम्बन्धित सरकारवाला निकायहरूले समयमै सोच्न जरुरी छ। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो काली बहादुर थापा। रसुवाको भोटेकोसीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा 233 वटामा आचार संहिता उल्लङ्घन भएको पाइएको छ। प्रेस काउन्सिल नेपालले बाढीपछि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभिन्न कारणबाट जैविक वा कानुनी अभिभावकसँग बस्न नसक्ने अवस्था सिर्जना भई बाल बालिकाले प्राप्त गर्ने वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कलाई अन्तर्राष्ट्रिय रूपमा एकरूपता तुलना योग्य र विश्वसनीय बनाउने उद्देश्यले बाल बालिकाको वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कको अन्तर्राष्ट्रिय वर्गीकरणलाई 3 तहमा छुट्याइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बाल बालिकाको वैकल्पिक हेरचाहलाई मुख्यत परिवारमा आधारित वैकल्पिक हेरचाह, आवश्यक वैकल्पिक हेरचाह र स्वतन्त्र जीवनयापनको तहमा वर्गीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयले भटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ। सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। यमनमा इरान समर्थित हुती विद्रोही हरूले सरकारी सेना विरुद्ध तीव्र सैन्य अग्रसरता लिँदै रेडसीको तटीय क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरेको दावी गरिएको छ। हुथी विद्रोहीहरूले रेडसी क्षेत्रमा पक्कड बढाउँदै लगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि जनाएका छन्। यस्तै इराकबाट प्रक्षेपण गरिएका ड्रोनले साउदी अरबको महत्त्वपूर्ण पूर्व पश्चिम तेल पाइपलाइनलाई निशाना बनाएपछि साउदी अरबले सुरक्षात्मक सावधानी स्वरूप उक्त पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 वार्षिक साधारण सभामा अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढीबाट प्रभावित उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनर्स्थापनाका लागि अध्ययन समेत भइरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो। दोस्रो प्याकेज अन्तर्गत शिथिल पुँजी बजारलाई सम्बोधन गर्न एक साताभित्रै 10-12 बुँदे नीतिगत सुधारको योजना ल्याउने र निजी क्षेत्रको प्रवर्धन तथा पुनरुत्थानको लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेज ग्रुपमा अघि सारिने उल्लेख गर्नुभयो। चौथो प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कार्यवाही कार्यदल FATFको ग्रे लिस्टबाट हटाउन र 5 प्याकेज अन्तर्गत भोटेकोशी बाढी बाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न सरकार केन्द्रित भएर काम गरिरहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीय क्षति भएकोले प्रभावित उद्योगी व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवर्धन कार्यक्रम अघि बढाउनु पर्ने बताउनुभयो। मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 विदेशी उद्योगी तथा लगानीकर्ताबाट 58 वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न 1116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधि क्षेत्रतर्फ मात्रै 727 परियोजनाहरू रहेका छन्। आर्थिक वर्ष 2081-82 विभिन्न 842 परियोजनाका लागि 64 वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो। कफी खेतीका लागि अग्रणी जिल्ला मानिएको गुल्मीमा 38 जातका कफी खेतीको परीक्षण गरिएको छ। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। परीक्षण गरिएका जात मध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत गुल्मीमा करिब 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा हालसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको हो। नेपाली सेयर बजारको परिसूचक नेप्से शुक्रबार 2 अङ्कले बढेको छ। यस दिन नेप्से परिसूचक 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको छ। शुक्रबार बजारमा विभिन्न कम्पनीका 1,20,79,000 किता सेयरहरू 4,36,01,59,000 रुपियाँमा किनबेच भएका छन्। शुक्रबार बजारमा कारोबार हुने सबै उपसमूहको सेयर मूल्य बढेको छ। यस दिन 238 कम्पनीको सेयर मूल्य बढ्दा 30 कम्पनीको सेयर मूल्य भने घटेको छ।
0: अब खेल समाचार अजय बमबाट।
5: मलेसियामा जारी एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युए बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ। बिहिबार भएको सेमी फाइनलमा नेपालले ओमनमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। अर्को सेमी फाइनलमा युएले हङकङमाथि 7 जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो। युए प्रतियोगितामा अपराजित छ। युएले सोमो चरणका 4 खेल जितेर सेमी फाइनल खेलेको थियो। नेपाल भने सोमो चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो। सन् 2022 T20 विश्वकपका लागि भएको छनौटमा नेपाल निर्णायक सेमी फाइनलमा युएसँग नै पराजित भएर विश्वकप खेल्नबाट चुकेको थियो। त्यसपछि सन् 2024 विश्वकप छनौटमा नेपालले युएलाई नै हराएर विश्वकपमा स्थान बनाएको थियो। त्यस्तै प्रिमियर कपको पहिलो संस्करण एकदिवसीय फर्मेट सन् 2023 नेपालमा नै आयोजना हुँदा नेपालले फाइनलमा युएलाई नै हराएर एसिया कपको टिकट काटेको थियो।
0: 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मक्सिर 16-27 गतेसम्म कडाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कडाली प्रदेशको सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.1 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:17 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असौज 8 सम्बोधन गर्नुहुने। प्रधानमन्त्री शाह र उद्योग व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तारका विषयमा छलफल। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूद्वारा भोटेकोशी बाढीबाट प्रभावित महिला तथा बाल बालिकाहरूको अवस्थाबारे संवेदनशील बन्न सरकारको ध्यानाकर्षण। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाद्वारा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन। यमनको रेड सी तट हुतीको नियन्त्रणमा साउदी तेल पाइपलाइनमा ड्रोन आक्रमण र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
5: आजको कार्यक्रममा अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढाउन लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। भोटेकोशी नदीमा भदौ 10 आएको बाढीपछिको पुनर्निर्माणका लागि 7 खर्ब रुपियाँ भन्दा बढी स्रोत आवश्यक पर्ने अनुमान। विपद पछिको पुनरुत्थान र आवश्यकता आकलन बारे विकास साझेदारहरूसँग छलफल। र राष्ट्रिय वाणिज्य ब्याङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा सुरक्षण योजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभाका क्रममा शुक्रबार अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढाइरहेको जानकारी दिनुभएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनस्थापनाका लागि आवश्यक काम भइरहेको बताउनु भयो। बाढीबाट प्रभावित उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनस्थापनाका लागि अध्ययन भइसकेको उहाँले जानकारी दिनुभयो। दोस्रो प्याकेज अन्तर्गत शिथिल पुँजी बजारलाई सम्बोधन गर्न 1 साताभित्रै 10-12 बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उहाँले बताउनु भयो। निजी क्षेत्रको प्रवर्धन तथा पुनरुत्थानका लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेजका रूपमा अघि बढाइने बताउनु भयो। 4 प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कारवाही कार्यदल FTF को ग्रे लिस्टबाट हटाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो।
7: FATF यो ग्रे लिस्टबाट निकाल्नेमा हाम्रो भगीरथ प्रयास चलिरहेको छ। यसैका लागि चालिएका केही कदमहरूबाट अलिकति अफवाहहरू पनि फैलिने गरेका छन्। त्यसमा सेजोन जस्तो जिम्मेवार संस्था का सदस्यहरूले यसलाई जुन गाम्भीर्यका साथ उठाइदिनु पर्ने हो त्यसै अनुरूप गरिदिनु हुन म अनुरोध पनि गर्न चाहन्छु। मलेसियामा हाम्रो टिमले काम गरिरहेको छ। राष्ट्र ब्याङ्कका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ताको टिममा अहिले 5-6 चाहिँ हामीले विशेष मोबिलाइज गरेका छौँ। नेपालको केस जबरजस्त ढङ्गले यसलाई प्रस्तुत गर्नुपर्छ भनेर अमेरिकी अर्थमन्त्रीसँग म आफै भेट्न खोज्दैछु। यो FATF चाँडै नै ननिकाल्ने हो भने यो हलुको विषय होइन। यसले हाम्रो इन्टरनेसनल फाइनेन्सियल क्रेडिबिलिटी, करेस्पोन्डेन्ट ब्याङ्किङ, इन्भेस्टमेन्ट क्लाइमेट र क्यापिटल फ्लोसँग सोझै सम्बन्ध राख्ने हुनाले यता यत्रो काम गर्ने तर अन्तर्राष्ट्रिय रूपमा नै हामी चाहिँ सुडान, हेइटीको धाराहारीमा हुने हो भने यहाँ यो हामीले गरेको प्रयासको कुनै चाहिँ प्रतिफल नहुने हुनाले हामी एकदमै गम्भीर भएर यसमा लागेका छौँ। र त्यसको लागि पन्छाउँदै आएका दशकौँ वर्षौँदेखि चाहिँ टारिँदै आएका सुधारहरू पनि हामीले बोल्डली अनपपुलर भइएला भन्ने डरबाट च्युत नभइकन यसलाई बोकेर अगाडि गएका छौँ। त्यो तपाईँहरूले देखि नै राख्नु भएको छ र त्यसबाट सिर्जित प्रहारहरू पनि हामीले भोगि नै रहेका छौँ। त्यसबारे पनि यहाँहरू जानकार नै हुनुहुन्छ। विपदबाट भएको क्षति र पुनर्निर्माणका लागि इन्टरनेसनल फाइनेन्सियल मोबिलाइजेसन यो 5 विषयमा पनि हामी केन्द्रित छौँ। पुनर्निर्माणलाई केवल पुरानै संरचनामा फर्काउने अवसरका रूपमा होइन, क्लाइमेट रेजिलियन्ट इन्फ्रास्ट्रक्चर निर्माण गर्ने अवसरका रूपमा प्रयोग गर्नुपर्छ। यी सबै कार्यक्रम फरक फरक देखिए पनि तिनको इकोनोमिक मर्म एउटै छ, इन्भेस्टमेन्ट, प्रोडक्सन, इम्प्लोइमेन्ट र कन्फिडेन्स। इन्भेस्टमेन्ट बढ्यो भने प्रडक्सन बढ्छ, प्रडक्सन बढ्यो भने जब्स र इन्कम बढ्छन्, इन्कम्स बढेपछि डिमान्ड फर्कन्छ, डिमान्ड फर्केपछि फर्महरू पुनः इन्भेस्ट गर्छन् अनि हामी यो भर्चुअस साइकल भिसियस साइकल होइन कि भर्चुअस साइकल फेरि चाहिँ सुचारू गर्नुपर्ने दायित्वबोधका साथ अगाडि बढेका छौँ।
6: कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीय क्षति भएकाले प्रभावित उद्योगी व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो।
5: रसुवाको भोटेकोशी नदीमा भदौ 10 आएको बाढीपछिको पुनर्निर्माणका लागि 7 खर्ब रुपियाँ भन्दा बढी स्रोत आवश्यक पर्ने सरकारले अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार 2 चरणको पुनर्निर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड रुपियाँ आवश्यक पर्ने देखिएको हो। पुनर्निर्माणको पहिलो चरण अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब 14 अर्ब रुपियाँ खर्च हुने सरकारको अनुमान छ। प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित हुनेमा पूर्वाधार क्षेत्र रहेको छ, जसको पुनरुत्थानका लागि 4 खर्ब 73 अर्ब 57 करोड स्रोत आवश्यक पर्ने अनुमान गरिएको छ। बाढी पछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सरकारले दाता सम्मेलन आयोजना गर्ने, दात्री निकायसँग अनुदान र सहुलियतपूर्ण ऋण लिने, जलवायु न्याय बापतको क्षतिपूर्ति माग गर्ने लगायत विकल्पमा तयारी गरिएको छ। त्यस्तै तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न अनुरोध गरिएको छ। यसैबीच अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले बाढी पछिको पुनर्निर्माणका लागि आवश्यक बजेट अभाव हुन नदिने बताउनु भएको छ। पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर राजस्वको महत्तम प्रयोग गर्ने र वैदेशिक सहायता परिचालन लगायत विकल्प प्रयोग हुने सचिव डाक्टर उपाध्यायले उल्लेख गर्नुभयो। बाढी पछिको क्षतिको अझै विस्तृत विवरण आउन बाँकी नै रहेकाले त्यसपछि पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्ने सचिव डाक्टर उपाध्यायले बताउनुभयो।
6: अर्थमन्त्री डाक्टर सोडिमु आग्लेले विपदपछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गर्नुभएको छ। छलफलमा रसुवा बाढी विपदपछिको खोज, उद्धार र प्रारम्भिक पुनरुत्थान, द्रुत विपद आवश्यकता आकलन र क्षति मूल्याङ्कनका विषयमा छलफल केन्द्रित भएको अर्थ मन्त्रालयले जनाएको छ। छलफलमा 20 भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको सहभागिता रहेको थियो। यसै विषयमा हामीले अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ सहकर्मी अच्युत अर्यालले प्रवक्ता लम्सालसँग गर्नुभएको यो कुराकानी।
8: हामीले यसलाई खास भने लोकल डोनर्स मिटिङ भनेर भन्छौँ। विभिन्न अवसरहरूमा समय समयमा यो नियमित संयन्त्र हो र हामीले यसलाई कुनै इन्सिडेन्ट अथवा कुनै इभेन्टसँग जोडेर पनि यस्तो कार्यक्रमहरू पनि गर्छौँ। जस्तो उदाहरणको लागि 2015 भूकम्प गइसके पछाडि हामीले लोकल डोनर्स मिटिङ गरेर दात्री निकायहरूको एउटा छलफल सम्मेलन पनि गऱ्यौँ र यो 9 सेप्टेम्बरमा हामीले यो लोकल डोनर्स मिटिङ गरेका थियौँ। यसको मेन अब्जेक्टिभ भनेको बाढी त गयो, अब बाढी गइसके पछाडि पहिलो चरणमा रेस्पोन्स अथवा रेस्क्यु र अर्ली रिकभरीको काममा केन्द्रित भयो, प्लस ह्युमेनिटेरियन सपोर्टहरू हामी मोबिलाइज गऱ्यौँ। सबै नेपाल गभर्मेन्टले, अरू विभिन्न सङ्घ संस्थाहरूले, इन्टरनेसनल आइएनजिओजहरू प्लस डेभलपमेन्ट पार्टनर्सहरूले पनि आफ्नो ह्युमेनिटेरियन विङभित्र रहेर परिचालन गऱ्यो। र अब अहिलेको अवस्था कस्तो छ, डेभलपमेन्ट पार्टनरले पनि ठ्याक्कै अब हामीले गभर्मेन्टले वान डोर सिस्टमबाट सहायता, अब वित्तीय सहायता हो भने अथवा सहयोग हो भने प्राइम मिनिस्टर रिलिफ फन्डमा सिधै पठाउन सकिन्छ र अन्य अब द्विपक्षीय अथवा मुलुकलाई बजेटरी सपोर्ट दिने विषय हो भने अर्थ मन्त्रालयको ड्यु प्रोसेस पुरा गरेर हामीले रिसोर्स मोबिलाइजेसन गर्छौँ भनेर भनेको थियौँ। डेभलपमेन्ट पार्टनरले केही सपोर्ट इङ्गेजमेन्ट त थियो, तर अब ठ्याक्कै अहिलेको अवस्था के छ भन्ने सन्दर्भमा पनि उनीहरूलाई यो अलिकति क्लियरिटी आवश्यक पर्थ्यो र त्यसको उद्देश्य एउटा अहिलेको अवस्था के छ, हामीले अर्ली रेस्पोन्स अर्ली रिकभरीमा हामी के काम गर्दैछौँ भन्ने थोरै जानकारी गराउने, साथसाथै नेसनल प्लानिङ कमिसनले यो बाढी गइसके पछाडि आरडिएनए भन्छ हामी ऱ्यापिड डिजास्टर निस असेसमेन्ट, विभिन्न हामीसँग भएको अभाइलेबल भएको डेटा प्लस कतिपय अब सम्बन्धित संस्थाहरू स्थानीय तह होला, विभिन्न हाम्रा विभागहरू होला, अन्य निकायहरूसँग भएको डेटाहरूलाई कलेक्सन गरेर एउटा अहिलेको अर्ली इस्टिमेट हो त्यो हाम्रो क्षति कति भयो, कति नोक्सान भयो भन्नेको ड्यामेज र लसेसको त्यो आरडिएनए पनि तयार गरेको थियो। त्यसको प्रिलिमिनरी फाइन्डिङ अथवा सुरुको एकदमै र मस्यौदाको बारे सेयर गर्नु पनि थियो, साथसाथै अब यो वर्ल्ड ब्याङ्कले आफ्नै मेकानिजम थ्रु उसले आफूसँग भएको टेक्नोलोजी युज गरेर सेकेन्डरी डेटाबाट एउटा असेसमेन्ट, त्यसलाई ग्रेड असेसमेन्ट भन्छ, त्यो ग्रेड असेसमेन्टको सेयर पनि गरेको थियो। अब यो भनेको हामीले के गर्दैछौँ, अब यस पछाडिको हाम्रो कोर्स कस्तो हुन्छ, जस्तो यस पछाडि हामी पिडिएनए गर्छौँ, अबको 4-5 छ त्यतातिर फोकस गर्ने त्यो अभिप्रायले हामीले लोकल डोनर्स मिटिङ गरेका थियौँ र यस पछाडिको रिकन्स्ट्रक्सनमा तपाईँहरूको सपोर्ट चाहिन्छ है नेपाल गभर्मेन्टले पिडिएनए गर्छ पिडिएनए पछाडि रिकन्स्ट्रक्सनमा तपाईँको सपोर्ट चाहिन्छ भन्ने मेसेज दिनलाई पनि हामीले त्यो प्रोग्राम गरेका थियौँ।
5: त्यसमा यो दात्री निकायका प्रमुखहरूको चाहिँ कस्तो प्रतिक्रिया रह्यो?
8: होइन उहाँहरूको त यो अहिलेको यस्तो विपदको अवस्थामा हामी हाम्रो तर्फको हामी आफ्नो रिसोर्स मोबिलाइज पनि गर्छौँ गभर्मेन्ट यसप्रति एकदमै कमिटेड छ यहाँहरूको यसमा हामी सोलिडारिटी व्यक्त गर्छौँ भन्ने लगायतको कुरा पनि गर्नुभयो। साथसाथै हामीसँग भएको विन्डो युज गरेर ह्युमेनिटेरियन सपोर्ट विभिन्न मेटेरियलहरू सपोर्ट उपलब्ध गराएका छौँ र पछाडिको अब यस पछाडि हामी रिकन्स्ट्रक्सन गर्ने सन्दर्भमा राज्यले एउटा कुन कुन क्षेत्रमा कति भयो अब कसरी जाने भन्ने एउटा ठोस आकार आइसके पछाडि हामी आफूसँग भएको अब हामीले विन्डो हामीसँग भएको रिसोर्सलाई कसरी परिचालन गर्न सक्छौँ भन्नेमा हामीले महत्तम प्रयास गर्छौँ भन्ने खालको एक लेभलको उहाँहरूको कमिटमेन्ट अब ठ्याक्कै यति पैसा गर्छु यति सहयोग गर्छु भन्ने कमिटमेन्ट होइन कि हामी यसमा सहकार्य गर्छौँ गभर्मेन्टसँग भन्ने मेसेज उहाँले दिनुभयो।
5: क्षतिको प्रारम्भिक अध्ययनका आधारमा राष्ट्रिय योजना आयोगले बिहिबार मात्र सार्वजनिक गरेको प्रतिवेदनका आधारमा पुनर्निर्माण र पुनरुत्थानका लागि कम्तीमा 7 अर्ब 23 अर्ब लाग्ने चाहिँ प्रारम्भिक अनुमान गरेको छ। यति ठुलो धनराशि जुटाउनको लागि पक्कै पनि दात्री निकायसँग अझ थप के गृह कार्य आवश्यक हुन्छ?
8: त्यस त्योमा लङ टर्म यसमा अब सर्ट टर्म र मिडियम भन्दा लङ टर्म सहितको कुराहरूको छ। लङ टर्म हामी रिकन्स्ट्रक्सन कसरी गर्छौँ भन्ने होइन र अब यसलाई त्यो ऱ्यापिड असेसमेन्ट हो पिडिएनए नगरिकन ठ्याक्कै त्यसको फिगर किनभने डेटाहरू भ्यालिडेट पनि गर्नुपर्छ। डेटा भ्यालिडेट गरिसकेपछि मात्र हाम्रो कति हो त कति खर्च चाहिन्छ भन्ने कुराहरू यकिन हुन्छ। रिसोर्स यो ठुलो रिसोर्स हो हामीले जुटाउनु पर्ने र हामीले अब यसमा अलिकति प्रायोरिटाइज गरे कुन कुन रिसोर्स मोबिलाइजेसन अब पहिला हाम्रो त फर्स्ट त अब ग्रान्ट हुन्छ ग्रान्ट भनेको अब अहिले घट्दै पनि गइरहेछ विश्वव्यापी रूपमा अब यसलाई प्राप्त हामीले जुन जुन अनुदान मुलुकहरूसँग विशेष गरी बायोलेटरल मल्टिलेटरको त थोरै विन्डो हुन्छ हामी ग्रान्ट परिचालन गर्न सक्ने एरिया रहेछ भने त्यो ग्रान्ट परिचालन गर्ने हो। त्यस पछाडि के हाम्रा विन्डोजहरू छन् जस्तो जिसिएफ र जिएफ जस्तो यस्ता विन्डोबाट पनि केही रिसोर्स परिचालन गर्न सकिने भयो भने त्यो पनि हेर्छौँ र तेस्रोमा हाम्रो हामीले लोनै परिचालन गर्ने हो भने कन्सेसनल लङ टर्म लोनहरू र कस्तो कस्तो हुन्छ त अब भन्ने सन्दर्भमा एक लेभलको हामीसँग अहिले पाइपलाइनमा भएका प्रोजेक्ट र अबको कुन कुन एजेन्सीसँग त्यस्तो खालको रिसोर्सहरू छ भन्ने कुरा हामी छलफलमा पनि छौँ। पिडिएनएको खाका होस् त्यसपछि हामीले अब हामीसँग कतिपय स्ट्यान्ड बाई पनि छ रिसोर्स उदाहरणको लागि वर्ल्ड ब्याङ्कको हामीले 150 मिलियन युएस डलर बराबरको सहायता हामीले आफ्नो अब जब ट्रेजरीमा अलिकति प्रेसर पर्छ त्यो बेला हामी परिचालन गर्छौँ किनभने पर्न पनि पर्छ। यस पछाडि रिकन्स्ट्रक्सनमा गइसकेपछि हामीले थप बजेट उपलब्ध गराउनु पर्ने हुन्छ भनेको केही पाइपलाइनमै छँदैछ र केही अरू थप रिसोर्सेसहरू पनि हामी हेर्दैछौँ र अब यो एकै वर्ष मात्र चाहिँदैन त्यो ओभर दि इयर्स पनि हो होइन त्यस कारण यसमा अब थप स्रोत जुटाउने कतिपय प्रोजेक्टहरूको अहिले खर्च नभएको पैसा हुन नसकेकोलाई एडिसनल फाइनेन्सिङ गरेर त्यता मोबिलाइज गर्ने त्यो रुम हामीसँग रहिरहन्छ हामी ट्राई गर्ने हो।
6: उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साल हामीसँग कुराकानी गर्नुहुँदै।
5: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल 13,23,10,81,267 रुपियाँ मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हिजो साँझ 5 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 9,68,23,55,25 मौजदात छ। त्यस्तै कोषका 2 ब्याङ्कमा रहेको डलर खातामा 2,32,84,77 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको छ। महालेखा परीक्षक तोयम रायले सम्भव भएसम्म स्थलगत रूपमा नै सम्परीक्षणको कार्य गर्न लेखा परीक्षणमा खटिएका टोलीलाई निर्देशन दिनुभएको छ। महालेखा परीक्षक रायले आवश्यक कागजात समयमै उपलब्ध गराएर लेखा परीक्षकलाई सहयोग गरिदिन समेत अनुरोध गर्नुभयो। लेखा परीक्षणलाई थप प्रभावकारी बनाउन तथा सम्बन्धित निकायसँग छलफल गरी सुझाव र गुनासो सङ्कलन गर्ने उद्देश्यले महालेखा परीक्षकको कार्यालयले सरकारवालासँग बिहिबार आयोजना गरेको कार्यक्रममा उहाँले विदाको दिनमा कार्यालय आएर समेत लेखा परीक्षणमा सहयोग गरिदिन सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखहरूलाई आग्रह गर्नुभयो। नायब महालेखा परीक्षक तथा कार्यालयका प्रवक्ता श्री कुमार राईले कार्यालयले सार्वजनिक स्रोतको उपयोग र उपलब्धि मूल्याङ्कन गरी लेखा परीक्षणबाट सुझाव सहितको प्रतिवेदन दिने जानकारी दिनुभयो। साथै उपत्यका बाहिरका आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयमा समेत टोली खटाई लेखा परीक्षणको काम भइरहेको कार्यालयले जनाएको छ।
6: राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच ऋणीगत एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा राष्ट्रिय वाणिज्य ब्याङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिलाराम गिरीले हस्ताक्षर गर्नुभएको हो। सम्झौताबाट योजना कार्यान्वयन मार्फत उद्यमशीलताको विकास, उत्पादकत्व अभिवृद्धि, खाद्य सुरक्षा र रोजगारी सिर्जना मार्फत राष्ट्रिय अर्थतन्त्रको दिगो एवं उत्थानशील विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
4: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ जगदीश समालको स्वरमा रहेको यो सुदेश गान। मुकुन्द श्याम गिरीको रचना अनि सङ्गीत हो एक एक गिरीको।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोल्दैछौँ र तपाईँलाई यति बेला स्वदेश गानहरू सुनाइरहेका छौँ। स्वदेश गान सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौँ। रामा मण्डल र दिवाकर शर्माको सुर, तारा प्रसाद सेठाईको रचना अनि सङ्गीत हो भूपेन्द्र रायमाझीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: विपदबारे चासो राखौँ, चनाखो बनौ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। रसुवाको भोटेकोसी जस्तै नेपालका अन्य क्षेत्र पनि जलवायु परिवर्तनको जोखिममा देखिन्छन्।
1: हो नि, किनभने नेपालको यो अहिले भोटेकोसीमा त अपेक्षै गरेको थिएनौ हामीले, होइन? यहाँ त भयो भने फेरि भोटेकोसीमा गत वर्ष पनि जुलाईमा यस्तै बाढी आगाकै हो साउनतिर, होइन? यसैले यो खालका घटना अब केही वर्ष अगाडि उता चुलुको होइन थामे हिम ग्लेसियर त ताल फुटेर गएकै हो, यस्तै मुस्ताङमा मनाङमा यताउता डोल्पातिर हुम्लातिर यो खालका अझ योभन्दा अगाडि उता पछि हाम्रो ताप्लेजुङ साइडमा पनि कञ्चनजङ्घा तलतिर पनि यो खालका घटनाहरू भइरहेकै छन्।
0: जलवायु तथा मौसम विज्ञ डाक्टर गमेन्द्र दाहालसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
3: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षा याममा सधैं मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
3: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं। सकिन्छ भने कण्ठ पारौं।
3: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
3: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
3: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
3: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनौं।
0: प्रकृतिको नियम बदलिदो छ। पछिल्ला वर्षहरूमा हाम्रो हिमाल र पहाडमा प्रकृतिको यो बदलाव अस्वाभाविक र निकै डरलाग्दो बन्दै गएको छ। गत भदौ 10 गते बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण र आकस्मिक बाढीले हामी सबैलाई फेरि एकपटक नराम्ररी झस्काएको छ। छोटो समयमै ढुङ्गा र गेगरान सहित उर्लेर आएको बाढीले केवल भौतिक संरचना मात्र भत्काएन, हाम्रा सयौं नेपाली र विदेशी नागरिकको ज्यान लियो र हजारौंलाई बेपत्ता

0: बनाउँदै ठूलो मानवीय क्षति पुर्याएको छ। नदी किनारका सिङ्गो बस्ती र अरबौंका जलविद्युत आयोजना क्षणभरमै बगाउँदा आज देशले जलवायु संकटको एउटा नयाँ र अत्यन्तै गम्भीर रूप भोग्नु परेको छ। हामीले कार्बन उत्सर्जनमा कुनै गल्ती गरेनौं, तर यसको सबैभन्दा ठूलो सजाय भने हाम्रा हिमाल र नदी किनारका नागरिकले भोगिरहेका छन्। आखिर किन भइरहेको छ त हाम्रा उच्च हिमाली क्षेत्र र नदीहरूमा आकस्मिक बाढीको जोखिम? के यो जलवायु परिवर्तनको गम्भीर चक्रव्यूह हो? के विकसित देशहरूबाट नेपालले भोग्नु परेको यो अपूरणीय मानवीय र भौतिक क्षतिको क्षतिपूर्ति पाउन सक्छ? र आगामी दिनमा आउन सक्ने यस्तै सम्भावित जोखिमहरूबाट नागरिकको ज्यान जोगाउन हाम्रो पूर्व सूचना प्रणाली र न्यूनीकरणका उपायहरूलाई कसरी सुधार्नु पर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ जलवायु तथा मौसम विज्ञ डाक्टर नमिन्द्र दाहालसँग। नमिन्द्र सर, यहाँलाई स्वागत छ कार्यक्रममा।
1: हस् धन्यवाद गणेशजी।
0: नमिन्द्र सर, भोटेकोसीमा आएको यो विनाशकारी बाढीलाई हामीले जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा कसरी बुझ्ने?
1: अहिलेको केसमा जलवायु परिवर्तनको असर हो भन्नेमा त्यो विषय लगभग एकमतै छ। यसमा हामीले धेरै अल्मल लिनु पर्दैन। यही घटना अहिले त्यही ठाउँमा किन भयो भन्ने कुरा त आउँछ नि त। अब हाम्रो हिमालयमा हामी सबैलाई थाहा छ, हिमालयको माथि यतापट्टिको मनसुनी वर्षाहरू गएर पानी पर्ने ठाउँ होइन जुन उचाइमा पहिरो भयो। त्यो उचाइ भनेको चाहिँ पानी गइहाल्यो नि पर्ने हो, तर अहिलेको त्यो उचाइमा मनसुनको पानी जाँदैन, उता हिउँदमा आएको बेलामा पानी पर्ने ठाउँ हो। त्यसैले त्यो ठाउँमा चाहिँ लगभग स्थायी रूपमै हिउँ बसिरहने ठाउँहरू हुन्, त्यस्तो ठाउँमा पहिरो गएको छ। त्यो पहिरो किन गयो भन्ने कुराको वैज्ञानिक खोजहरू केही हदसम्म त भइसकेका छ। पहिरो किन गयो भने अब एउटा त हामीले पहिले सुनेको हिम पहिरो भन्थ्यौँ, हेऱ्यो हिउँ थुप्रिँदा थुप्रिँदा त्यो तलको भाइले धान्न नसकेर पहिरो गएको भन्ने हुन्छ, कहिले काहीँ हिउँको थुप्रो नि झर्ने। यो केस अहिले त्यस्तो होइन। यसपछि के भयो भने हिमालयमा माथिल्लो भागमा हिउँहरू थुप्रिँदाखेरि हजारौँ हजार वर्षमा हिउँ थुप्रिने त्यसमाथि पहिरोहरू जान्छ अथवा केले त्यसलाई छोपिन्छ, अनि फेरि त्यहाँबाट अनि फेरि हिउँ थुप्रिन्छ, फेरि त्यसमा माथितिरको पहिरो माटो आएर फेरि थुप्रिन्छ। त्यसैले हिउँको तह भने माथिको तह मात्र होइन, तह तह नै हुन्छ, त्यसो धेरैवटा पत्रहरूमा सिकिएको हुन सक्छ। र त्यो ठाउँमा त्यसरी पत्रहरू अहिले चाहिँ जलवायु परिवर्तनले औसत तापक्रम विश्वमै अहिले 1.5 डिग्री बढ्यो भने पनि हिमालयमा झन् त्यसको भन्दा पनि डबल 2-3 डिग्री सेल्सियस तापक्रम बढ्यो भनिसकेको छ। त्यो भनेको चाहिँ के हो भने माथिको सतहको मात्र हिउँ होइन कि त्यो तल जमिन मुनि पनि रहेको हिउँहरू पनि बिस्तारै पग्लिन थालेको छ, र त्यसमा पग्लिएको जुन पग्लिएपछि त्यसबाट भनौँ न पानी पग्लाएर त्यहाँभित्रपट्टिका रसाएर त्यसभित्र पसेपछि क्रमशः त्यसैले नै पहिरो उत्पन्न गरेको हुनसक्छ भन्ने कुरामा वैज्ञानिकहरूको निष्कर्ष त्यतातिर गइरहेको छ, तर अब त्यो अध्ययन पनि जारी छ। त्यसैले माथिबाट सतहको मात्र होइन, भित्रको हिउँले तलको माथिकै सतहलाई नै पहिरोको गलाएर झार्यो भन्ने एउटा छ। त्यो चाहिँ सामान्यतया हामीले वैज्ञानिक अध्ययनको खोजको विषय यही हो। तर अर्को तथ्य पनि के छ भने यो जुन अगस्त सेप्टेम्बर चाहिँ विश्वभरि नै यो हाम्रो जुन उत्तरी गोलार्धमा भएको हिउँहरू सबैभन्दा धेरै पग्लिने महिना हो यो, र त्यही भएर हिमताल विस्फोटको खतरा पनि अगस्त सेप्टेम्बरमा हुन्छ भन्छन् कि। त्यो किनभने अब समर सकिँदै सकिँदै गयो, धेरै पग्लिने क्रम यही बेला धेरै हुन्छ समरको। अक्टोबरदेखि त बिस्तारै तापक्रम चाहिँ घट्न थाल्छ, अहिलेसम्म त यथावतै छ। सूर्य दक्षिणा लागेपछि त्यतिखेर अब अस्तिदेखि बढ्दै बढ्दै बढेको तापक्रमको सबैभन्दा धेरै पुग्ने र अनि यसले धेरै नै त्यहाँको हिउँहरू ताप लिने, हिउँको तह सबभन्दा तल हुने अवस्था चाहिँ अगस्त सेप्टेम्बरमा हुने हुनाले यतिखेर हिमालतिर यस्ता तलाउहरू बन्ने, तलाउ भरिने अनि यस्ता भल पहिरो झर्ने खतराको बेला चाहिँ हो यो। त्यसैले यो हिउँ पहिलेकै कारणले यो भयो भन्ने एकातिर शङ्का छँदैछ, अर्को कुरा यो अगस्त सेप्टेम्बरमा यो घटना हुने नै छ, धेरै तापक्रमले गर्दा भत्किने नै हो यो। त्यसले गर्दाखेरि एउटा तहभन्दा बढी तापक्रम नागिसकेपछि हिमालयले त्यो धान्ने कुरा छैन, सतहको हिउँ पहिलिने मात्र होइन कि अब सतह चाहिँ हिउँ थाम्ने पहाडहरूकै चिस्साहरू पनि भत्किने स्थितिहरू चाहिँ पैदा भएको हामीले चाहिँ यसलाई बुझ्न सक्छौँ। त्यसैले यो जलवायु परिवर्तनकै कारण हो जुन विश्वव्यापी बढेको छ, र नेपालमा हिमालमा त्योभन्दा धेरै दर उच्च दरमा बढेको हुनाले जलवायु परिवर्तनको असर भन्नलाई हामीले शङ्का गर्नु पर्दैन।
0: भोटेकोसी जस्तै नेपालका अन्य क्षेत्र पनि जलवायु परिवर्तनको जोखिममा देखिन्छन्?
1: हो नि, किनभने नेपालको अहिले भोटेकोसीमा त अपेक्षै गरेको थिएनौ हामीले होइन, यहाँ त भयो भने फेरि भोटेकोसीमा गत वर्ष पनि जुलाईमा यस्तै बाढी यागाकै हो साउनतिर होइन, त्यसैले यो खालका घटना अब केही वर्ष अगाडि उता चोलुको होइन थामे ग्लेसियर त ताल फुटेर गएकै हो त्यस्तै, त्यसैले उता मुस्ताङमा मनाङमा यता डोल्पातिर हुम्लातिर यो खालका अब योभन्दा अगाडि उता पछि हाम्रो ताप्लेजुङ साइडमा पनि कञ्चनजङ्घा तलतिर पनि यो खालका घटनाहरू भइरहेकै छन्। अब यो विश्वव्यापी ध्यान तान्ने ती सायद पर्याप्त थिएन होला, यसै क्रममा हामीले मेलम्ची त हामीले नजिकबाट देख्यौँ नि त, मेलम्ची पनि यही जलवायु परिवर्तनकै असरको परिणाम हो। त्यसैले नेपालका त हिमाली क्षेत्रहरूबाट जे जसा हामीले बाहिरबाट सुन्दर हिमाल देखिए पनि त्यहाँभित्रको परिस्थिति धेरै अदल बदल भइरहेको छ, छिटो छिटो बदलिरहेको छ, यसबाट उच्च ठाउँमा जे गतिविधि हुन्छ त्यसको असर चाहिँ तलतिर पर्छ नै। त्यसैले नेपालका सबै क्षेत्रहरू अहिले उच्च जोखिममा छन्, फेरि नेपालकै मात्र छैन, त्यो चाहिँ यो तिब्बततिरबाट तिब्बतमा पनि थुप्रै तालहरू छन् जुन चाहिँ खतरा फुट्यो भने त्यसको असर तिब्बतमा भन्दा नेपालतिर पर्ने छन्। हिउँ पहिरोका खतराहरू धेरै छन्। अनि अर्को खतरा भनेको चाहिँ एकदम साँगो र गल्छीबाट यस्ता नदीहरू खोलाहरू बाहिर आएका छन्, त्यसले गर्दाखेरि ती नदीहरू चाहिँ पहिरो जाँदाखेरि थुनिने, अनि त्यसपछि त्यो थुनिएपछि चाहिँ अनि धेरै ठुलो ताल बनेर यो पहिरोले जमेका तालहरू फुट्ने, त्यस्तो हुँदाखेरि त्यसले चाहिँ झन भयावह स्थिति आउने, यो खालका खतराहरू चाहिँ हाम्रो हिमालयमा बढ्दैछ। तर यो सत्यलाई हामीले अँगालेर अलिकति हाम्रो योभन्दा अगाडिका पूर्व तयारी भनेर हामीले सायद योजना बनायौँ, कुरा गऱ्यौँ होला, धेरै काम गरेन होला, तर अब चाहिँ योलाई पनि लिएर अब हाम्रा नदी किनाराहरूमा जुन हिमालबाट आएका नदीको किनाराहरूमा चाहिँ विशेष सतर्कता अप्नाउनु पर्ने देखिन्छ। अहिले कोटेकोसीमा भयो, भोलि कालीगण्डकीमा यो समस्या होला, भोलि उता पूर्वमा दुधकोशी है लगायतको अरुणहरूमा यी जे जस्ता खोलाका किनारमा अहिले पछि फेरि पहिलाका भन्दा अहिले बढी बस्तीहरू खोला किनारतिर गएको हुनाले त्यतातिर सतर्कता अपनाउनु चाहिँ बुद्धिमानी हुन्छ।
0: नमिनेर सर, नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगन्ने योगदान गरे पनि जलवायु संकटको सबैभन्दा ठूलो मार खेपिरहेको छ। विकसित देशहरूबाट नेपालले कानूनी र नैतिक रूपमा क्षतिपूर्ति दावी गर्ने बलियो आधार के हुन सक्छन्?
1: यो एकदमै अहिलेको सबभन्दा ठूलो जल्दो बल्दो प्रश्न पनि हो, धेरैको सरोकार छ यो खालको न्याय जलवायु न्याय हामीले नगरेको नखाएको विष लाग्यो हामीलाई, हाम्रो कारणले यो हिमालय भत्के होइन, हाम्रो त हामीले सकेका वन जङ्गलहरू जे प्राकृतिक अवस्थाहरूलाई सुरक्षित राखेकै छौँ, तर अब यो स्थिति गर्दा गर्दै पनि अरूले गरेको समस्याले गर्दाखेरि यो आएको हुनाले नेपालले क्षतिपूर्ति पाउनुपर्छ, न्याय पाउनुपर्छ, जलवायु न्याय पाउनुपर्छ भन्ने जुन हामीले चाराको आवाज छ त्यो हाम्रो मात्र होइन विश्वव्यापी नै आवाज छ अहिले। तर अर्को त्यो सत्य पनि हामीले भन्नुपर्ने हुन्छ, न्याय भन्ने कुरा चाहिँ फेरि त्यति सजिलो छैन, किनभने विश्वमा जो शक्तिशाली छन् उनीहरू न्यायको पक्षमा छैन, त्यसमा प्रष्ट छ। अब त्यसमा यो इतिहास गएको 20 वर्षदेखि नै लगातार यो जुन हामीले जलवायुको सम्मेलन हुन्छन् त्यसमा विभिन्न वार्ता हुन्छ, त्यसमा विभिन्न हरित ग्यास घटाउने कुरा पनि हुन्छ, योजना हुन्छन्, पारित हुन्छन्, तर ती लागू हुँदैन। यो समस्या चाहिँ छ, किन लागू हुँदैनन् भने त्यसलाई खर्च लाग्छ, खर्च लाग्यो चाहिँ न त त्यसको जसले यसलाई उत्सर्जन गर्छन् तिनीहरू न आफू घटाउँछन् न अरूलाई घटाउनलाई योगदान गर्छन्, आर्थिक हैसियत छैन भन्छन् एकैवटा त्यो छ। त्यो भएर शक्तिशालीहरू त्यो मा चाहिँ त्यो जनमत पनि त्यो आफूले पाइरहेको शक्ति जुन ऊर्जा छ उनीहरूले सस्तोमा ऊर्जा पाउँछन् र त्यो ऊर्जाले उनीहरूले शासन व्यवस्थाहरू टिकाएका छन्, सस्तोमा नागरिकहरूलाई जे जस्ता सुविधाहरू दिएका छन् त्यही नै उनीहरूको आमदानीको स्रोत हो, जीवको उपार्जनहरू त्यसैबाट गर्छ। त्यही भएर विश्वको शासन व्यवस्था त्यति सहज छैन, त्यही भएर न्याय पाउने कुरा मैले धेरै आश चाहिँ देख्दिनँ। तर त्यो एकजना एउटा यस्तै सार्वजनिक बहसमा एकजना प्रोफेसरले भन्दै हुनुहुन्थ्यो, न्याय चाहिँ दुईटा तरिकाले मात्र पाइन्छ, एउटा चाहिँ कि तपाईँ एकदमै शक्तिशाली हुनुपर्छ, जसले दिनुपर्ने न्याय दिएन भने त्यसलाई कारवाही गर्नु अथवा त्यसले प्रतिकार गर्न सक्ने क्षमता हो, अर्को चाहिँ तपाईँले यो कुटनीति यति धेरै दह्रो चाहियो कि त्यो दह्रो कुटनीतिले त्यो कुराहरू हासिल गर्न सकिन्छ। दुईटै पक्षमा हामी नेपाल अहिले एकदमै कमजोर अवस्थामा भएको हुनाले यसमा भर नपरौँ आस्था गर्न पाइयो भन्ने कुरा भएको छ। त्यसैले अर्को पाटो पनि तपाईँलाई म भनिदिइहालौँ, नेपालले गएको 10-20 वर्ष यता नेपालले प्रशस्त विकासको लागि थुप्रै ऋणहरू लिइरहेछ र त्यो ऋण चाहिँ केही 4-5 वर्षमै डबल भइरहेको उता हामीलाई थाहा छ। त्यो ऋण धेरै जसो अधिकांश भाग हामीले यही जलवायु परिवर्तनले गरेका नोक्सानहरू भनेको सडक बनाउन, पुल बनाउन अथवा हाम्रा अरू खालका पूर्वाधारहरू बनाउनलाई हामीले खर्च गर्नु परिरहेको छ त्यो सम्पूर्ण ऋणहरू। त्यसले गर्दाखेरि त्यो हामी उल्टै जलवायु परिवर्तन पीडित पनि छौँ। हाम्रो ऋण त्यही जलवायु परिवर्तनले गरेका क्षतिहरूलाई ऋणलाई हामीले लगातार ऋण लिइरहेका छौँ। अब अहिले नै पनि यही अहिलेको पूर्वाधार पुननिर्माण गर्नलाई पनि हामी सहुलियत ऋण दिन सक्छौँ भनेर तपाईँ तिर्ने ग्यारेन्टी खोज्छ क्या उसले। त्यो तिर्ने ग्यारेन्टी राम्रो देखेन भने झन् ब्याज अथवा त्यसको शर्त कडा बनाउँदै जाने अब यो खालको छ। त्यसैले बाहिर देखावटी रूपमा चाहिँ अब न्याय अन्याय भयो नेपाललाई भनेर संसारले आवाज उठाइरहेको, सबै देशले मतलब संसददेखि सडकसम्म आवाज उठाएर साथ दिइरहेको देखिन्छ। तर जब साँच्चै आर्थिक रूपले अब यसलाई हामी उत्थानशील विकासको लागि हामी प्रयास गरौँ न, यसबाट बाहिर फेरि माथि उठाउँ भन्ने केसमा चाहिँ फेरि हामीलाई ऋणै थोपारिन्छ। यो चाहिँ अन्यायको एकदम चरम अवस्थामा हामी गुज्रिरहेका छौँ। त्यसैले नेपालीहरूले यसलाई अर्कै तरिकाले अर्कै बहसको दृष्टिबाट हेर्ने बेला पनि यही हो जस्तो मलाई लाग्छ।
0: नमिन्द्र सर, यहाँ लामो समयदेखि जलवायु तथा मौसमको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएको छ। उच्च हिमाली क्षेत्रहरूमा पनि पछिल्लो समय तापक्रम बढिरहेको छ जसका कारण हिम पहिरो र हिमबाडीको जोखिम बढिरहेको छ। यो तापक्रम वृद्धिले हिमालय क्षेत्रको वायुमण्डलीय चक्र र स्थानीय मौसम प्रणालीलाई कसरी खलबलाइरहेको छ?
1: यो अर्को सान्दर्भिक प्रश्न गर्नुभयो। जलवायु परिवर्तनले हिमालयको हिउँ त एउटा पगालेको अग्नि कुरा हामीले गरिसक्यौँ होइन, र यहाँको मौसमलाई दुईटा खालको यो जुन जलवायु परिवर्तन बढाउनलाई दुईटा खालको गतिविधि छ। एउटा जो ग्रिन हाउस ग्यास जुन कार्बन उत्सर्जन छ त्यो चाहिँ अब नेपाल र अझै दुईटा छिमेकीहरू अहिले चाइना र भारतको अब आर्थिक वृद्धि दर जुन बढिरहेको छ, आर्थिक वृद्धि दर भनेकै ग्रिन हाउस ग्यास बढ्ने हो कि, त्यसमा अर्को अन्यथा केही पनि होइन। र उनीहरूले ग्रिन हाउस ग्यास जति खपत गरे अथवा जति खनिज ऊर्जा खपत गर्छन् त्यसै अनुसार उनीहरूको आर्थिक वृद्धि दर बढिरहेको छ, र त्यो हामी नेपालमा हाम्रो उत्पादन वृद्धि दर एकदम कमजोर छ। त्यसले गर्दाखेरि उनीहरूको आर्थिक वृद्धि दर बढिरहँदाखेरि त्यो उत्सर्जन गरेको ग्यासले त्यो छिमेकीमै उत्सर्जन भएको हुनाले तापक्रम बढ्यो भने होइन कि, छिमेक हाम्रा दुईटा शक्तिशाली देशले विश्वकै तापक्रम वृद्धिमा अब योगदान उच्च गर्यो। पहिला चाहिँ विकासोन्मुख देशको तहबाट अलिक कम थियो, अब अहिले उनीहरूको लगातार आर्थिक वृद्धि भनेको 10 वर्ष यता लगातार बढिरहेको छ, र त्यो आर्थिक वृद्धि चाहिँ खनिज ऊर्जामा आधारित छ र त्यसले पनि विश्व तापक्रम बढाएको छ। अर्को त्यसको अर्को साइड इफेक्ट पनि के भएको छ, छिमेकमै भयो हुनाले हाम्रो हिमालयमा अहिले छिटो पग्लिनु अथवा असर यहाँको वायुमण्डल मौसमी प्रणालीमा असर पर्नुमा एउटा हाम्रो ब्ल्याक कार्बन पार्टिकल भन्छ क्या, धुवाका कणहरू जुन काला हुन्छ नि हामीले आगो बालेपछि माथि उडेर जाने ती यस्ता कणहरूले धुलो धुवाका कणहरू फरक चिज हो, जुन हामीले भन्ने गरेको हरिद्र ग्यास भन्दा ती फरक हुन्, र ती कणहरूले चाहिँ वायुमण्डलमा त्रिँदै जाँदा तिनीहरूले चाहिँ हिमालयको उच्च ठाउँमा गएर त्यो जुन सेतो हिउँलाई नि खैरो अथवा कालो बनाइदिइरहेका छन्। र खैरो सेतो र कालोमा अथवा खैरोमा के फरक हुन्छ भने सेतोमा चाहिँ त्यसले ताप फर्काइदिन्छ, प्रकाश किरण धेरै फर्काउने हुन त्यसले धेरै ताप सोच्दैन र त्यो बिस्तारै पग्लिन्छ। तर अब त्यसमा अरू मिसियो भने यस्तै कणहरू उब्रिँदै जाँदाखेरि त्यसको रङ बदलिन्छ र त्यसले ताप सोच्छ, उल्टो त्यसले फर्काउनु सक्दा ताप झन् सोच्छ सूर्यको किरणबाट आएको र त्यो झन् छिटो पग्लिन्छ। त्यसले गर्दाखेरि यो हामीले भएको प्रदूषण जुन भइरहेको छ औद्योगिकरण सँगै आउने त्यस्तो खालको प्रदूषणहरूबाट यहाँको जलवायु अदल बदल भइरहेको छ। अर्को चाहिँ यहाँ हाम्रो जुन मनसुनी प्रणाली छ यसैपालि हामीले एलनिनो लगायतकोले असर पार्छ भनेर पहिले ऊ भएको थियो, अब त्यसै गरी खडेरीहरू लामा लामा हुन थालेका कुराहरू पनि हामीलाई भोगिसकेका छ। पहिलाको जस्तो सामान्य हुँदे वर्षा हुने अथवा सामान्य पानी पर्ने सट्टा लामा लामा खडेरी हुन थालेको कुराहरू सबै देशव्यापी रूपमा सबैले भोगिरहेकै कुरा हो। हाम्रा पानीका मूलहरू सोर्सहरू सुकिरहेछन्। गत साल मधेसमा आपतकालीन स्थिति नै घोषणा गर्नु पर्यो। हाम्रा पानी अहिले धेरै जसो सतहका पानी सुक्दै हराउँदै गएको हुनाले अहिलेको धेरै जसो नेपालीहरूले भूमिगत पानी खोलामा पनि होइन खोलाको किनारमा गहिरा गहिरा 200-300 मिटर गहिरो इनार खनेर त्यहाँबाट पानी तानेर त्यसलाई क्रमशः एक पछि अर्को गर्दै डाँडामा बनाएको ट्याङ्कीमा भरेर खाइरहेका छौँ, जुन चाहिँ पहिला सतहमा बगेर आएको पानी खान्थ्यौँ हामी माथि डाँडामा आएका मूलहरूबाट आएको पानी। अब त्यसले गर्दा हामीलाई एकातिर हाम्रो जीवनमा पानी दुर्लभ हुँदै गयो, किनभने हामी माथिका पानी अब खोलातिर पनि अझ खोलाका पनि गहिरा गहिरा इनार नभएसम्म पानी भेटिरहेको छैन। अहिले पहिला तराईमा मात्र भूमिगत पानी चल्थ्यो भने अब अब पहाडका अधिकांश ठाउँहरूमा चाहिँ यही तलकै खोलाको किनारमा छनेका भूमिगत पानी स्रोतहरूबाट तानेर लिइरहेका छन्। त्यसैले यो खालको पानीको सङ्कट अनि उत्पादनमा बालीहरू बिग्रिने सङ्कट, रोग व्याधिको सङ्कट, यो जुन हाम्रो कृषि उत्पादन एकदम महँगो हुँदै जानुको एउटा कारण त्यो पनि हो। त्यसैले हाम्रो कृषि उत्पादन, हाम्रो जीविकोपार्जन एकातिर असर परिरहेछ पानीका स्रोत सुकेर भने अर्कोतिर अब यस्ता खालको सङ्कटहरू बढिरहेछन्। त्यसको लागि चाहिँ हामीले पहिलाको भन्दा अझ ठुलो तयारी गर्नुपर्ने हुनसक्छ।
0: पहाडमा तराईका लामखुट्टे देखिनु, तल्लो भेगका वनस्पति उच्च हिमाली भेगमा उम्रिनु र रैथाने प्रजातिहरू हराउँदै जानुमा जलवायु परिवर्तनको कस्तो भूमिका देखिन्छ?
1: सही भन्नुभयो, किनभने मैले अघि नै भने निश्चित तापक्रममा निश्चित बीजहरू उम्रिने, त्यो फल्ने, निश्चित समयमै त्यसको फुल लाग्ने, फल फल्ने, परागसेचन प्रक्रिया हुन्छ नि, जस्तो अब निश्चित यतातिर फुल फुलन थालेपछि यतातिर मौरी लगायतको उड्ने किराहरूले त्यसलाई परागसेचन गराएर हाम्रा फलहरू लाग्ने हुन् र त्यो प्रक्रिया अदल बदल भयो। त्यसमा चाहिँ अब पानीको चक्रले धेरै ठुलो असर पारिरहेको, एकातिर तापक्रमले पानी भनेको बेला वर्षा नहुने, अनि जमिनमा पनि नहुने स्थिति हुने, त्यसले गर्दाखेरि यहाँ आउने चरा चुरुङ्गी किरा कि पतङ्ग यी जम्मैको एउटा समष्ट सबैले काम गरेर तल जमिन मुनि गणौला लगायतको सूक्ष्म जीवहरूले र माथि किरा पटाङ्रा यी सबै मिलेर मात्रै हाम्रो खाद्यान्न उत्पादन भइरहेको हुन्छ। अब फेरि हामीलाई दुःख दिने किराहरू नियन्त्रण गर्न पनि सन्तुलित तापक्रम सन्तुलित वर्षाको आवश्यकता हुन्छ। यहाँले भने जस्तो तलको लामखुट्टेहरू चाहिँ माथि धेरै माथि गएर हुम्ला जुम्लामा पनि धेरै यो मलेरियाका यो रोगहरू धेरै देखिन थालिसक्यो भनेर त्यहाँको डक्टरहरूले रिपोर्ट गरिरहने भएको छ। अहिले लगभग सबै नेपालका पहाडी जिल्लाहरूमा यो पहिला तराईमा मात्र पाइने थियो, पछि पहाडी जिल्ला, अहिले त हिमाली जिल्लाहरू सबै जसोमै यी रोगहरू सरिसकेका छन्। त्यसले गर्दाखेरि एकातिर रोगहरू फैलिने त छँदैछ, अर्कोतिर अब यो सामना गर्ने क्षमता पनि अब मान्छेको कमजोर हुँदै जाला भन्ने चिन्ता चाहिँ स्वास्थ्य क्षेत्रको त अझ ठुलै छुट्टै विषय छ। जलवायु परिवर्तनले पारेको असर त्यसमा छुट्टै गर्नलाई, किनभने यसको रोग शारीरिक रोग मात्र होइन मानसिक अरू खालका तनाव पनि यसले सिर्जना गर्छ भन्ने छ। त्यसैले यो जलवायु परिवर्तनको असरले समग्र हाम्रो प्रकृति जीव वनस्पति मानिसलाई नि यसले पहिलाको जस्तो सामान्य छैन, अब असामान्यमा लगाएको हुनाले नयाँ परिस्थिति हामीले बुझेर मात्रै काम गर्न सक्ने अवस्था छ।
0: नमिन्द्र सर, जलवायु परिवर्तनको मार समाजका विपन्न महिला बालबालिका र सीमान्तकृत समुदायलाई बढी पर्ने गरेको देखिन्छ, जलवायु नीतिहरू बनाउँदा जलवायु न्यायको पाटोलाई कसरी समेट्न सकिन्छ?
1: एकदम यो त एकदमै जल्दो बल्दो प्रश्न नै हो। तपाईँ हामी सजिलै बुझ्न सक्छौँ किन उनीहरूलाई बढी असर पर्छ र हामीले किन विशेष गरी सार्वजनिक खर्च नीति योजना कार्यक्रमहरूमा चाहिँ उनीहरू केन्द्रमा राखिनु पर्छ भन्ने कुरा आफै बुझिन्छ। यसै त गरिबी, त्यसमा पनि विभिन्न कारणले भएको स्थितिबाट जीविकोपार्जन गर्न नसकेर घर बसोबास खेतीपाती छोडेर अलिकति कहाँ पाइन्छ सहर बजार अथवा जहाँ पाइन्छ आफ्नो रोजगार जीविकोपार्जनको लागि कमजोर ठाउँमा बसोबास गर्न पुगिरहेका जुन सीमान्तकृत हाम्रो समुदायहरू हुनुहुन्छ गाउँघरदेखि सहरसम्म, उहाँहरू जलवायु परिवर्तनको असरको पहिलोमा पनि पर्नुहुन्छ। त्यसबाट किनभने अब खोला बाढी आयो पहिरो गयो भने पहिला त्यही नै घरहरूलाई भेट्छ, त्यही बस्तीहरूलाई भेट्छ। उहाँहरूले जुन ठाउँमा उत्पादन गरेर जीविकोपार्जन गरिरहनु भएको हुन्छ अथवा जहाँ आफ्नो श्रम मजदुरी गरिरहनु भएको हुन्छ त्यही नै त्यो असर छिटो पर्छ। त्यसले गर्दा उहाँहरूलाई विशेष ख्याल गर्नुपर्ने एउटा हो। अब अर्को स्रोत आइलाग्यो भने अब जीवनै जोगाउनको लागि पनि अलि सक्षम मान्छेहरू पहिले त्यसमा सुरक्षित ठाउँमा जान सक्छन्, तर अब अरू कमजोर व्यक्ति कमजोर समुदायले त्यो सूचना पनि बेला पाउन गाह्रो हुन्छ। पाएको सूचना अनुसार काम गर्न पनि उनीहरूलाई त्यसको प्रतिकार्यमा राखेर अगाडि आफूलाई सुरक्षित गर्न सक्दैनन् र त्यसपछि क्षति पनि उहाँहरूकै धेरै जान्छ, सर्वस्व जान्छ। अब बाहिरबाट हेर्दा मूल्यमा हेर्दा सानो देखेला, तर त्यो समुदाय त्यो घरको त्यो व्यक्तिको लागि त ऊ सर्वस्व हो नि त, त्यो क्षति हुने हुनाले उनीहरू सधैँभरि हाम्रो केन्द्रमा रहनुपर्छ।
0: नमिन्द्र सर, नेपालले सन् 2045 शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ, हामी आफै ठुलो प्रदूषक नभए पनि न्यूनीकरणको यो महत्वाकांक्षी लक्ष्य भेट्न नेपालले कस्ता व्यावहारिक कदमहरू चाल्नुपर्छ?
1: यसलाई अलिकति फरक तरिकाले पनि हेर्न मिल्छ गणेशजी। के हो भने अब अन्तर्राष्ट्रिय बजारहरूमा चाहिँ अब यो यो विभिन्न देखावटीकै लागि पनि केही कोषहरू छन्, जलवायु वित्त कोषहरू छन्, ती कोषहरूमा पैसा राखेका छन्। पैसा राख्दाखेरि यो अनुकूलन गर्नको लागि विकासलाई दिगो विकास गर्नको लागि भन्ने खालको त्यहाँ राखेको कोष पनि छन् र अनि यो कार्बन उत्सर्जन गर्नलाई पनि गरेका कोषहरू गरिरहेका छन्। तर कार्बन उत्सर्जन घटाउनलाई विकसित देशहरूले विकासोन्मुख देशहरूलाई बढी उत्प्रेरित होस् भनेर उनीहरूले अनुकूलनका अनुदानहरूलाई एकदमै कडा छन्, ती थोरै छ, पैसा थोरै छ, निजी शर्तहरू कडा छन्। तर यो कार्बन उत्सर्जन घटाउने हो भने चाहिँ फेरि उनीहरूले यसमा आर्थिक सहयोग दिने जस्ता केही लोभ लाग्दा योजनाहरू पनि छन्। र ती लोभ लाग्दा योजना तिनीहरूले राखेको छन्, आखिर हाम्रो नेपालमा वन जङ्गल छ, सबै छ, प्राकृतिक अवस्थै छ, यसैलाई हामी मेन्टेन गर्छौँ, यसैलाई हामी कायम राख्न सक्छौँ, संरक्षण गर्छौँ भनेकै भएर उनीहरूले पैसा दिन्छन् भने हामी त्यो किन नलिने भन्ने खालको, हामी यसै पनि वन सुरक्षा संरक्षण गर्ने त उनीहरूको लागि नभए पनि आफ्नै लागि पनि त गर्छौँ, गरे बापत उनीहरूले अब विभिन्न हिसाब गर्दाखेरि कार्बन हिसाब गरेर दिन्छु भन्छ भने त्यो कार्बन हिसाब गर्ने हो भने हामी सुन्नमा झार्छौँ भनेर हाम्रो चाहिँ त्यो एउटा लक्ष्य राखेर त्यो वित्तीय त्यो लक्ष्य राखेर जस्तो हामीले जलवायु अनुकूलन कार्यान्वयन गर्नलाई हामीले 48 अरब डलर लगभग 48-50 अरब डलरको योजना छ कि, अब हामीले योजना मिसनै भएको योजना त्यति छ, त्यसको लागि त्यत्रो त्यसमध्ये 4-5 अरब डलर हामीले गर्ने, बाँकी अरू वैदेशिक सहयोग आयो भने गर्ने खालका छन्। त्यसै गरी हाम्रो न्यूनीकरण गर्ने योजना पनि 35 अरब जतिका डलर लाग्ने छन्, तर त्यो पनि 4-5 अरब हामीले गर्ने, अरू सबै बाहिर वित्तीय सहयोग आएको खण्डमा हामीले चाहिँ त्यो उत्सर्जन घटाउने योजना गर्छौँ भनेपछि उत्सर्जन घटाउने योजनाको त्यो एउटा खाका दिएको हो हामीले। अब त्यो दिँदाखेरि हाम्रो यतातिर लक्ष्य पनि राखेका छौँ, यतातिर योजना पनि बनाएका छौँ, र त्यो अनुसार दिन चाहेको हो साँच्चै वित्तीय सहयोग भने त्यो सहयोग प्राप्त होस् हामीलाई भनेर एउटा खालको रणनीतिक योजना हुन्थ्यो। त्यसैले गर्दाखेरि हामीले कार्बन उत्सर्जन शून्यमा झारेको अवस्थामा हामीले आन्तरिक रूपमा हामीलाई केही ठुलो लाभ हुने केही पनि छैन, किनभने त्यो हाम्रो अहिलेको कार्बन उत्सर्जनको मेन स्रोत भनेको हामीले बाहिरबाट आएको पेट्रोलियम पदार्थहरू लगायतको हो, जुन ग्यास पेट्रोलियम पदार्थ हो उत्सर्जनको स्रोत। अब यतापट्टि त्यो पैसा आयो भने चाहिँ हाम्रो जुन जलविद्युत योजनाहरू बनाउँछौँ, त्यो जुन स्वच्छ ऊर्जामा हामी त्यो खर्च गर्छौँ, सौर्य ऊर्जा जलविद्युत योजनाहरू बनाउँछौँ, त्यसले गर्दाखेरि हामी चाहिँ स्वच्छ विकासको बाटोमा हिँड्न सकिन्छ भनेर एउटा त्यो खालको रणनीतिक खातालाई हामीले अगाडि सारे मात्र हो, र त्यो आन्तरिक रूपमा यसले देश विकासमा धेरै ठुलो योगदान गरिहाल्छ भन्ने चाहिँ मलाई लाग्दैन। तर महत्त्वपूर्ण विषयमा देखाउनलाई हाम्रो इमेज स्वच्छ राख्नलाई यसले रणनीतिक योजना चाहिँ पुरा गर्न सक्छ।
0: नमिन्द्र सर, हामी कार्यक्रमको अन्तिममा छौँ। यति बेला हामीलाई सुनिरहनु भएका आम श्रोतालाई बाँकी रहेको मनसुन र सम्भावित विपदबाट बस्न यहाँको सुझाव के छ?
1: म जल तथा मौसम विज्ञानको विद्यार्थी हो, म मौसममै हाम्रो पूर्वानुमानदेखि लिएर मौसमको पूर्व सूचनाहरूलाई अलिक व्यवस्थित गर्नुपर्छ भनेरै काम गर्ने एउटा त्यो क्षेत्रको विज्ञ पनि हो। अब मैले यति भन्दा म के भन्छु भने धेरै कुरा एकैचोटि भइहाल्ने आँटिहाल्नुपर्ने स्थिति पनि छैन है, पनि भन्छु एउटा कुरो के हो भने नेपालमा हिमालबाट आएका नदीहरू जस्ता छन् ती मनसुनका 4 महिनाको लागि विशेष गरी यो हिउँ पौडिने अब सेप्टेम्बरसम्मलाई हो, अक्टोबरदेखि त्यहाँबाट धेरै ठुलो विपद आउँदैन भन्ने छ एउटा। दोस्रो हाम्रा पुर्खाहरूले लिएको बाटो हेरौँ, हाम्रा पुर्खाहरूले ठुला नदीको छेउमा ठुलो बस्ती बजार कहीँ पनि राखेनन्, तीर्थस्थल त अवश्य छन् तिनीहरू, तर जे जस्तो हामीले अहिले अब सडक तलबाट बनाएको पछि सबै बेसीमै हाम्रो माथिको झरेको छ, त्यसले गर्दाखेरि अहिले नयाँ बस्तीहरू अलिक जोखिममा छन् पुराना बस्तीहरू भन्दा पनि, किनभने ती चाहिँ नदीबाट अलिक टाढा टाकुरातिर थिए, दुःख त त्यहाँ हुन्छ सडक लगायतको खाने पानी लगायतको पूर्वाधार पुर्याउनलाई, तर अरू यस्ता खोलाहरूको यस्तो खालको सङ्कटबाट चाहिँ तिनीहरू तुलनात्मक सुरक्षित छन्। त्यसैले अब म अहिले पनि पहिलाको जस्तो अलिक छ सुध्रिएको कुरा के छ भने मौसम पूर्वानुमान सुध्रिएको छ, पानी ठुलो पर्छ भने पर्छ नि आजभोलि होइन, त्यतिखेर अलिकति सतर्कता अप्नाउनु पर्यो। अर्को चाहिँ यो मनसुनमा र धेरै कुराहरू परम्परागत कुराहरू छन्, डाँडामा पानी अल्मल्याइदिने हाम्रो पुर्खाहरूको पहिला पोखरीहरू चौताराहरू थियो, अब ती सुखा पोखरी त हुने हिउँदमा अब त्यहाँ कहिले जस्तो भैँसी पाल्ने चरितरण क्षेत्र छैन भनेर त्यहाँ पोखरीहरू उरिए के गरे, त्यो त्यहाँ पानी नअल्मलिँदा एकातिर तलका मूल सुके भने अर्कोतिर त्यो पानी एकैचोटि खोलातिर आउँदा पहिराहरू धेरै पनि धेरै गयो, खोलामा छिटो बाढी आउने भयो, यो खालका त्यही भएर हाम्रा पुर्खाका ज्ञान विज्ञानलाई पनि नबिर्साउँ हाम्रो, किनभने तिनीहरू हजारौँ वर्षदेखि पुर्खाले केही अहिलेको जस्तो केही सुविधा नहुँदा सञ्चार नहुँदा यातायात नहुँदा पनि हाम्रो यो माटोमा निकै ठुलो सभ्यताको विकास गरेर टिकाएका पनि हौँ, त्यसको परिणाम हामी आफै हौँ, हामी अहिले पनि हामीले गौरव गर्छौँ हाम्रो आफ्नो भूमिमा। त्यसैले त्यो सुरु पाहाडमा सबै कुरा सबै ठाउँ एकैचोटि बिग्रिहाल्छ भन्ने केही छैन, हाम्रा पुर्खाहरूले दिएको ज्ञानलाई पनि र अहिलेको विज्ञानले दिएको सुविधालाई पनि सन्तुलित तरिकाले हामी प्रयोग गऱ्यौँ भने हाम्रो भविष्य सबै हिसाबले उज्जवल हुन्छ भन्ने मलाई लाग्छ, मेरो सन्देश यति हो।
0: यो महत्त्वपूर्ण समय र एउटा संवादको लागि यहाँलाई धन्यवाद।
1: हस् धन्यवाद गर्दछु।
0: अहिले सुन्नुभयो जलवायु तथा मौसम विज्ञ डाक्टर गमेन्द्र दाहालसँग गरिएको कुराकानी। यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: for DTH Seva Disho.
1: Disho, Khushiko Connection.
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ सपना श्री र थुप्तेन फुटियाको स्वरमा रहेको यो जागरण गीत, भोजराज घिमिरेको रचना अनि सङ्गीत हो शक्ति बल्लभको।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ सोम बज्राचार्य र साथीहरूको स्वर राघवलाल वैद्यको रचना अनि संगीत सोम बज्राचार्यकै।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ रिमा गुरुङ र चेतन बमजनको स्वर, रतिन्द्र खत्रीको रचना अनि सङ्गीत हो प्रदीप बमजनको।

0: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौँ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौँ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने। प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती र लगानी विस्तारका विषयमा पनि छलफल। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूद्वारा भोटेकोशी बाढीबाट प्रभावित महिला तथा बाल बालिकाहरूको अवस्थाबारे संवेदनशील बन्न सरकारको ध्यानाकर्षण। यमनको रेड सी तट हुथीको नियन्त्रणमा साउदीको तेल पाइपलाइनमा ड्रोन आक्रमण। र एसिसी प्रिमियर कपको फाइनल खेल अहिले जारी। नेपालको राम्रो सुरुवात। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। उक्त महासभाको उच्च स्तरीय सामान्य बहस आगामी असोज 6 गतेदेखि 12 गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस पटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्र संघ भन्ने रहेको छ। संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार हालसम्म उक्त महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित 50 मुलुकका सरकार प्रमुखहरूको सहभागिता रहनेछ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो छलफल भएको छ। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको उक्त छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनु भयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले भोटेकोशी बाढीबाट प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ लगायतमा होल्डिङ सेन्टरमा रहेका महिला तथा बाल बालिकाहरूको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढी प्रभावित महिला र बाल बालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्नका लागि माग गर्नुभयो। सांसद अर्जुन नरसिंह केसीले बाढीग्रस्त रसुवा र नुवाकोटको होल्डिङ कक्षमा राखिएका महिला र बाल बालिकाको अवस्था दयनीय भएकाले पीडितहरूलाई यथाशीघ्र व्यवस्थित ढङ्गले होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन माग गर्नुभयो। यस्तै सांसद आनन्द बहादुर चन्दले सरकारले ग्यास सिलिन्डरमा व्यवसायीलाई नभएर सामान्य घरेलु उपभोक्तालाई राहत दिन माग गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून बमोजिम कारवाही गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाउनु भएको प्रश्नको जवाब दिँदै उहाँले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिनुभयो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल अघिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि सो विषयमा संघ, प्रदेश र जिल्ला स्तर गरी 3 छानबिन समिति पनि गठन भएका छन्। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत
गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सभामुख डोल प्रसाद अर्यालले उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने सम्बन्धी राइट टु रिकल दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ। रासोपाले राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टीका महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोसी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउनुभयो। भोटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेसन हिजोदेखि सञ्चालनमा ल्याएको छ। भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले 15 करोड रुपियाँ सहयोग गरेको छ। एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भिल कम्पनीले भोटेकोसी बाढी प्रभावित परिवारको सहयोगका लागि 1 करोड सहयोग गरेको छ। रसुवा स्थित भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले 99,84,695 सहयोग गरेको छ। म्याग्दीको बेनी नगरपालिकाले रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीबाट प्रभावितका लागि 40 लाख रुपियाँ सहयोग गरेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले बाढी प्रभावित जनताका पक्षमा तत्काल उद्धार राहतसँगै अस्थायी पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि प्रष्ट योजना तथा कार्यक्रम ल्याउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनस्थापना गरिने बताउनु भएको छ। उहाँले आगामी 15 महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनस्थापना गरिने बताउनु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मधेस प्रदेश सरकार तथा सरोकारवालासँग छलफल गर्नुभएको छ। साथै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरिरहेको पनि जानकारी दिनुभएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले कार्यदलको बैठक हिजो केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा संयोजक रामबहादुर थापाले 2 छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गाको छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकार को नाममा कायम गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाको पृथ्वी चोक स्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब बाँकी समाचार। स्याङ्जाको गल्याङ नगरपालिका 7 र 11 जोड्ने गरी आँधी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। गल्याङ 11 बुढाथोकी डाँडा र वडा नम्बर 7 सेना पुकलाई जोड्ने गरी 444 मिटर लम्बाइको पुल निर्माण गरिएको हो। रसुवाको भटेकोसीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा 223 सामग्री पत्रकार आचार संहिता विपरीत भेटिएका छन्। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ। नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागू औषध सहित 17 पक्राउ गरेको छ। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था हिजोदेखि सञ्चालनमा ल्याएको छ। विभिन्न कारणबाट जैविक वा कानुनी अभिभावकसँग बस्न नसक्ने अवस्था सिर्जना भई बाल बालिकाले प्राप्त गर्ने वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कलाई अन्तर्राष्ट्रिय रूपमा एकरूपता, तुलना योग्य र विश्वसनीय बनाउन हेरचाह सम्बन्धी तथ्याङ्कको अन्तर्राष्ट्रिय वर्गीकरण गरिएको छ। पूर्वाधार विकास मन्त्रालयले भोटेकोसी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ। सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। यमनमा इरान समर्थित हुत्थी विद्रोहीहरूले सरकारी सेना विरुद्ध तीव्र सैन्य अग्रसरता लिँदै रेडसीको तटीय क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरेको दावी गरिएको छ। हुत्थी विद्रोहीहरूले रेडसी क्षेत्रमा पकड बनाउँदै लगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यस्तै इराकबाट प्रक्षेपण गरिएका ड्रोनले साउदी अरबको महत्त्वपूर्ण पूर्व पश्चिम तेल पाइपलाइनमा निशाना बनाएपछि साउदी अरबले सुरक्षात्मक सावधानी स्वरूप उक्त पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। 10 राष्ट्रिय

0: नेपाल एक सय नेपालले 115 रन जोड्न सफल भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने। प्रधानमन्त्री शाह र उद्योगी व्यवसायबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तारका विषयमा छलफल। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूद्वारा भोटेकोशी बाढीबाट प्रभावित महिला तथा बाल बालिकाहरूको अवस्थाबारे संवेदनशील बन्न सरकारको ध्यानाकर्षण। यमनको रेड सी तटमा हुथीको नियन्त्रण, साउदी तेल पाइपलाइनमा ड्रोन आक्रमण र एसिसी प्रिमियर कपको फाइनल खेल अहिले जारी, नेपालको राम्रो सुरुवात। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवश्य नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
1: नेपालको भूगोलभित्र समेटिएका विविधता, भू बनोट, भाषा, संस्कृति, पर्यटन र विकासको पूर्वाधार, वन जंगलको संरक्षण, प्राचीन मठ मन्दिरको संरक्षण र प्रवर्धन, ताल तलैया, पहाड पर्वत, हिमाल र तराईका फाँटको जानकारी तथा नेपाली रहन सहन र जीवन भोगाईलाई तपाईँको ठाउँमा स्थलगत पैरवी गर्दै खोज अनुसन्धान गर्नु कार्यक्रमको उद्देश्य हो।
0: त्यसैले हामी तपाईँहरूकै गाउँ ठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्छौं। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई। हामी कहिले पूर्व, कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण भेगमा बसोबास गर्नुहुने तपाईँ माझ प्रत्यक्ष भेटघाटमा आइपुग्छौ, आउने कोसिस गर्नेछौ। आज हामी तपाईँहरूलाई काठमाडौँ स्थित गोकर्णेश्वर महादेव मन्दिर लिएर जाँदैछौ।
1: काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 4 अवस्थित गोकर्णेश्वर मन्दिर एक ऐतिहासिक, धार्मिक र प्रसिद्ध हिन्दू तीर्थस्थल हो। शान्त वातावरण, हरियालीले भरिपूर्ण क्षेत्रमा अवस्थित गोकर्णेश्वर मन्दिर भगवान शिवलाई समर्पित मन्दिर हो।
0: राजधानी काठमाडौँको उत्तर पूर्वमा अवस्थित गोकर्णेश्वर मन्दिर पवित्र बागमती नदीको किनारमा अवस्थित छ। बौद्धनाथ हुँदै उत्तर पूर्वको सुन्दरी जल जाने बाटो भएर पुग्न सकिन्छ गोकर्णेश्वर महादेव। पूर्वमा कागेश्वरी मनोहरा नगरपालिका र सिन्धुपाल्चोक जिल्ला, पश्चिममा काठमाडौँ महानगरपालिका, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक तथा दक्षिणमा काठमाडौँ महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकासँग सिमाना जोडिएको भौगोलिक विविधता युक्त आफ्नो छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल पवित्र बागमती नदीले सुशोभित रहेको छ। आजको कार्यक्रममा गोकर्णेश्वर मन्दिरको महिमा र महत्व बारे गदाधर नारायणका पुजारी ईश्वर पाण्डेसँगको कुराकानी, समाजमा क्रियाशील र अनुभवी व्यक्तिहरूको अनुभव समेटेर तयार पारिएको रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनु होला।
1: हामी आज गोकर्णेश्वर मन्दिर आइपुगेका छौँ। गोकर्णेश्वर मन्दिरको महिमा र महत्व बारे गोकर्ण गदाधर नारायणका पुजारी ईश्वर पाण्डेसँग बुझ्ने कोसिस गरेका छौँ। गोकर्णेश्वरको धार्मिक महत्व बारे
2: यस्तो छ, गोकर्णेश्वरको धार्मिक महत्व भनेको चाहिँ यहाँ दुई प्रकारका चाहिँ महत्व विशेष गरी हामीले भन्ने गरेका छौँ। एउटा दैविक, जुन देवताको चाहिँ देवादिदेव श्री महादेवलाई चाहिँ ब्रह्माजीले मृग रूप धारण गरेर गर्दाखेरि ब्रह्मा विष्णु र इन्द्रले चाहिँ उहाँलाई समात्ने क्रममा जुन सिंहको चाहिँ 3 भयो, त्यो ब्रह्माजीको हातमा भएको सिंह चाहिँ यस क्षेत्रमा ल्याएर स्थापित गरियो भनेर चाहिँ यसलाई चाहिँ ब्रह्म पिता महतीर्थ भनेर भनिन्छ। भने यो बागमती नदीको किनारमै यसमा चाहिँ भगवान विष्णुको चाहिँ गदाधर नारायणको मन्दिर छ। गदाधर नारायणको चाहिँ फेरि पितृका चाहिँ प्रमुख देवताको रूपमा मानिन्छ। भने यो पितृ उत्तर गया पितृतीर्थ पनि यो चाहिँ एकदम महत्वपूर्ण भएको भएर यो देवतीर्थमा पनि शिरभन्दा माथि सिंहको चाहिँ पूजा हुने यो पृथ्वीकै एकमात्र मन्दिर र पितृतीर्थमा पनि गदाधर नारायणको चाहिँ दाहिने पाउमा श्राद्ध गर्न मिल्ने गयाको शिर उत्तर गयाको चाहिँ शिर भन्या भएर यो चाहिँ पितृतीर्थको पनि उत्तम ठाउँ भए भएर यसलाई चाहिँ ब्रह्म पिता महतीर्थ भनिन्छ।
1: अब यहाँ हेर्दाखेरि मन्दिर पनि प्राचीन जस्तो लाग्यो, यसको ऐतिहासिक र सांस्कृतिक पक्ष पनि बताइदिन्छु।
2: यस्तो छ, यसको ऐतिहासिक पक्षहरू चाहिँ हामीले हेर्दाखेरि यसलाई 6 शताब्दीमा चाहिँ यसको जीर्ण उतार भएको प्रमाणसम्म हामीले भेटेका छौँ। यो मन्दिर कहिले निर्माण भयो भन्ने कुरा चाहिँ अहिलेसम्म कुनै पनि पुरातत्वविदले अथवा कसैले पनि त्यसको चाहिँ यकिन यो समयमा बनेको भन्ने कुरा चाहिँ दिन सक्नु भएको छैन। 619 हारारीमा यसको पुनर्निर्माण भएको कारणले चाहिँ त्योभन्दा पहिल्यै मन्दिर बन्नुपर्छ। समय समयमा यसको चाहिँ जीर्ण उद्धारहरू भइरहेको छ। भूकम्पपछि मन्दिर चाहिँ क्षतिग्रस्त थियो, सानाहरू चाहिँ झिङ्गटी खसेको अवस्थामा अहिले चाहिँ अब तामाको पातामा सुनको जलप लगाएर अन्य बिग्रेका टुण्डालहरू लगायतका उहरू चाहिँ फेरेर हामीले चाहिँ यो मन्दिर पुनर्निर्माण गऱ्यौँ। त्यही भएर यसको ऐतिहासिक कुरा गर्दाखेरि चाहिँ 5 शताब्दीको हुनुपर्छ भन्ने कुराहरू नै हो। यहाँको कला कौशल हेर्दाखेरि चाहिँ तत्कालीन मानदेवको पालामा जस्तो चाहिँ जुन चाङ्गु नारायणको कलाकृतिहरू चाहिँ छ, टुण्डालहरूमा अब कुदिएका बुट्टाहरू, त्यसमा चाहिँ गरेको त्यो शैली चाहिँ तत्कालीन त्यही पाँचौँ शताब्दी भनौँ न, त्यही शताब्दीको चाहिँ हो भन्ने मात्रै भन्न सकिन्छ, ठ्याक्कै चाहिँ यही पालामा भन्ने छैन।
3: यसको अब प्राकृतिक र आध्यात्मिक आकर्षण चाहिँ विशेष गरी के होला?
2: यस्तो हो, प्राकृतिक भनेको त अब यो चाहिँ यो ठाउँको बनावट, यसको चाहिँ भूगोल होइन, यो प्रकृतिसँग एउटा नजिकै अगाडि चाहिँ त्यहाँ अब ठुलो जङ्गल छ, त्योभन्दा माथि यता चाहिँ एक डोल भनेर चाहिँ त्यहाँ जङ्गल छ, नजिकै अब सुन्दर जलको चाहिँ पानी एकदम कञ्चन रूपमा नै यहाँसम्म चाहिँ राम्रै पानी नै बगिरहेको, अब अहिले कहिले अलिकति फोहोर भए पनि फेरि हामी त्यसलाई सुधार गर्दैछौँ, अहिले चाहिँ राम्रै पानी बग्छ। प्राकृतिक रूपमा चाहिँ यो ठाउँ आफैमा पनि एउटा मनमोहक ठाउँ चाहिँ रहेको छ, र यसको चाहिँ अब आध्यात्मिक महत्त्व भनेको चाहिँ फेरि प्रकृति र अध्यात्म भनेको चाहिँ एकदम फरक कुरा हो र एक आपसमा अन्तर्निहित पनि हुन्छन्। आध्यात्मिक भनेको चाहिँ जहाँ शिवजीको पनि साधारण स्वरूपको होइन सिंहको पूजा हुन्छ, र जहाँ रावणले आएर चाहिँ तपस्या गरेको, यहाँ चाहिँ पहिलो पुजारी यहाँको चाहिँ रावणको हजुरबा वृषसर्वा ऋषिले चाहिँ यहाँ पूजा गर्नुभएको र उनीहरूको चाहिँ कुलदेउता स्वरूप यहाँ, र उसले छोटो समयमा नै धेरै पराक्रम हुन सक्ने खालको चाहिँ वरदान पाएको कारणले गर्दा आध्यात्मिक हिसाबले चिन्तन मनन गर्ने हिसाबले चाहिँ होइन साक्षात शिवजीलाई त एक त हामी अनादि न उहाँको चाहिँ रूप छ, न वर्ण छ, न के छ भनेर भनिन्छ, होइन योग्य तत्त्व ध्यानहरूलाई त चाहिँ भगवान्को त चिन्तन गर्ने नै हो, उसको त स्वरूप पनि मतलब छैन, केही पनि मतलब छैन, त्यो ज्ञानको खोजीमा मात्र हुन्छन् भने त्यस्ता खाले हिसाबले पनि यो आध्यात्मिक हिसाबले पनि यो एकदमै महत्त्वपूर्ण क्षेत्र, जहाँ समय समयमा धेरै ऋषिमुनिहरूले आएर तपस्या गरेको चाहिँ इतिहास छ भन्ने कुरा त्यो एउटा छ। र अब धार्मिक हिसाबले पनि साक्षात शिवजी जहाँ चाहिँ पृथ्वीमा एक मात्रै, अन्त ज्योतिर्लिङ्ग 11 हुन्छ, सबै कुरा हुन्छ, तर सिंह त एउटा मात्रै ठाउँमा हो, एउटा त्यसको महत्त्व आफ्नो ठाउँमा छ, त्यो पनि कुरा रह्यो। अर्को भनेको चाहिँ अब अघि मैले पनि भनिहालेँ, पितृका कुरामा जहाँ गया सुर चाहिँ राक्षसको वध हुँदाखेरि शिरको भाग चाहिँ यो क्षेत्रमा पर्यो होइन, त्यही भएर यसलाई चाहिँ गयाको शिरको रूपमा यहाँ श्राद्ध नगरेको अन्यत्र गरेको श्राद्धको चाहिँ फल पाइँदैन भन्ने पनि छ, त्यो पनि त्यो चाहिँ एउटा धार्मिक विश्वास धार्मिक हो, त्यसैलाई मानेर चाहिँ बुवाको मुख हेर्ने दिन यहाँ लाखौँ मान्छे चाहिँ दर्शन गर्न आउनुहुन्छ होइन, बुवाको मुख हेर्न, जसका बुवा दिवंगत हुनुभएको छ उहाँहरू चाहिँ यो क्षेत्रको महत्त्वलाई नै लिएर आउनुभएको त हो नि, त्यस कारणले गर्दा यसको धार्मिक आध्यात्मिक होइन प्राकृतिक सांस्कृतिक पुरातात्विक हिसाबले पनि धेरै पुरानो मन्दिरको रूपमा लिनुपर्छ, सबै कुराले पनि यसको चाहिँ एकदमै महत्त्वपूर्ण क्षेत्र हो। यहाँ अर्को कुरा भनेको चाहिँ ब्रह्माको चाहिँ मूर्ति एकदमै कम हुन्छ, त्यो मूर्ति पनि यहाँ छ भने यी धेरै कुराहरू चाहिँ यो गोकर्णेश्वरमा छन् को चाहिँ महत्त्व बुझेर यहाँ आफूलाई यहाँ के भन्छ भने यसै स्मरण मात्रै न जन्म संसार, यहाँ र स्मरण मात्र, यहाँ र टेक्ना मात्र पनि जन्म र मृत्युको जुन भय छ नि मानिसको त्योबाट मोक्ष हुन्छ भनेर भनेको छ। आध्यात्मिक हिसाबले त्योभन्दा ठुलो कुरो त के पनि छैन,
3: त्यसैले यसलाई चाहिँ पितृतर्फको प्रमुख केन्द्र पनि भन्दो रहेछ।
2: सँगै गदाधर नारायणको चाहिँ जहाँ ऊ छ, यहाँ हजुरले अरूले देख्न सक्नुहुन्छ, गदाधर नारायणको मूर्ति विश्वमा दुईवटा छ, एउटा गोकर्णेश्वरमा छ जुन यहाँ चाहिँ छ, अर्को भनेको इन्डियाको गया जुन नेपालीहरू गया भनेर जान्छौँ हामी, त्यसलाई दक्षिण गया भनिन्छ, त्यहाँ देब्रे पाउमा पिण्ड छुनको लागि चाहिँ अब मान्छेले त्यहाँ पैसा तिरेर लाइन बसेर छुनु पर्छ, यहाँ हामी दाहिने पाउमा बकैदाले श्राद्ध गर्न पाउँछौँ पितृको तर्पणको कुरामा, र अर्को कुरा भने गयाको ढोका खोल्नको लागि चाहिँ यहाँ कर्म नगरिकन कहीँ पनि गरेको फल पाइँदैन, त्यस कारणले पनि मान्छे पितृ तर्पण कर्म गर्नको लागि चाहिँ यहाँ आउनु भएको छ। हाम्रो श्लोकमा भन्ने छ, गय गय गायदित्य गायत्री चकदाधर गय गय सुरसेव सडगया मोक्षदायिका, यो छवटा गया मध्येको नि मोक्षदायिका चाहिँ यहाँ हो। नेपालमा छवटा ठाउँलाई चाहिँ पितृतीर्थको रूपमा मानिएको छ होइन, इन्डियामा पनि छवटा तीर्थलाई चाहिँ पितृतीर्थको रूपमा मानिएको छ, यो उत्तर भेगको चाहिँ सडगया होइन, नेपालमा गोकर्णेश्वर, यो उत्तर गया नेत्रावती, अनि त्यस पछाडि कागबेनी त्रिवेणी बरा क्षेत्र कोका क्षेत्र शङ्खमूलको पनि कुरा आउँछ, छवटालाई चाहिँ सडगया भनेर जुन मैले अघि श्लोक माने, र इन्डियामा पनि अयोध्या मथुरा माया काशी कान्छी अवन्तिका भनेर भन्छ, यी गया तीर्थहरूको पनि चाहिँ गोकर्णबाट सुरु गरेर यो छवटा गयामा गरेर अनि इन्डियाका तीर्थहरूमा गइदिइसकेपछि अनि मल्ल बद्रीनाथमा गएर ब्रह्म कपाल गरेपछि चाहिँ गया श्राद्ध परिपूर्ण मस्तु भनेर भन्छ क्या, त्यसपछि चाहिँ गया श्राद्ध गर्नु पर्दैन भन्छ। गया श्राद्ध भनेको चाहिँ के भने तीर्थ श्राद्धको सवालमा चाहिँ यो कुरा रहन्छ, र त्यो कारणले गर्दा नि यो चाहिँ प्रमुख तीर्थ जुनसुकै हिसाबले हामीले हाम्रा पितृहरू दिगम्बर हुनुभयो, एक वर्षको वार्षिक श्राद्ध घरमा गरेपछि दोस्रो वर्ष गर्नुभन्दा पूर्व एउटा तीर्थ श्राद्ध गर्नुपर्छ, त्यो पनि यहाँ नै गरेर मात्रै अर्को चाहिँ एकोतिष्ठ श्राद्ध सुरु गर्नुपर्छ भन्ने पनि छ क्या।
3: कतिपयलाई त यो कुराहरू थाहै छैन होला,
2: कतिलाई थाहा छैन,
3: खासमा मेला लाग्ने चाहिँ कुशी औँसीमा,
2: सबभन्दा ठुलो मेला कुशी औँसीमा लाग्छ, दोस्रो चाहिँ पोखो गए औँसीको दिन यो पुसको औँसीको बेलामा, त्यस पछाडि साउनको सोमबार, तीज, पञ्चमी, यो स्वर श्राद्ध, प्रत्येक औँसीहरूमा त त्यो त अब साधारण हिसाबले भइहाल्छ।
3: यहाँको पूजा विधि,
2: यहाँको चाहिँ पूजा विधि यस्तो छ, यहाँको चाहिँ शिवजीको चाहिँ वैदिक र तान्त्रिक दुइटै विधिले पूजा हुन्छ, जस्तो पशुपतिनाथको पूजा विधि हो त्यही नै हो, पशुपतिनाथमा जुन प्रकारका चाहिँ मुख्य पुजारी हुन् भट्टहरू, यहाँको पनि मुख्य पुजारी भट्ट नै हो पशुपतिको सर। अब मैले पूजा गर्ने ठाउँमा गदाधर नारायणमा चाहिँ 1650 पूजा विधिबाट पूजा हुन्छ, बिहान पूजा हुन्छ, सन्ध्यामा आरती हुन्छ, यहाँ पनि सन्ध्यामा आरती हुन्छ, यहाँको चाहिँ पूजा विधि त आखिर षोडशोपचार पूजा विधि नै हो र यसलाई चाहिँ हाम्रो नियमन गर्ने काम चाहिँ गोठी संस्थानले गर्नुहुन्छ। हामी गोठी संस्थानले नियुक्ति गरेको व्यक्ति हो, गोठी संस्थानले चाहिँ हामीलाई यसको चाहिँ पूजा खर्च आदि कुराहरू चाहिँ गोठी संस्थानले व्यवहार्ने कुरा हो, त्यही अनुसार चलिरहेको छ।
3: अब यो नदी चाहिँ कहाँबाट बगेर आएर कहाँसम्म पुग्छ, यो पवित्र मानिन्छ, यो पवित्र मान्नुको कारण चाहिँ?
2: सबभन्दा पहिला यो नदीको नाम बागमती, बाघ होइन बागमती हो, खास अपभ्रंश हुँदा बोल्न सजिलो भएर बागमती भन्ने चलन छ। यसको चाहिँ उद्गम स्थान भनेको चाहिँ यहाँबाट 4 घण्टाको दूरीमा बागद्वार भन्ने ठाउँ छ, जहाँ चाहिँ त्यहाँबाट हुने त्यो चाहिँ शिवपुरी जङ्गलको चाहिँ बिचमा, शिवपुरी जहाँ शिवको चाहिँ बास भएको, शिवको पुर भनेर चाहिँ हामीले मान्छौँ, त्यो शिवपुरी जङ्गलको चाहिँ बिचबाट यो पानी निक्लिन्छ। शिवपुराणमा र स्कन्द पुराणमा यसको वर्णन गरिएको छ, शिवजीको बोलीबाट निक्लेको, वाक्यबाट निक्लेको नदी भएर यसलाई वाग्मती हो खास। अब अहिले बागमती बागमती हुँदाहुँदै अहिले त बाघकै फोटो लगाएर राखिरहेको छन्, त्यहाँ बागमती बनाइसके है। अब त्यो त अब मान्छे जसको जस्तै बुझ्छन् त्यति हो, कति कुरा चाहिँ फेरि अहिले यहाँ बुझेर बोल्दाखेरि पनि यो त जान्ने भइस भन्ने, अब हाम्रो समाज पनि त्यो फेरि बोल्नेको पिठो बोक्ने समय छ। तर वास्तविकता जे हो हामीले चाहिँ त्यही नै बोल्नुपर्छ, मैले प्रत्येकपल्ट त्यही बोलिरहेको छु। कतिलाई वाग्मती भन्दा हुँदै बागमती भन्न थाले, अहिले चाहिँ बागमती भइसक्यो, घ थपिसक्यो, कबाट ग थप्यो, गबाट घ थपिसक्यो, त्यस्तो छ।
3: मलाई एक त्यो नदीको बारेमा एकदमै उलाइरहेको छ, यहाँ त यति कञ्चन पानी छ, यति सफा पानी छ यहाँनिर होइन, तर यही पानी बगेर अनि हाम्रो के अरे पशुपति हुँदै उतातिर तलतिर गइराखेको छ, उतातिर त एकदमै फोहोर छ, के भन्नुहुन्छ यसमा?
2: सबभन्दा ठुलो कुरो भनेको व्यक्तिको आत्माबाट निक्लिनु पर्यो।
3: अब अन्तिममा रेडियो नेपालको हाम्रो भूगोल कार्यक्रम मार्फत के भन्न चाहनुहुन्छ?
2: धन्यवाद सम्पूर्ण जसले चाहिँ रेडियो नेपाल सुनिरहनु भएको छ, उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने गोकर्णेश्वर भनेको यस्तो एउटा तीर्थ हो जहाँ ब्रह्म पितामह, जहाँको चाहिँ आफ्ना पितृहरूको लागि पनि चाहिँ एउटा मोक्षको बाटो ढोका खोल्ने र आफ्नो लागि पनि चाहिँ ढोका खोल्ने, जुन दैविक कार्य र पितृको कार्य चाहिँ हुने ठाउँ, यस्तो महत्त्वपूर्ण ठाउँमा चाहिँ एकपल्ट मात्रै भए पनि पुगेर आफ्नो विवाहको लागि सकिन्छ श्राद्धादि कर्म गर्ने, सक्नुहुन्न कमसेकम त्यो स्मरण यहाँ दर्शन गर्नको लागि मैले निमन्त्रणा गर्न चाहेँ। हस् धन्यवाद, जय गोकर्णेश्वर।
1: समाज तथा मन्दिरमा क्रियाशील अनुभवी एवं ज्येष्ठ जनहरूको अनुभव समेटेर तयार पारिएको रिपोर्ट प्रस्तुत गर्दैछौ। अबको पालोमा
0: गोकर्णेश्वर मन्दिर धार्मिक मात्र नभई ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। शान्त वातावरण, हरियाली फाँट, सुनका जलपले पहिले देखिने आकर्षक मन्दिर, वरिपरि विभिन्न देवी देवताका मूर्ति आदिले भक्तजनको विश्वास एवं पर्यटकको ध्यान खिचिरहेको पाइन्छ। मन्दिर परिसरको फलामे बेन्चमा बसेर आनन्द लिइरहनु भएका महानुभावहरू मध्ये मन्दिर जीर्णोद्धारका समयमा मन्दिरको छानामा सुनको जलप लगाउने कार्यको नेतृत्व गर्नुभएका कोमल विष्टको अनुभव यस्तो रहेको छ।
4: यो बनाउने बेला 5-6 वर्ष यिनै बस्यो भने नि भयो, 2-3 घन्टा सुत्न मात्रै गयो। जुन छानो बनाएको छ नि, त्यो जुन चुहिएर काठहरू सबै बिग्रिएर ऊ थियो, त्यो बेला चाहिँ हामीले एक एक गरेर सुनको जलप लगायो। त्यसमा म अध्यक्ष बने, भाग्यले पाएको थिएँ। कसैलाई बस भन्दा पनि बस्दैनौँ ठुलो पैसाको उसमा। 75 सालको आषाढदेखि यो बनाउने सुरु भयो, 75 सालको असोजदेखि चाहिँ सुन लाउने काम गरेको, त्यो त म त खुसी नै लाग्यो। मलाई पहिलादेखि नै यो के अरे भनेदेखि देवघाट जाँदाखेरि हाम्रो आत्मानन्द गुरुले स्वामीले चाहिँ पशुपति बनाउनु भएको रहेछ, त्यो बनाएको देखेर यहाँ पनि हाम्रो गोकर्णेश्वरमा पनि बनाउनु पाए हुन्थ्यो भन्ने मनमा लागिराख्यो। तीर्थ जाँदाखेरि उता राम्रो देखिन्छ, आफूले केटकेटी पनि जस्तो देख्यो त्यस्तो देखि छँदै छैन, के गर्नु पाए हुन्थ्यो भन्ने भावना चाहिँ थियो, पुरा गर्नु पनि पाए, आफ्नो हातले गर्नु पाए।
0: पारिवारिक जीवनभन्दा अलग रही ध्यान साधनामा नै आफ्नो जीवन समर्पित गरी भारतको आसाम स्थायी घर भएका स्वामी खडानन्द ढकाललाई जीवनको परिभाषा सोद्धा यसरी बताउनुहुन्छ।
5: जीवन त एउटा तत्व हो, बुझ्न सक्नु पर्यो भनेर सबैजना, अब जति प्राणीहरू छन् सबैजना त्यही तत्वमा बस्छन् र आफूले धर्म गर्नुभयो, कर्म गर्नुभयो, आफूले गर्न सक्ने गर्नु पर्यो। आत्मा एउटै हो, भगवान एउटै छन् र आफूले भिन्न हुनु पर्दैन, भिन्न हुनु हुँदैन, किनभने भिन्न भयो भने आफूले अहंकार गरेको हुन्छ।
0: आफ्नो छोराका साथ मन्दिर घुम्न आउनुभएका ज्येष्ठ जन खेमनाथ खतिवडाले विगत सम्झिँदै यस क्षेत्रमा भएको परिवर्तन बारे यसो भन्नुहुन्छ।
6: पहिला यस्तो थिएन, अहिले यस्तो बनिसक्यो। पहिला त यो बालुवै बालुवा थियो, यहाँ जम्मै यो ढुङ्गा थापिया थिएन, हामी सधैँ आउँथ्यौँ, उत त्यहीँ बसेर शताब्दी गर्थ्यौँ हामी, उतपट्टि बालुवै बालुवा थियो, सुवर्ण भयो गोकर्ण। अहिले यहाँ आइसकेपछि एकदम सबै दुःख सुख सबै बिर्सिन्छ कि एकदम आनन्द आउँछ, ठाउँ त्यस्तै छ आनन्द।
0: आफ्नो मौलिक धर्म संस्कृति र परम्परालाई बचाइराख्नका लागि सबैतिरबाट साथ सहयोग भए यस्ता पौराणिक धार्मिक धरोहरहरू हामी माझबाट लोप हुने थिएनन् कि।
1: यो रिपोर्ट पछि जनधारणा।
7: कल्याणी श्रेष्ठ यही गोकर्ण हो, वडा नम्बर 4 सरसफाई गर्छ, 7 पुरा भयो, रमाइलो लाग्छ, यसो आफूलाई पनि एक्सर्साइज भएको जस्तो हुन्छ नि। भाग्यले अब कहिलेको मेरो 5 काम गरेको पुग्नु भन्दा श्रीमान नै कमाउनुहुन्छ नि त, नानी बाबुलाई खर्च दिनलाई भयो नि।
8: बुवा मेरो बुवा भन्ने के देउतै हो नि, जिउँदो देउता भन्छ, बुवाको सँगै पढ्नु पाउनु, दिनदिन उहाँको आशीर्वाद दिनु पाउनु, त्यो जति राम्रो भाग्य पनि हामी कहाँ हुन्छौँ भयो नि। म अहिले 57 बुवा 85 हुनु।
9: भावना मगर गोकर्णमा यति नेपाल उदयपुर गाईघाट 2 जति भयो, राम्रो छ किनकि शान्त वातावरण छ। अरू ठाउँ भन्दा एकदमै अरू ठाउँ हेऱ्यो भने चाहिँ गाडी गुडी त्यही गर्दा एकदमै नोइज पोल्युसन हुन्छ, यहाँ चाहिँ अलि आनन्द छ, छेउमै मन्दिर छ, अब एकछिन खाना खाएर बेलुका फ्रेस हावा लिन आयो भने पनि ठिक्क यहाँ बस्ने ठाउँहरू पनि छ, अनि ठ्याक्कै यता मन्दिर छ दर्शन गर्नको लागि नजिकै भनौँ न। अब यो मन्दिरलाई एउटा पशुपतिको एउटा अर्को रूप भनेर पनि मानिन्छ यहाँको मान्छेहरूले, त्यही भएर राम्रो लाग्छ मलाई यहाँ बस्दा चाहिँ, एकदम पिसफुल चाहिँ हुन्छ। अरूभन्दा नि मेन कुरा चाहिँ यहाँ बच्चा प्राय फुटबल र क्रिकेट खेल्न आउँछ, यहाँ साइडमा ओल्ड स्कुल छ, यता ठ्याक्कै गोकर्णेश्वर महादेव स्कुल छ, अनि यहीँ यिनीहरूको टुर्नामेन्टहरू फुटबलहरू केही भयो भने यहीँ अर्गनाइज गर्छ प्रायः।
0: यिनै जनधारणा सँगसँगै आजको कार्यक्रम हाम्रो भूगोलको समय सकिने लागेको छ। आज हामीले तपाईँहरूलाई काठमाडौँ स्थित गोकर्णेश्वर महादेव मन्दिर लिएर आयौं, अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ। आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया, सल्लाह र सुझाव लेखेर पठाउनु होला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना एक पटक फेरि दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट
1: म विनिता चौधरी
10: अनि म सावित्री केसी बिदा हुन्छौ।
1: नमस्कार, नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र अजम्बरी नाताबाट संगीता राणा र साथीहरूको स्वर दयाराम पाण्डेको रचना अनि सङ्गीत हो चेतन सापकोटाको।

अब सुनाउँछौ नेपाली चलचित्र भाई भाइबाट राजेश पायल राईको सुर, रचना अनि संगीत हो महेश खड्काको। यसपछि यहाँहरूले ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यो कुराको जानकारी गराएको हो। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी व्यवसाय बीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल भएको छ। छलफलमा प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई निर्धक्क भएर लगानी गर्न आग्रह पनि गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ लगायतमा होल्डिङ सेन्टरमा रहेका महिला तथा बाल बालिकाहरूको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून बमोजिम कारवाही गरिने बताउनु भएको छ। यस्तै उक्त घटना छानबिनका लागि तीनै तहमा छानबिन समितिहरू गठन भएका छन्। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने सम्बन्धी राइट टु कल दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भोटेकोसी नदीमा आएको बाढी प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले 15 करोड, त्यसै गरी एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भिल कम्पनीले 1 करोड, म्याग्दीको बेनी नगरपालिकाले 40 लाख सहयोग गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले बाढी प्रभावित जनताको पक्षमा तत्काल उद्धार र राहतसँगै अस्थायी पुनस्थापना र दीर्घकालीन पुननिर्माणका लागि प्रष्ट योजना तथा कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनस्थापना गरिने कुरा हिजो बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मध्य प्रदेश सरकार तथा सरकारवालासँग छलफल गर्नुभएको छ। साथै उहाँले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू हुने जानकारी पनि दिनुभएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक हिजो च्यासलमा बसेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले हिजोदेखि सुकुम्बासीको व्यवस्थापन गर्दै बस पार्क निर्माण गर्ने प्रक्रियालाई अगाडि बढाएको छ। स्याङ्जाको गल्याङ नगरपालिका 7 र 11 जोड्ने आदि खोलामाथि झोलुङ्गे पुल निर्माण भएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा प्रेस काउन्सिल नेपालले 233 सामग्री आचार संहिता विपरीत रहेको औल्याएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागु औषधसहित हिजो 17 पक्राउ गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: मा प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था हिजोदेखि कार्यान्वयनमा ल्याएको छ। विभिन्न कारण जैविक वा कानुनी अभिभावकसँग बस्न नसक्ने अवस्था सिर्जना भई बाल बालिकाले प्राप्त गर्ने वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कलाई अन्तर्राष्ट्रिय रूपमा एकरूपता, तुलना योग्य र विश्वसनीय बनाउने उद्देश्यले बाल बालिकाको वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कको अन्तर्राष्ट्रिय वर्गीकरणलाई तीन तहमा छुट्याइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले वर्गीकरण गरेको हो। पूर्वाधार विकास मन्त्रालयले भोटिकोसी बाढीका कारण सिर्जित असामान्य प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न हिजो एक समिति गठन गरेको छ। सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय हिजो गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। येमनमा इरान समर्थित हुती विद्रोहीहरूले सरकारी सेना विरुद्ध तीव्र सैन्य अग्रसरता लिँदै रेडसीको तटीय क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरेको दावी गरिएको छ। हुती विद्रोहीहरूले रेडसी क्षेत्रमा पकड बढाउँदै लगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि उल्लेख गरेका छन्। यस्तै इराकबाट प्रक्षेपण गरिएका ड्रोनले साउदी अरबको महत्त्वपूर्ण पूर्व पश्चिम तेल पाइपलाइनलाई निशाना बनाएपछि साउदी अरबले सुरक्षात्मक सावधानी स्वरूप उक्त पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। अब खेल समाचार। एसिसी प्रिमियर कप अन्तर्गत अहिले नेपाल र युएई बीच खेल जारी रहेको छ। जारी खेलमा नेपालले 38 ओभरको समाप्तिमा 219 रन जोडेको छ 3 विकेटको क्षतिमा। त्यसै गरी जारी खेलमा अर्जुन कुमारले 43 रन, आरिफ शेखले 102 रन, ईशान पाण्डेले 13 रन, रोहित पौडेलले 34 रन, गुलशन झाले 14 रन जोड्न सफल हुनुभएको छ भने आरिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक शतक पुरा गर्नुभएको छ। उहाँले 102 रन बटुल्दै अन्तर्राष्ट्रिय खेलमा दोस्रो पटक शतक पुरा गर्नुभएको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

उपेन्द्र कार्कीको स्वर अनि सङ्कलनमा रहेको लोकगीत सुनायौँ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र हामी तपाईँलाई अबको 11 बजेसम्म लोकगीतहरू सुनाउँछौँ। अब सुनाउँछौँ विकी साही र विकी राणाको स्वर, सङ्कलन हो कृष्ण प्रसाद सेढाईको।

भर्खरै सुनायौं राम थापा र हरिवंश आचार्यको स्वरमा रहेको लोकगीत संकलन राम थापाको। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौ उदित नारायण झा र मधु छेत्रीको स्वर संकलन हो हरिबहादुर रञ्जितको।

भर्खरै सुनायौँ प्रेम खड्काको स्वरमा रहेको लोकगीत, खिरेन्द्र थापाको सङ्कलन हो। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ लक्ष्मी कृष्ण र भगवती श्रेष्ठ अनि साथीहरूको स्वर, सङ्कलन लक्ष्मी कृष्णकै

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

भर्खरै सुनायौँ मिना ढकाल र अनिरुद्र ओलीको स्वरमा रहेको लोकगीत, हरिबहादुर भट्टराईको सङ्कलनमा लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ रामचन्द्र लामिछानेको स्वर सङ्कलन गायक स्वयंकै

देब्रे कोखा माटा गाग्रो दाहिने हातमा लोटा आउँछु मात्र भन्यो तिमीले मेरै कर्म खोटाओ सने फुकी बाजा बजाई आउँला तिमीलाई रोजी तिमी मात्र आउँछु भन आउँला खोजी खोजी अन्त फेरि

कमल छेत्रीको स्वरमा रहेको लोकगीत सुनायौँ रामशरण नेपालीको सङ्कलनमा। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ शम्भु कुमारी मिलनको स्वर।

भर्खरै सुनायौँ शम्भु कुमार मिलनको स्वरमा रहेको लोकगीत। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ भरत केसी, कोमल निरौला र साथीहरूको स्वर संकलन मदन देव बिमको।

भर्खरै सुनायो माधवलाल श्रेष्ठको स्वरमा रहेको लोकगीत, संकलन हो मन्जुलको। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौ ईश्वर बहादुर र नरबहादुरको स्वर, संकलन हो राजु तामाङको।

भर्खरै सुनायौँ कुमार सुब्बा, मीरा राणा र साथीहरूको स्वरमा रहेको लोकगीत कर्मयोञ्जनको सङ्कलनमा। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ उर्मिला श्रेष्ठ र निरा श्रेष्ठको स्वर सङ्कलन हो गणेश परियारको।

लोकगीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम लोकगीत सुनाउँछौँ मच्छेश्वर सापकोटाको स्वर अनि सङ्कलनमा. यसपछि यहाँहरूले केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ. रेडियो नेपाल सुन्दै रहनुहोला.

0: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। उक्त महासभाको उच्चस्तरीय सामान्य बहस आगामी असोज 6-12 गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी व्यवसायबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो छलफल भएको छ। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको उक्त छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित जिल्लाका रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका होल्डिङ सेन्टरमा रहेका महिला तथा बालबालिकाहरूको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढी प्रभावित महिला र बालबालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्न माग गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखे कानून बमोजिम कारवाही गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएका प्रश्नको जवाब दिँदै उहाँले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिनुभयो। यसैबीच गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल अघिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि सो विषयमा सङ्घ, प्रदेश र जिल्ला स्तरीय गरी 3 छानबिन समिति गठन गरिएको छ। छानबिन समितिले प्रक्रियाहरू पनि सुरु गरिसकेका छन्। उक्त कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सफाईकर्मी र निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कडेलसँग सोधपुछ गरिसकिएको अस्पताल प्रशासनले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने सम्बन्धी राइट टु रिकल दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ। रासोपाले हिजो राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 समिति गठन गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिङले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिङले भोटेकोसी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउनुभयो। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन 2052 औँल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। र यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले सरकारी सेना विरुद्ध तीव्र सैन्य अग्रसरता लिँदै रेड सीको तटीय क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरेको दावी गरिएको छ। हुथी विद्रोहीहरूले रेड सी क्षेत्रमा पकड बढाउँदै लगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। यस्तै इराकबाट प्रक्षेपण गरिएका ड्रोनले साउदी अरबको महत्त्वपूर्ण पूर्व पश्चिम तेल पाइपलाइनलाई निशाना बनाएपछि साउदी अरबले सुरक्षात्मक सावधानी स्वरूप उक्त पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। मध्याह 12 अर्को समाचार प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिवा सेवामा स्वागत गर्छौँ। प्रविधिमा हुनुहुन्छ लक्ष्मण विष्टसँगै उद्घोषणतर्फ छौँ विद्या चौधरी र म अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 प्रसारण हुने कार्यक्रमबारे जानकारी। केही बेरमै सुन्नुहुनेछ जीवन यात्रा कार्यक्रम 12 बजे समाचार। 12:05 सुन्नुहुनेछ घर संसार कार्यक्रम 1 बजे समाचार। 1:05 सुन्नुहुनेछ हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। 1:30 सुन्नुहुनेछ नाटक इज्जत। 1:45 लोकगीत सुनाउनेछौँ भने 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजी भाषामा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ जीवन यात्रा कार्यक्रम।
2: नमस्कार, रेडियो नेपालको विशेष कार्यक्रम जीवन यात्रामा म रमा ढुङ्गाना यहाँलाई हार्दिक स्वागत गर्दछु। जीवन भन्नु नै सङ्घर्ष, आँट र प्रेमको एउटा सुन्दर चौतारी हो। जब मान्छेले आफ्ना अप्ठ्याराहरूलाई भुलेर अघि बढ्ने हिम्मत गर्छ, तब उसको जीवन सिङ्गो समाजको लागि एउटा प्रेरणा बनिदिन्छ। आज हामी रेडियो नेपालको स्टुडियो छाडेर एउटा यस्तै निकै प्यारा र प्रेरणादायी जोडीको घरमै आइपुगेका छौँ। आज हामीसँग हुनुहुन्छ कुनै समय आफै रेडियोमा कार्यक्रम चलाउने चर्चित लोकगीत रिङ्की बुङको रागो गाएर सबैको मन जित्न सफल गायक, पूर्व पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईजी, अनि उहाँसँगै हुनुहुन्छ उहाँको जीवनलाई अझ सुन्दर बनाउने दृष्टिविहीन तथा असहाय बालबालिकाहरूको शिक्षा र सेवामा समर्पित अन्तर्दृष्टि नेपालकी अध्यक्ष समाजसेवी उहाँकी जीवन सङ्गिनी नन्दा सिंह प्रसाईजी। विक्रम सम्बत 2077 सालमा प्रेम विवाह गर्नुभएका रमेशजी र नन्दाजी दुवैजना आँखा देख्नुहुन्न, तर आँखाले यो संसार नदेखे पनि मनको भावना, विचार र आपसमा रहेको विश्वासले जीवनलाई कसरी रङ्गीन र सुन्दर बनाउन सकिन्छ भन्ने कुरा उहाँलाई हेरेर सिक्न सकिन्छ। आज हामी राजनीतिक वा संसदका कुरा छोडेर उहाँहरूको व्यक्तिगत जीवन, सङ्घर्ष, भेटघाट र प्रेमका मिठा कुराकानी गर्नेछौँ। रमेशजी, नन्दाजी, यहाँहरू दुवैलाई हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ। रमेशजी र नन्दाजी, 2077 सालमा तपाईँहरूको विवाह हुँदा सिङ्गो देशले नै धेरै माया र बधाई दिएको थियो। आज तपाईँहरूकै घरमा बसेर बाल्यकाल र जीवनका पुराना दिनहरूबाट कुराकानी सुरु गरौँ। तपाईँहरूको जन्म कहाँ भयो, बाल्यकाल कस्तो थियो?
3: मेरो जन्म ताप्लेजुङमा भएको, अहिले मैवा खोला गाउँपालिका 5 नम्बर वार्ड पर्छ। म जन्मिँदैखेरि त घरमा एक प्रकारको धमाका नै भएको थियो रे त्यति बेला। मेरो जस्तो शारीरिक स्थितिको मान्छे त कसैको घरमा जन्मेको मात्रै होइन कि, कसैले देखेको पनि थिएन नि त त्यो भेगमा त। अनि यो के यस्तो आश्चर्य आइलाग्यो त भनेर बडा धमाका भयो रे। त्यसपछि तर मेरो बुवा मम्मी दुवैजना शिक्षक शिक्षिका हुनुहुन्थ्यो। मेरो मम्मी चाहिँ विशेष गरी एकदम प्रेरणादायी हुनुहुन्थ्यो, उहाँ धेरै उत्प्रेरित गरिरहनुहुन्थ्यो। मलाई कहिले पनि यस्तो महसुस हुन पाएन कि म चाहिँ कमजोर छु अथवा म कुनै कुराबाट वञ्चित छु भन्ने कुरा परिवारको तर्फबाट चाहिँ मलाई कहिले महसुस भएन। तर महसुस चाहिँ कतिखेर हुँदै आयो भने जब भाइ बहिनीहरू अरू खेल्न थाले, स्कुल जान थाले, मैले पढ्ने विद्यालय त थिएन नि त गाउँमा, त्यतिखेर चाहिँ मलाई महसुस भयो कि समथिङ इज रङ है, केही चाहिँ छ ममा कमजोरी, किनभने यिनीहरूले जस्तो एक्टिभिटी मैले किन गर्न सकिरहेको छैन त भनेर बिस्तारै बुझ्दै जाँदाखेरि मलाई महसुस भयो कि मसँग दृष्टि छैन भनेर। त्यसपछि फेरि लगत्तै मैले रेडियो नेपालमा झमक कुमारी घिमरेको जीवनी सुने, पछि पछि यता झापामा आफन्तहरू धेरै हुनुहुन्थ्यो, उहाँहरूले बताउनु भयो हाम्रो पनि विद्यालय हुन्छ भनेर। अनि विद्यालय हुन्छ भन्ने थाहा पाएपछि म एकदम घरमा ब्ल्याकमेल गर्न थालेँ बाबा मम्मीलाई, म कुनै पनि हालतमा पढ्न जानुपर्छ, पढ्छु म, स्कुल जान्छु, किनभने भाइ बहिनी सबै स्कुल जान्थे नि त। मेरो करिब 8-9 वर्ष थियो। आन्दोलन गरेको त मैले 6-7 वर्षको हुँदैदेखि हो, तर त्यति बेला चाहिँ मेरो मम्मीले मान्नु भएन, माग पुरा भएन मेरो, किनभने यसले के गरिखान्छ, कसरी सर्भाइभ गर्छ भन्ने उहाँलाई बडो चिन्ता थियो। अनि म 9 वर्षको हुँदाखेरि, करिब 8 वर्षको हुँदाखेरि चाहिँ मेरो आन्दोलन सफल भयो। अनि बाबाले मलाई लिएर आउनुभयो दुर्गामावी गरामणि झापामा, म भर्ना भएँ। त्यो चाहिँ एउटा इन्टिग्रेटेड स्कुल थियो, नेपाल सरकारले विशेष शिक्षा कार्यक्रम सञ्चालन गर्थ्यो त्यति बेला पनि, अहिले पनि त्यो कार्यक्रम कन्टिन्यू नै छ। त्यहाँ चाहिँ के हुन्छ भने तपाईँलाई र मलाई सँगै राखेर पढाउने हो क्या, मलाई चाहिँ सुरुमा ब्रेलमा पढाउने हो बेसिक चाहिँ, त्यसपछि तपाईँलाई र मलाई एउटै कक्षामा राखेर पढाउने हो। त्यहाँनिर 20 दृष्टिबिन विद्यार्थीहरू हामी थियौँ। पहिला चाहिँ मलाई बडा गिल्टी फिल हुन्थ्यो, मतलब आफू कमजोर जस्तो लाग्थ्यो, म नै किन यस्तो स्थितिमा भन्ने लाग्थ्यो। त्यहाँ पुगेपछि त म जस्ता त कति कति भन्ने भयो नि त, त्यसले चाहिँ मलाई एक प्रकारले उत्प्रेरित गर्यो। अनि
2: यसै गरी म्यामको बाल्यकाल कहाँ बित्यो, कहाँ जन्म भयो म्याम?
4: मेरो चाहिँ कालीकोट जिल्ला डिल्लीकोटमा हो म जन्मेको। अनि म चाहिँ पछि नदेख्ने भएको, 2 वर्षको हुँदाखेरि झाडा पखाला लागेर, अब हस्पिटल पनि टाढा, हामी 2 लाग्थ्यो के हस्पिटल आउनु पनि। अनि अब एक त फेरि छोरी भनेर पनि अलि हेला हुन्थ्यो हाम्रो समाजमा। अनि अब झाडा पखाला लागेपछि पानी खुवायो भने झन् धेरै त्यो भोमेन्ट आउँछ भनेर क्या, पानी नदिएर अनि उपचार पनि राम्रो नगरेर अनि आँखाको दृष्टि गयो। मलाई पनि त्यही, मैले पनि अब यस्तै स्कुलमा पढेको, पहिला सुरुमा कख आई चाहिँ आफै ब्रेलमा सिकाउनु भयो सरहरूले, अनि पछि चाहिँ देख्नेहरूसँगै हो, उहाँले भने जस्तै देख्नेहरूसँगै पढेर यहाँसम्म आएँ भनौँ न। आँखा त राम्रो छ तपाईँहरूको जस्तै छ नि त, त्यो नसा मात्रै सुकेको त्यो कारणले।
5: एकैचोटि तपाईँले नदेख्ने हुनुभयो कि बिस्तारी बिस्तारी ब्लर देख्दा देख्दै?
4: म नदेख्ने हो भन्ने थाहै थिएन कि, जति म अलिअलि त देख्छु नि त, अनि यति नै होला भन्ने लाग्थ्यो। अब पछि अलिकति जान्ने भएदेखि अलिकति थाहा भयो, कहिले काहीँ त अब दुःख लाग्थ्यो।
2: तपाईँले भोग्नुभएका अप्ठ्याराहरू के कस्ता थिए त?
4: धेरै दुःख थियो त्यो दिनहरू, म सम्झिन चाहन्न।
3: आफूले दुःख पाएका क्षणहरू चाहिँ सम्झिरहनु पर्छ, आफूले दुःख पाएका क्षण सम्झिँदा चाहिँ अहिलेको खुसीसँग कम्पेयर गर्न पाइन्छ क्या त्यसलाई।
4: होइन, म चाहिँ मनमा नै गर्छु, म बाहिर चाहिँ अब
3: तपाईँले जस्तो
4: व्यवहारमा उतार्दिन। म
3: एउटा उदाहरण दिन्छु तपाईँलाई, यसलाई साथ दिनलाई अर्को छोरो चाहिन्छ भनेर त्यो अर्को छोरो जन्माउने क्रममा मेरो 2 बहिनीहरू एक्स्ट्रा जन्मे, अनि बल्ल भाइ जन्म्यो। अनि म त्यो 2 बहिनीहरूलाई भन्छु कहिले काहीँ जिस्किएर, तिमीहरूले मलाई वास्तवमा धन्यवाद दिनुपर्छ, मैले गर्दा जन्म्यो तिमीहरू।
4: पढाउने त मेरो बुवा मम्मीको त्यो सोचमै थिएन, म चाहिँ आफ्नै जिद्दीले पढाए हो कि। म सानैदेखि म चञ्चले एकदम, म पनि यस्तै बोल्थेँ होइन, मन लागेको कुरा सोधिहाल्ने, म आफै नै पढ्छु भनेर आफ्नै जिद्दीले पढाए। म खास
5: जिद्दी गरेर पढ्नु भयो र पढेर अहिले आफैले अभिभावक विहीन बालबालिकाहरूलाई चाहिँ आश्रय दिइरहनु भएको छ।
4: हजुर होइन, 10 भयो।
5: हजुर 10 कहाँबाट प्रेरणा आयो म्याम?
4: यो चाहिँ अब म पनि अब यस्तो राम्रो ब्याकग्राउन्ड भएको फ्यामिलीबाट हुर्केको होइन नि त, हामीलाई गाह्रै थियो। अनि म चाहिँ कहिले गाउँ जाँदाखेरि धेरै कुराहरू सुन्थेँ कि, यो बच्चाले पढ्न पाएको छैन, यो बच्चाले खान पाएको छैन, त्यस्तो खालको कुराहरू सुन्थेँ। अनि सुरुमा त मैले अब पढाउनु त त्यस्तै हो, यिनीहरूलाई सबैसँग सहयोग मागेर भए पनि पेट चाहिँ भर्नुपर्छ भनेर, अनि मेरो साथी गीता बस्नेत छिन् उसले र मैले 4 सुरु गरेको, अहिले 18 छन्। सबैभन्दा ठुलो छोरी एससी दी राम्रो नम्बर ल्याएर अहिले कलेज पढ्दैछ।
5: 10 अगाडि सुरु गर्नुभएको तपाईँले त्यो आश्रम कसरी चाहिँ सुरु गर्नुभयो त?
4: हामीले

0: थाहा छैन नि त, तर पनि अब हामी नेपाली हो अनि अब अरू पार्टीको आउनुहुन्न कि।
1: हामी बाल्यकालको कुरा गर्दैथ्यौँ, बाल्यकाल पछाडि कलेज पढ्नुभयो, पहिलो जागिर चाहिँ के थियो सर?
2: पहिलो जागिरको बडा रोचक प्रसङ्ग छ। मलाई सानोमा रेडियो नेपालमा कार्यक्रम चलाउने साह्रै रहर लाग्थ्यो। हेर्नुहोस्, पाण्डव सुनवार दाईहरूको सुन्दा होइन, पुरुषोत्तम सापकोटा दाईहरू, अनि साथीसँग मनका कुरा, अल द टाइम फेभरेट हाम्रो होइन। त्यतिखेर म रेडियो नेपालमा कार्यक्रम चलाउने सपना देख्थेँ, मैले नडाटी भनेको। अनि पछि अब एफएम स्टेसनहरू खोल्न थाले। मेरो पहिलो जागिर भनेको गणतन्त्र एफएम धरानमा हो। सुरुमा मैले मासिक 2000 रुपियाँको जागिर खाएँ। साझा पहल भन्ने कार्यक्रम चलाउँथ्यौँ हामी, अनि तलब लिएर पहिलो पटक 2000 मात्रै पनि होइन, 4000। मेरो अर्को साथी पनि थियो जीवन विष्ट होइन, दुईजना हामीसँगै काम गर्थ्यौँ। 4000 रुपियाँ तलब मैले राखेको थिएँ। त्यो मेरो पाइन्टको खल्तीमा पुवाल परेको रहेछ। पहिलोचोटिको तलब घरमा आएर खल्ती छाम्दा छैन, 4000 रुपियाँ कहाँ गयो गयो 4000। अब त्यो अहिले सम्झिँदा रमाइलो लाग्छ।
0: म्याम, म चाहिँ रेस्ट भन्ने अफिस उहीँ गरेको मैले 12 पास भएपछि।
1: पहिलो कमाई कति थियो म्याम?
0: 10,000।
3: सरले भन्दा त बेसी कमाउनु परेको
2: छ।
3: त्यो कमाई के गर्नुभयो म्याम?
0: मैले त कपडा किनेको थिएँ पहिल्यैदेखि, बरु नखाने राम्रो लाउन मन लाग्ने,
1: चिटिको
0: पढ्न मन लाग्ने पहिलेबाट अलि त्यो जोस्, जस्तो कि अब मान्छेहरूले त्यो मेकअप गर्दाखेरि राम्रो नक्कली त भन्छन् नै, तर मलाई चाहिँ के लाग्छ, त्यो नक्कल भन्दा नि आफू एकदम कन्फिडेन्ट भएको नि त, म एकदम ठिक छु, म खतरा हुन्छ नि त, अलि मेकअपले राम्रो नयाँ कपडा मेकअपले होइन अलिकति कन्फिडेन्स चाहिँ बढाउँछ के छोरी मान्छेको होइन। अनि
3: आफूले आँखा देख्दिनँ भन्ने थाहा पाएको त्यो छेडदेखि पहिलो जागिरको सङ्घर्षसम्मको कथा साँच्चै नै मन छुनेछ। उहाँहरूको पहिलो भेट कहाँ र कसरी भयो भन्ने चाखलाग्दो कथा थाहा पाउनको लागि चाहिँ हाम्रो यो कार्यक्रम सुन्दै गर्नुहोला र रेडियो नेपालको युट्युब च्यानल हेर्दै गर्नुहोला। अब कुराकानीलाई अगाडि बढाउनु अघि पालो भएको छ अतिथिको रोजाइमा मिठो गीत सुन्ने, आफ्नो गीत बाहेक अरू गीत भन्नुहोस् है, कुन चाहिँ गीत सुन्दर सुनाउन चाहनुहुन्छ?
2: म चाहिँ नन्दाजीलाई डेडिकेट गरेर यति चोखो यति मिठो दिउँला तिमीलाई माया।
3: अलिकति तपाईँको स्वरबाट पनि सुनौ।
2: यति चोखो यति मिठो दिउँला तिमलाई माया, बिर्सने छन् साराले पुराना प्रेमका कथा। मकै नि
3: म्याम केही प्रतिक्रिया दिनुहुन्छ?
0: होइन, म सधैँ मकै छु, जब उहाँसँग मेरो लभ पऱ्यो त्यहीँदेखि अहिलेसम्म मकैको मकै।

0: गीतपछि फेरि स्वागत छ कार्यक्रम जीवन यात्रामा। यदि तपाईँले भर्खरै मात्र रेडियो अन गर्नुभएको छ भने तपाईँ यति बेला रेडियो नेपालमा जीवन यात्रा सुनिरहनु भएको छ। प्रत्येक शनिबार ठिक यसै समयमा प्रसारण हुने यस कार्यक्रमको आजको बसाईमा हामीसँग हुनुहुन्छ माननीय रमेश प्रसाई र उहाँकी जीवन सङ्गिनी नन्दा सिंह प्रसाई। अब कुरा गरौँ उहाँहरूको भेटघाट, प्रेम र विक्रम सम्बत 2077 सालको त्यो चर्चित वैवाहिक जीवन यात्राको बारेमा। तपाईँहरूको दुईजनाको पहिलो भेटको अनुभव अलिकति सुनाइदिनुहोस् न।
1: पहिला सुरुमा चाहिँ इन्द्रणीमै भेट भयो, त्यसपछि त अब भेट्ने क्रम बढिराख्यो।
0: भेट हुँदाखेरिको अनुभव चाहिँ कस्तो थियो?
1: पहिलोचोटि भेट्दाखेरि चाहिँ मैले कपाल

0: गरेका थिएँ कि, अनि त्यसपछि हामी राति 2 बजेसम्म बोल्यौँ होइन, अनि बिहान 6 बजे भेट्न आउन भन्नुभयो कि मेरो साथी गीता र म। बिहानै 5 बजे उठेर अनि हतार हतार मुखसुख धोएर गइहाल्यो भने, उहाँहरू त अब अहिले पनि उहाँ त ढिलै उठ्नुहुन्छ नि त, मलाई अहिले चाहिँ लाग्छ कि उहाँ त्यतिखेर कसरी उठ्नुभयो भनेर। 7 बजे पुगेका थियौँ त्यहाँ हामी गीता र म, अनि उहाँहरू पनि उठेर पुरै कोट सोट लाएर यस्तो राम्रो भएर बस्नु भएको थियो कि। अनि अब कुराकानी त गऱ्यौँ, यस्तो कपाल छाम्नु न भनेको, यस्तो कपाल छुनिदिएको कि हेर्नु मेरो कपाल भनेर। त्यो कपाल अहिलेसम्म खोज्नुहुन्छ कि उहाँले, अझै लामो थियो कि, अझै राम्रो।
1: कपाल चाहिँ एउटा प्रमुख कारण हो हामी दुईजनाको मिलन हुनुमा भनौँ, अथवा मैले मन पराउनुमा भनौँ।
2: र अब हामीले त आँखाले देख्छौँ उहाँलाई होइन, अब तपाईँको कल्पनामा चाहिँ नन्दाजी कस्तो हुनुहुन्छ त?
1: कल्पना कस्तो भने, जस्तो तपाईँले सेपको कल्पना गर्नुहुन्छ, कलरको कल्पना गर्नुहुन्छ, मलाई छुने भनेको त औराले हो नि त। मान्छेको जस्तो कस्तो भाइ भाउँछ त्यो मान्छेबाट, को मान्छे कस्तो होला त भन्ने लाग्यो भने, म श्रोताहरूका लागि पनि भन्न चाहन्छु, मान्छेको पहिचान गर्ने सबभन्दा उत्कृष्ट तरिका के हो भने, यो हेर्नुहोस् कि त्यो मान्छेले आफूभन्दा कमजोर मान्छेलाई कस्तो व्यवहार गर्छ होइन, आफूभन्दा वञ्चित आफूभन्दा अलिक कम भाग्यशाली मान्छेहरूलाई कस्तो व्यवहार गर्छ। राम्रो व्यवहार गर्छ आफूभन्दा कमजोर मान्छेहरूलाई भने, त्यो मान्छे मानवता भएको संवेदना भएको मान्छे हो, तपाईँलाई मात्रै राम्रो व्यवहार गर्छ। र कमजोर मान्छेहरूलाई चाहिँ कमजोरीको आभास दिलाउँछ भने, त्यो मान्छे भन्न सुहाउने मान्छे होइन। त्यस कारणले उनीको जुन व्यवहार थियो र उनको जुन काम थियो, जुन समाज सेवा अभिभावकविहीन बालबालिकाहरूको लागि होइन, अहिलेसम्म पनि छ, त्यति बेला थियो नि त होइन, त्यसले चाहिँ मलाई उनीतर्फ खिचेको हो। यस्तो हुन्छ, ब्युटी भन्ने पर्सेप्सन हो क्या, तपाईँको लागि कलर ब्युटी हो, फोटो ब्युटी हो, मेरो लागि बिहेभियर ब्युटी हो होइन, बोली ब्युटी हो। तपाईँले एउटा गीत सुन्नु भएको छ, हेरेको तिमीलाई आँखाले होइन मनले हो, मनले हो। तपाईँलाई अचम्म लाग्छ नि, कसरी हेर्छ त मनले, हेर्ने त आँखाले नै हो होइन, तपाईँले हेर्ने आँखाले हो, मैले हेर्ने मनले हो।
2: पहिलो डेटिङ चाहिँ कहाँ थियो त म्याम?
0: चन्द्रगिरी थियो हाम्रो, अनि चन्द्रगिरीको एउटा फोटो पनि हाम्रो भाइरल भएको थियो कि, जीवनले लेखेको थियो कि, फेसबुकमा पोस्ट गरेको थिएँ कि, नयाँ
1: साथीले हालिदियो जीवनको नयाँ आयाम शुभकामना छ प्रसाईजी भनेर, पुरै भाइरल भइहाल्यो त्यो फोटो।
0: यति फोन आयो होइन, म त छक्क परेको के, फोन उठाउनु कि गफ गर्नु है,
2: मैले अब नन्दालाई नै जीवन साथी बनाउँछु भन्ने त्यो छोड चाहिँ कति बेला आयो?
1: केटा मान्छेको कस्तो हुन्छ भने, ट्रिकी मुभहरू हुन्छन् केही प्रभावित पार्न पट्याउनका लागि, प्रचलित भाषामा भन्नुपर्दा त्यो ट्रिकी मुभ चाहिँ के हुन्छ भने, आफ्नो घर परिवारको सिनियर मान्छेसँग कुरा गराइदिने प्रेमिकालाई, त्यसपछि त प्रेमिका त कन्भिन्स हुन्छ, ओहो मलाई त जीवन साथी नै लङ लास्टिङ सोच्यो यसले भन्ने पर्छ नि त। तर त्यति बेलासम्म मेरो मनमा लङ लास्टिङ भन्ने थिएन। मेरो मनमा चाहिँ कति बेला आयो भने, म मेरो साथीको कोठामा बस्थेँ, उसको हजुरआमाको देहान्त भयो र उसले गाउँ जानुपर्ने भयो, परिवार सबै लिएर गाउँ जानुपर्ने भयो, अनि मलाई चाहिँ यो किचन सम्बन्धी काममा म निलबटा सन्नाटा हो, मलाई केही पनि आउँदैन। मैले के भने भने, त्यति बेला हामी अफेयरमै थियौँ, प्रेम सम्बन्धमै थियौँ, मैले उनलाई के भने भने, आज पनि भोलि पनि पकाउने तिमीले नै हो, म मर्ने भए भोकै यहाँ आइहाल त तुरुन्त भने, उनी आइ पनि हालिन् फेरि। त्यसपछि डेटमा त कहिलेकाहीँ भेटिने हो नि त, जब सँगै बस्न थाल्यो नि रमाजी, त्यसपछि मलाई महसुस भयो, यदि विवाह भन्ने यही हो भने त योभन्दा मिठो के छ र। देन आई रियलाइज, फाइनल्ली मैले महसुस गरेँ कि,
0: एक हप्ता हो कि एक महिना
1: यो केटीसँग जिन्दगी चल्छ।
2: कति समय सँगै बस्नु भएको थियो?
1: करिबन एक हप्ता जति बस्दाखेरि मैले निर्णय गरिसकेको थिएँ।
2: म्याम त्यतिखेर तपाईँलाई चाहिँ कस्तो अनुभव भएको थियो त?
0: होइन, म त खुसी नै थिएँ नि, अब यतिको माया गर्ने होइन, यति सपोर्ट, यति केयरिङ गर्ने मान्छे त म कहिले जिन्दगीमा पाउँदिनँ, छोड्नु हुँदैन भन्ने थियो। अनि
2: तपाईँले चाहिँ सुरुदेखि नै उहाँलाई लङ लास्टिङकै रूपमा हेरिरहनु भएको थियो, म उहाँलाई नै जीवन साथी बनाउँछु भनेर,
0: उहाँसँगै बिहे हुन्छ भन्ने, म चाहिँ खोइ ढुक्क नै थिएँ।
2: पहिलोपटक उहाँले के पकाएर खुवाउनु भएको थियो?
1: दाल भात नै पकाएन, तर त्यतिखेर उनले तेल पोखेकी थिइन् जस्तो लाग्छ मलाई, खाना पकाउँदाखेरि
0: तेल थोरै पोखेको थियो, अनि त्यही कुरा घरमा भन्नुभएछ होइन, पछि मम्मी मिठो त खाना पकाउँछ तर तेल चाहिँ पोख्छ अलिअलि।
1: होइन, खाना चाहिँ कस्तो बनाउँछ भनेर सोध्नुभयो मम्मीले, खाना त मिठो बनाउँछ तर तेल चाहिँ पोख्छ।
2: तेल चाहिँ छिटो सक्ने रहेछ भन्नु
0: पछि म मेरोसँग बहिनीहरूसँग कुरा हुने अन्त पछि ए मम्मी त उतिखेरैबाटै मेरो साथी जस्तै भइसक्नु भयो
1: सासू मेरो मम्मी होइन मेरा बहिनीहरू उनका जिग्री छन् अहिले पनि मसँग उहाँहरूको त्यति कुरा हुँदैन के उनीसँग हुनेको 10% पनि कुरा हुँदैन मेरो
0: बहिनीहरू अब बाहिर हुनुहुन्छ पैसाहरू पनि सबै मेरै नाममा पठाउने हुन्छ नि त सबै कुराहरू सेयर गर्ने आफ्नो दुःख उहाँसँग सेयर हुँदैन मम्मीसँग सेयर गर्नुहुन्न क्या बहिनीहरू मलाई सेयर गर्ने क्या आफ्नो कुराहरू हुन्छ नि त
1: मलाई पहिला एकचोटि दोहोरी चर्चित हुँदाखेरि एकजना गायिकासँग जोडिन्थ्यो नि त अनि मलाई तिनीसँग विवाह गर न भनेर एकजना साथीले भन्दाखेरि मैले उसलाई भनेको थिएँ जीवन साथी भनेको घर चल्ने चाहिन्छ गीत चल्ने भएर हुँदैन भनेको थिएँ
2: र नन्दाजीले खाना पकाएर खुवाउनु भएको कति समयपछि वैवाहिक जीवनमा बाँधिनु भयो त
1: लगभग एक महिनामा त गरिसकेका थियौँ हामीले विवाह मलाई यस्तो लाग्यो रमाजी मैले जीवनमा हेर्नुहोस् कुनै पनि कुरा कहिले पनि योजनाबद्ध रूपमा गरिनँ
0: अहिले पनि संसदमा बोल्ने विषयहरू पनि के यहाँ घरमा तयारी नै गर्नुहुन्न के उहाँ गएपछि ठ्याक्क एकैचोटि सुन्छु म अनि यहाँ तयारी गर्नुहुन्न त हजुर भन्छु नि त म मलाई तयारी चाहिँदैन भन्नुहुन्छ म संसदमै गएर अरू बोल्दा बोल्दै आफै बनाइहाल्नु
1: मैले प्लानिङ प्रिपेरेसनमा कहिले विश्वास गरिनँ त्यति बेला जसरी हामी बस्यौँ फेरि अब विवाह अगाडि नै सँगै बसेँ भन्दाखेरि फेरि अत्युक्ति हुन जाला होइन त्यसको दुरुपयोग पो गर्नु भएन त होइन कसैलाई तपाईँले विश्वासघात पो गर्नु भएन त होइन उनी त मेरै भइन् नि त मेरै हुन लेख्या रहेछ नि त होइन अनि त्यति बेला मलाई महसुस भयो म लगभग त्यति बेला तपाईँको 27-28 वर्ष पुगिसकेका थिएँ होइन अहिले नगरे कहिले हामीले नगरे कसले भन्छन् नि त्यस्तो वाला फिल आयो मलाई त्यति बेला
2: हजुर र पहिलोपटक उहाँलाई बेहुली बनाएर घर भित्राउँदाको अनुभव कस्तो थियो
1: अझ यस्तो भयो त्यहाँ अब हेर्नुहोस् गरिब गुरुवाले भव्य गाडी बुक गर्ने सम्भावना भएन मेरो एकजना आफन्तको गाडी थियो जिप्सी टाइपको त्यही गाडी मैले यसो मागेर जोगाड गरेर त्यसै त गर्ने हो नि हामी सर्वहाराले होइन अनि विवाह भयो अब त्यहाँ यस्तो भयो कि आफन्तहरू जन्ती वर्ग धेरै भरिएर गाडी खचाखच भइगयो उनलाई बस्ने ठाउँ भएन अब मेरै बेहुली हुन् अब कहाँ राख्ने त भन्दाखेरि काखमा राखेर लिएर गएँ मैले हेर्नुहोस् घरसम्म लगभग 100 किलोमिटर एराउन्ड मैले काखमै राखेर लिएर गएँ होइन अहिले पनि सम्झिँदा घुँडा दुख्छ अनि
0: मलाई चाहिँ भोक लाग्छ
1: घर पुर्याएपछि त्यो भोकको फेरि अर्को कथा छ फेरि पछि आउँला त्यसमा घर पुर्याएपछि अब मैले के भने अब यो रमेश प्रसाईले दुलै ल्यायो भन्ने कुरा त गाउँघरमा त छरछिमेकी सबले थाहा पाउनु पर्यो भनेर त्यो पञ्चेबाजा टोली थियो त्यहाँ इन्द्रणीबाट गएको होइन त्यो पञ्चेबाजा टोलीलाई मैले के भने यो बजार थर्किने गरी बजाउँ त एकचोटि भने होइन अनि बजाए टोलीले बजार थर्किने गरी बजाए मान्छेको यस्तो धुइरो लाग्यो घरमा गुटुटु बेहुली हेर्नलाई आफन्त छरछिमेकीको अनि उनी मेरो काखमा बसेर 100 किलोमिटर हाँस्दै गयो कि मजाले गफ गर्दै गएको हामी त्यो घर अगाडि पञ्चे बाजा बजेपछि त गुवा गुवा रुन थालिने डाको छोडेर अचम्म लाग्यो मलाई त के भयो बिमारी पो भइन् खाना नखाएको बिहानदेखि होइन अनि के भयो तिमीलाई भनेर पछि सोद्धाखेरि रे अब चाहिँ मलाई लगे भन्ने फिल भयो अरे उसलाई त्यो पञ्चे बाजा बजेपछि त्यस्तो टाइपको फिल आएछ क्या उनलाई
0: होइन म चाहिँ पहिला पहिला यसो पञ्चे बाजा सुन्यो भने क्या बजेको सुन्दाखेरि जसको बिहामा नि रुन्थेँ क्या म अनि आफ्नो बिहामा पुरा हाँसिरहेको थिएँ क्या म यस्तो अनि धेरै रहेन फेरि म 2-3 मिनट हो
1: पुलाउको कथा पनि गजब छ हाम्रो विवाहमा के भयो भने म त अब एकदम पागल प्रेमी जस्तो होइन नयाँ नयाँ जोगीले खरानी धेरै घट्छ भने जस्तो नि हुन त मैले त्यो अहिलेसम्म पनि कायमै राखेको छु भन्ने लाग्छ है मलाई त्यो प्रेमीवाला स्ट्याटस त्यो चाहिँ उसले मूल्याङ्कन गर्ने हो होइन के भयो भने त्यति बेला बेहुलीले चाहिँ सिन्दुर नहालिकन खान हुँदैन भनेर भनिदियो कसले भनेपछि त अब आफ्नै प्रेमिकाले सिन्दुर नहाली खान हुँदैन भने म पनि सिन्दुर हालेर मात्रै खान्छु भन्ने लाग्यो मलाई दुवैजना व्रत बसियो त्यो दिन त्यो विवाहको कार्य हुँदै गयो करिब 500 जना जति आउने अपेक्षा थियो मेरो 850-900 प्लेट गइसक्यो रमेशजी भन्छ खाना त क्यान्टिनवाला मलाई के लाग्यो भने यसरी त घर घडेरी जाने भयो भएछ के भने त्यो बजारमा बाटो हिँड्ने सबै मान्छे त्यहाँ आउनु भएछ क्या रवि लामी छाने दाई आउनुभयो भाग्य नेउपाने ज्ञानेन्द्र साई कल्पनाहरू होइन कृष्ण कणेलहरू 101 सेलिब्रिटीको जमघट थियो नि त त्यहाँ अनि ती सेलिब्रिटी हेर्न आउँदाखेरि अब आएपछि त पुलाउ त खानु पर्यो विवाहमा 850-900 प्लेट पुलाउ गइसक्यो रमेशजी भन्दा त मलाई त एक प्रकारको एट्याक जस्तो आयो होइन अब घर घडेरी हिँड्ने भयो यसरी त भनेर अनि हामी ल ऱ्यापअप छोडिदिनुहोस् अब के को अब यहाँ थपिरहने होइन छोड्नुहोस् भनेर क्यान्टिनवालालाई ऱ्यापअप गर्न लगाएर हामी फरार भयौँ पछाडिको ढोकाबाट
0: हेर्नुहोस्
1: अनि हामी दुवैजनाले खान पाएनौँ आजसम्म पनि मेरो जिन्दगीको एउटा अनुत्तरित प्रश्न के हो भने मेरो विवाहको पुलाउको स्वाद थियो चाहिँ कस्तो यो अनुत्तरित प्रश्न
0: भोग लाग्यो कि आमामामा यस्तो भोग लाग्यो धन्न अनि मेरो नन्दले बाटोमा एउटा जुस किनेर दिनुभयो त्यो खाएँ थोरै इनर्जी आयो, यस्तो गाह्रो भएको थियो क्या त्यो भोक, अहिलेसम्म याद आउँछ।
2: अनि घर गएपछि चाहिँ खाना खानु भयो?
1: घरमा त बेहुली जाने बित्तिकै त अब त्यहाँ रिवाजहरू हुन्छन् नि त, रित पुर्याउनु पर्छ, त्यो रित पुर्याउँदा पुर्याउँदै दुई घन्टा जति एक्स्ट्रा गएको घरमा
0: खायौँ खाना। 4000 आउनु भएको थियो अरे क्या मान्छेहरू, पछि हामी गयो नि आउनु भयो अरे नाच्नु भयो।
1: फरार भएपछि पनि आउने अनि नाच्ने फर्किने क्रम चाहिँ चलिरहेछ। धन्न मैले क्यान्टिन चाहिँ समयमा ऱ्याप अप गर्न लगाएँ, नत्र बिजोक हुन्थ्यो,
3: नत्र साँच्चै तपाईँको घडेरै सबै जाने थियो।
1: हो त
2: हजुर, एकदमै रमाइलो कुराकानी भइरहेको छ र यही क्षणलाई नै सम्झेर हामी फेरि पनि गीत सुन्छौँ, हाम्रो आदरणीय श्रोतालाई गीत सुनाउँछौँ। यही माहौललाई सम्झेर अब म्यामको रोजाइमा, अघि सरको रोजाइमा थियो, अब म्यामको रोजाइमा सुन्छौँ। कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ म्याम?
0: म चाहिँ पुरानो गीत मागेर पाउने भए म तिम्रै लागि खुसी माग्थे भन्ने।
2: म्याम अलिकति गुनगुनाउन चाहनुहुन्छ?
0: मलाई आउँदैन,
1: मैले गाएँ भने अहिले म भाग्नु। उनी मलाई उनी लजाएको भन्ने कहिले लागेन, गीत गाउनु पर्यो भने लजाउँछ।
0: जिस्काउनुहुन्छ कि मैले गाएँ, तिमी नगाऊ यार बिरामी।

0: बजे फेरि स्वागत छ तपाईँ बेला सुनाउनु भएको छ रेडियो नेपालको कार्यक्रम जीवन यात्रा। हामी माननीय रमेश प्रसाई र नन्दा सिंह प्रसाईजीको घरमै छौँ। अब हामी एउटा निकै रमाइलो र छिटो छिटो जवाफ दिने ऱ्यापिड फायर राउन्डमा जाँदैछौँ। म प्रश्न सोध्छु, तपाईँहरूले धेरै नसोची छिटो जवाफ दिनुपर्छ। रेडी हुनुहुन्छ?
1: म त अलवेज स्ट्यान्ड बाई।
0: अघि नै भनिसक्नु भान्सामा पकाउन अल्छी छु भनेर, के चाहिँ पकाएर खुवाउनु भएको छ भान्सामा छिरेर?
1: मैले केही पनि पकाएको छैन, मलाई केही पनि पकाउन आउँदैन।
0: सन्चो नभएको स्थितिमा, त्यसरी दिनै पर्ने स्थितिमा पनि अवसर दिनु नै भएको छैन?
1: आउँदैन, म अर्को हेल्पर खोजेर बोलाएर उसलाई सहयोग लिन सक्छु, तर मलाई आउँदैन।
0: नन्दाजीको लागि के चाहिँ गर्नुहुन्छ?
2: मसाज,
1: एक्युप्रेसर चाहिँ म राम्रै गर्छु, सिकेको छु। प्रेग्नेन्सी जस्तो बेलामा इरिटेट हुने टाइपको दुखिरहने हुँदो रहेछ क्या छोरी मान्छेहरूको, अनि त्यस्तो बेलामा मसाज चाहिँ मैले म्याक्सिमम गरेको छु।
0: र हाम्रो नन्दा म्यामलाई सोध्न चाहे, रिस उठेको बेला कतिको कडा भाषण दिनुहुन्छ घरमा?
2: रिस खै उठेको यादै छैन।
0: घरमा साना साना बच्चाहरू पनि छन्, एउटा छोरी एउटा छोरा, होइन? बच्चा बच्चीको हुर्काई गर्ने क्रममा नै कहिले काहीँ यसो विचार नमिल्ने, मतभेद हुने त्यस्तो हुन्छ कि हुँदैन?
1: हुन्छ। त्यस्तो केमा हुन्छ भने उनीले चाहिँ अलिकति छोरीलाई स्ट्रिक गरेको बेला छोरीलाई स्ट्रिक गरेपछि मेरो पारो तातिन्छ, किनभने हाम्रो शास्त्रले पनि लालयत पञ्चवर्षाणी दस वर्षाणी ताडयत भन्छ क्या, पाँच वर्षको हुन्जेलसम्म बच्चालाई छिरिक्कै नछुनु र गाली पनि नगर्नु भन्छ शास्त्रले। फेरि मेरी छोरीसँग मेरो असाध्यै धेरै, अब सबै बाबा वर्गको हुन्छ होला,
2: उहाँ त यतिसम्म गर्नुहुन्छ,
1: असाध्यै एट्याचमेन्ट छ मेरो,
2: यति धेरै कि अस्ति कपाल आफ्नो काट्दै थियो छोरीले कैँचीले, अनि उहाँको नि काट्दिन त, गाली गर्नुपर्छ नि त नगर भनेर, स्याबा छोरी मेरो पनि कपाल लामो थियो अब छोटो भयो
1: होइन, ऊ खुसी हुन्थ्यो नि त,
2: के भन्नु क्या नि, अनि त्यस्तो भन्नुहुन्छ होइन छोरीलाई त्यतिसम्मको चक्चो गर्न दिने, म के भन्छु धेरै चक्चो गर्न दिनु हुँदैन भन्छु नि त, अनि त्यो माथि पनि उहाँले ओइ नानु त्यस्तो नगर भन्नुहुन्छ, अनि त्यही हो कि
0: र तपाईँहरूको पनि जन्मदिन आउँछ होइन, वैवाहिक वर्षगाँठ पनि आउँछ, विश कतिको गर्नुहुन्छ?
1: मैले एकचोटि बिर्सेँ, मलाई अहिलेसम्म पश्चाताप छ होइन, म चुनावी क्याम्पेनमा थिएँ त्यति बेला, इलाममा थिएँ, म चुनाव पनि हारियो, फेरि उनको जन्मदिन बिर्सेछु मैले, अनि अर्को साथीले फोन
2: गर्यो,
1: अनि उनले के गरिसन् भने उनले मलाई भनिनन्, उनले मेरो अर्को साथीलाई भनिसन्, रमेशजीले त यार मेरो त बर्थडे बिर्सिनु भयो, साथी पनि छक्क परेछ, अनि फोन गरेछ, यस्तो माया गर्ने मान्छे यसरी बिर्सिएछ बर्थडे, फोन गर नन्दाको जन्मदिन हो नि रमेशजी आज भनेर भन्यो, अचम्म लाग्यो, मेरो श्रीमतीको जन्मदिन अर्कोले भन्छ फोन गरेर, मलाई
2: फोन गरेर के छ सन्चो हुनुहुन्छ भन्छु कि, भट्टे विस गर्नुहुन्न, फेरि राख्छ नि, फेरि फोन गर्छु के गर्दै हुनुहुन्छ के छ भन्छु कि, फेरि विस आउँदैन, अनि अब चाहिँ रिस उठ्यो, अब ब्लगमा हाल्छु है भने होइन, अनि त्यही पनि बुझ्नु भएको छैन
1: कि, बुझिनँ किन ब्लगमा हाल्ने मलाई तातो न छारो भनेर, म त कुरै मलाई
2: दिपेन दाई
1: बिर्सेँ मैले त्यति बेला,
2: दिपेन दाई अनि आज नन्दाको जन्मदिन उयस गर्नुभयो रमेश्वर भनेर सोध्नु त भने, अनि फोन गर्न लाएँ,
1: त्यो छाँगाबाट खस्नु भनेको के हो भन्ने मलाई त्यही दिन महसुस भयो होइन, त्यो एउटा अपवादको घटना थियो, त्यसबाहेक त्यस्तो भएको छैन।
0: त्यस पछाडि फोन गरेर विश गर्नुभयो?
1: अँ, पछि गरेँ।
0: पकाउनको लागि सरी कतिचोटि भन्नुहुन्छ सर?
1: अनलिमिटेड।
0: म्यामले अझसम्म कतिचोटि सरी भन्नुभएको छ तपाईँलाई?
2: पाँचचोटि।
1: धेरै घरहरू रमाजी इगोले टुटिरहेका हुन्छन् क्या, म किन झुक्ने, म किन सानो हुने, श्रीमान श्रीमतीसँग त हामी त प्रतिपल झुकेकै हुन्छौँ त, प्रतिपल साटेका हुन्छौँ हामीले आफ्नो जीवनको, ल तपाईँले तपाईँको फर्स्ट रेस्पोन्डर को हो, तपाईँलाई कुनै दिन एकदम लो फिल भयो अरे, डिप्रेस टाइपको फिल भयो अरे, तपाईँको फर्स्ट रेस्पोन्डर को हो, जस्तै मिल्ने साथीलाई पनि भनिँदैन क्या कुरा काट्छ कि भनेर, श्रीमानलाई अथवा श्रीमतीलाई भनिन्छ, ऊ फर्स्ट रेस्पोन्डर हो तपाईँको हरेक सुख दुःखको भने, ऊसँग इगो राखेर हुन्छ कि?
0: र अब अलिकति सामान्य ज्ञानतर्फ पनि लागौँ, सामान्य ज्ञानको प्रश्न सोध्छु है त, विश्वको सर्वोच्च शिखर सगर माथाको उचाइ कति मिटर छ?
2: 8,848।
0: नेपालको इतिहासमा पहिलो निर्वाचित प्रधानमन्त्री को हुन्?
1: बिपी कोइराला।
0: क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो?
1: डोल्पा।
0: रेडियो नेपालको स्थापना कुन सालमा भएको थियो?
1: 2007 साल।
0: र नेपालको स्वर सम्राट भनेर कसलाई चिनिन्छ?
1: नारायण गोपाल।
0: अब अलिकति पारिवारिक व्यक्तिगत कुराकानी पनि गरौँ, विवाहको प्रस्ताव सुरुमा कसले राख्नु भयो, कसरी राख्नु भएको थियो?
1: Let's get married.
0: म्यामको प्रतिक्रिया कस्तो थियो?
2: हुन्छ भनेको थिएँ।
0: हजुर, रमेशजीले भाषण गरिसके पछाडि तपाईँको पहिलो सल्लाह र प्रतिक्रिया कसले दिनुहुन्छ?
1: उनले प्रतिक्रिया दिदिनन् मलाई, म सोध्छु तिमीलाई चाहिँ कस्तो लाग्यो भनेर,
0: अनि घरको खर्च र बजेट कसले मिलाउनुहुन्छ?
1: मेरो हातमा त सुक्को हुँदैन,
2: 200 रुपियाँ मसँग माग्नुहुन्छ
1: बाहिर हिँड्दाखेरि देखि बाहेक, मेरो खल्तीमा 100 रुपियाँ भन्दा बढी भएको मलाई सम्झना छैन,
3: मोबाइल ब्याङ्किङमा छ नि त सर,
2: अहिले मोबाइल ब्याङ्किङ
1: उनकै छ मोबाइल ब्याङ्क।
3: नन्दा म्यामले पकाउनु भएको कुन चाहिँ खानेकुरा चाहिँ तपाईँलाई अझै पनि खाउँ लाग्छ?
1: बैगुनको भर्ता।
0: संसदमा बोल्न गाह्रो कि मानिने ज्यू, घरको व्यवहार मिलाउन?
1: व्यवहार म केही त हेर्दिनँ, मैले आजसम्म उनीसँग कहिले घर व्यवहारको हर हिसाब मागेको पनि छैन, सोधेको पनि छैन, कहाँबाट लिनु छ कसलाई कति दिनु छ मलाई थाहा छैन,
0: सबै हिसाब म्यामलाई नै थाहा छ,
1: उनीलाई थाहा छ।
0: एकले अर्कालाई दिनुभएको उपहार?
2: मेरो सासु मम्मीले जसरी नि बनाइदिए ब्रासलेट भनेर उहाँले सुनको एक तोलाको ब्रासलेट बनाइदिनु भएको थियो
0: मम्मीले भनेर सर।
1: हेर्नु मलाई आएन कहिले पनि, हेर्नु अब मेरो माया व्यक्त गर्ने अरू तरिका होला होइन, त्यो उनले राम्ररी भन्छन्। जस्तो एनिभर्सरी आयो नि, म्यारेज एनिभर्सरी, हातमा उसलाई क्यास राखिदिने हो ल, के मन लाग्छ किन?
0: तपाईँहरू दुईजनाको यो सम्बन्धलाई बुझाउने एउटा मिठो शब्द भन्नुपर्दा
1: अन्डरस्ट्यान्डिङ हो। हाम्रा चाहिँ म्यारिड लाइफहरू किन टुट्छन्? आजभोलि अघि हामीले अफ द रेकर्ड चर्चा पनि गऱ्यौँ नि होइन, एक्स र वाई एकदम छिटो हुन्छ आजभोलि होइन, फलानु त फलानुको एक्स वाइफ हो नि, एक्स हस्बेन्ड हो नि, पहिला बडा अचम्म लाग्थ्यो, अहिले कमन भइयो क्या। किन यस्तो हुन्छ भन्ने मलाई लाग्छ भने हामी चाहिँ हाम्रो जीवनसाथी मेरो जीवनसाथी म जस्तो होस् भन्ने चाहन्छौँ क्या हामी, किन हुनु पर्यो म जस्तो, म जस्तै हुनु पर्यो क्या, इन्ट्रेस्ट मेरो जस्तो हुनु पर्यो, थिङ्किङ मेरो जस्तो हुनु पर्यो, किन हुनु पर्यो त मेरो जस्तो अनि, तर मैले उसलाई र उसले मलाई बुझिदिनु चाहिँ पर्छ।
0: भने पछाडि एक शब्दमा भन्नुपर्दा अन्डरस्ट्यान्डिङ नै हो,
1: अन्डरस्ट्यान्डिङ हो।
2: श्रीमान चाहिँ बुझ्ने भयो भने यो जिन्दगी चाहिँ राम्रो हुन्छ भन्ने लाग्छ कि?
0: हजुर, ऱ्यापिड फायरमा यी रमाइला जवाफले घरको माहौल अझै मिठो बनाइदियो। अब कार्यक्रमको अन्तिम मोडमा जानु अघि फेरि एउटा अतिथिकै रोजाइमा गीत सुन्छौँ, अन्तिम गीत सुन्छौँ। कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
2: सुनौँ न।

0: सङ्गीतपछि फेरि स्वागत छ। हामी कार्यक्रम जीवनयात्राको अन्तिममा आइपुगेका छौँ। आज हामी माननीय रमेश प्रसाई र उहाँको जीवन सङ्गिनी नन्दा सिंह प्रसाईजीको घरमा छौँ। अन्त्यमा विदा माग्नु भन्दा अगाडि एकदमै महत्वपूर्ण प्रश्न सोध्न चाहन्छु। जीवनमा आइपर्ने अप्ठ्याराहरूसँग डराएर निराश हुने मानिसहरूका लागि तपाईँहरूको आफ्नो भोगाईको आधारमा के भन्न चाहनुहुन्छ?
1: यस्तो जीवनमा कैयौँ कुराहरू यस्ता हुन्छन् जुन तपाईँको कन्ट्रोलमा हुँदैनन्। जस्तो तपाईँले परिवार रोजेर यो परिवारमा जन्मिन्छु भनेर जन्मेको पनि होइन, शारीरिक स्थिति पनि तपाईँले रोजेको होइन, आर्थिक स्थिति पनि तपाईँले रोजेको होइन। बिल गेट्सले भनेका छन् नि, गरिब भएर जन्मिनु तपाईँको गल्ती होइन, तर गरिबै भएर मर्नुहुन्छ भने तपाईँमा कमजोरी छ भने जस्तै तपाईँको स्थिति सिचुएसन त्यो चाहिँ तपाईँको कन्ट्रोलमा छैन। तर ट्रस्ट मी, यदि तपाईँमा त्यो इच्छा शक्ति छ भने त्यो स्थितिलाई बदल्न सक्ने कुरा चाहिँ तपाईँको कन्ट्रोलमा छ। अनि कसरी बदल्ने त भन्दा, तपाईँ लाई आफ्नो स्थिति एकदमै नराम्रो लाग्छ भने जहिले पनि तपाईँ आफूभन्दा कमजोर मान्छेलाई हेर्नुहोस्, आफूभन्दा वञ्चित मान्छेलाई हेर्नुहोस्। धेरै मान्छेहरू तपाईँभन्दा बढी दुःखमा छन् र धेरै मान्छेहरू भन्दा तपाईँ कम्फर्टेबल स्थितिमा हुनुहुन्छ भन्ने कुरा रियलाइज गर्ने बित्तिकै तपाईँको गार्डन भइहाल्छ जिन्दगी।
0: हजुर, यो सँगसँगै अन्त्यमा म्याम तपाईँलाई केही भन्न मन लागेको, मैले केही सोध्न छुटाएको त्यस्ता केही छन् कुराहरू?
2: सबैजनालाई दुःखमा आत्तिनु भएन होइन, अब सुखमा मातिनु भएन। एकदम राम्रो सोच्ने क्या, भलो सोच्ने अरूको, अनि आफै राम्रो हुन्छ। अनि यति धेरै माया गरिदिनु भएको छ हामीलाई, धेरैले आशीर्वाद दिनुभएको छ र अझै पनि धेरै माया गरिदिनु होला।
0: हामी कार्यक्रमको अन्तिममा आइपुग्यौँ। आज रेडियो नेपालको टोलीलाई आफ्नै घरमा स्वागत गरेर आफ्ना दुःख सुख प्रेम र जीवनको कुरा सेयर गरिदिनु भएकोमा माननीय रमेश प्रसाईजी र उहाँको जीवन सङ्गिनी नन्दा सिंह प्रसाईजी तपाईँहरू दुवैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ।
1: धन्यवाद हामीलाई यो अवसर प्रदान गर्नुभयो।
2: थ्याङ्क यू सो मच।
0: श्रोताहरू, दरो मन र आपसमा सच्चा माया भयो भने आँखाले देख्न नसके पनि जीवनलाई उत्तिकै सुन्दर बनाउन सकिन्छ भन्ने राम्रो उदाहरण हुनुहुन्छ आजका हाम्रा अतिथिहरू। उहाँहरूको साङ्गीतिक, सामाजिक र व्यक्तिगत यात्रा अझै सफल रहोस्। अर्को शनिबार फेरि अर्को प्रेरक कथाका साथ भेट्ने नै छौ। त्यतिन्जेलसम्म रेडियो नेपाल सुन्दै गर्नुहोला। म प्रस्तुता रमा ढुङ्गाना बिदा माग्छु। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

0: टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।
1: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
2: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
2: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
2: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
1: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
2: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ, आफू र परिवारलाई रोगबाट जोगाऊ।
1: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो, अब कुशल हरियालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। उक्त महासभाको उच्च स्तरीय सामान्य बहस आगामी असोज 6 12 गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ रहेको छ। संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारी अनुसार हालसम्म उक्त महासभामा 81 मुलुकका राष्ट्रप्रमुख र नेपालसहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनुहुनेछ। मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गत वर्ष भएको जेएनजी आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन र सो मार्फत प्राप्त जनादेशसहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न 81 महासभा महत्त्वपूर्ण अवसर हुने बताउनुभयो। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्बकमा भएको बोलेरो जीप दुर्घटनामा परि 2 मृत्यु भएको छ भने 4 घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिम्बकबाट दाङ तुलसीपुर जाँदै गरेको लुम्बिनी प्रदेश 02001 ज 0005 नम्बरको बोलेरो सिम्बकमा दुर्घटना हुँदा 2 मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

समाचार। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। चिनिया राष्ट्रपति सी जिनपिङ 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज बेजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गर्नुभएको हो। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

जीवनमा समस्या र चुनौतीसँग जुझ्न सक्नुपर्छ। एउटा समस्याबाट भाग्नु भनेको अन्य धेरै समस्याहरू निम्त्याउनु हो। त्यसैले सकारात्मक सोच सहित कार्य गर्छौँ भने तत्काल अप्ठ्यारोमा परे तापनि सजिलै समस्या समाधान गर्न सक्छौ। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा देवकी भण्डारी अनि म रुक्मिणी पोखरेल। कार्यक्रम घर संसार प्रत्येक शनिबार मध्याह बाह्र बजेको समाचार पछि एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल को मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै www.radionepalonline.com.np फेसबुक पेज र मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुनेछ। जीवन भोगाईबाट धेरै सिकिरहेका हुन्छौँ हामीले। समय चक्र सँगसँगै विभिन्न कालखण्डले ठूला पाठ सिकाइरहेका हुन्छन्, तर ती क्षणलाई कसरी बुझ्छौँ त्यो हाम्रो आफ्नो बानी व्यवहारले देखाइरहेको हुन्छ। हाम्रै आफ्नो बानी व्यवहारले हाम्रो पारिवारिक वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले घर परिवारमा सद्भाव, स्नेह, विश्वास, माया, ममताले भरिपूर्ण हुनुपर्छ, अनि त बन्छ सुन्दर घर संसार।

0: आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौ अतिथिसँग गरिएको संवाद, साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। गीत संगीतहरू देश काल र चिन्तनबाट सिर्जित हुन्छन्। हरेक ठाउँको आफ्नै मौलिकता झल्किएको हुन्छ। आफ्नो ओरपर भइरहेका घटनाको गहिराईमा डुबेर गीतको रचना गरी चलिआएको लोकलयमा गाइएका हुन्छन् र त्यसै मार्फत समाजमा सकारात्मक सन्देश प्रभाव भइरहेको हुन्छ गीत संगीतद्वारा। आजको कार्यक्रम घर संसारमा अतिथिका रूपमा हुनुहुन्छ लोक गायिका पवित्रा घरती, जो रोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्दै थुप्रै गीत संगीतबाट ख्याति कमाउन सफल हुनुहुन्छ। उहाँसँग जीवनका भोगाई साथै गीत संगीतले समाजमा पारेको प्रभावका बारेमा कुराकानी गरेका छौ। आउनुहोस्, उहाँलाई स्वागत गरौं। यहाँलाई कार्यक्रम घर संसारमा स्वागत छ।
1: धन्यवाद छ। म पवित्रा घरती मगर, खास गरी मेरो नागरिकतामा त घरती मात्रै छ, तर म घरती मगर हो। घर चाहिँ अहिले हाललाई चाहिँ अब रोल्पै भन्नुपर्छ, होइन? खास जन्मेको त म सल्यान जिल्लामै हो, अनि स्कुल त्यहाँ चाहिँ निकै टाढा थियो कि। अनि हाम्रो बुवाले चाहिँ छोरा र छोरी बराबर हो भन्नुहुन्थ्यो, अनि शिक्षा प्रेमी हो साथी, अनि सामाजिक काम पनि गर्ने, सोसियल वर्करको हुनुहुन्थ्यो हाम्रो बुवा, राजनीति पनि गर्ने, होइन? बुवाले म सम्पत्ति किन नबेचौँ, मेरो छोराछोरीले चाहिँ सकेको मैले पढाउनु पर्छ भन्ने त्यस्तो कुरा गर्नुहुन्थ्यो।
0: भनेपछि सानोको वातावरणमा चाहिँ शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था थिएन, बुवाले शिक्षा प्रेमी भनिसकेपछि है।
1: अनि म कुरा गर्दैछु त्यही विषय, कोही स्कुल टाढा थियो, अनि त्यसपछि मेरो भाइ र म स्कुल जाने बेला खुट्टा दुख्यो भनेको, अनि त्यसपछि फेरि अनि बुवाले मासिक तलब दिएर अनि भाइलाई र मलाई अनि घरमै पढाएको 5 कक्षा लेभलसम्म।
0: हजुर।
1: अब खासै लेभल त पुगेन जस्तो लाग्छ मलाई, मेरो जग निकै कमजोर भयो, अनि मेरो भाइ 4 क्लास भर्न भयो, म 5 क्लास भर्न भए, एकैचोटि राम्रो होस् भन्ने पनि लाग्यो होला बुवालाई, स्कुल पनि नजिक होस् भन्ने लाग्यो होला। पछि बसाइ सर्नुभयो क्या बुवा
0: रोल्पा,
1: स्याकै सिमानामै थियो कि, डाँडा परि चाहिँ सल्यान जिल्लाको गुरा भन्ने ठाउँ थियो, अनि डाँडादेखि उतापट्टि चाहिँ कोइला भन्छ, अनि ढिका नुन लिन जाने मैले कति मान्छेहरू त्यो बाटो ओहोरदोहोर गरेको देख्थेँ क्या, रोको बोकेर हिँडेको देख्थेँ क्या मैले, हामी सानो सानो हुँदाखेरि, अनि त्यही 8-9 वर्षको हुँदाखेरि गोठालो पनि जाने होइन, कहिले काहीँ अनि गाउँदै हिँडेको देख्थेँ क्या, त्यो रोको बोकेर हिँडेको
0: मान्छेहरू।
1: अब त्यो बेलाको भएका मैले आफूले गर्न सकेको भए त, जग्गा नगर्न सकेको भए कति राम्रो हुन्थ्यो होला, होइन? आफूले चाहिँ अलिकति कण्ठ गर्न सकेको भए, मलाई कण्ठ चाहिँ भएन, तर कस्तो मौलिक थियो क्या, अनि मौलिक थियो, अनि डोका बोकेर पुरा फेरि एउटा दुइटा होइन क्या, कति धेरै क्या लाम लाग्यो क्या त्यो बाटो, निगाल पानी, अनि त्यसपछि त्यो काफल नेटी भन्छ, अनि त्योदेखि उता रोल्पा भयो, यतातिर चाहिँ सल्यान जिल्ला भयो क्या, मैले भन्न खोजेको त्यसले चाहिँ रोल्पा र सल्यानलाई जोड्ने त्यो ठ्याक्कै सिमाना क्या। सल्यान जिल्लाका गाईबस्तु त हाम्रो गाउँघरका गाईबस्तु त

0: रोल्पा जिल्लाको जङ्गलमा चढ्ने हो क्या,
1: नजिकै
0: नजिकै अनि जङ्गल
1: अनि बुवाले अब जस्तो सल्यानबाट रोल्पा
0: बसाइसरा चाहिँ किन गर्नुभएको भनेदेखि, अब
1: त्यो बेला रोल्पामा अलिकति सुविधा सम्पन्न थियो,
0: त्यो बेलामा रोल्पामा चाहिँ यस्तो थियो, हामी गएको ठाउँ चाहिँ छापो भन्ने ठाउँ हो, राम्रो ठाउँ छ अनि स्कुल पनि नजिक छ कि त्यहाँ चाहिँ, त्यो बेला स्कुल थिएन नि त नजिकमा होइन, टाढो टाढो स्कुल थियो,
1: स्कुल नजिक भए भएर बुवा सर्न खोज्नु,
0: अनि मेरो आमा सानैमा बित्नु भएको हो क्या, सानो लगभग 4.5 कति वर्षको मेरो आमा बित्नु भयो, अनि पछि बुवाले चाहिँ रोल्पा जिल्लाबाटै अनि अर्को आमा ल्याउनु भयो, अब त्यो पनि हो फेरि एउटा कुरा त, अब बुवा त बितिसक्नु भयो, मेरो बुवा बितेको अहिले 4 वर्ष भयो
1: होइन,
0: अनि आमा जो आमा हुनुहुन्छ आमा चाहिँ अर्को आमा क्या मलाई पाल्ने आमा हुनुहुन्छ, अनि उहाँलाई चाहिँ रोल्पा जिल्लाबाट ल्याउनु भएको, अब ससुराली माइती भावत माइती नै भन्छन्, माइत पनि नजिक पर्ने, अब सबै हिसाबले अब इष्टमित्रहरू नजिकमा पर्ने सबै हिसाबले पछि बसाइ सर्नु भयो, ठाउँ पनि राम्रो छ,
1: बुवालाई पनि पीडा पर्यो, तपाईँलाई पनि अब सानैमा मातृवियोग भयो अनि त्यसपछि बुवालाई अर्को घरबार गर्नै
0: पर्यो, हामी 6 भाइ पनि छौँ सबै,
1: त्यसरी चाहिँ रोल्पातिर लागियो। त्यो बेलाको बाल्यकालको अवस्था सम्झिँदाखेरि होइन र अहिले यहाँसम्म आइपुग्दाखेरिको यात्रामा
0: हजुर
1: जुन यात्रा निरन्तर गरिरहनु भयो होइन, खासमा आफ्नो जीवनलाई हेर्दाखेरि कसरी हेर्नुहुन्छ?
0: अब जीवनका यात्राहरू भन्नु होइन, जीवन त कस्तो हो भने दुःख र सुखको भोगाई हो, सङ्गम पनि हो होइन, अनि यो बिचमा अब त्यस्ता समस्याहरू पनि कति समस्याहरू पनि आए, विशेष गरेर म चाहिँ अब गायिका नै बन्छु भन्ने त मेरो थिइनँ त्यस्तो, बच्चादेखि नै र पनि मैले त बाहिर यसो खेल्ने गर्ने क्रममा म गाउने, अनि त्यसपछि यसो सर राम्रो रहेछ राम्रो छ भनेर ठुलो मान्छेहरूले कुरा गरेको सुन्थे क्या, अब म त बच्चामा अब त्यत्तिकै स्वर निकाल्ने, अनुप्रास मिलाउन आउँदैन थियो, अनुप्रास नमिलाई, अनि मेरो चाहिँ सोच के थियो भन्दाखेरि म चाहिँ खास गरी चाहिँ स्वास्थ्य क्षेत्रमा चाहिँ म नर्स नै बन्छु भन्ने थियो, पछि म नर्स त बन्न सकिनँ, एसएलसीमा चाहिँ राम्रो मार्क आएन, अनि त्यो भएपछि मैले चाहिँ किन मेरो जग पनि कमजोर भयो होइन, अर्को कुरा मैले चाहिँ अब पहिला चाहिँ जस बेला चाहिँ म स्कुलै गइनँ त्यो बेलामा चाहिँ म त्यत्तिकै अब त्यत्तिकै स्वर निकालेर हिँड्ने भएँ, पछि फेरि स्कुल गइसकेपछि के भयो भने मेरो स्वर राम्रो छ भन्ने कुरा थाहा भयो सरहरूलाई, थाहा भइसकेपछि म गाउन थालेँ, फेरि स्कुलका कार्यक्रमहरूमा गाउने भएँ, अनि अतिरिक्त क्रियाकलापहरू हुन्थ्यो, त्यो अतिरिक्त क्रियाकलापहरू हुँदाखेरि पनि म आफैले गीत गाउने लेख्ने पनि
1: शब्द पनि
0: आफै लेख्ने आफै लेख्ने अनि आफैले गाउने अनि त्यस्तो गर्ने, अनि स्कुलमा सदन विभाजन हुन्थ्यो त्यो बेलामा, अलि पछाडिको आवरमा चाहिँ विप्लव त हाम्रै रोल्पाको हुनुहुन्छ नि त
1: नेता
0: विप्लव, उहाँहरू 10 क्लास पढ्न आउनुभयो, अर्को लालबहादुर बिक भन्ने हुनुहुन्थ्यो, उहाँहरू भलिबल खेल्नुहुन्थ्यो, साथी उहाँहरू दुइटा सँगै हिँड्ने, अनि त्यसपछि मैले पढेको जुहार हाई स्कुलमा उहाँहरू पनि आउनुभयो, अनि मैले 8 क्लास पढ्थेँ कति क्लास पढ्थेँ, पछि उहाँ चाहिँ अब स्कुलहरूमा सदन विभाजन हुने बेला उहाँ चाहिँ टोली नेता हुनुहुन्थ्यो क्या, उति बेलै पनि टोली नेता हुने, जहिले पनि टोली नेता हुने नेत्र विक्रम छन्, 9 क्लास पढ्न आउनुभयो कि 10 क्लास पढ्न आउनुभयो मलाई अलि याद छैन, अनि त्यसपछि टोली नेता हुने, हामी चाहिँ जहिले पनि मलाई छान्नुहुन्थ्यो म गाउने, अनि त्यसपछि अब आफै लेखेर गाउने गीत पनि, अब आफ्नो सदन राम्रो होस् भन्नको लागि अब गाउनेमा चाहिँ मलाई छान्ने, अनि त्यसपछि उहाँहरू चाहिँ भलिबल खेल्ने, फेरि असाध्यै राम्रो भलिबल खेल्नुहुन्थ्यो,
1: भनेपछि पवित्र घरती सानैबाट गायिका नै

0: भन्ने एल्बममा होइन,
1: हजुर हजुर,
0: दाजु बहिनी चाडबाडको बेलामा भेटघाट हुन नपाएको, दाई चाहिँ परदेशको परदेशमै हुन्छ होइन, अब बहिनी चाहिँ देशभित्रै हुन्छ, ती वर्ष भेटघाट हुन पाउँदैनन् दाजु बहिनी होइन, त्यस्तो खालको मर्म बोकेको गीत छ क्या।
1: हजुर
0: म एउटा गीत अब
1: सुना।

0: नरेन्द्र रेग्मी दाइले लेख्नुभएको, उहाँले र मैले गाएको, नरेन्द्र रेग्मी दाइले र मैले गाएको।
1: साच्चैकै भन्नुपर्दा सुदूरपश्चिमको जुन यहाँले डेउडा गाउनु भयो नि, म पनि दिपालमा धेरै वर्ष बसे, तर उहाँका शब्दहरू वास्तवमा त्यो सुदूरपश्चिमको जुन डेउडा भाकामा आउने शब्द चयन छन् होइन, ट्याक्क पछाडिको कुरा अगाडि आउँछ, अगाडिको कुरा पछाडि जान्छ, असाध्यै मिठो के त्यो गीतहरू बुझ्यो भने।
0: अब एउटा यो मलाई साह्रै यो बिक्री भएको एल्बम होइन,
1: हजुर,
0: अर्को छ अतरियामा डेउडा गाएर बसेँ क्या म 6 महिना जति, रिमा रेकर्डिङ स्टुडियो थियो, अनि त्यो बेला मलाई मन परेको यति मन परेको है, त्यो पनि त्यस्तै छ के, सुदूरपश्चिमको प्राय चाहिँ मध्य अन्तरास हुन्छ, अन्त्य अन्तरास मिलोस् नमिलोस् त्यो ख्याल हुन्न मतलब हुँदैन होइन, अनि असाध्यै मार्मिक हुन्छ क्या, अनि समथिङ के बोरा हो क्या, उहाँको नाम बिर्सेँ मैले, अनि उहाँले लेख्नु भएको गीत मलाई गाउन पठाउनु भयो, आफूले नि गाउनु भयो, दोहोरी नै गाउँ, अनि

0: सानोमा गायिका बन्छु भन्ने थिएन, एउटा नर्स बन्छु भन्ने इच्छा भएको मान्छे, तर जीवनको गतिले, मोडले, स्वरले भनौँ, अझ कला यो गलाले गर्दाखेरि तपाईँ गायिका बन्नुभयो
1: नै? म पढ्ने त पढेरै छोडेँ मैले, पढेको भए स्टामनर्सन पढ्न सकिन्थ्यो, पछाडि चाहिँ त्यसैबाट चाहिँ एएनएमलाई चाहिँ त्यसैलाई आधार बनाएर स्टामनर्सन पढ्न त सकिन्थ्यो, म त्यो पाटोमै गइनँ क्या पछि, त्यसपछि फेरि मैले पास गरेँ, दिपालमा पढेँ, मैले पास गरेरै छोडेँ भन्नु त, मैले मेरो स्टाफमा नि काम गरेँ
0: दिपालमा, सेती प्राविधिक
1: मैले हो सेती प्राविधिक सेती टेक्निकल इन्स्टिच्युटमा मैले एएनएम पढेँ, मैले 18 महिना चित्त बुझेको त्यहाँको पढाइ चाहिँ धेरै राम्रो थियो, अनि त्यहाँ पनि गाइन्थ्यो, दोहोरी कम्पिटिसन बनाउने सेती टेक्निकल इन्स्टिच्युटले, दोहोरी गाउने फर्स्ट हुने, अनि त्यसो थियो पढ्ने
0: जस्तो। अब यो गीतकै कुरा गर्दाखेरि होइन, जीवनमा पनि भोगाइ आफ्नो हुन्छ होइन, बाटो गोरेटो आफ्नो तय भएको हुन्छ, कसैले केमा गरेको हुन्छ, कसैले केमा गरेको, थुप्रै पाटा छन्। तपाईँ एउटा गायिकाको हिसाबले अगाडि बढ्नुभयो, यहाँसम्म आउनुभयो, गायिका बनिरहँदाखेरि सामाजिक परिवेश अथवा समाजसँग कतिको नजिक हुँदो रहेछ हाम्रो समाज र गाउनेको कला?
1: अब गाउने कला
0: मतलब समाजलाई रूपान्तरणको लागि गाउने कलाले चाहिँ कतिको प्रभाव पार्दो रहेछ?
1: असाध्य, किनभने यो गायन क्षेत्र भनेको समाजलाई रूपान्तरण मात्रै होइन,
0: हजुर,
1: मेरो आफ्नो बुझाइमा
0: हजुर
1: के लाग्छ भन्दाखेरि यो एउटा मानसिक सन्तुलन मिलाउने एउटा महत्त्वपूर्ण माध्यम हो भन्ने लाग्छ मलाई।
0: भनेपछि घर परिवारमा पनि असाध्यै आवश्यक कुरा हो यो,
1: आवश्यक कुरा हो एकदम मलाई। अनि कस्तो लाग्छ भन्दाखेरि सामाजिक रूपान्तरणको लागि कति प्रभाव पार्छ भनेर भन्नु भने, अब सामाजिक रूपान्तरणको लागि अब भाषण गरेर भन्दा पनि मान्छेले सुन्ने भनेको धेरै ध्यान दिएर सुन्ने भनेको गीत सङ्गीत नै हो होइन, अनि भाषण सुन्ने कमै हुन्छ क्या, आउलान् आउँछन् जम्मा त हुन्छन् तर कम हुन्छ क्या, प्रभावित चाहिँ केले हुन्छ त बढी प्रभावित गीत सङ्गीतले नै हो। त्यसै कारणले अनि जहाँ चाहिँ भाषण गर्ने ठाउँ हुन्छ त्यहाँ चाहिँ गीत सङ्गीत चाहिँ समावेश भएकै हुन्छ क्या,
0: फेरि सन्देश प्रवाह पनि गीतबाट छिट्टै हुन्छ,
1: एकदम एकदम एकदम एकदम असाध्य।
0: जस्तै सिर्जनाका कुरा गर्नु पर्दाखेरि, गीत सङ्गीतका कुरा गर्नु पर्दाखेरि, सिर्जना जुन गरिन्छ नि साँच्चीकै त्यो ठाउँको वस्तु स्थितिलाई यथार्थमा ढालिएको हुन्छ, जस्तै रचनाका कुरा पनि
1: यस्तो हुन्छ। अब
0: काल्पनिक मात्रै हुन्छन् कि
1: होइन, काल्पनिक मात्रै त हुनै सक्दैन होइन, अब केही त अब काल्पनिक पनि हुने नै भयो, तर धेरै जसो चाहिँ यथार्थ नै हुन्छन् भन्ने लाग्छ होइन, काल्पनिक पनि हुन्छन् किनभने त्यो काल्पनिक भने पनि घटेकै घटनाहरू हुन् क्या, कतै न कतै कुनै न कुनै ठाउँमा, कुनै न कुनै समाजमा, कुनै न कुनै व्यक्तिमा होइन घटेकै घटना हुन्छ क्या, आफैलाई परेर मात्रै गर्छ भन्ने छैन, कतै न कतै काहीँ न काहीँ मिल्न जान्छ क्या, समाजमा भएकै कुराहरू हुन्छ, घटेकै कुराहरू हुन्छ होइन, त्यस्तो हुन्छ भन्ने लाग्छ मलाई
0: पक्कै पनि, किनकि धेरै सृजनाहरू त्यसरी नै सृजित हुन्छ।
1: हजुर,
0: पछिल्लो समय हेर्यो भने होइन,
1: हजुर,
0: धेरै शब्दहरू अलिकति अपच्य के समाजमा
1: हो, मलाई पनि लागेको हो यो चाहिँ। म चाहिँ कस्तो गर्थेँ भने, म पहिल्यैदेखि मैले पनि गीतहरू, अब पहिला मैले धेरै साथीहरूको गीतहरू गाएको छु नि त होइन, स्वर भरेको छु, स्वरबद्ध गरेको छु, म चाहिँ के गर्थेँ भन्दाखेरि त्यो सकेसम्म समाजलाई असर पर्ने खालका गीतहरू होइन, हाम्रा गीत सङ्गीत भनेको सबैले सुन्न मिल्ने हुनुपर्छ भन्ने लाग्छ होइन, सबैले हेर्न मिल्ने हुनुपर्छ, हाम्रो भिडियो भनेको बाउ छोरी पनि बसेर हेर्न मिलोस्, दाजुबहिनी बसेर हेर्न मिलोस् होइन, दिदीभाइ बसेर हेर्न मिलोस्, आमा छोरा बसेर हेर्न मिलोस्, हेर्न सुन्न मिलोस् के, दोहोरीहरू पनि अहिले अब थुप्रै दोहोरी रेस्टुरेन्टहरू छन्, त्यहाँ रेस्टुरेन्ट का दोहोरीहरू पनि त्यस्ता हुन् भन्ने लाग्छ क्या मलाई, त्यस्ता हुनुपर्छ भन्ने लाग्छ, सबैले सुन्न मिल्ने हुन् होइन, हामीले गीत सङ्गीतको माध्यमबाट सकेसम्म, हजुरले अघि समाज रूपान्तरणका कुरा ल्याउनु भयो नि, हामीले हाम्रा गीत सङ्गीतको माध्यमबाट प्रेम बिना मान्छे बाँच्न सक्दैन, यो पनि एउटा माया भनेको के रहेछ भन्दाखेरि यो पनि अत्यन्तै आवश्यक रहेछ भन्ने लाग्छ क्या, तर त्यो माया प्रेमलाई हामीले चाहिँ सही तरिकाले प्रयोग गर्नु पर्यो क्या, माया प्रेमलाई गलत अर्थ लाउनु भएन क्या, गलत अर्थ लाग्ने तरिकाले त्यो माया प्रेमलाई चाहिँ त्यता त्यो अवस्थामा ढाल्न भएन भन्ने लाग्छ क्या। म त के भन्छु भने शरीर लिनु र दिनु माया हो, त्यही हो माया होइन, त्यो हो हुन त तर त्यही मात्रै होइन क्या, मायाको अर्थ
0: पहिला त मनबाट आउनु पर्यो,
1: मनबाट आउनु पर्यो नि, तपाईँ माया गरौँ न भनेर हुने कुरा हो र, माया बस्नका निम्ति त व्यवहारमा आउनु पर्यो, त्यस्ता क्रियाकलाप आउनु पर्यो हेर्नु होइन, अनि होइन तँलाई मैले माया गर्छु भनेर हुन्छ र, मैले अहिले हजुरलाई म त कति माया गर्छु, कति माया लाग्छ भनेर हुन्छ र, हजुरले मेरो विषयमा केही पनि बुझ्नु भएको छैन, मानौ हजुर रेडियो नेपालमा अहिले कार्यक्रमहरू सञ्चालन गर्ने हुनुहुन्छ, यो विषयमा मानौ आफू श्रीमानको रूपमा मैले भन्छु होइन, जस्तै हजुर यो कार्यक्रम चलाउनु इच्छुक हुनुहुन्छ होइन, तर यो इच्छा होइन त्यो गर्न हुँदैन रोक्ने, तर तँलाई माया गर्छु भनेर भयो र होइन,
0: व्यवहारमा देखिएन, मुखले भन्न
1: मुखले चाहिँ माया गर्छु, त्यो माया बस्छ र हरेक व्यवहारहरू इच्छा विपरीत गरिदिने, मुखले चाहिँ म माया गर्छु, असाध्य माया गर्छु भनेर हुन्छ र, अनि त्यो हुनु हुँदैन क्या, त्यस्तो खालको माया हुनु हुँदैन, मायालाई अनर्थ लाउनु हुँदैन। प्राय माया भनेको मान्छेले त्यसरी बुझ्दा रहेछन् क्या, माया भनेको त शरीरको लेनदेन हो भन्ने बुझ्दा रहेछन्, त्यो होइन। पवित्र आत्माले एकले अर्कालाई बुझ्नु, सम्मान गर्नु, एकले अर्कालाई हार्दिकता दर्शाउनु होइन,
0: चाहे श्रीमान श्रीमती होस्, आमा बुवा, छोरा छोरी, सबैलाई गर्ने व्यवहारमा
1: भावना जोडियोस् क्या,
0: भावना जोडियोस्
1: क्या, मानव मैले गाउँछु, मलाई गाउन इन्ट्रेस्ट छ, गलत काम पो गर्नु भएन त, त्यो गाउनु अथवा कुनै कथा कविता लेख्ने मान्छे छ, कथा कविता वाचन गर्नु के कुनै त्यो पाप हो र, नराम्रो काम हो र, होइन नि त, त्यो कुरा बुझ्नु पर्यो।
0: तर अहिले त यो कुरामा पनि पहिला जस्तो गायिका बन्नलाई पनि साह्रै गाह्रो थियो होइन, पहिलाको जमानामा बडा गाह्रो थियो, किन हामी बच्चै हुँदाखेरि पनि कोही गाउँमा गाएर हिँड्छ, ए त्यो त गाएर हिँड्छे भन्ने खालका लालसना उहाँहरूले खेप्नुहुन्थ्यो कि, अहिले म सम्झन्छु कि वास्तवमा त्यतिखेर त्यो भनाइ जुन भनिन्थ्यो त्यो चाहिँ गलत भनाइ थियो कि,
1: हो नि,
0: अहिले चाहिँ अलिक धेरैले बुझ्ने हुनुभएको छ र पनि अझ पनि कहीँ कतै अलिकति उच्छृङ्खलता ल्याउने जुन पछिल्लो जेनेरेसन छ त्यसले गर्दाखेरि नकारात्मक फैलिनेको पनि डर पनि छ कि होइन। एउटा गायिका बन्नलाई अथवा यो यसमा लाग्नको लागि यहाँलाई एकदम प्रेरणाको स्रोत भनेर कसलाई भन्नुहुन्छ?
1: प्रेरणाको स्रोत त सबभन्दा पहिला त मेरो बुवा, राजनीति सँगसँगै सामाजिक काम सँगसँगै शिक्षा प्रेमी पनि हुनुहुन्थ्यो होइन, सँगसँगै मेरो बुवा त आफैले मेरो घरमा अहिले पनि मेरो बुवाले बजाउने गरेका दमाहरू छन्,
0: बुवा नै सङ्गीतमा,
1: बुवाले बाँसुरी पनि बजाउनुहुन्थ्यो अनि दमा छन्। हेर्नु हाम्रो घरमा हाम्रो बाले पोइजन थाहा छ नि हजुरलाई, रुमबाट झर्नुभएको पोइजन के, त्यो फलामको हुन्छ नि कल्ली जस्तो क्या, अनि त्यो हाम्रो घरमा कति धेरै थियो, अहिले हराउँदा हराउँदा हराएर थोरै छ, कति धेरै थियो, लगभग 30-40 कतिवटा बनाउनु भएको थियो हाम्रो बुवाले, त्यो पैसाहरू नाचमा लाउने के,
0: हजुर,
1: अनि गाउने पनि, अनि मादल पनि बजाउने हाम्रो बुवाले, यति ठुला मादल छन्, सोरठीमा बजाउने मादल, सोरठी मादल छन् हाम्रो घरमा, अनि हाम्रो घर परिवार पनि त्यस्तो, अब बुवा नै आफू त्यस्तो गर्ने होइन, रहर गर्ने, त्यो बुवाले रहर गर्ने देखेर भन्दा नि म त अटोमेटिक मलाई म गायिका बन्छु भन्ने थिएन,
0: अनि
1: त्यसपछि अनि म त त्यसपछि त अब कम्पिटिसनहरूमा दोहोरी कम्पिटिसन म दोहोरी पनि गाउने हो होइन, अनि दोहोरी कम्पिटिसनमा भाग लिने भएँ, अनि स्कुलबाट स्कुल छोडी छोडी कम्पिटिसन भाग लिन जाने, स्कुलबाट कतिवटा कार्यक्रमहरूमा हिँड्यो नि त, क्षेत्रीय स्तरका कार्यक्रम, राष्ट्रिय स्तरका कार्यक्रमहरू, यहीँ काठमाडौँमा पृथ्वी जयन्तीको उपलक्ष्यमा नाच कम्पिटिसन हुन्थ्यो क्या, डान्स प्रतियोगिता हुन्थ्यो क्या,
0: जिल्ला जिल्लाबाट आउने,
1: जिल्ला जिल्लाबाट, जस्तै एउटा अञ्चलबाट एउटा जिल्लाको रोटेसन भएर त्यस्तो हुन्थ्यो क्या, हाम्रो रोल्पा जिल्लाको पाला परेको बेला हामी फर्स्ट भएर गएको यहाँ काठमाडौँबाट त्यही बेला, अनि त्यसपछि कोहीले 43 जस्तो लाग्छ मलाई होइन, त्यति बेला चौतारी चल्थ्यो, अनि त्यसपछि अर्को के कार्यक्रम थियो क्या, एकदम प्रभावकारी कार्यक्रमहरू थियो
0: रेडियो नेपाल
1: रेडियोमा, हजुर
0: हजुर,
1: अनि त्यस्तो प्रभावकारी पाण्डव सुनार सर हुनुहुन्थ्यो, अनि त्यो बेला युक्त बित्नुभयो, अब पछि एक्सटेन्ड भएर बित्नुभयो नि त उहाँ होइन, म अलि टिनेजरै थिएँ यहाँ आउँदा, अनि मलाई सानो देखेर त्यो चौतारी कार्यक्रममा गाउन आएको, अनि चौतारी कार्यक्रममा मेरो गुरु, मेरो आदरणीय गुरु, त्यसपछि मेरो बुवा पछि, त्यसपछि मेरो आदरणीय गुरु कुलानन्द गिरी हामीलाई सिकाएको चाहिँ उहाँले हो कि, यो जम्मै उहाँले नै कार्यक्रमहरूमा लैजाने गर्ने गर्नुहुन्थ्यो, अनि त्यसपछि त्यो रेडियो नेपालमा नि, अनि उहाँले नै ल्याएर आउनुभयो, अनि यहाँ चाहिँ चौतारीमा गीत गायौँ, अनि त्यो बेला चाहिँ त्यो माडी खोलाले छेकेको होइन मलाई छेकेको मायालो तिम्रै मायाले भन्ने गीत गाएको यहाँ चौतारीमा, अनि पाण्डव सुनार सरले म अहिले भर्खरै जस्तो लाग्छ, अब मैले उहाँलाई पनि सम्मानसहित अब अहिले उहाँ हुनुहुन्छ होइन सम्झना गरेँ मैले, अनि उहाँले चाहिँ मलाई जिरे खुर्सानी भनेर भन्नुहुन्थ्यो के, सानो देखेर सानो देखेर, म मान्छे त होचो घाँटीको हो, त्यो बेला अझै सानो थिएँ, अहिले नि होचै छु, अलिक सानो थिएँ त्यो बेला, अनि
0: त्यसरी त्यो रोल्पाबाट छनौट भएर आइसकेपछि
1: हजुर
0: रेडियो नेपालमा नि आउनुभयो,
1: रेडियो नेपालमा आएर चौतारी
0: गायो,
1: चौतारी गायौँ, अनि त्यसपछि दोहोरी कम्पिटिसनमा पछि बौद्धलाई आएपछि दुई पटक फर्स्ट भयो हाम्रो टोली, म आफै लिड गराएको थिएँ, हजुर हजुर,
0: त्यतिखेर फर्स्ट भएको मान्छे पञ्चायत कालमा, पछि बौद्धल आयो, बौद्धल आउँदाखेरि पनि एकनासले तपाईँको यात्रा अगाडि परिवर्तन भइरह्यो,
1: दोहोरीमा नै हामी फर्स्ट भएको त्यो बेला चाहिँ बिरगन्जमा 42 अञ्चल स्तरीय पनि दोहोरी प्रतियोगिता हुन्थ्यो नि त, अनि त्यो अञ्चल स्तरीय दोहोरी प्रतियोगितामा चाहिँ दाङ रोल्पाबाट भाग लिन आएको मेरो गुरु कुलानन्द गिरी आफूले केटाबाट उहाँले लिड गर्नुभएको थियो, अनि केटीको तर्फबाट मैले लिड गरेको थिएँ, हामी फर्स्ट भयौँ रोल्पाबाट, त्यसपछि अनि फेरि राष्ट्रिय स्तरमा भाग लिने मौका पाइयो, अनि कोमल ओलीले लिड गर्नुभयो, म साइडमा बसेका थिएँ, अनि वीरगन्जमा 42 सालमा फर्स्ट भएको, हामी राप्तीबाट फर्स्ट भएर आऊँ नि
0: कोमल ओली दिदी,
1: कोमल ओली उहाँले चाहिँ केटीको तर्फबाट उहाँले लिड गर्नुभयो, साइडमा छोप्ने भाका छोप्ने चाहिन्छ नि त केटी, मन थिएँ के त्यो बेला। त्यसपछि पछि फेरि 44 सालमा चाहिँ दोलखामा भयो जिरीमा दोहोरी कम्पिटिसन भयो, त्यो बेला फेरि म आफै लिड गरेँ, आफै लिड गर्ने थिएँ, अनि नारायण पाण्डे दाई हुनुहुन्थ्यो हाम्रो त्यहाँको नामी नै हो क्या दोहोरीको, दाङको हुनुहुन्थ्यो, बितिसक्नुभयो, एकदम कलिएको नै हो उहाँ त दोहोरीमा राष्ट्रिय स्तरमा, केटाको तर्फबाट चाहिँ उहाँ दाईले लिड गर्नुभयो, केटीबाट मैले लिड गरेँ, अनि दोलखा पनि फर्स्ट भयो।
0: हजुर, यहाँनिर अब यो पञ्चायती व्यवस्था हुँदाखेरि पनि छनौट भएर आइयो, त्यसमा परिवर्तन पनि भइरह्यो, कुनै त्यस्तो ठाउँ पनि ओगट्न पुग्नु भयो?
1: यस्तो पहिलो कुरा त मेरो बुवाले के भन्ने भने बौद्धल नआउँदैखेरि हो क्या, अनि त्यो बेला बाले चाहिँ एकचोटि कुरा गर्नु, देशको सेवा गरे हुन्थ्यो भन्ने लाग्थ्यो तैले त भनेर बुवाले एकचोटि मलाई भन्नुभएको थियो बुवाले पनि।
0: हजुर हजुर।
1: अनि त्यसपछि पछि चाहिँ म खास गरी कला क्षेत्रको माध्यमबाट जानेर नजानेर, किनभने मलाई त्यो मैले पढ्ने हाई स्कुलमा त्यो सानैदेखि त्यो खालको चेतना दिने मान्छे नै थिएन क्या, त्यो खालको चेतना दिएको भए त हुन्थ्यो, अलिकति चेत त पलाइसकेको थियो, चेतना चाहिँ जाग्ने खालको त भइसकेको थियौँ होइन, स्कुलमा त्यो खालको चाहिँ कसैले पनि हामीलाई भनेन क्या।
0: हजुर हजुर।
1: राजनीतिभित्र चाहिँ यसरी चाहिँ समाज परिवर्तन गर्नुपर्छ, रूपान्तरण गर्नुपर्छ भन्ने मान्छे नै कोही थिएन, कसैले कुरा गरेन कि, कुनै एक व्यक्तिले अनि कुरा गरेनन् होइन, अब त्यो कुरा गरेको भए चाहिँ त्यो हुन्थ्यो। अनि पछि म राइज भइसकेको थिएँ, दुईपटक म अब यो दोहोरी कम्पिटिसनमा राष्ट्रिय स्तरमा फर्स्ट भइसकेको, यहाँ रेडियोमा चाहिँ अब चौतारीमा पनि गाइयो, अनि नाच पनि देशव्यापी नाच हाम्रो राप्तीबाट हामी फर्स्ट भएर गएको, यहाँबाट फर्स्ट भएर काठमाडौँबाट फर्स्ट भएर गयौँ त्यही बेला, अनि बमबहादुर कार्की सरसँग हाँगे बागे बर रापती अञ्चल रोल्पा जिल्ला घर भन्ने त्यो मेरो क्यासेट रहेछ, हामीले लाइभ दोहोरी गएको त्यो बेला, त्यो मलाई थाहा थिएन क्यासेट गर्छन्, यस्तो क्यासेट हुन्छ निस्कन्छ यो रेकर्ड हुन्छ भन्ने मलाई त्योसम्म थाहा थिएन, मलाई कसैले पनि केही भनेकै थिएन क्या, यत्तिकै रमाइलो गरेको भन्दा नै थियो, प्रत्यक्ष दोहोरी गएको थियो, त्यो पछि क्यासेटबाट सुन्यो, त्यो मैले गएको त यहाँ कहाँबाट आएछ भन्छु,
0: आफूलाई
1: अचम्म लाग्यो। म आफूले हरेक क्रियाकलापहरू चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि, अहिले यसो विचार गर्छु कस्तो लाग्छ भन्दाखेरि, जीवनशैलीहरू धेरै तडक भडक गर्न हुँदैन, सामान्य तरिकाले जिउनुपर्छ र सबैलाई त्यो खालको लेभलमा ल्याउनु पर्छ, सबैले समान तरिकाले जिउने खालको त्यो अवस्था ल्याउनु पर्छ, बिरामी पर्दा दबाई गर्न सक्ने रोजगार होइन, सबैलाई अभाव नहोस्,
0: जीवन निर्वाह होस्
1: क्या, जीवन चल्ने खालको त्यस्तो किसिमको व्यवस्था,
0: न्यूनतम आवश्यकता चाहियो जसले जीवन निर्वाह होस्,
1: न्यूनतम आवश्यकता चाहियो, शिक्षा घाँसबास रोजगार। जब हामीले समानता ल्याउनको निम्ति पहिला त के गर्नुपर्छ, हामीले समता ल्यायो भने मात्रै समानता आउँछ,
0: खासमा समताकै कुरा समानताकै कुरा घर परिवारबाट सुरु भएर राष्ट्रसम्म पुग्छ,
1: राष्ट्रसम्म पुग्नुपर्छ,
0: पुग्नुपर्छ वास्तवमा
1: पुग्नुपर्छ,
0: अनि समानता होला कि सबैमा भन्ने आशा राख्छ,
1: अनि राज्यले त्यो खालको नीति ल्याउनु पर्छ जस्तो लाग्छ। अर्को विषय म के भन्न चाहन्छु भनेदेखि, सबैभन्दा चाहिँ समाजलाई रूपान्तरण कसरी गर्न सकिन्छ होइन, त्यो विषयमा चाहिँ आफूले केही दिन सक्नु ठुलो कुरा हो होइन, अझै पनि मलाई के लाग्छ, राज्यले त्यो खालको नीति ल्याउनु पर्छ क्या, सबै ठाउँहरूमा त्यही खालले गर्नु पर्यो, व्यापारीहरूलाई पनि त्यही खालले गर्नु पर्यो, त्यसपछि अन्य कर्मचारी लगायत सबैसँग त्यही खालले कर सङ्कलित गर्ने मात्रै होइन, त्यो करलाई चाहिँ कसरी सदुपयोग गर्ने,
0: सही ठाउँमा लाउन सक्नु पर्यो
1: होइन, हरेक किसानहरूबाट कर सङ्कलन गर, दुनियाँबाट कर सङ्कलन गर, तर केही चाहिँ करछली गरेर बसिराखेको परिस्थिति छ नि त, धेरै छ,
0: यिनलाई पनि दायरामा ल्याउनु पर्यो,
1: सबैलाई करको दायरामा ल्याएर, अनि
0: तर अहिले त अब हेऱ्यो भने स्थानीय तहमा स्थानीय स्तरमा गाउँपालिका होइन सबै छ नि त होइन, खास जिम्मेवारी बहन नगर्दाखेरि अझ पनि छलीको काम भइरह्यो कि, अलिक सक्रिय नहुँदाखेरि हामीले घचघचाउन सकेनौँ कि, अथवा नियमन गर्ने निकाय नै कमजोर भएर होला कि, के होला त।
1: अब मलाई लागेको कुरा त पालिका मात्रै होइन, हेर्नुहोस्
0: हजुर,
1: मलाई यस्तो लाग्छ कि अब यसमा चाहिँ के हुनुपर्छ भनेदेखि सबै सुध्रिन जरुरी छ, हेर्नु
0: प्रत्येक होइन
1: पालिका मात्रै होइन प्रत्येक व्यक्ति, त्यही जनताले भने तपाईँको आर्मी एरियामा जाऊँ न, हामी आर्मी एरियामा चाहिँ त्यो फोहोर तपाईँको त्यो फोहोरहरू हामीले चाहिँ यहाँ राख्न नसक्छौँ होइन,
0: फाल्न
1: मिल्दैन, अनि यहाँ अरू सहरमा जानु बित्तिकै त्यो फोहोर त त्यो जनता हामीले पनि त हामी आफै पनि त गर्नुपर्छ नि, त्यो फोहोरहरू जता पायो त्यतै फाल्यो, त्यो हामीले हाम्रो पोल्टामा राख्न सक्दैन, सम्बन्धित ठाउँमा घरमा ल्याएर सम्बन्धित ठाउँमा फाल्न त सकिन्छ नि, हाम्रो शहर आफै सफा हुँदैन,
0: हाम्रो आफ्नो व्यवहारै ठिक भएन,
1: अनि हाम्रो गाउँ आफै सफा हुँदैन,
0: हो त,
1: होइन
0: गर्न सक्ने यो हो, तर यो चाहिँ हामी आफैबाट पनि
1: उदाहरणको रूपमा फोहोरको मात्रै कुरा होइन, फोहोर एउटा उदाहरण हो,
0: फोहोर जस्तै हरेक कुराका व्यवहारमा
1: हरेक त्यो हामीले गर्न सक्नुपर्छ, जनता पनि आफै पनि सचेत हुनुपर्छ, है सरकारले गर्ला र भन्ने होइन, तर सरकारले पनि त्यस्तो खालको नीति ल्याउनु पर्छ कि अहिलेको त के छ भन्दाखेरि गरिब झन् गरिब भइराखेको छ, हेर्नुहोस् धनी धनी भइराखेको छ, त्यो होइन क्या,
0: धेरै ग्याप देखिन्छ,
1: ग्याप धेरै भयो क्या, अनि कसरी चाहिँ समानता आउँछ त होइन, अनि अहिले पनि विभिन्न जात जातिहरू तपाईँको विभिन्न जातिहरू छन्, तिनी जातिहरूलाई मैले भने समताको कुरा गरेँ नि, अहिले वास्तवमै भन्यो भने अगाडिदेखि नै 52 जातिहरू त अगाडि नै छ होइन, त्यहाँसम्म ल्याउनको निम्ति त उनीहरूलाई त त्यो पहिला त उनीहरूलाई छुट्टै खालको व्यवस्था गर्नु पर्यो क्या,
0: जहाँ खुट्टा टेक्ने हो त्यहीबाट आड दिँदै
1: उठ्ने खालको छुट्टै खालको व्यवस्था, मैले अघि समता भने नि उनीहरूलाई त्यो खालको ल्याउनु पर्यो, अनि तिनीहरूको संरक्षण गर्दै आउनु पर्यो, तिनीहरूको संरक्षण त्यही खालले हरेक राजनीतिमा राज्यको क्षेत्रमा होइन राज्यको हरेक अङ्गमा, अनि त्यसपछि विभिन्न किसिमका सङ्घ संस्थाहरूतिर होइन, अनि विभिन्न किसिमका दलहरूमा ल्याउनु पर्यो, अहिले त अब बहुदल आइसकेपछि त अब नामै बहुदल होइन, बहुदलमा विभिन्न दलीय व्यवस्था छ, त्यो दलीय व्यवस्थामा पनि तिनी मान्छेहरूलाई खोजी ल्याउनु पर्यो, गणतन्त्र आइसक्यो होइन, अनि तिनीहरूलाई पढ्नको निम्ति छुट्टै खालको व्यवस्था हुनु पर्यो होइन, अहिले शिक्षा तपाईँको शिक्षा मेन कुरा त शिक्षा र स्वास्थ्य हो, हेर्नुहोस् पहिलो कुरा शिक्षा स्वास्थ्य सरकारले ध्यान दिनुपर्ने पहिलो विषय हो, उही स्वास्थ्य सेवा गरिबले पनि त्यही लिने धनीले पनि त्यही लिने व्यवस्था भयो भने त्यो व्यवस्था लिनको लागि त के गर्ने त भन्दाखेरि सबै सरकारी हुनु पर्यो क्या, कि त सबै प्राइभेटै गर्नु पर्यो, प्राइभेट गर्ने हो भनेदेखि
0: अब उसले विचार आफ्नै औकात अनुसार पढिरहेको हुन्छ
1: अनि
0: होइन, त्यो गर्दाखेरि शिक्षामा चाहिँ शिक्षाको जुन विभेद छ त्यो
1: विभेद छ नि, तपाईँको स्वास्थ्यमा नि विभेद छ, तपाईँको के अरे सरकारीमा
0: जति पैसा फाल
1: उपचार गर्न
0: सक्छ, गरिब त हुँदैन त्यस्तो पैसा,
1: धनी विदेशमा गएर उपचार गर्न सक्छ तर त्यो देशमै हुनु पर्यो क्या, त्यसले गरिबले पाउने सुविधा पनि त्यही हुनु पर्यो, धनीले पाउने सुविधा पनि त्यही हुनु पर्यो क्या,
0: वास्तवमा शिक्षा र स्वास्थ्य राज्यले हेर्यो भने साँच्चैकै परिवर्तन चाहिँ हुन्छ, तर यो आँट हुन पर्यो है, महिलाका कुरा, महिला एउटा हामी महिला नै हौँ होइन, तपाईँ महिला भएर यहाँसम्म पुग्नु भएको छ, गायिका त हुनुभयो र पनि पुरुष गायक र महिला गायिका, महिला गायिकाले आफ्नो वर्चस्व कमाउनु भएको छ राम्रोसँग, तपाईँ गाएर हिँडिरहँदाखेरि महिलाकै लागि गर्न सकिने के देख्नु भयो होला, यहाँले के बुझ्नु भयो होला,
1: महिलाका लागि गर्न सकिने त सबैभन्दा पहिलो कुरा त महिलाहरू आफै सचेत हुन जरुरी छ हरेक लेभलबाट, अहिले तपाईँको हत्या हिंसाहरू कति भएको छन्, तर फेरि कतिपय ठाउँहरूमा हामीले फेरि अब अहिले त कस्तो पनि देखिन्छ भन्दाखेरि स्वतन्त्रताको नाममा फेरि चाहिने भन्दा बढी हेर्नुहोस्, त्यो महिलाले पनि गर्न मिल्दैन पुरुषले पनि गर्न मिल्दैन क्या, मैले भने हार्दिकता एक अर्काप्रतिको सौहार्दता होइन सम्मान क्या, एकले अर्कालाई गर्ने सम्मान, त्यसले गर्ने कामको सम्मान होइन, मानसिक सम्मान होइन, शारीरिक रूपमा पनि सम्मान, तपाईँ लड्न लाग्नु भने है लडे
0: उठाउने,
1: तपाईँले गर्न लागेको काममा काम गरिलाग्ने होइन, यो गर्दा यो खराब हुन्छ यसरी जाउँ, अनि त्यसपछि श्रीमानले श्रीमतीको नाममा म चाहिँ ठुलो हो भनेर दमन गरिराख्यो भने के हुन्छ,
0: त्यहाँ त महिला विचार थिचेको थिचे हुन्छ,
1: थिचेको थिचे हुन्छ, काममा पनि यो महिलाले गर्ने काम हो यो पुरुषले गर्ने काम हो भनेर छुट्याइराख्यो भने, सधैँभरि छुट्याइराख्यो भने
0: समाज बढ्न गाह्रो छ,
1: त्यस कारणले म के भन्छु भनेदेखि आफ्नो क्षमता अनुसारको काम गर्ने, महिलासँग नि क्षमता उत्तिकै छ, महिलाले बच्चा जन्माउनु पर्छ उसँग शारीरिक रूपमा ऊ अलिकति
0: किनभने
1: प्रकृतिले दिएको अलिकति कमजोर होला, किनभने शारीरिक रूपमा चाहिँ थोरै कमजोर हुन सक्छ तर मानसिक रूपमा ऊ कमजोर हुँदैन क्या, महिला
0: यो भावना बुझ्न पर्यो
1: है, बौद्धिक रूपमा कमजोर हुँदैन, यहाँ त के छ भन्दाखेरि केही महिलाहरू अगाडि बढ्नु भएको छ त्यो छुट्टै कुरा छ, तर अहिले ती गरे पनि हेर्नु महिलालाई नटेर्ने प्रवृत्ति छ
0: क्या, फेरि यस्तो देखिन्छ कि अब महिलाहरूको हकमा कुरा गर्दाखेरि अलिकति हाम्रा कानुनले सुविधा दिएछ भने फेरि अलिकति बढी भएका महिलाहरू पनि देखिन्छ, वास्तवमा यो भनेको विकृति हो होइन, पुरुषले पनि बुझ्न पर्यो महिलाले पनि बुझ्न
1: पर्यो,
0: देश समृद्धितिर लाने हो भने सबैले आफ्नो नैतिकता भन्ने कुरा हुन पर्यो,
1: सबैमा हुन पर्यो,
0: तपाईँका गीतबाट यस्ता कुरा झल्के कि झल्केन,
1: विशेष गरेर चाहिँ मैले एउटा चाहिँ लेखौँ संविधान भने संविधान नबन्दै मैले एउटा गीत त्यो लेखाएको थिएँ, त्यो संविधान नबन्दै मैले लेखाएको थिएँ एउटा, अनि अर्को चाहिँ शिक्षा सम्बन्धी, अब किनकि अब महिलाहरू पहाडी भागमा भन्दा पनि तराई भूभागमा महिलाहरू बढी पिलिएका छन्, दाइजो प्रथा चाहिँ हुनुहुन्न भन्ने लाग्छ क्या मलाई, एउटाले भनेर हुँदैन चाहिँ यो सिङ्गै समाजलाई जगाउनको निम्ति गाह्रो चाहिँ गाह्रो रहेछ, समाजको त्यो जरा हुन्छ नि त्यो जरालाई उखेल्न चाहिँ गाह्रो चाहिँ धेरै गाह्रो हुँदो रहेछ, मैले कुरा गर्छु क्या, मैले घरमै पनि कुरा गर्छु, हेर्नु अब यो चाहिँ होइन है भन्छु, मैले गाउँघरमा जाने बेला मैले सुन्छु क्या, मलाई यस्तो लाग्छ क्या, अब लैङ्गिक हिंसा विरुद्ध भनेर नारा जुलुस लगाइराखेका हुन्छन् महिला दिदीबहिनीहरू, तिजका कार्यक्रमहरूमा नारा जुलुस लगाएर हिँडिराखेका हुन्छन्, अब त्यो त छ तर पनि म के देख्छु भन्दाखेरि मलाई बडो पीडा बोध हुन्छ क्या, बडो गाह्रो हुने रहेछ. हेर्नुहोस् यो यसलाई चाहिँ जुन समाजमा भइआएका रूढिवादी परम्पराहरू छ नि यसलाई
0: उखेलेर फाल्न पाए हुन्थ्यो.
1: उखेल्न त यति गाह्रो रहेछ, बिस्तारै न्यूनीकरण गर्नका निम्ति एक व्यक्ति भन्दा पनि एक व्यक्तिबाट दुई दुईबाट चार त्यो हुन सक्यो भने चाहिँ त्यो राम्रो हो. मैले त सुन्छु हेर्नु यस्तो लाग्छ क्या, यो होइन भनेर म त कुरा त गर्छु, कतै बोल्नु मौका भयो भने त्यो बोल्छु पनि म त. मैले देख्छु क्या कोही बिहा बरु भयो कहाँ खुसी गर गहना कति दिए, लुगा लात कति दिए, हेर्नुहोस् त त्यो सोच, हेर्नुहोस्
0: त्यही समाजमा हामी छौँ
1: अनि
0: अर्काको चियो चर्चो गर्नु आवश्यक छैन नि त.
1: अनि भाडा कति दिए,
0: हजुर
1: सुन कति दिए, पैसा कति दिएछन् नि,
0: हेर्नु त
1: बडो दुःख लाग्छ क्या मलाई. कहिले आउला चित, त्यो त भोलि हाम्रो छोरी अर्काको घरमा जाने बेला पनि उही हो नि कुरो, अर्काको छोरी ल्याउँदा पनि उही हो नि कुरो. यस्ता विषय हामी सबैले, तपाईँ हामी सबैले होइन, यो प्रकृतिको नियम हो बिहा भनेको, होइन अस्तित्व, मानव अस्तित्व बचाउनको निम्ति, प्राणीको अस्तित्व बचाउनको निम्ति बिहा एउटा प्रक्रिया हो क्या, त्यो सम्झेर अनि त्यसपछि त्यो त्यो त्यो लिन पर्छ दिन पर्छ भन्ने मानसिकता किन,
0: जुन भड्किलो अनि देखावटी देखासिकी होइन त्यसले चाहिँ स्थान जमाइरहेछ,
1: जमाइरहेछ
0: आफ्नो औकात कति छ त्यो अनुसार गरिरहेछ नि, तर अर्कोले भन्नुपर्ने आवश्यकता छैन.
1: होइन त्यो मात्रै होइन, हेर्नुहोस् औकात नभएर पनि गर्ने आयो क्या, त्यो के आयो भन्दाखेरि तपाईँको त्यो प्रवृत्ति आयो क्या, हाम्रो समाजमा त्यो राम्रो चिजले बास गरेन कि नराम्रो चिजले बास गर्यो
0: क्या, हामी सचेत कहिले हुने,
1: कहिले हुने, हेर्नु न बडो दुःख लाग्छ क्या मलाई यस्तो कुराले. हेर्नुहोस् त अनि त्यही भएर मलाई चाहिँ एकदम दुःख लाग्छ क्या यस्ता कुराहरूले.
0: कुराकानीकै प्रसङ्गलाई फेरि जोडौँला,
1: हजुर
0: गीत सुनौँ.
1: यो म आफैले शब्द सङ्गीत गरेको र अनि स्वर पनि म आफैले
0: सबै आफ्नो,
1: हजुर म आफैले गरेको, अनि त्यसपछि यसमा चाहिँ कोरसमा चाहिँ बहिनीहरूले सहयोग गर्नु भएको छ. रिता केसी एकदमै राम्रो गाउने बहिनी हुनुहुन्छ एकजना रिता केसी, अनि अर्को सुदूरपश्चिमको बहिनी हुनुहुन्छ पुष्पा बोहरा, उहाँहरूले चाहिँ यो कोर्स भएसमा साथ दिनुभएको छ. म बहिनीहरूलाई पनि यति बेला सम्झिन चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु.
0: हजुर
1: आउन यता.

0: थुकै तिम्रो माया पिरतीले मार्यो भुतुकै, तिम्रो माया पिरतीले मार्यो भुतुकै,
1: एकपटक मार्यो भुतुकै एकपटक पार्यो भुतुकै।
2: अहिले यो जुन तपाईँले गाउनुभयो यो गीत चाहिँ हामी कार्यक्रमको अन्त्यमा राखौँला।
0: हजुर,
1: तपाईँको स्वर पवित्र घरती भन्ने बित्तिकै अझ विशेष गरी लोक गायिका भनेर पनि चिन्नुहुन्छ। वास्तवमा यो साङ्गीतिक क्षेत्रमा लागिरहँदाखेरि अझ साथ सहयोग र हौसलाको लागि चाहिँ केही आवश्यकता त्यस्तो खड्केको महसुस यहाँलाई भयो कि भएन?
0: महसुस त मलाई त्यस्तो छेक्ने रोक्ने गाउन हुन्न त हिँड्न हुन्न भन्ने त अब त्यस्तो कोही पनि थिएन होइन, त्यस्तो भएन। पछिल्लो आवरमा चाहिँ थियो अब त्यो व्यक्तिगत कुराहरू, अब त्यो किन गर्नु र होइन। पहिला म जसरी आएँ त्यो आउँदासम्म चाहिँ मेरो घरबाट बुवा आमाबाट त्यो रोकटोक भएन।
1: हजुर,
0: पछि चाहिँ म
1: हजुर
0: व्यक्तिगत सम्बन्धमा पारिवारिक सम्बन्धमा गाँसिसकेपछि म अहिले अब सँगै पनि छैन, अब यो धेरै मलाई गाह्रो भयो होइन, आफू अब आफ्नै तरिकाले बाँचिराखेको छु। मेन कुरा चाहिँ के हुन्छ भन्दाखेरि खर्चालु, धेरै खर्चालु भयो हेर्नुहोस् है,
1: एउटा गीत निकाल्नलाई
0: अहिले धेरै गाह्रो छ हेर्नु।
1: हजुर,
0: खर्च बढी हुन्छ क्या, सामान्य तरिकाले चाहिँ अहिले चाहिँ कलाकार बन्न गाह्रो छ
1: है। आफूलाई मनबाट आउँछ सिर्जना गरौँ गाउँ, किनकि आफूलाई त्यहीमा रस छ, त्यहीमा इन्ट्रेस्ट छ होइन, त्यहीमा मन छ, गरौँ भने चाहिँ तर खर्च बढी भइरहेको
0: एकदमै धेरै धेरै हेर्नु है। पहिले त 15-20 हजारमा पुरै सबै तयार हुन्थ्यो, मास्टर कपी नै तयार हुन्थ्यो गीतको क्या, चारपाटे क्यासेटहरू बिक्री हुन्थे तिनैबाट, अनि रोयल्टीहरू पाउँथ्यो कलाकारहरूले। अब अहिले त मिडियाको जमाना भएको हुनाले प्रचार प्रसार त राम्रो हुने भयो, तर आम्दानीको हिसाबले एकदम मुठी भरकोले मात्रै आम्दानी गर्छ के, गाह्रो छ।
1: अब भावी पुस्ताका लागि यहाँले के सन्देश दिन चाहनुहुन्छ?
0: भावी पुस्तामा त म त यस्तो भन्छु, गीतहरू चाहिँ नगाउने होइन, गाउनुपर्छ होइन, किनभने जब हाम्रो गीत सङ्गीत नै छैन भनेदेखि अब हाम्रो समाजलाई अगाडि बढाउने मानसिक रूपबाट पनि एक खालको सन्तुष्ट प्राप्त गर्नको निम्ति पनि गीत सङ्गीत अत्यन्तै आवश्यक छ
1: भन्नु छ नि डक्टरहरूले पनि, मानसिक सन्तुष्टिको लागि पनि एउटा थेरापी हो रे कि यो म्युजिक भनेको।
0: अनि त्यस कारणले अत्यन्तै आवश्यक छ गीत सङ्गीत, तर गीत सङ्गीतलाई गलत तरिकाबाट प्रयोग गर्नु भएन के, सबैले सुन्न मिल्ने, सबैले हेर्न मिल्ने होइन। गीत सङ्गीत भनेको के हो भन्ने कुरा पनि अलिकति बुझ्नु पनि पर्ने हुन्छ होइन, बुझेर आउनुपर्छ।
1: हजुर हजुर, हामी कार्यक्रम घर संसारमा छौँ, एउटा सौहार्दपूर्ण परिवार हुनको लागि के को आवश्यकता पर्छ जस्तो लाग्यो यहाँलाई?
0: सौहार्दपूर्ण परिवार हुनको निम्ति पहिलो कुरा सबैले सबैको भावनालाई बुझ्नुपर्छ, सबैले सबैको मर्मलाई बुझ्ने हुनु पर्यो, एकअर्का प्रतिको माया हुनु पर्यो, ममता हुनु पर्यो होइन, आदर हुनु पर्यो, सम्मान हुनु पर्यो होइन। अनि मानव बुहारी हो भनेपछि ऊ बुहारीले जम्मै गर्नुपर्छ, मैले केही गर्न हुँदैन भन्ने भावना पनि हुनु भएन, एउटा उदाहरणको रूपमा होइन। बुहारीले छोरा बुहारीले पनि बाको भावना के हो, आमाको भावना के हो,
1: एकले अर्काको भावनालाई कदर गर्नु,
0: आमालाई कसरी बुझ्ने, बालाई कसरी बुझ्ने, के चाहिराख्नु भएको छ होइन। 100% चाहिँ हामीले गर्दिन नसके पनि केही मात्रामा गर्दिन सक्यो भने राम्रै हुन्छ भन्ने सोच हुनु पर्यो होइन। त्यस्तै बा आमाले पनि अथवा सासू ससुराले पनि त्यही खालको सोच्नु पर्यो होइन, आफूले सक्ने सकेको चाहिँ केही गर्नु पर्यो, सबै उसैले गर्छ भन्ने भावना पनि हुनु भएन होइन।
1: एकले अर्काको भावनालाई कदर गरियो भने त्यहाँनिर सौहार्दपूर्ण वातावरण तय हुन्छ र परिवार पनि राम्रोसँग चल्छ,
0: कहिले काहीँ केही कुरा त्याग्न पर्ने पनि
1: हुन्छ।
0: अब
1: हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, जीवन भन्नाले अहिलेसम्मको बुझाइमा जीवन के हो त?
0: जीवन, जीवन भनेको चाहिँ हाँसो, आँसु, खुसी, दुःख,
1: हजुर,
0: सुख, सिकाई, भोगाई, यी सबैको मिश्रण हो,
1: यही नै जीवन हो,
0: यही नै जीवन हो।
1: यति मिठा कुराकानी भइरहेका छन् होइन, आज यहाँसँग हामी जोडिन पायौँ, कार्यक्रमको अन्त्यमा आइसकेका छौँ र अहिले रेडियो नेपालबाट कार्यक्रम घर संसार सुनेर बस्नुभएका हाम्रा तमाम आदरणीय श्रोता हुनुहुन्छ, उहाँहरूलाई केही भन्न चाहनुहुन्छ?
0: अरू त अब के नै भन्नु र होइन, हाँसी खुसी जिउनु होला होइन,
1: हजुर,
0: सन्तोष लिनु नै त्यो मान्छे चाहिँ स्वास्थ्यको रूपमा चाहिँ धनी हुन्छ के,
1: हजुर
0: होइन,
1: जहाँ सन्तोष
0: स्वस्थ हुन्छ के, स्वस्थ हुन्छ के, अरब पैसा कमायो भने पुगेकै छैन, बढी महत्त्वाकांक्षाले मान्छेलाई चाहिँ गलत बाटोतिर धकेल्न सक्छ होइन, त्यस्तो बढी महत्त्वाकांक्षा चाहिँ कसैले पनि नलिनु भन्ने लाग्छ है मलाई चाहिँ,
1: हजुर
0: होइन, चाहिने चाहिँ लिनुपर्छ, अनि खुसीले जिउनुहोस् होइन, आफूलाई सकेसम्म ठिक्कले चाहिँ परिचालन गर्नुहोस् होइन, धेरै बढी महत्त्वाकाङ्क्षी नहुनुहोस्, धेरै आफूलाई एकदमै असाध्यै अल्छी पनि नबनाउनुहोस् होइन,
1: सक्रिय जीवन जिइरहनु पर्छ,
0: सक्रिय जीवन जिइरहनुहोस् होइन। रेडियो नेपालले सञ्चालन गरेको घर सञ्चार कार्यक्रम सुनेर बसिरहनु भएका तमाम आदरणीय श्रोतागणहरूमा म पवित्रा घरती मगरको तर्फबाट अब न्यानो न्यानो नमस्कार गर्न चाहन्छु र हाम्रो रुक्मिणी म्यामलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कि श्रोता माझ मलाई यति कुरा बोलेर उहाँहरूसँग नजिक हुने अवसर दिनुभयो होइन, यसको लागि म मुरी मुरी धन्यवाद दिन चाहन्छु।
1: हजुर, रेडियो नेपालको स्टुडियोसम्म आएर यो समय हामीलाई दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: यहाँलाई पनि धन्यवाद छ।
3: यतिन्जेल सुनायौ गायिका पवित्रा घरतीसँग गरिएको संवाद। यसै संवाद सँगसँगै अब राख्दैछौ उहाँद्वारा गाइएको सांगीतिक कोसेली। यो सांगीतिक कोसेली तपाईँका माझमा सुम्पदै आजको कार्यक्रम घर संसारबाट अब भने हामी छुट्टिने अनुमति चाहन्छौ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो हामीलाई सर सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौ। सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कन्ट्रोल रुमबाट मलाई साथ दिने प्राविधिक मित्र देवकी भण्डारीलाई पनि थ्याङ्क यू सो मच भन्दै पवित्रा घरतीको स्वर रचना र संगीतमा रहेको यो गीत तपाईँका माझमा राख्दै म रुक्मिणी पोखरेल पनि बिदा हुन्छु। हस्त नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं यसले दुर्घटनाको जोखिम बढाउँछ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
5: विपदको समयमा बाल बालिकामा डर चिन्ता तनाव वा असुरक्षाको महसुस हुन सक्छ उनीहरूका कुरा ध्यान दिएर सुनौ उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ
6: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ
5: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं
6: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ
8: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ खाना खानु अघि खाना पकाउनु अघि शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो
5: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ झाडा पखाला हैजा टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ
8: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ आफू र परिवारलाई रोगबाट जोगाऊ
5: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। उक्त महासभाको उच्च स्तरीय सामान्य बहस आगामी असोज 6 गतेदेखि 12 गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ रहेको छ। संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारी अनुसार हालसम्म उक्त महासभामा 81 मुलुकका राष्ट्रप्रमुख र नेपालसहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनुहुनेछ। मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गत वर्ष भएको जेएनजी आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन र सो मार्फत प्राप्त जनादेशसहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न 81 महासभा महत्त्वपूर्ण अवसर हुने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकारी जलवायु सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसियलिजमद्वारा आज आयोजित काष्ठमण्डप सम्वाद श्रृङ्खला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकारीका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भोटेकोसीको हालैको बाढीले नेपाल र चीनबीचको सीमा केवल राजनीतिक सीमा रेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। यही भदौ 10 गतेको भोटेकोसी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपदपछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग, प्राविधिक सहायता तथा जलविज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभयो। उहाँले हिमालयलाई विगतमा जस्तै अवरोध वा विभाजनका रूपमा नभई साझा पर्यावरणीय सम्पदा र संरक्षणका क्षेत्रका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। भोटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेसन सञ्चालनमा ल्याएको छ। सो अपरेसन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डिएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायत विषयलाई उच्च प्राथमिकता दिएको छ। बाढीका कारण भोटेकोसी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न मातहतका युनिटलाई भनिएको छ। फेला परेका शव वा शरीरका अङ्गका मुचुल्का लगायत कानुनी प्रक्रिया पुरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैङ्क कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले बाढीमा परि बेपत्ताको खोजलाई प्राथमिकतामा राखी नदी किनारमा भग्नावशेष लगायतका स्थानमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव सङ्कलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोस्टमार्टम, शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङको लागि नमुना सङ्कलन र शवको सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियताका साथ काम गरिरहेको छ। भौगोलिक विकटताका कारण उद्धारकर्ता एवं केनाइन समेत पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी हराइरहेकाहरूको खोजी जारी राखिएको छ। बाढीका कारण अवरुद्ध सडक खुलाउन एवं सडक नभएका स्थानमा ट्विन मार्फत सुरक्षित आवत जावतमा सहजीकरण गरिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय झापाले राष्ट्रिय परिचय पत्र तथा राहदानी सेवा बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन गर्ने भएको छ। लामो समयदेखि अनलाइन आवेदन फारम भरेर बायोमेट्रिक तथा अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा उपलब्ध गराउने उद्देश्यले सेवा समय बढाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो। सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाहलाई निरन्तरता दिने तथा अनलाइन आवेदन दिएर लामो समयदेखि पालो पर्खिरहेका सेवाग्राहीको बाँकी आवेदन सकेसम्म छिटो फर्चुट गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको प्रज्ञा पोखरेलले बताउनुभयो। यो अभियान 2083 असोज 15 गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको पर्खाल भत्किएपछि कम्तीमा 5 जनाको मृत्यु हुनका साथै अन्य 2 जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन्। ओराङ्गी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त घटनामा 7 जना भग्नावशेष मुनि फँसेको अवस्थाबाट उद्धार गरिएको उद्धार सेवाका प्रवक्ताले जानकारी दिनुभयो। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजे र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिक सँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
2: होइन, यो भदौ महिना सकिएर असोज महिना लाग्न आँटिसक्यो। अहिलेसम्म हाम्रो देशमा बाढी र पहिरोको घटनाहरू रेडियो र टिभीबाट सुनेको सुनै छु। कति जनधनको क्षति भयो, कति पशु पन्छी मरे, बाली नालीको कति धेरै क्षति भयो होला। रेडियोमा त्यही कुरा भनेको भनेछ। हामी किसानहरूलाई त जहिले नै यस्तै हो, घाटै घाटा। होइन, यसको लागि केही उपाय हुन्छ कि हुँदैन होला? केही उपाय भयो भने अलिकति सजिलो हुन्थ्यो नि किसानलाई। यस्ता विपत्तिहरू त भोलि हामीलाई पनि नआउला भन्न सकिँदैन, के गर्नु?
3: होइन कि एक्लै गुनगुनाउनु भएको आमा, नमस्कार है आमा, नमस्कार, सन्चै हुनुहुन्छ?
2: होइन यिनी बाबु त रितेश बाबु होइन भने चिन्न पनि गाह्रो भयो। मेरो त आँखा पनि धमिलो भएछ कि क्या, ठम्म्याउनै गाह्रो भयो। ए बाबु नमस्कार, नमस्कार, सन्चै छु बाबु। अनि आज कताबाट पाल्नु भयो त यतातिर?
3: आमा आज गाउँतिरबाट आएको थिएँ र आज हजुरकोमा नि आए। अरू के छ त आमा?
2: यस्तै त हो नि बाबु, अरू के हुनु र, हामी किसानी त जहिले यस्तै काममा व्यस्त भइराख्नु पर्छ। अनि जतासुकै बाढी पहिरो आएर जनधनको क्षति भयो भन्छन्, अब खेतीबाली पनि सबै बगायो रे, पशु पक्षी पनि सबै बगायो भनेर म त यही रेडियोमा सुनिरहन्छु, घरिघरि टिभी हेर्छु भ्याउँदाखेरि। बाबु साँच्चै यस्तो अवस्था भयो भने सरकारले अरू केही उपाय हुँदैन होला है किसानलाई यस्तो सहयोग गर्ने?
3: हुन्छ नि आमा, यस्तो अवस्थामा बिमा गर्न सकिन्छ। आमा आज म तपाईँलाई कृषि तथा पशुपन्छी बिमाको बारेमा बताउन आएको छु। बाढी पहिरो सुक्खा रोग किरा चट्याङ जस्ता विपत्तिले क्षति भएपछि सरकार र बिमा कम्पनीले सहयोग गर्ने व्यवस्था छ, यसको बारेमा तपाईँले के बुझ्न मन छ भने प्रश्न म पार्नेछु।
2: ए हो र बाबु, त्यस्तो पनि गर्छ सरकारले? अनि यो बिमा चाहिँ किन गर्नुपर्ने रहेछ बाबु? यो बिमा गर्यो के फाइदा हुँदो रहेछ हामीलाई?
3: आमा बाली बिमा र पशु पन्छी बिमा किन गर्नु पर्छ भनेर सोध्नु भयो है?
2: हो नि बाबु।
3: यो बिमा किसानको सुरक्षा कवच हो। बाढी पहिरो सुक्खा असिना आग लागी रोग किरा चट्याङ वा अन्य प्राकृतिक प्रकोपले बाली नष्ट भएमा वा पशु मरेमा बिमाले क्षतिपूर्ति दिन्छ।
2: ए हो र बाबु।
3: हजुर आमा, सरकारले प्रिमियममा 80% सम्म अनुदान दिने व्यवस्था छ र किसानले जम्मा 20% मात्र तिर्नु पर्ने हुन्छ। यसले किसानलाई ठुलो आर्थिक भारबाट बचाउँछ आमा।
2: ए भनेपछि किसानको लागि बिमा कम्पनीले चाहिँ 80% सम्म अनुदान दिने व्यवस्था रहेछ बाबु?
3: हजुर आमा, बिमाङ्क रकम 1 करोडसम्म भएमा 80% अनुदानको व्यवस्था छ र सो भन्दा माथिको बिमाङ्क रकम कायम भएमा अतिरिक्त रकमको 50% अनुदानको व्यवस्था छ आमा।
2: त्यसो भए यो बिमा गर्दा के फाइदा हुन्छ अनि नगर्दा चाहिँ के फाइदा हुने रहेछ बाबु?
3: गर्दा आर्थिक जोखिमको बहन्स बिमा कम्पनीले लिने गर्छ, नगर्दा क्षति भएपछि आफैले सबै भार उठाउनु पर्छ आमा। बिमा गरेपछि सरकार र बिमा कम्पनीले सहयोग गर्छन्, त्यसैले गर्नुपर्ने हुन्छ।
2: ए भनेपछि त हामीलाई त फाइदै हुने रहेछ नि बाबु बिमा गर्दा त, होइन?
3: हजुर आमा।
2: अनि बाबु यो बिमा चाहिँ कुन कुन बाली र पशु पन्छीको लागि गरिन्छ होला बाबु? यो बिमा चाहिँ त्यो पनि बताइदिनु न मलाई त।
3: आमा, कृषि पशु पन्छी तथा जडीबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि 2083 अनुसूची 1 उल्लेख भएको बालीहरूको बिमा हुन्छ। जस्तै धान मकै गहुँ जौ कोदो फाफर तोरी सूर्यमुखी आलु तरकारी फलफुल आँप केरा सुन्तला आदि चिया कफी अलैँची अदुवा बेसार तरकारी बिउ।
2: ए त्यस्तोमा चाहिँ बिमा हुन्छ बाबु यी बालीहरूमा चाहिँ?
3: हजुर आमा, पशु पन्छीमा गाई भैँसी बाख्रा भेडा बङ्गुर कुखुरा हाँस माछा आदि र नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेको सबै प्रमुख बाली र पशु पन्छी समावेश गरिएका छन्।
2: ए त्यसो भए त धेरै बालीहरूमा अनि पशु पक्षीहरूमा पनि यो बिमा हुने रहेछ, होइन बाबु? मलाई त थाहै थिएन नि बाबु यस्तो कुरा। हजुरहरू आउनु भयो यसो गाउँमा भने पो थाहा हुन्छ त, नत्र बुढी मान्छेलाई कहाँ थाहा हुनु र। यस्तो कुरा, यति सुविधाहरू सरकारले दिएको रहेछ हामीलाई त थाहै थिएन बाबु। बाबु अनि यो बिमा गर्दाखेरि नसमेटिएका बालीहरू पनि हुन्छन् र यी बाहेकका?
3: हजुर आमा, केही विशेष बाली वा स्थानीय जात अझै पूर्ण रूपमा समेटिएका नहुन सक्छन्, तर मुख्य खाद्यान्न, नगदे बाली र व्यावसायिक पशु पक्षी लगभग सबै समेटिएका छन्। स्थानीय कृषि केन्द्र वा बिमा कम्पनीबाट अध्यावधिक सूची थाहा पाउन सकिन्छ।
2: ए, त्यस्तो पनि हुँदो रहेछ है बाबु।
3: हजुर आमा।
2: अनि यो बिमा चाहिँ कसरी गरिन्छ बाबु? अनि कसले गर्छ, कहाँ जानु पर्छ होला, कति पैसा तिर्नु पर्छ? म बुढी मान्छेलाई त यस्तो कुरा केही थाहा हुँदैन बाबु। हजुरले भनिदिनु पर्यो यो कहाँ जानुपर्ने हो, कसलाई सम्पर्क गर्नुपर्ने हो, कता गएर पैसा तिर्नु पर्छ कि के छ, यसको व्यवस्था चाहिँ के छ बाबु, त्यसको बारेमा नि प्रष्टसँग भनिदिनु न है।
3: आमा, बिमा बिमा कम्पनीले गर्छ, सरकारी अनुदानको लागि स्थानीय तह, गाउँपालिका, नगरपालिका, कृषि ज्ञान केन्द्र वा सहकारी मार्फत पनि आवेदन दिन सकिन्छ।
2: ए, त्यसो भए त हामी यहीँ हाम्रै पालिकाको कृषि शाखामा जाँदा पनि हुन्छ बाबु।
3: हजुर आमा, हामीले हाम्रो पालिकाबाट समन्वयन गरेर पनि बिमा गर्न सक्छौँ।
2: त्यस्तो व्यवस्था रहेछ नि त, त्यसो भए त सजिलै रहेछ, पालिकामा गएर गर्न सकिने हो भने त। हाम्रो लागि त गाउँपालिका नै नजिकै हुन्छ बाबु, त्यहीँ गएर गर्नु पर्ला। अनि बाबु, यो बिमा गर्दा कति पैसा तिर्नु पर्छ होला है?
3: बाली बिमा उत्पादनको आधारमा, लागतको आधारमा प्रिमियम निकालिन्छ। पशु पक्षी बिमामा पशु पक्षीको बजार मूल्यको आधारमा प्रिमियम निकालिन्छ बिमाङ्क कायम गरेर आमा। त्यस पश्चात त्यो बिमाङ्क कायम भएको रकममा सरकारले अनुदान दिने व्यवस्था हुन्छ। यदि बिमाङ्क रकम 1 करोडसम्म भयो भने पहिला भने चाहिँ 80% रकम सरकारले अनुदान दिने व्यवस्था छ।
2: हजुर।
3: र 1 करोड भन्दा बढीको बिमाङ्क रकम कायम भयो भने अतिरिक्त रकममा 50% अनुदानको व्यवस्था छ।
2: भनेपछि हामीले 1 करोड रुपियाँसम्मको बिमा गर्यौँ भने 80% चाहिँ सरकारले दिने रहेछ होइन बाबु?
3: हजुर आमा, एउटै रकम सबै बाली पशुको हुँदैन। बाली अनुसार, क्षेत्रफल अनुसार र पशुको जात उमेर अनुसार फरक हुन सक्छन्। उदाहरणका लागि 10 रोपनी धानमा अनुदान पछि लगभग केही 100 रुपियाँ मात्र किसानले तिर्नु पर्ने हुन्छ।
2: ए, भनेपछि हामी किसानले चाहिँ थोरै रकम मात्र तिर्दा पनि हुने रहेछ होइन बाबु?
3: हजुर आमा।
2: सजिलो रहेछ त्यसो भए त।
3: अनि बिमाको लागि बिमा अभिकर्ताको पनि व्यवस्था छ आमा, र थप नजिकैको बिमा कम्पनीको शाखा, कृषि ज्ञान केन्द्र, गाउँपालिकाको कृषि शाखा वा सहकारीमा जानुहोस्, जेटिए वा कृषि प्राधिकले पनि सहयोग गर्नुहुन्छ।
2: ए, त्यस्तो व्यवस्था रहेछ होइन बाबु, त्यसो भए त हामीलाई अलिक सहज हुने भएछ बाबु। अनि यो बिमा चाहिँ कति समयको लागि तिर्नु पर्छ? हामीले सधैँको लागि तिर्ने हो कि 1 वर्षको हुन्छ कि 6 महिनाको हुन्छ कि कति समयको लागि तिर्नु पर्छ होला?
3: बाली बिमा सामान्यतः 1 सिजन 1 बाली

0: पनि बताइदिनु न है बाबु।
1: लागतमा आधारित बिमा बाली लगाएको खर्च, बिउ, मल, ज्याला आदिको आधारमा गरिन्छ। उत्पादनको आधारित बिमा अपेक्षित उत्पादनको आधारमा गरिन्छ। दुवै प्रकारको योजना नेपाल बिमा प्राधिकरण अन्तर्गत उपलब्ध छन्। क्षेत्रफलको हकमा न्यूनतम सीमा धेरै ठुलो छैन, सानो किसानले पनि गर्न सक्छन्। तरकारी, फलफुल, जडीबुटी, पशुपालन, माछा पालन सबै समावेश छन्। व्यावसायिक रूपमा गरेको भए अझ सहज हुन्छ आमा।
0: ए भनेपछि व्यावसायिक किसानलाई झन् सजिलो हुने रहेछ होइन बाबु। बल्ल बुझे मैले। अनि यो क्षतिको दावी कसरी गर्ने होला बाबु? कुन बालीमा कति भुक्तानी पाइन्छ भनेर कसरी थाहा पाउने होला? अनि मेरो बाली यति क्षति भयो भनेर कसले आएर हेरिदिनु हुन्छ? त्यसको बारेमा नि बताइदिनु न बाबु।
1: आमा, क्षति भएमा तुरन्त जानकारी दिनुपर्छ। स्थानीय कृषि प्राविधिक जेटिएलाई सूचना दिनुहोस्। बिमा कम्पनीलाई लिखित रूपमा दावी दिनुहोस्। आवश्यक कागजात, बिमा पोलिसी, क्षतिको फोटो, प्राविधिकको प्रतिवेदन, नागरिकता आदि लिएर बिमा कम्पनीमा क्षतिको लागि दावी पेश गर्नुपर्ने हुन्छ।
0: भनेपछि यो कुनै समस्या भयो भने हामीले चाहिँ नजिकै स्थानीय प्राविधिकलाई बताउँदा चाहिँ राम्रो हुने रहेछ होइन बाबु? अनि बिमा कम्पनी यो तिनैजनालाई गर्नुपर्ने हो कि एकजनालाई मात्रै खबर गर्यो भने हुन्छ बाबु?
1: हाम्रो स्थानीय तहमा भएको कृषि प्राविधिकले सहजीकरण गर्ने हो र बिमा कम्पनीले दावी दिनु पर्ने भएको हुनाले हामीले सम्पूर्णमा जानकारी गराउँदा राम्रो हुन्छ।
0: अनि यो कस्तो कस्तो जोखिममा चाहिँ यो बिमाको रकम पाइन्छ बाबु? त्यो पनि उल्लेख गरेको हुन्छ होला नि कतैतिर त
1: छ आमा। बाढी, पहिरो, सुक्खा, असिना, आग लागी, रोग किरा, चट्याङ, महामारी आदि बिमा शर्तमा उल्लेख भएका जोखिम छन्। जानी बुझी क्षति गराएमा वा बिमा पोलिसीमा उल्लेख गरिएको शर्त उल्लङ्घन गरेमा दावी पाइने छैन।
0: ए भनेपछि त्यस्तो पनि हुँदो रहेछ है। अनि यो रकमको दावी चाहिँ कसरी गर्नुपर्छ होला बाबु?
1: क्षति भएको 7-15 दिन भित्र पोलिसी अनुसार सूचना दिनुपर्ने हुन्छ। प्राविधिक निरीक्षण पछि क्षति प्रतिशत निकालिन्छ र त्यस अनुसार भुक्तानी हुन्छ।
0: ए यो भनेपछि क्षति भएको 7-15 दिन भित्र चाहिँ हामीले सूचना दिनु पर्यो होइन बाबु?
1: हजुर हजुर आमा। आमा यस बाहेक अन्य कुराहरू पनि छन् है त, जस्तै बिमा गर्दा सही विवरण दिनुपर्ने हुन्छ, पशुलाई नियमित खोप र हेरचाह गर्नुपर्ने हुन्छ, बालीमा सिफारिस गरिएका प्रविधि अपनाउनु पर्ने हुन्छ, कुनै शंका भएमा स्थानीय कृषि कार्यालय, बिमा कम्पनी वा 1141 कृषि कल सेन्टरमा सम्पर्क गर्नुपर्छ। सरकारले किसानलाई बचाउन यो योजना ल्याएको हो, सबै किसानले अनिवार्य रूपमा बिमा गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो।
0: ए अनि यस्तो फाइदा रहेछ, अनि किसानहरूले त गर्नु परिहाल्यो नि बाबु, मलाई पो थाहा थिएन त। अब हाम्रो गाउँमा एउटा समूह छ, हाम्रो आमा समूह, किसान समूह पनि छ। त्यो समूहको मिटिङ चाहिँ प्रत्येक शनिबार बस्छ कि बाबु। अनि त्यो टोल समूहको मिटिङमा चाहिँ म यी सबै कुरा बाबुले भनेका कुराहरू सबै बताउँछु। हाम्रो समूहमा बताइसकेपछि हाम्रा गाउँका व्यावसायिक किसानहरू अनि एउटा दुईटा मात्रै जीवन निर्वाहको लागि पालिएका पशुपाल्ने किसानहरू पनि हुनुहुन्छ, तरकारी खेती गर्ने पनि हुनुहुन्छ, फलफुल लगाउने पनि हुनुहुन्छ, उहाँहरूलाई पनि म यो सबै बिमाको बारेमा हजुरले भनेका कुराहरू चाहिँ त्यहाँ समूहमा राखेर उहाँहरूलाई पनि बिमा गर्नको लागि अभिप्रेरित गर्नु पर्यो बाबु।
1: हुन्छ नि आमा, तपाईँ जस्तै सबै किसानले बिमा गरेर आफ्नो बाली र पशुको सुरक्षा गर्नुपर्ने हुन्छ। विपत्ति आउँदा मात्र होइन, सामान्य समयमै बिमा गरेर राख्दा राम्रै हुन्छ।
0: त्यही त बाबु, अहिले त यो बाढी पहिरोले गर्दाखेरि पशु पक्षीहरू, त्यस पछाडि खेत बालीहरू सबै नष्ट भयो भनेर, जनधनको पनि क्षति भयो भनेर भनिरहँदाखेरि चाहिँ हामीलाई यसको वैकल्पिक उपायहरू केही भए नै हुन्थ्यो भन्ने मेरो दिमाग त्यो कुराहरू चलिरहेको थियो, सोचिरहेको थिएँ बाबु मैले। त्यही भएर यसको बारेमा चाहिँ केही कसैलेबाट जानकारी पाउन पाए हुन्थ्यो। हामी पनि अलिकति किसानलाई त त्यही त हो नि, पशु मर्यो भने नि घाटै हुन्छ, खेत बगायो भने पनि घाटै हुन्छ, किराले बाली खाइदियो भने पनि घाटै हुन्छ बाबु। अब यो बिमा गर्यो भने चाहिँ हामी किसानहरूलाई धेरै राहत हुने रहेछ। मैले त आज बाबुसँग भेटाएर धेरै कुराहरू जान्ने मौका पाएँ नि बाबु।
1: मैले पनि आमासँग भेट्न पाउँदा खुसी नै भए आमा। तपाईँले पनि बिमा बलिको र पशुपन्छीको गर्दा राम्रै हुन्छ आमा, र अन्य हाम्रा किसान दाजुभाइ दिदी बहिनीहरूलाई पनि बिमा गर्न प्रेरित गरेर बिमाको क्षेत्र विस्तारमा सहयोग गर्दा यसले थप किसानलाई जोखिमबाट बचाउन मद्दत पुग्छ आमा।
0: हुन्छ बाबु, मैले त हजुरको कुरा सबै अब गाउँलेहरू समूहका साथीभाइहरूलाई पनि बताउँछु र यो बाली बिमा पशु बिमा गर्ने तर्फ उहाँहरूलाई पनि आकर्षित गर्छु भन्छु, होइन? अनि म पनि गर्छु बाबु। आज बाबुसँग भेटेर धेरै खुसी लाग्यो
1: आमा। म

0: जानुपर्नेछ, नजिकैको गाउँमा पनि किसानहरू भेला हुनु भएको छ, त हजुरले बस्दै गर्नु र आगामी दिनमा बाली बिमाको लागि केही समस्या परे सम्पर्क गर्नुहोला। आजको लागि यति है त, धन्यवाद।
1: ए हुन्छ बाबु, हुन्छ। ल ल बाबुलाई बरु कता हिँड्नु भएको थियो, मैले अल्म ल्याएछु, तर अल्म ल्याए पनि केही भएन, मैले धेरै कुराहरू सिक्ने अवसर पाएँ, बुझ्ने अवसर पाएँ बाबुसँग भेटेर। हुन्छ बाबु, हुन्छ ल, तर यो गाउँ आउँदाखेरि चाहिँ हाम्रो घरमा पनि निस्किन नभुल्नु होला है बाबु। हुन्छ ल, राम्रोसँग जानु है बाबु।
0: हुन्छ आमा, हुन्छ है।
1: हस् हस् ल, फेरि आउँदा निस्किनु होला।
2: सुन्ताली, खुसीका कुरा,
3: कस्तो खुसीका कुरा,
2: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौ। अब
3: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
2: सही भन्यो सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
4: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
3: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
5: आउनुहोस् आउनुहोस्, धेरै भरि तपाईँहरू नै आएको,
6: हामी बाहिर गएका छौँ,
7: तपाईँको पसल सम्झेर आएको नि। ल हामीलाई राम्रो मासु दिनुहोस् त।
8: यस्तो फोहोर मासु पनि काइना पारे राम्रो हुन्छ र पानी पनि त्यस्तै छ, त्यही फोहोर पानीले त धुने होला।
5: मासु त हो, पकाएपछि मिठो भइहाल्छ नि,
8: यस्तो मासु त खान पनि हुँदैन। हेर्नुहोस् त बाबा, उयो पोस्टरमा पनि लेखेको छ।
6: कति छिटो पोस्टरमा भएको कुरा पढेर राम्रो नराम्रो छुट्याउन सक्ने भइसी हामी छोरी।
7: के हो साउजी, स्वच्छ मासु भनेर लेखेको पोस्टर चाहिँ पसलमा झुन्ड्याउने अनि काम चाहिँ उल्टो, यो त भएन नि। ओ पोस्टर त फोहोर भइसकेछ,
5: अस्ति कसले हो त्यहाँ ल्याएर झुन्ड्याइदियो, त्यहाँ लेखे अनुसारको म गरिहाल्छु नि हजुर।
4: वध गरेपछि तयार भएको मासुलाई भुइँमा नराखौँ। मासु तयार गर्दा सधैँ सफा र शुद्ध पानीको प्रयोग गरौँ। मासु काट्ने हतियार र ठाउँलाई सफा राखौँ।
9: झिङ्गा भन्केको अथवा मासुको रङ हलुका गुलाबी, हरियो, प्याजी रङको भएमा खानामा प्रयोग नगरौँ। मासु विक्रेताले पन्जा, मास्क र एप्रोन लगाउन नभुलौँ। सधैँ सफा र शुद्ध पानीको प्रयोग गरौँ।
10: स्वच्छ मासु, स्वस्थ जीवन।
11: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: मात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
3: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
2: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
3: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: प्रस्तुत छ नाटक इज्जत, लेखक वेद कुमारी नेउपाने।
1: रजनी, तिमी किन यति साह्रै उदास भए कि? मन नलागे नगए भइहाल्यो नि त।
2: त्यस्ता ठुला बडाको घरमा त्यति ठुलो पार्टीमा जानु कसलाई मन लाग्दैन र?
1: अनि यो उदासी किन त?
2: पार्टीमा त्यसै गएर भएर इज्जत पनि त राख्नु पर्यो नि। अरूको अगाडि इज्जत राख्ने र अरूभन्दा कसरी बढी हुने भन्ने चिन्ताले आफूलाई कस्तो छटपटी भइरहेछ, तपाईँलाई पनि ढुक्कै छ।
1: रजनी, अर्काको घरमा भोज छ, पार्टी छ भनेर छटपटाउनु पर्ने किन? जान मन लागे आफ्नो जस्तो छ त्यस्तै लगाएर जाने, नत्र नजाने। नचाहिने आडम्बर गर्न खोजेर हुन्छ र? एउटाको घरमा भोज हुन्छ, अर्काको घरमा बिना सित्तीको टेन्सन।
2: तपाईँको त सधैँ कुरै यस्तै हो कि? सबैजना नयाँ नयाँ गहनाले झक्की झगाउ भएर हजारौँको साडी लगाएर आउँछन्, म चाहिँ यस्तै कति बनाएर जाउँ होला नि।
1: भइगयो नि त, नजाऊ। मैले दिन सक्ने जति दिएकै छु, अर्काको घरमा भोज छ भनेर कहाँबाट ल्याउँ त म गहना र कपडाको नयाँ नयाँ सेटहरू?
2: बल्ल बल्ल त्यस्तो ठुलो घरको भोजमा जाँदैछु, त्यही पनि नजा भन्ने भने? जान्छु म त, जसरी भए पनि जान्छु कि।
1: लौ लौ, जे सुकै गर।
2: बरु तपाईँ बेलुका चाँडै आउनु होला नि।
1: हुन्छ बाबा, हुन्छ, आउँछु।
3: ए रजनी बहिनी, आउनुहोस् न। अनि आज कताबाट त?
2: दिदीलाई यसो भेटौँ भनेर नि।
3: बस्नुहोस् न। अनि के छ त हालखबर?
2: के हुनु दिदी, समय खराब छ, समाज अप्ठ्यारो छ। समय र समाज अनुसार नचले अमिल्दो हुने, चलो भने चले, साध्य छैन भने।
3: के भएर त्यस्तो?
2: हुन त केही भएको छैन दिदी, तैपनि आजभोलि हेर्नुहोस् न, हामी जस्ता मान्छेलाई आफ्नो इज्जत तान्न साह्रै गाह्रो भएको छ दिदी।
3: यत्तिका भूमिका किन बाँध्नु पर्यो र बहिनी? के भन्न आउनुभएको हो भन्नुहोस् न।
2: कुरा के भने नि दिदी, भरे बेलुका एउटा ठुलै पार्टीमा जानु छ। तपाईँले अस्ति लगाउनु भएको त्यो साडी र नेकलेस सेट 2-4 घन्टाको लागि दिनुहोस् न दिदी भनेर। ठुला बडाको घरमा उनीहरूकै इज्जत अनुसार जानु पर्यो नि, होइन र दिदी?
3: हुन त हो बहिनी, तर आफ्नो जस्तो छ त्यस्तै लगाएर गए त भइहाल्यो नि। मान्छेलाई बोलाएका हुन् क्यारे, गहना कपडालाई होइन त।
2: अर्ती दिन त सजिलो हुन्छ नि दिदी, तर आफूलाई पर्दा चाहिँ सबैलाई यस्तै हो कि? तपाईँले पनि अर्काको लगाउनु भएको थियो र फिर्ता दिइसक्नुभयो।
3: ती गहना कपडा छन त अहिले मसँगै छ, तर कुरा चाहिँ खोल्नै पर्ने पार्नुभयो बहिनीले। हेर्नुहोस् बहिनी, मैले पनि एउटी मन मिल्ने साथीसँग 2 दिनलाई भनेर मागेर ल्याएकी थिएँ, पर्सि फेरि एउटाको बिहेमा जानु छ, त्यसैले फिर्ता गरेकी चाहिँ छैन। हरायो बिग्रियो भने त साह्रै अप्ठ्यारो पर्छ।
2: तपाईँलाई अप्ठ्यारो पर्दैन भने धेरै समय लाग्यो होइन, दिनुहोस् न दिदी। अप्ठ्यारै पर्छ भने भइगयो, म जान्छु।
3: त्यसरी नरिसाउनुहोस् न बहिनी, बस्नुहोस् न। हेर्नुहोस् बहिनी, दिनलाई गाह्रो मानेको चाहिँ होइन, हेर्नुहोस् काम चलाउने त हो, के हुन्छ र? तर मलाई दिने साथीले पनि उसको अर्कै साथीसँग लिएको रे, त्यसो भएर पो।
2: दिदी, भरे 2-4 घन्टाको लागि त हो नि, तपाईँले पर्सिसम्म राख्छु भन्नुभएकै छ। मेरो इज्जत राखिदिनुहोस् दिदी, भत्के बिग्रे मै बनाउला बरु, हुन्न र?
3: नदिउँ तपाईँलाई अप्ठ्यारो, दिउँ आफैलाई अप्ठ्यारो, के गर्ने के गर्ने? तपाईँको मन नदुखोस् भनेर मात्रै ल, लिनुहोस् बहिनी यो नेकलेस सेट र यो साडी, बरु यसो होस् गर्नुहोला, बिग्रियो हरायो भने त तिर्नु पनि गाह्रो पर्छ।
2: धन्यवाद दिदी, यसलाई सम्हालेर लगाउँछु म, तपाईँले चिन्तै गर्नु पर्दैन, भोलि बिहानै ल्याइदिन्छु बरु, ल त दिदी, अहिले जान्छु पनि म।
3: हुन्छ बहिनी, तर होस् पुर्याउनुहोस् है अर्काको माल, साह्रै अप्ठ्यारो पर्ला नि पछि।

0: यो त साडीलाई म्याच गर्दैन, यो चाहिँ म्याच गर्ला न साडीलाई। आफ्नो हेरी हेरी आफै हुन्छु डङ्ग। आहा, यो नेकलेस, यो औँठीले झुम्का लगाउँदा त म अर्की भएँ। झन् यो चम्किने साडी लगाउँदा र मेकअप गर्दा त के चाहियो र। आज भोजमा सबैले मलाई हेर्नेछन्, मेरै वरिपरि झुम्बिनेछन्।
1: रजनी, तिमी आज चम्केको देख्दा त म अचम्मैमा परेको छु। आखिर अर्काको माहिर भए पनि तिमीलाई अरूभन्दा बढ्ता हुनु पर्यो, होइन?
0: यता हेर्नुहोस् न, म कस्तो देखेको छु, राम्रो देखेकी छु है।
1: आधा घन्टादेखि दसतिर ढल्केर ऐना हेरेपछि मलाई के सोध्नु पर्यो र। फेरि राम्रो देखिए पनि अर्काको मागेर लगाएको मलाई पटक्कै मन पर्दैन।
0: मन नपरे भने जस्तो आफै किनिदिनुपर्छ नि त। धन्न स्वास्नीले इज्जत राखी भन्नु छैन। ल, छिटो लुगा लाउनुहोस्, गइहाल्ने होइन अब।
1: होइन, किन यसरी हतारियो कि? भोजमा जान अझै डेढ घन्टा बाँकी छ।
0: के भयो त, अलि अगाडि गए पनि हुन्छ के? आफूलाई कतिखेर जाउँ जस्तो भएको छ?
1: अरूलाई कतिखेर गहना कपडा देखाउँ र प्रशंसा पाऊँ भनेर होला नि, कसलाई थाहा नभएको र।
0: हो भने हो, के त नि अब, खालि कुरा काट्यो त्यति हो। तयार हुनु पर्दैन भने
1: तिमीलाई झन् तयार हुन 3 घन्टा लाग्ने हो र हामीलाई। एउटा सर्ट र प्यान्ट लगाए त भइहाल्यो नि। ल, म लगाएर आउँछु।
0: ठिक जुत्ता पनि कस्तो म्याच नगरे जस्तो, जुत्ता पनि लिनु पर्थ्यो कि के हो। आफ्नो त एकजोड जुत्ता किन्दिनँ पनि, त्यस्तो कन्जुस। होइन, कति बेर लगा, होइन कति बेर लाउनु भएको भने, ढिलो भइसक्यो।
1: ल, आइहालेँ नि म। ल, यी भइहाल्यो नि अब, लगाइहालेँ, कति बेर लागेर।
0: ल, जाउँ न त नि अब।
1: ल, जाउँ भने जाउँ।
0: एकैछिन है त।
1: हे भगवान्, फेरि मेकअप सुरु भयो। कति पटक घस्ने त्यो मुखमा पनि, कति हेर्नु पर्यो त्यो हो त्यो होइन।
0: नकराउनुहोस् न भने, हिँड्ने बेलामा त यसो मिलाउनु पर्यो नि। यो ओढ्नेलाई यसरी हातमा लिँदा हुन्छ, हेर्नुहोस् न, ठिक छ।
1: ओढे भइगयो नि यो जाडोमा, के को फुर्ती त्यो हातमा बोकेर।
0: सो बिग्रिन्छ, आफूलाई केही थाहा छैन। ल, जाउँ जाउँ।

0: नमस्कार हजुर,
1: नमस्कार,
0: स्वागत छ यहाँ। पाल्नुहोस् हजुर, पाल्नुहोस् भित्रै पालो, भित्रै पालो हजुर।
2: बुझिस यार, बुढाले छोरोको बिहा चाहिँ तिमी खोलेर गरे,
0: त्यही त
2: पैसा भएपछि के चाहिन्छ
0: मनोज? ए मनोज, तेरो साथीहरू आउनुभएको छ।

0: किसिमका भनेको होइन, पार्टी सुरु हुने बेलै भएको छैन भनेर कोही आएका छैन। यसो दुई चारजना आफन्तहरू आएका पनि काममै व्यस्त छन्। अब के हेरेर बस्ने त्यसै हतारिएर?
1: गराउनुहोस् न तपाईँ त, यहीँ बस्दै गर्नुहोस् भने होइन, बसौ न त नि, आइहाल्छन् होला नि अरू पनि। अनि के उभिरहनु भयो भने बस्नुहोस् न भने तपाईँ त आइहाले नि, मलाई मात्र नक्कल पारे कि भनेर कराउनुहुन्थ्यो नि। सबै आइमाईहरू को भन्दा को को मर आएका छन् देख्नुभयो?
0: आइमाईहरूको अरू कामै के छ र?
1: हेर्नुहोस् न भने तिनीहरूले कस्तो छड्के आँखाले हेरेका मलाई। यसरी सबैले हेर्ने लोभ लगाउने भएर आउनुपर्छ क्या पार्टीमा? यस्ता कुरा तपाईँलाई के थाहा नि?
0: ल ल ल, थाहा भयो। ओ, आइमाईको होली यतै आउँदैछ, चुप लाग।
2: बसौँ बसौँ, अलिक चाँडै आइएछ कि क्या हो? आउने बित्तिकै खाने अनि जाने हो र? केही छिन बस्ने, गफ गर्ने अनि पो रमाइलो हुन्छ त। त्यो आइमाईले हेर्न, त्यो साडीको सेट र नेकलेसको सेट कस्तो म्याच गरेर लगाएको। तपाईँले यो नेकलेस कहाँ बनाउनु भएको? राम्रो डिजाइनको रहेछ।
3: बाहिरबाट ल्याएको, यहाँ यस्तो कहाँ बनाउँछन् र? अनि तपाईँले यो मोतीको औँठी रेडिमेड किन्नु भएको कि बनाउन लगाउनु भएको नि? राम्रो लाग्यो मलाई त।
2: नमुना देखाएर यहीँ बनाउनु लगाएको। ए ए, उता हेर्नुहोस् त, त्यो आइमाईलाई कस्तो रङ न ढङ्गसँग लगाएको होला, माल पाएर चाल नपाएको जस्तो।
3: नकराउनुहोस् सुनलान,
1: तिनीहरूको चाला देख्नु भयो? आँखै आँखाले सबैको सिरदेखि पाउसम्म
0: देखेँ देखेँ, चमत्कारै चमत्कार देखेँ। आँखै आँखाले मूल्याङ्कन, आँखै आँखाले प्रतिक्रिया, गजब देखेँ गजब देखेँ।
2: आजभोलि यो फेसन बढेको देख्दा त अचम्मै लागिसक्यो। हजारौँ रुपियाँ बिना काममा त्यसै खर्च भइरहेछ मान्छेहरूको। तै पनि कसैलाई चेतना आएको होइन, घट्ला भन्दा झन्झन बढ्दो छ।
3: के गर्ने, समाजमा बसेपछि समाजअनुसार चल्नै पर्यो। तर पनि यस्तो उताउलो फेसन गरेर फेसनको प्रतिस्पर्धा गर्नु चाहिँ राम्रो होइन।
0: राजनी ल हेर त, जसले फेसन गर्नु राम्रो होइन भनेकी छन्, सबैभन्दा बढ्किलो फेसन नै उनको छ। ल हेर त,
1: तपाईँ कति कराउनु भयो होला बहिनी? तपाईँले भन्नुभएको कुरा केही हदसम्म एकदम ठिक हो। यदि फेसनको यो आडम्बर र देखावटी गर्नुपर्ने नभएको भए किन अर्काको मागेर आफ्नो इज्जत राख्नु पर्थ्यो र? मुखले बोले जस्तै गरेर देखाउन सकेको, अरू देशका आइमाईहरू अन्तरिक्षमा गएर अध्ययन गर्दैछन्, हामी चाहिँ आफूलाई सिँगारेर बसेका छौँ। के गर्ने, बुझेर मात्र हुँदो रहेनछ।
2: ठिक भन्नुभयो यहाँले, यस्ता भोज पार्टीमा गहना कपडा देखाउने रोगले हामीलाई साह्रै अप्ठ्यारो पारिरहेछ। हेर्नुहोस् न, एकजना साथीले साह्रै अप्ठ्यारो पर्यो भनेर मेरो साडी र गहना लिएर गए कि आजसम्म ल्याइन। के गर्ने, आफ्नो अरूलाई दिएर अरूको मागेर आफूले लगाउनु पर्यो। आफ्नो नेकलेस सेट कस्तो राम्रो डिजाइनको थियो, के गर्ने।
1: अर्काको लगाएको भए पनि यहाँ किन भनिरहनु पर्थ्यो र? आफ्ना गहना राम्रा छन् भनेर इज्जत राख्न खोजेकी होली, अर्कातिरबाट इज्जत खुस्केको थाहै पाइन। हामीले पनि अर्काका लगाएका हौ, खोइ कसैले थाहा पाएन नि त।
0: ल ल चुप लाग, सबैले यतै हेर्दैछन्।
1: यता सुन्नुहोस् न भने, त्यो आइमाईले किन त्यसरी हेरेँ कि? हेर्नुहोस् न, त्यसका आँखा किन त्यस्ता? यो मैले लगाएको नेकलेसमा कस्तो आँखा गाडे कि त्यसले? मलाई त असाध्यै डर लाग्यो। हेर्नुहोस् न, उतातिर जाउँ भने।
0: किन जाने,
1: नभए बसिराख्नुहोस् म गएँ।
2: ए ए बहिनी पक्नुहोस् त,
1: किन होला?
2: तपाईँले यो साडी र गहना कोसँग लिनुभएको?
1: यो त मेरै हो, छोड्नुहोस् न हात।
2: हुन्छ तपाईँको, यो साडी यो नेकलेस सेट मेरो हो मेरो। आफ्नो गहना कपडा पनि चिन्दिनँ कि म? अस्ति भर्खर एउटाको पार्टीमा भोज खाँदा मासु खसेर लागेको दाग जस्ताको तस्तै छ अहिलेसम्म। ल ल ल ल, कहाँ हेर्नु भएको त्यसरी?
3: इज्जत राख्न खोज्दा झन् इज्जत गयो बिचारीको। यस्तो ठाउँमा नभन्नु भएको भए पनि हुने।
2: कसैसँग आँखै मिलाउन सकिनन्। अघिको त्यो चम्किलो मुखमा ग्रहण लागे जस्तो भयो। हेर कसरी अमेलिए कि।
1: हेर्नुहोस् न, घर जाउँ भने जाउनु भने तपाईँ त कस्तो थियो।
0: घर जाने? भोजै सुरु भएको छैन, किन घर जाने?
1: मेरो लागि सकिसक्यो भोज। जाने भयो, हेर्नुहोस् म त गएन त।
0: रजनी, के भयो तिमीलाई? पर्ख त, के भने तिनीहरू तिमीलाई? किन हिँडेको यसरी?
1: तिनीहरू मेरै उपवास गरेर हाँसिरहेका छन्, खिल्ली उडाइरहेका छन् कि मेरा। जाउनु, हिँड्नुहोस् त भने जाउनु, छिटो जाउनु भने।
4: बहिनी, यस्तो भोज मान्छेको जमघटमा त्यस्तो भन नहुने। बिचारी निली काली भाइ, कस्तो नमजा भयो बिचारीलाई।
5: त्यही त, बिचारीको लोग्नी त अक्क न बक्क पऱ्यो।
3: अर्काको घर गहना मागेर लगाउनेहरूको अवस्था यस्तै हुन्छ।
5: भए पनि खुसुक्क कुनामा बोलाएर भने भए त भइहाल्थ्यो नि। अब यत्रो मान्छेको हुलमा चाहिँ भन्न नहुने क्या?
4: देख्नुभयो त, त्यसैले आफ्नो औकातभन्दा बाहिर तडकभड गर्नाले यस्तै हुन्छ। अरूको अगाडि इज्जत राख्ने भएको त उल्टै इज्जत खतम। बिचार
3: Ha ha ha!

सुन्दै हुनुहुन्थ्यो नाटक इज्जत, लेखक वेद कुमारी नेउपाने। यसमा भाग लिने पात्रहरू दीपक राज गिरी, सुनिता थापा, सोभिता पराजुली, सरोज काफ्ले, जितु नेपाल, दिनु कोइराला, मैना धिताल, रचिला कास्त, जितेन्द्र राज भण्डारी र श्रीप्रसाद थापा। ध्वनि सम्मिश्रण तथा रेकर्डिस्ट कृष्णराम मुल्मी र श्रीराम रामाजी। नाटक संयोजन तथा निर्देशन मदन दास श्रेष्ठ।

भर्खरै यहाँहरूलाई सुनायौँ तीन गीत, तीज गीत मनमाया पङ्गेनी र दीपक विश्वकर्माको स्वरमा रहेको गीत, र यसमा गीत रचना र सङ्गीत थियो मनमाया पङ्गेनीको। यहाँहरूलाई अब अर्को तीज गीत नै राख्दैछौँ, प्रकाश सपुत र विष्णु श्रीपालीको स्वरमा रहेको यो गीत, र यो गीतमा गीत रचना रहेको छ नेत्र अर्यालको भने सङ्गीत नारायण बिपीको रहेको छ। यसपछि ठिक दुई बजे यहाँहरूले अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
3: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
3: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय, हृदयको फाँट।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलो हर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सी 98.1 MHz मेगाहर्ज र अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँहरूलाई तेज सम्बन्धी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25मा प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीतमाला। अपराह 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15मा सुनाउनेछौँ तीज सम्बन्धी गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15मा सुनाउनेछौँ स्वदेश गानहरू। 5:45को समय रहनेछ उर्दू भाषाको समाचारको। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सदाझै सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ देविका वन्दनाले भने, गीत रचना रहेको छ माधव घिमिरेको, सङ्गीत रहेको छ आलोक श्रीको। यो स्वदेश गानपछि करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका तीज सम्बन्धी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ।

अहिले सुनायौँ बिन्दु परियार राम कार्कीको स्वरमा रहेको तेज गीत सुनायौँ भने देवी पराजुलीको रचना रहेको थियो, राम कार्कीको सङ्गीतमा रहेको थियो। अब अर्को गीत राख्दैछौँ एलिना चौहान रचना रिमालको स्वरमा रहेको यो तीज गीत राख्दैछौँ भने बाबुल गिरीको रचना सङ्गीतमा।

0: अहिले सुनायौँ दीपिका बयम्बु, बेनिसा पौडेल र सुनिता विकशोरमा रहेको तीज गीत। अविरल थापाको शब्दमा रहेको थियो, किरण भुषालको सङ्कलनमा। यो तीज गीतपछि अब केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रम सङ्गीतमाला सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।
1: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
2: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
1: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
2: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
1: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
6: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
9: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
9: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने। नेपालले जलवायु न्यायको मुद्दा उठाउने। नेपाल चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण विकासमा आधारित साझेदारी अघि बढाउनु पर्नेमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड। रसुवामा बाढी आएको दुई साता बितिसक्दा पनि सम्पर्कविहीन आफन्त पर्खँदै परिवार। र ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनिया राष्ट्रपति सी चिनफिङ भारत प्रस्थान। समाचार अब विस्तारमा। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल न्यूयोर्क प्रस्थान गर्ने भएको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभाको जनरल डेबेट अन्तर्गत 24 सेप्टेम्बर 2026 नेपालको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुहुने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभयो। महासभामा हालसम्म विश्वका 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुने निश्चित भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले यसपटकको महासभामा राजनीतिक परिवर्तन, पछिल्लो समय मुलुकले भोगेको प्राकृतिक विपद र जलवायु न्यायलाई प्रमुख प्राथमिकताको साथ उठाउने भएको छ। गत वर्ष नेपालमा भएको जेएनजी आन्दोलन, त्यसपछिको सफल निर्वाचन र वर्तमान सरकारका प्राथमिकताहरूलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिने। रसुवाको भोटेको सी नदीमा आएको विनाशकारी बाढीबाट नेपालले ठूलो जनधनको क्षति बेहोर्नु परेको सन्दर्भमा जलवायु परिवर्तनको अग्रपन्तिमा रहेको नेपालको अवस्था विश्व सामु उजागर गरिनेछ। हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो असर भोगिरहेकाले हानि तथा नोक्सानी खोजबाट तत्काल राहत पाउनुपर्ने माग सम्मेलनमा नेपालले राख्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीको रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। फाउन्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोसलिजमद्वारा आज आयोजित काष्ठमण्डप सम्वाद श्रृङ्खला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भोटेको सीको हालैको बाढीले नेपाल र चीनबीचको सीमा केवल राजनीतिक सीमा रेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पार्नुभयो। यही भदौ 10 भोटेको सी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपदपछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग, प्राविधिक सहायता तथा जलविज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभयो। उहाँले हिमालयलाई विगतमा जस्तै अवरोध वा विभाजनको रूपमा नभई साझा पर्यावरणीय सम्पदा र संरक्षणको क्षेत्रको रूपमा लिनुपर्ने बताउनुभयो। जलवायु परिवर्तन र वातावरणीय जोखिम बढ्दै गएकाले नेपाल चीन सहकार्यको आधार नै पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्ने उहाँको भनाइ छ। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणको लागि रियल टाइम सैटेलाइट तथ्याङ्क आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा 13,54,09,3,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 मात्रै 18,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा राखिएको छ। भोटेको सी बाढीबाट प्रभावितको उद्धार तथा विपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरीदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान राहत वितरण तथा पुनर्स्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायत विषयलाई उच्च प्राथमिकता दिएको छ। बाढीको कारण भोटिकोशी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न माताहतका युनिटलाई भनिएको छ। फेला परेका शव वा शरीरका अङ्गका मुचुलका लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रका नागरिकका धनमाल नगद सुनचाँदी बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले बाढीमा परि बेपत्ताको खोजलाई प्राथमिकतामा राखी नदी किनारा भग्नावशेष लगायत स्थानमा प्रहरी टोली परिचालित गरिएको जानकारी दिनुभयो। भोटेकोशी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टार सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनको व्यवस्था गरिएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातको साधन सञ्चालनको व्यवस्था गरेको हो। रसुवामा बाढी आएको दुई साता भन्दा बढी भइसकेको छ, तर सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारको लागि भने हरेक दिन झन लामो र पीडादायी बन्दै गएको छ। बाढीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था पनि अहिलेसम्म थाहा हुन सकेको छैन। आशा र चिन्ताका बेस दिन बिताइरहेका परिवारलाई अब एउटै प्रश्नले सताइरहेको छ, आफ्ना मान्छे कहाँ छन्? बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाइमा हुनुहुन्छ। ठुलो छोरालाई भेट्न र गोसाईकुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
2: दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठुलो बुवा ठुलो मामलाई भेट्न जान्छु भनेर छोरो गएको हो। त्यहाँपछि माथि गोसाईकुण्ड घुम्न गयो, तिन दिन त्यहाँ बस्यो। त्यहाँपछि फर्केर दुई दिन बुवा मम्मीसँग बस्यो। त्यहाँपछि दुई दिन पछि एक दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
1: रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढीपछि सम्पर्क विहीन हुनु भएको छ। बाढीपछि कुनै खबर नआएको परिवार बताउँछन्।
3: बहिनी त जयन् जयको घर घरमा बसेका छौँ, त्यत्र काममा गएका हुन्। अब तिन छोरा छोरी छन्, त्यही पर छन्, त्यहाँ त हामी छौँ
1: कोहलपुर नगरपालिका वडा नम्बर 11 अमर सिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घन्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
4: मेरो बाबाको नाम अमर सिंह चौधरी हो। मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ।
1: कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढीपछि सम्पर्क टुटेको छ। कोहलपुरकै बतासी चौधरीको पीडा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढीपछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ। बाँकेबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्क विहीन रहेको नगरपालिकाले जनाएको छ। बाढी आएको दुई साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: रिपोर्ट पछि बाँकी समाचार। सल्यानमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 5 दुर्घटनामा घाइते 50 वर्षीय डिली बहादुर ओलीको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या 3 पुगेको हो। यसअघि जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा 8 वर्षीय रेशम बुढा थोकी र 18 वर्षीय विपना बुढा थोकीको मृत्यु भएको थियो। लुप र 02/00/0005 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कोशी राजमार्गपछि धनकुटामा निर्माण शुरू भएको 6 नम्बर बुधबारे लेटाङ सड़क 2038 सालदेखि निर्माणाधीन भए पनि अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। निर्माणको 45 वर्ष बितिसक्दा पनि धनकुटाका दक्षिण पूर्वी तथा 5 थरी लाम र मोरङका उत्तरी क्षेत्रका बासिन्दाले सुरक्षित र सहज सड़कको सुविधा पाउन सकेका छैनन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
5: सुरुमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत स्थानीयले सडक निर्माण थालेको भए पनि सरकार परिवर्तनसँगै काम रोकिएको थियो। बहुदलपछि 2050 सालमा जनसहभागिता जुटाएर पैदल हिँड्न मिल्ने ट्र्याक बनेको थियो। थप निर्माणपछि 2064 सालदेखि सवारी साधन सञ्चालन हुन थाले पनि सडकको अवस्था अझै कमजोर रहेको छ। कालो पत्रेका लागि ठेक्का लागेको 3 वर्षको समय सीमा सकिँदा समेत काम पुरा हुन सकेको छैन।
6: श्रीबहादुर थापा पहिलो प्रधानमन्त्री हुँदा नै शिलान्यास गर्नुभएको बाटो हो यो, अनि त्यतिकै बिचमा अब त्यस्तै के भयो त्यतिकै रहेको थियो। पछि फेरि यो 50-52 सालदेखि चाहिँ फेरि अलिअलि यसरी अब हामीले नै श्रमदान गरेर सुरु गरेर अब यतिको चाहिँ बनाइयो। भर्खर बजेट चाहिँ पर्नु चाहिँ परेको छ अरे, तल बनाउँदै ल्याउँदैछ।
7: चाँडोभन्दा चाँडो बनिँदैदेखिर चाहिँ अब यहाँ बाटो क्रियाद्यात सुविधा सुविधा भएदेखि 1.5 घन्टा 2 घन्टामा हाम्रो तल नेटाङ
5: तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित 2080 वैशाख 28 गते ठेक्का सम्झौता भए पनि हालसम्म सडकको भौतिक प्रगति करिब 40% मात्र पुगेको छ। सन्तोषी जोया एन्ड प्रदर्श जेबीले मोरङको लेटाङदेखि धनकुटाको 6 नम्बर बुधबारेसम्मको 29.4 किलोमिटर सडक कालो पत्रे गर्न 77,53,53,000 रुपियाँमा ठेक्का पाएको थियो। हाल लेटाङतर्फ करिब 6 किलोमिटर सडक कालो पत्रे भएको छ भने 16 किलोमिटर कटिङ तथा 13 किलोमिटरमा सामान्य संरचना निर्माणको काम सम्पन्न भएको छ। निर्माण कम्पनीले सुरुमा वन क्षेत्र र विद्युतका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाएको छ। समयमै निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिए पनि कामले अपेक्षित गति लिन नसकेको 24 गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष दीपक कुमार श्रेष्ठले बताउनुभयो। पूर्वाधार विकास कार्यालय मोरङले निर्माण कम्पनीले काम जारी राखेकाले थप 1 वर्ष म्याद थप्ने तयारी गरेको छ। यस सडकको करिब 90% भाग मोरङ र 10% भाग धनकुटामा पर्छ। तर यसको सबैभन्दा ठूलो लाभ 5 थरका बासिन्दाले पाउनेछन्। साथै धनकुटाको दक्षिण पूर्वी क्षेत्र, इलामको पश्चिमी क्षेत्र र मोरङको उत्तरी क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन र कृषि उपजले पनि सहज रूपमा बजार पहुँच पाउने अपेक्षा गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: रिपोर्ट पछि बाँकी समाचार। लमजुङ र मनाङ जोड्ने बेसी सहर चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सडक ढलान गर्न आज बिहानीदेखि साँझ 5 बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले करिब 50 मिटर सडक ढलान गर्ने भएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. चिनिया राष्ट्रपति सी जिनपिङ 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज बेजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गर्नुभएको हो. सीको प्रतिनिधिमण्डलमा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काइची र राजनीतिक ब्युरो सदस्य तथा चिनिया विदेश मन्त्री वाङ यी पनि सहभागी हुनुहुन्छ. अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक. प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने. नेपालले जलवायु न्यायको मुद्दा उठाउने. नेपाल चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण विकासमा आधारित साझेदारी अघि बढाउनु पर्नेमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड. रसुवामा बाढ़ी आएको 2 साता बितिसक्दा पनि सम्पर्क विहीन आफन्त पर्खदै परिवार. र ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनिया राष्ट्रपति सी जिनपिङ भारत प्रस्थान. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार. सकियो.

कारण बाह्रवटा रसुवा भोटेको समय यी भदौ 10 गते अहिले 12 कारण 12 बैङ्कक 17 शाखा प्रभावित हक्लर झट राष्ट्रिय योजना आयोग तसु राष्ट्रिय विपद जोखिम माने कर्ण अञ्चल व्यवस्थापन प्राधिकरण तयार पारेको चार्जको तसु चाहिला मूल्याङ्कन आरडिएनए प्रतिवेदन अनुसार 72.4 करोड बर्ब नाश हक्लर झट जुनकै मध्ये सबैभन्दा धेरै कृषि विकास बैङ्कमा हक्लर झट नुवाकोटक विदु नगरपालिकामा बैङ्कक 4 शाखामा 67 करोड 13 लाख बरबरिक नाश हक्लर झट रसुवा गोसाईकुण्डा गाउँपालिका 11 शाखामा रु 4 करोड 23 लाख सरसुवा कालिका गाउँपालिकामा 1 शाखामा रु 28 लाख उयो जिल्ला उत्तर गयामा 1 बैङ्कमा 1 शाखा प्रभावित हकेको 75 लाख नाश हक्लर छट रसुवाक भोटेकसी लहरीमा आएला बारबाटै प्रभावित नागरिक राहत उद्धार अञ्चल फेरि खडा गर्न लायक नेपाल दूरसञ्चार प्राधिकरण संस्थागत रूपमा रु 15 करोड 100 लाख छट प्राधिकरणको उही पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न निकट अनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गर्न हो सूचना अञ्चल सञ्चार मन्त्री डाक्टर विक्रम तिमले सेनाको उपस्थितिमा प्राधिकरण अध्यक्ष अर्जुन घिमिरेको रु 15 करोड चेक अर्थमन्त्री डाक्टर सोनी वागले लागि हस्तान्तरण गरिदार छट भोटेकसी लहरीमा आएला बारबाटै रसुवासँगै एर्सा क्षेत्रमा जनधनक अंश भौतिक पूर्वाधार वर्ग नाश पुग्ला पाछु प्रभावित नागरिक उद्धार राहत अंश फेरि खडा गरे लागि सरकार अंश भिन्न निकायबाट सहयोग जुटाउने क्रम जारी रहेर छ प्रधानमन्त्री राहत कोषमा करिब 13.54 करोड 9,03,170 रुपियाँ जम्मा अक्लर छ जैल ब्यारकोसम्म प्रधानमन्त्री राहत कोषमा जम्मा 20,20,14,336 रुपियाँ थप अक्लर छट कोषमा जम्मा अक्ल उही पैसो मध्येको 9 वाणिज्य ब्याङ्क खातामा 1,54,770 अमेरिकी डलर थप हकेको 2,34,38,847 अमेरिकी डलर पुग्लर छ यी आगो बार प्रभावित क्षेत्रमा राहत अंश उद्धारको लागि यी कोषबाट 1 अर्ब रुपियाँ राष्ट्रिय विपद जोखिम माने कर्ण अंश व्यवस्थापन प्राधिकरणमा निकासा भैँसी डलर छ भोटेपछि बारपिट लागि बाँकेक निजी स्कुल तसु अस्पतालक मिलेको रु 1,25,00,000 भन्दा धेरै सहयोग लर्छ आफ्नै कान्छु आवासीय स्कुलक प्याप्सनको बारेमा आयल स्कुलक रु 65,00,000 अन्छु निजी अस्पतालक 60,48,513 सहयोग कर्लर छ राजविराग ठाउँ गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना अक्ल अवस्थामा अस्पताल आगु बाट पेटीमा छुँदाछुने लागि जन्मदिलो घटना सार्ने अक्ल पाछु उही विषयमा सङ्घ प्रदेश तसु जिल्ला स्तरमा गरेको 3 छानबिन समिति गठन कर्ला चाट छानबिन समिति उही कार्यस्थलमा खटलक स्वास्थ्यकर्मी चौकीदार सरसफाई तसु निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कणेल सँगै सोधपुछ गरिस्थल अस्पताल प्रशासन जनाला चाट छानबिन टोली लगत घटना प्रवृत्ति पीडित महिलाको अवस्था स्वास्थ्यकर्मी व्यवहार अंश अन्य विषयमा अनुसन्धान गरिरहला अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रञ्जित साई बाजल छट मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर साई अपैले चरणमा घटना 3 अस्पताल प्रसुति वार्डमा काम गरिरहला 4 स्वास्थ्यकर्मी 1 चौकीदार तसु 1 सरसफाई कर्मी करिब 6 चाडसको निलम्बन गर्ला जानकारी दिलर छट रसुवा भदौ 10 गते आएल भोटेकसी हिमबार पाछु प्रभावित क्षेत्रबाटै अग्निसम्म 13,602 उद्धार गर्न छट 5,000 भन्दा धेरै मानिसको सम्पर्क बाहिर रहल छट राष्ट्रिय विपद जोखिम माने कर्ण अञ्चल व्यवस्थापन प्राधिकरण अनुसार बारमा परेको मर लक्ल संख्या 1,386 पुग्लर छट प्राधिकरण प्रवक्ता शान्ति महतक रसुवा नुवाकोट लगायतका प्रभावित जिल्लामा खोज अञ्चल उद्धार काम जारी रहल तसु सम्पर्क बाहिर मध्ये पुरासुवाबाटै मात्रै 2,000 भन्दा धेरै रहल बाजल छट उद्धार गर्न मध्ये खजाला भिन्न भिन्न अस्पतालमा उपचार भइरहल रहेछ तसु अख्नेसम्म 19 अस्पतालमा 333 उपचार भइरहल तसु 266 उपचार पाछु डिस्चार्ज हक्ल प्राधिकरण जनाएर छ जिल्ला प्रशासन कार्यालय झापाक राष्ट्रिय परिचयपत्र अञ्चल राहदानी पासपोर्ट सेवा बिहान 7 बिहानको 6 चलाएर कर्ण अख्ल छ लामो समयदेखि अनलाइन भर्लार फारम भरेको बायोमेट्रिक अन्छु अन्य प्रक्रियाकलाई पालको कुरिरहल सेवाकारीलाई सजिलो तसु चाँडुसको सेवा दिएलाई करायलाई उद्देश्यक सेवा समय बढाला मुख्य जिल्ला अधिकारी श्रवण कुमार पोखरेल जानकारी दिला छ मुख्य जिल्ला अधिकारी शिवराम खेलालाई राजीनामा दिला पाछु यी साता झापामा सरहकीको आइल अख्ल मुख्य पोखरेल राष्ट्रिय परिचयपत्र अञ्चल राहदानी दिएलाई आइल सेवाग्राहक धेरै चाप लागि ध्यानमा धरेको फारम ब्याग लक शून्यमा झारेलाई अभियान नै चालेला कर्ल बाजलर छ झापामा जापानिज इन्सेफलाइटिस जेई संक्रमण तसु मर्ल दरक बढ्ल पाछु आइल असोज 5-19 गतेसम्म खोप अभियान चालेला अख्लर छ स्वास्थ्य कार्यालय झापागन्सा जिल्ला 15 पालिकामा 30 उप्र करिब 4,93,000 मानिस लागि खोप लगाएर लक्ष्य दल छ झापामा अग्निसम्म 13 जनामा जेई संक्रमण पुष्टि अकेको 6 मरिसी दल छ सबैभन्दा धेरै संक्रमण
भेटाला मेचीनगरबाट अभियान सुरु गर्दछ भने सेवी ओडामा खोप केन्द्र खडा गरेको महिला स्वयंसेविका हुन्छु। खोप कर्मी

कल स्वास्थ्य कार्यालय जनाएर छ। पोखरा महानगरपालिका पृथ्वीचोक ठाउँ प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसिरहला जग्गा जमिन नयाँ क्लच छोइ छिटो कल भूमि सुकुमासी अञ्चु अस्तव्यस्त बसलस व्यवस्थापन प्रक्रिया आगु बढाएला क्लचट महानगर कलच छानबिन अन्तिम प्रतिवेदन अनुसार अग्निसम्म बस पार्कमा 325 परिवार जग्गा जमिन नयाँ क्लच तसु 242 परिवार अव्यवस्थित बसला रहेछ। जुनकेमा 140 परिवार जग्गा जमिन नयाँ क्लच छोइ छिटो कल 181 परिवार जम्मा जमिन नयाँ क्लच सुकुम्बासी अञ्चु 242 परिवार अस्तव्यस्त बसला सूचीमा रहेछ। महानगरपालिका बैठक जग्गा जमिन नयाँ क्लब अस्तव्यस्त बसला विवरण प्रमाणीकरण गरिसिद्धला रहेछ। महानगरपालिका मुख्य धनराज आचार्यक बस पार्क क्षेत्रमा रहल वास्तविक भूमि अनि सुकुम्बासी परिवार व्यवस्थापनको लागि आगु बढाएला बाजला रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक राइट टु रिकल सम्बन्धी दस्तावेज बनाएलालाई समिति गठन कलर चट रासोपाक आज राइट टु रिकल सम्बन्धी दस्तावेज बनाएलालाई पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजितमा 11 सदस्यीय समिति गठन गर्न पार्टी प्रवक्ता जगदीश खरे जानकारी दिलर छ। रासोपाक जैल भदौ 5 गते केन्द्रीय समिति बैठक निकल अनुसार उही समिति गठन गर्न प्रवक्ता खरेलाई बाजल छ। समितिमा सदस्यमा गणेश पराजुली मनिष शाह समीक्षा बासकोटा अनुष्का श्रेष्ठ सुशान्त वैदिक गजला समिन मिक्रानी करिश्मा कटरिया तसु प्रमोद नेउपाने अक्लर छ। सरकार उप्र जोखिममा रहला नेपालका 4 हिमतालक पानीको सतह घटाइलाई तयारी थालर छ। जलवायु फेर्ला तसु बढ्ला डिप्टोकना कारण हिमतालमा पानी मात्र बढेको जैल पाछु सम्भावित हिमतालक विस्फोटक तसु औष्णिकी बाट अक्ल जनधनक नाश मने कर्ल सरकारक प्रक्रिया आगु बढाएल हो। जल विज्ञान अञ्चल जलस्रोत अनुसन्धान केन्द्रको अनुसार शङ्खुवा सभाग हेटक अरुण हेटक वरुण सोलखुम्बुक लुम्दिङ चो तसु होङ्गुक टु अञ्चो मनागर ठुलागी हिमतालक पानी हटाइलाई गरे लाग्लो हो। उहीमध्ये हेटक वरुण सबैभन्दा बर्खे तसु गढल हिमताल हो। जुनकेमा पानीको सतह करिब 3 दिनदेखि 4 मिटर हटाइलाई तयारी रहेछ। नेपाल भारत चिनमा 47 हिमताल विस्फोटक उप्र जोखिममा रहल अध्ययन डिठाला रहेछ। उहीमध्ये 25 नेपालमा रहेछ। नेपाल सरकार ग्रिन क्लाइमेट फन्ड तसु संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी मिलेको करिब 5 अर्ब रुपियाँ परियोजना चालेर अक्लर छ। 15 वर्ष परियोजना अन्तर्गत पहिलो 7 वर्षमा हिम खौलाक पानी घटेलाई तसु बाँकी 8 वर्ष सुरक्षा मर्मत अंश व्यवस्थापन गर्लर छ। परियोजनाको पहिलो वर्ष 4 हिमकौला सर्वेक्षण बाथरुम प्रभाव मूल्याङ्कन तसु कार्ययोजना बनाइलाई गर्ल अंश दोस्रो वर्ष विश्वव्यापी बोलपत्रबाट पानी घटाले काम आगु बढाएर छ। पाछलो समय अवकाश नजिकै पुग्ल निजामती कर्मचारी सेवा अवधि बाँकी अक्लमै राजीनामा दिएले क्रम बढ्ला रहेछ। राष्ट्रिय किताब खानाका अनुसार जैल वैशाखदेखि साउन मसान्तसम्म 487 कर्मचारी राजीनामा दिएला रहेछ। राजीनामा दिएले नेपाल सरकार सचिवदेखि कार्यालय सहयोगसम्म रहेछ। धेरै जसले घरमा अन्छु सेवा विधेयकमा 30 वर्षसम्म सेवा अवधिमा पेन्सन गन्ती कर्ला अवस्थाबारे चल्ल चाहेक पनि कर्मचारी समय आगु नै राजीनामा दिएले प्रेरित कर्ल अक्ल सरकार किताब खानाक अनुमान कर्ला रहेछ। यी आगु वर्षमा 4 महिनामा करिब 150-200 जनासम्म राजीनामा दिएले कर्लमा यी वर्ष संख्या उल्लेख्य बढ्ल हो। मन्त्रालय भने सेवा अवधिमा अनेक महिना मात्रै बाँकी अक्ल कर्मचारी राजीनामा लागि स्वाभाविक प्रक्रिया बाजेको सरकार अत्तल परल अवस्था नयाँ क्लब बाँड्दा छ। सरकारको मन्त्रालयको संख्या 21-18 घटाएको दरबन्दी काटेको कर्ल छोटा सेवा अवधि बाँकी अक्ल कर्मचारी राजीनामा प्रशासन खासै असर नै पर्ला मन्त्रालय बुझाला रहेछ। बर्खे पत्रकार युवराज गौतम 66 वर्षको उमेरमा मर्ल अखला चढ सास फेरले अब समस्या आकेको आज बिहानी बलम्बू ठाउँ नेपाल सशस्त्र पुलिस बलक अस्पतालमा बेहोस अवस्थामा उपचार लागि लेग्ला गौतमको स्वास्थ्य जाँच घटी मुटुक चाल बन्द अख्ल पाछु मर्ल अख्ल अस्पताल चिकित्सक डाक्टर दिवाकर सिंह थापाई जानकारी दिलेर छ। इलाममा 1960 जन्मला लेखक समेत रहल गोर्खा पत्र गौतम गोर्खा पत्र दिनदिनै पहिला मुख्य सम्पादक पनि अक्लर छ। कोक्रिक आयतमा अन्तिम संस्कार काम कर्ल जनालर छ। सल्यानक त्रिवेणी गाउँपालिका 5 सिम्कमा बोलेर जीव दुर्घटना आएको 3 जनाको मर्ल अक्लर छ भने 3 जना खजाल अक्लर छ। त्रिवेणी गाउँपालिका 5 सिम्कबाट दाङ्गक तुलसीपुरतर्फी जैलार बोलेर जीव दुर्घटना नियन्त्रण बाह्र राखेको बाटबाट करिब 90 मिटर हेट खसेको दुर्घटना क्ल जिल्ला पुलिस कार्यालय सल्यानक जनालर छ। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीक 8 वर्षीय रेशम बुढा ठोकी सङ्गीत अन्य रहेछ। जिल्ला पुलिस कार्यालय सल्यानक पुलिस निरीक्षक अंश सूचना अधिकारी देवराज भट्टराई अनुसार बेसको खजाला 3 जनाको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको क्रममा मर्ल अक्ल हो। आजलाई धनवारी भाषाको समाचार सिद्धिले हस्त शिवा ढोक गरिनु।

नमस्कार, कार्यक्रम सङ्गीतमालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम सङ्गीतमालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट। हजुर, प्रत्येक शनिबार यसै समयमा करिब 4 बजीसम्म विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम संगीत माला मार्फत। कार्यक्रम संगीत माला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्दै आउनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौ देशभक्तिपूर्ण गीतबाट। शिशिर योगी र सिन्धु मल्लको सुर, गणेश भीष्मको रचना रहेको छ, गोविन्द आचार्यको संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम संगीत माला मार्फत। कार्यक्रम संगीत मालामा हामी लोकगीत, आधुनिक गीत, पप गीत लगायत विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अब राख्दैछौ टेक विषय र समीक्षा अधिकारीको सुर, ऋषि खड्काको रचना र संगीत हो।

हजुर, यहाँको मनोरञ्जन गराइरहेका छौँ विभिन्न चर्चित गीत संगीतहरू सुनाएर कार्यक्रम संगीत माला मार्फत। हामीलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रो एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदैछौँ। अब राख्दैछौँ पछिल्लो समयमा मात्रै साङ्गीतिक बजारमा आएको नेपाली फप गीत। अस्मिक खवासको स्वर रहेको छ, धावा तामाङको रचना हो, नमाङ लामाको संगीत रहेको छ। तपाईँ पनि सुन्दै गर्नुहोला कार्यक्रम संगीत माला।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। अब राख्दैछौ सुमन केसी र रोजिना बस्नेतको स्वर, विष्णु भण्डारीको रचना रहेको छ, रमेश अन्जानको संगीत हो।

निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत। कार्यक्रम सङ्गीत मालामा हामी लोकगीत, लोकदोरी, आधुनिक, पप, गजल लगायत विभिन्न गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत। अब राख्दैछौँ पछिल्लो समयमा मात्रै साङ्गीतिक बजारमा आएको निकै चर्चामा रहेको प्रकाश दूतराज र मिलिना राईको सुर रहेको छ, प्रकाश दूतराजको रचना र सङ्गीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। आजलाई कार्यक्रम संगीतमालाको निर्धारित समय सकिने लागेको छ। अन्तमा राजन कार्की र शान्ति श्री फरियारको स्वर, राजन कार्कीको रचना र संगीत रहेको छ। यही गीत यहाँका माझमा छोड्दै कार्यक्रम संगीतमालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। समाचारको सुरुमा एसिसी प्रिमियर कप। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। जितसँगै नेपाली टोली सन् 2027 बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। नेपालले यसअघि सन् 2023 युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल न्युयोर्क प्रस्थान गर्ने भएको छ। न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुने महासभाको जनरल डिबेट अन्तर्गत 24 सेप्टेम्बर 2026 नेपालको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। महासभामा हालसम्म विश्वका 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुने निश्चित भइसकेको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीको रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। फाउन्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोसलिजमद्वारा आज आयोजित काष्ठमण्डप संवाद श्रृङ्खला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भुटेको सीको हालैको बाढीले नेपाल र चीन बीचको सीमा केवल राजनीतिक सीमा रेखा नभई साझा पर्यावरणीय नीति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। यही भदौ 10 गतेको भुटेको सी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्री खनालले विपदपछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग, प्राविधिक सहायता तथा जल विज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणको लागि रियल टाइम सैटेलाइट तथ्याङ्क आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। भुटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा विपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरीदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेसन सञ्चालनमा ल्याएको छ। सो अपरेसन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायत विषयलाई उच्च प्राथमिकता दिएको छ। बाढीको कारण भुटेकोसी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न मातहतका युनिटलाई भनिएको छ। सल्यानमा आज बिहान बोरेलो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 5 दुर्घटनामा घाइते 50 वर्षीय डिले बहादुर ओलीको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या 3 पुगेको हो। यसअघि जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा 8 वर्षीय रेशम बुढाथोकी र 18 वर्षीय विपना बुढाथोकीको मृत्यु भएको थियो। लो प्र 02001J00005 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा 13,54,09,03,117 रुपियाँ मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते मात्रै 28,20,14,000 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। जिल्ला प्रशासन कार्यालय झापाले राष्ट्रिय परिचय पत्र तथा राहदानी पासपोर्ट सेवा बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन गर्ने भएको छ। लामो समयदेखि अनलाइन आवेदन फारम भरेर बायोमेट्रिक तथा अन्य प्रक्रियाको लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा उपलब्ध गराउने उद्देश्यले सेवा समय बढाइएको प्रमुख जिल्लाधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति सी जिनफिङ 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज बेजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको हो। सीको प्रतिनिधिमण्डलमा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काइची र राजनीतिक ब्युरो सदस्य तथा विदेश मन्त्री वाङ यी पनि सहभागी हुनुहुन्छ। 18 ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्य, विश्वव्यापी शासन, विकास तथा अन्तर्राष्ट्रिय मुद्दाहरूबारे छलफल हुने अपेक्षा गरिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।

दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पानी शेर्विकेकी साङ्ग्योर सेन्डोनाङ न्याम्डुल गखप छोपी थेङ गेचु ग्यासुकी केमा सबला छोकसुक केतोब्ला सिलोनु बालेन्द्र साकी गोठेला थोरी मिस्तोरिया यम्बिक कुसप्तिवा न्युयोर्क फेउ गाउँ अमेरिकाकी न्युयोर्क न्याम्डुल गखप छोपी लाखुङला कोडे केतोफ्लेन्जुमकी जेनरल डिबेट ल्यारिमला यम्बी छोप्ने सिलोनु साकी सुङलाफ नङ्गो फ्ल्यारिम गोतो छिचित लोनखाङकी टुङ्गिक अमृत बहादुर राईकी ख्यान्तोक नाङसुङ लिन्जुम्ला तन्दा सिग्ला जमुलिङकी ग्यालखप गेचु ग्याचुकी ग्यालखप चो ताङ ग्यालखप ङपचुकी सुङकी चो तिवा छोकछुक कितोप ल्यारिम गोतो टुङ्गिक राईकी सुङसुङ तुग्राङ केने लिन्जुम्ला दिफला यम्बुकी छोक्ने सिलोन साकी छप्सित नेताङ रङजुङ कलेताङ नाम गिरुवाकी कोर्तिवाला खाक्सेन पोची सुङलप नगोप सेनकुवा सिसित लोनपो सिसिर खनालकी यम्बुताङ ज्ञानकी तम्जी लोक्युकी शिलाउ कोतोप्ताङ सन्छाम टटिक्ला खाक्सेनपो ची नाम गिरुवाकी चिकडेलो सुङ्क्यो छोङ पूर्वधार ग्यार्ग्या कोर्की सुजुतिवा पिर्मी चिकडेला गो जोतोप सुङसुङ फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसियलिजमकी आरिङ कोटे क्याउ काष्ट मण्डप सम्बत ल्यारिमला ज्ञानकताङ यम्बु पर्की तम्जी कोला सुङलफ नगिन लोनपो खनालकी दाङमलो फोर्टीको सिलाउ सतकी यम्बुताङ ज्ञानक फर्की सन्छाम छप्सित कि तदकला तिरङ मिन्दी रङजुङताङ क्यानेथिनी वतोप सखोल हिन्दो सल्बु जौ सुङसुङ तुग्राङ क्याने फोर्टीको सिला वाउ स्वतक हिमालयन सुनामी चुङ हिन्दो सुङ्गिन लोनफो खनालकी रङजुङ कालेकी दितु छोला ज्ञानक सुङकी सर्क्या क्याउ रोक्रमला थुचुचे सुनाङसुङ ल्यारिमला यम्बी तन्दोकला ज्ञानकी सुङछाप चाङ माउ मिङकी ज्ञानकताङ यम्बुकी खाङ्रे नेताङ चिग्रङ हिन्दो सुङ्गिन नाम गिरुवा तेमा थेन्दोप कलेतिवा मेता जब्ला ग्याखफ निकर डिग्ने लाका किगौ कोला शुगेप नाङसुङ सप्तरी राजविराजकी गजेन्द्र नारायण सिंह मेनखाङ कि गोला आङा क्यो घटना ख्याफेल छुङ्गो चुग्ला तिकोला ङ्यामसिप केतुफला सङ्घ प्रदेश ताङ सान्दे सेन क्यान ङ्यामसिप छोकपा सुमुचोनक्वा ङ्यामसिप छोकपी तन्दा सेग्ला मेनखाङला गोतोप ठोतेन छोकपा चौकीदार यम्बा लेचितपाती वा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कडेल ताङ क्यान घटना कोला चिवातिवा ठेने सिन्धुप प्रशासन कि सेनक्वा सिची तन्दा छोकपी मेनखाङ गोला आङा क्यो अङि हामा ठोतेन लचित पातिवी खितङ तेजेन यम्बा कोर्तिवी कोला ङ्यामसिप खि गोतोप मेनखाङकी मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रञ्जित छाकी ख्यान्तोक नाङसुङ तुग्राङ केने मेनखाङकी तिसिरमो आङा क्याफ वाडला लाखा खेतोप ठोतेन लचितपा मेराजी चौकीदार मेरा चिकताङ यम्बा लचितपा मेरा चिक्यान मेरा ठोक्ला सर्केक लाकाने तेन्ताङ मेडिकल सुपरिन्टेन्डेन्ट झाकी सुङसुङ रसवाकी फोर्टीको सिला वा स्वतकी बैङ्क चुङ्गीकी शाखा चुपदिनला क्युन फोकु सेन गुवा ग्यालुङ छर्सी छोकपाताङ ग्यालुङ रङजुङ कलेटरिक छोकपी जो आरडिएनएकी प्रतिवेदन नाङसिन बैङ्की शाखा चुपदिनला बङ्गी क्युन फोकु तेमा करोड जिचोइ क्युन फोकु सेतोपिएन तिनाङला तिर्सेनाङ लाखवा कृषि विकास बैङ्कला क्युन फोकु सेन गुवा रसवाकी फोर्टीकुसी चाङबुला हौसतकी क्युनफोको मितिवी तन्दोग्ला नेपाल दूरसञ्चार प्राधिकरण छोकपी सुङकी कोसला टेङ्गा करोड चेङ्गा रोग्रामा क्याउनुगा नोर्लोन खाङला ल्यारेम्ची कोडी क्यानी दलेन तेजन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमल सिनाकी छोकसुक्ला प्राधिकरणकी छोकचु अर्जुन घिमिरेकी टेङ्गा करोड चेङ्गाकी चेक नेर्लोनपो डाक्टर सोनिम वाक्लेला चिगेपो येन तुग्राङ केने बाकीकी गिर्की लोप्टा ताङ्गा मेनखाङ तिवी साङ टेङ्गा करोड चिकताङ बोमङ्गी सुङा चोइ सुङला रोक्रामा क्याउ सेनकुवा बाकीकी गिर्की लोप्टा तिवी छोकपा प्याप्सन गी डेल्वा होतोप लोप्टा कि टेङ्गा बोमो ठुकचुरे ङा तेजेन गिर्की मेनखाङकी बोमो ठुकचु तोङो दिन्छु थोनो ग्यास सै ङा ताङ सिका चुकसुमो सुङला रोक्रामा क्याउ येन सुङकी रात कोसला रोक्रामा कितोप मितिवी छोकपा तिवी थोसङ फरी वोतोप्ताङ आरिङ टोप्ला छुचो घुसेक्ला सिलोन रात कोसला टेङ्गा अरब चुकसुम करोड दिन्छु थोनो ची बोमो गु तोङ सुम सै चिकताङ चुपदिन दु सेनकुवा सुङकी तिसिनाङ गोमला कोस तेमा स्वतङला क्युन फोको मितिवी मिङला राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टिक प्राधिकरणला टेङ्गा अरब चिक कल्ताङ्गो सेनकुवा भोटेको सिला रसवाला गलोफ बदौलाकी गते चितम्बा सेर्मो वाउ स्वतकी क्युन फोको सखुल तेम्बा तन्दा सेक्ला तोङ चुकसुम सै ठुकताङ मेरा निला सुङक्यप क्याउ सेनकुवा तुग्राङ केने तन्दा सेक्ला मेरा तोङ ङा सिनाङ लाक्पा तोनि गोतोप्ताङ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टरिक प्राधिकरणकी थो नाङसिन स्वतकला स्वर्नि तोङ चिक सै सुमताङ गेचुग्या ठुकी फुङबु ङ्याउ सुङ प्राधिकरणकी सुङसेपा शान्ति मतकी ख्यातोप नाङसुङ
तन्दा रसुवा नुवाकोट तङ याबा क्योन फोको जोङखाने सुङक्योप तेजिन तरुप मितिवा छोलोप लाका हुर्थक्याने खि गोतोप्तङ सुङक्योप क्याउ मितिवाला मेनखाङ नाछोगला मेन्जु खि गोतोप प्राधिकरण कि सिनक्वा तुग्रां क्याने मेन्जु क्यान सिन्नी मेनखाङने मेरा सै नितङ ठुक्चुरे ठुक्ला डिस्चार्ज क्याउ सिनक्वा पोखरा की पोखरा महानगरपालिका की पृथ्वी चोकी पोखरा बस पार्क सकुला देने गोतोप सिंह मेतोपमी सुकुम्बासी दलित तेजिन खाङ थेप्चे दासला देने गोतोप मितिवाला चडी कितोपलाका गोचुन क्वा महानगर की क्याउङ्याम सिप की प्रतिवेदन नाङसिन तन्दा सेक्ला बस पार्कला सिंह मेतोपमी टोङबा सै सुमताङ निसुङाताङ खाङ थेप्चे देने गोतोपमी टोङबा सै निताङ शिवजुस्या नि गोतोपताङ महानगर की था खोङतिवी देव दासा चडी कितोपलाका गोचु महानगर की चो धनराज आचार्य की ख्यान्तोक नाङसुङ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा की राइट टू रिकल कोर्की दास्तावेज जब तन्दोग्ला छोकपा चोनक्वा रासोपा की आरिङ राइट टू रिकल कोर्की दास्तावेज जब तन्दोग्ला महामन्त्री विपिन कुमार आचार्य की गोठेला छोकमी मेरा चुचुकी छोकपा चौ सोखी सुङसेपा जगदीश खरेल की ख्यान्तोक नाङसुङ छोकपला छोकमी गणेश पराजुली मनिष शाह समीक्षा बासकोटा अनुष्का श्रेष्ठ सुशान्त वैदिक गजला समिन मिकरानी करिश्मा कटरिया तङ प्रमोद नेउफाने गोर्खा पत्र दैनिकी गोमी प्रधान सम्पादक तेजिन स्वर्गीत पाचो युवराज गौतम नासागल ग्वा ऊ तोङ्गुब्ला कालेछुङनी आरिङटोब्ला बलम्बुकी सशस्त्र कोर्सुङ मक्मी मेनखाङला मेन्जु खितोब्ला टिनी गलोफ गौतम मेन्जुखी वतुब्री बला नासा गलोफ डाक्टर दिवाकर सिंह थापाकी ख्यान्तोक नाङसुङ चिलो चिक्तोङ गुफ्या ठुक्चुला इलामला केना गोफ स्वर्गेतपा गौतम लो ठुक्चुरे ठुक्ला नासा गलोफ येन सल्यानकी त्रिवेणी युसोकपा वरा आङ्गा सिमकला बोलेरो चिप दाप्योग्ला सुनी मेरा सुमना सगल ग्वासी मेरा सुमला क्युन फोको सेन ग्वा त्रिवेणी युसोकपा वरा आङ्गा सिमकने दाङकी तुलसीपुर छोक्ला डय गोतो बोलेरो चिप लम्ने मिटर गप्चु चोइ होग्ला लुम्ने दाप्योग्ला स्वरूप जोङकीको सुङमा पेल्याखुङ सल्यानकी सेतोपियन दाप्योग्ला सुर्नी त्रिवेणी युसोकपा वरा आङ्गा ठुक पोखरीकी लोग्याकी रे समुडा थोकी वरा आङ सल्लेकी लोछपकेकी विपना फुरा थोके ताङ लोङपचुकी दिल्ली बहादुर वली नासा गलोफ जोङकी कुर्सुङ मकमी ल्याखुङ सल्यानकी इन्सपेक्टर देवराज भट्टराईकी ख्यान्तोक नाङसुङ रेडियो नेपालनी शेरवी साङ्ग्यो डुप्सुङ तुचिछे।

अहिले सुनायौँ दिपा झा सुषमा श्रेष्ठको स्वरमा रहेको तीज सम्बन्धी गीत, रचना रहेको थियो चेतन कार्कीको। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, मनमाया पङ्गेनी दीपक विश्वकर्माको स्वरमा रहेको छ भने मनमाया पङ्गेनीको रचना सङ्गीतमा रहेको छ।

अहिले सुनायौँ एलिना चौहान रचना रिमालको स्वरमा रहेको तिस सम्बन्धी गीत भने बाबुल गिरीको गीत रचना सङ्गीत रहेको थियो। अब राख्दैछौँ अर्को गीत रचना रिमाल मेलिना मैनाले दीपिका बयम्बु एलिना चौहानको स्वरमा रहेको छ भने दीपक शर्माको गीत रचना नै सङ्गीत रहेको छ।

अहिले सुनायौँ भगीरथ चलाउने सुनिता बुढा छेत्रीको स्वरमा रहेको गीत। अब अर्को अन्तिम गीत राख्दैछौँ, प्रज्ञा शरद र कोमल ओलीको स्वरमा रहेको युतिज गीत राख्दैछौँ।

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ प्रविधि संयोजनमा रामकृष्ण शाहसँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। समाचारको सुरुमा एसएससी प्रिमियर कप। तेस्रो संस्करणको एसएससी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। जितसँगै नेपाली टोली सन् 2027 बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्सलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्च स्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्ने भएको छ। न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुने महासभाको जनरल डिबेट अन्तर्गत 24 सेप्टेम्बर 2026 नेपालको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयका परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी गराउनुभयो। महासभामा हालसम्म विश्वका 81 मुलुकका राष्ट्र प्रमुख 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुने निश्चित भइसकेको परराष्ट्र सचिव राईले बताउनुभयो। नेपालले यसपटकको महासभामा राजनीतिक परिवर्तन, पछिल्लो समय मुलुकले भोगेको प्राकृतिक विपद र जलवायु न्यायलाई प्रमुख प्राथमिकताको साथ उठाउने भएको छ। गत वर्ष नेपालमा भएको जेएनजी आन्दोलन, त्यसपछिको सफल निर्वाचन र वर्तमान सरकारका प्राथमिकताहरूलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीको रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। फाउन्डेसन फर पीस डेभलपमेन्ट एण्ड सोसलिजमद्वारा आज आयोजित काष्ठमण्डप सम्वाद श्रृङ्खला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भोटेकोसीको हालैको बाढीले नेपाल र चीन बीचको सीमा केवल राजनीतिक सीमा रेखा नभई साझा पर्यावरणीय नीति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। यही भदौ 10 गतिको भोटेकोसी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपदपछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग, प्राविधिक सहायता तथा जलविज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभयो। भोटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरीदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेसन सञ्चालनमा ल्याएको छ। सो अपरेसन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डिएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतको विषयलाई उच्च प्राथमिकता दिएको छ। बाढीको कारण भोटेकोसी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न माताहतका युनिटलाई भनिएको छ। सल्यानमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 5 दुर्घटनामा घाइते 50 वर्षीय डेलीबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या 3 पुगेको हो। यसअघि जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा 8 वर्षीय रेशम बुढाथोकी र 18 वर्षीय विपना बुढाथोकीको मृत्यु भएको थियो। लुप र 02001J00005 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा 13,54,09,3,117 रुपियाँ मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते मात्रै 28,20,14,000 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। जिल्ला प्रशासन कार्यालय झापाले राष्ट्रिय परिचय पत्र तथा राहदानी पासपोर्ट सेवा बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन गर्ने भएको छ। लामो समयदेखि अनलाइन आवेदन फारम भरेर बायोमेट्रिक तथा अन्य प्रक्रियाको लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा उपलब्ध गराउने उद्देश्यले सेवा समय बढाइएको प्रमुख जिल्लाधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराउनु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दै
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबावमा आत्मसमर्पण नगर्ने बताउनु भएको छ। संयुक्त राज्य अमेरिकाले इरानीलाई धम्की दिएर आत्मसमर्पण गर्न बाध्य पार्न नसकेकाले जीविकोपार्जनमा समस्या र सुविधाको अभावको अवस्था सृजना गरी आत्मसमर्पण गर्न बाध्य बनाउन खोजिरहेको उल्लेख गर्दै उहाँले इरानी जनताले आत्मसमर्पण नगर्ने विषयमा जोड दिनु भएको हो। इरानले लामो समयदेखि अमेरिकी नौसैनिक नाकाबन्दीको सामना गर्दै आइरहेकोमा हालसालै वासिङटनद्वारा घोषित आर्थिक दबावपूर्ण कार्यवाहीको एक अभूतपूर्व अवस्था भोगिरहेको छ। गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान लगायत इरानसँग आर्थिक कारोबार गर्ने कुनै पनि देश विरूद्ध अहिलेसम्मकै सबैभन्दा क्रूर आर्थिक कार्यवाहीको घोषणा गर्नुभएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ स्वदेश गान। यसै क्रमको पहिलो गीत राख्दैछौँ पुष्प नेपाली र साथीहरूको स्वरमा, लक्ष्मण लोहनीको रचना, नातिकाजीको सङ्गीतमा।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाडे भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै, उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

सो देशका सुनाउनेक्रममा भर्खरै राख्यौं कोइली देवी र मधु छेत्रीको स्वरमा भैरवनाथ रिमालको रचना कोइली देवीको संगीतमा अब राख्दैछौ महेश पालपाली र साथीहरूको स्वरमा रामविक्रम सिजापतिको रचना सिकेर शैलीको संगीतमा।

0: हेलो
1: हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी, छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: हेलो, भन्नुहोस् त।
0: हेलो हजुर।
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भनेर छ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। स्वदेश गान सुनाउने क्रमको अन्तिम गीत राख्यौं। सूर्य थुलुङ र साथीहरूको स्वरमा गणेश रसिकको रचना र संगीतमा अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

ये रेडियो नेपाल है, हफीज़ ख़ान से उर्दू में ख़बरें सुनिए। अक़्वामे मुत्तहिदा की 81वीं जनरल असेंबली में शिरकत के लिए वज़ीर आज़म बालेंद्र शाह की क़ियादत में आला सतही नेपाली वफद न्यूयॉर्क के लिए रवाना होगी। वज़ारत खारजा में मामूल के मुताबिक अहतमाम की जाने वाली अखबारी कॉन्फ्रेंस में नाज़िम खारजा अमृत बहादुर राय ने बताया कि न्यूयॉर्क वाक़ अक़्वामे मुत्तहिदा के हेड क्वार्टर में मुनक़िद होने वाली उस जनरल असेंबली की आम बहस के तहत 24 सितम्बर 2026 तारीख को नेपाल की जानिब से वज़ीर आज़म शाह खिताब करेंगे। नाज़िम खारजा राय ने बताया कि जनरल असेंबली में अब तक दुनिया के 81 ममालिक के मुल्की सरबराहान और 50 ममालिक की हुकूमत के सरबराहान शामिल होना तय पाया है। वज़ारत खारजा के मुताबिक इस बार की जनरल असेंबली में नेपाल सियासी तब्दीली, हालिया दिनों मुल्क को बर्दाश्त करनी पड़ी कुदरती आफत और मौसमियती इंसाफ के मौजू को तरजीहात के साथ उठाएगा। उस मौके पर रसवा के भुट्टी कोशी नदी में आए तबाहकुन सैलाब से नेपाल को नाकाबिल तलाफी नुकसान बर्दाश्त करने की मजबूरी के हवाले से मौसमियाती तब्दीली की पहली सफ में रहे नेपाल के हालात को दुनिया के सामने उजागर किया जाएगा। वज़ीर ख़ारजा शिशिर खनाल ने कहा है कि नेपाल चीन ताल्लुकात को रिवायती सरहदी बंदोबस्त के दायरे कार से ऊपर उठाते हुए मौसमियाती अमले शराकत, मौसमियाती हिफाजत, टेक्नोलॉजी, तजारत और मादी बुनियादी तरक्यात पर मबनी हिकमत अमली में शराकत दारी के तौर पर आगे बढ़ने की ज़रूरत है। फाउंडेशन फॉर पीस डेवलपमेंट एंड सोशलिज़म के ज़रिए आज काठमांडू में अहतमाम करदा कास्ट मंडप संवाद के तहत नेपाल चीन ताल्लुकात अमले शराकत का तफसीली पहलू मौजूआती प्रोग्राम में उन्होंने कहा कि भुट्टी कोशी नदी में हाल ही में आए सैलाब ने नेपाल और चीन के दरमियान के नाकों को ना सिर्फ सियासी सरहदी लकीरें जाहिर की हैं बल्कि यह मुश्तरक मौसमियती किस्मत को जोड़ने वाला इलाका होने की बात भी वाजह कर दी है। इसी बाद दसगते के भुट्टी कोशी सैलाब को हिमालयन सुनामी का नाम देते हुए वज़ीर ख़ारजा खरान ने आफात के बाद के इमदादी कामों में चीनी हुकूमत के जरिए फराहम करदा हंगामी तआवुन, तकनीकी इमदाद और आब मौसमियात से मुतालिक यकजहती के तहत इजहार तशक्कुर किया। उस मौके पर नेपाल के लिए चीनी सफीर चांग माओमिंग ने चीन और नेपाल के हिमालयाई हालात के निज़ाम मुश्तरक होने की बात बताते हुए मौसमियाती तब्दीली के चैलेंजेस का सामना करने के लिए दोनों ममालिक ने मुत्तहिद तौर पर खड़े होने पर जोर दिया है। राष्ट्रीय स्वतंत्र पार्टी ने राइट टू रिकॉल से मुतालिक दस्तावेज तैयार करने के लिए एक कमेटी तश्कील दी है। राष्ट्रीय स्वतंत्र पार्टी के तर्जुमान जगदीश खरेल ने बताया कि पार्टी ने आज राइट टू रिकॉल से मुतालिक दस्तावेज तैयार करने के लिए पार्टी के सेक्रेटरी जनरल विपिन कुमार आचार्य की क्यादत में 11 रुकनी कमेटी तश्कील दी है। तर्जुमान खरेल ने बताया कि राष्ट्रीय स्वतंत्र पार्टी के इसी भादो 5 गते की मरकजी कमेटी के अजलास के फैसले के मुताबिक ये कमेटी तश्कील दी गई है। कमेटी के अरकान में गणेश पराजुली, मनीष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठा, सुशांत वैदिक, गजला शमीन मिकरानी, करिश्मा कडरिया और प्रमोद न्यूपाने शामिल हैं। वज़ीर आज़म इमदादी फंड में माली तआवुन जमा होने का सिलसिला जारी है। वज़ीर आज़म और काबीना दफ्तर के मुताबिक आज सुबह 9 बजे तक फंड के खाते में 13,54,09,03,170 रुपया जमा हुआ है। ये रकम वज़ीर आज़म आफात इमदादी फंड के मुख्तलिफ 9 बैंक खातों में जमा है। हुकूमत इससे कबल ही उस फंड से सैलाब मुतासरीन के नाम पर कौमी इंसदाद खतरात आफात और इंतजामिया अथॉरिटी के जरिए 1 अरब रुपया जारी कर चुकी है। दरियासना रसोवा वाक़े भुट्टी कोशी नदी में आए सैलाब मुतासर शहरियों की राहत रसानी, इमदाद और बहाली नौ के लिए नेपाल टेली कम्युनिकेशन अथॉरिटी ने इदारे की जानिब से 15 करोड़ रुपया तआवुन किया है। आज वजारत मालियात में अहतमाम करदा एक प्रोग्राम में वज़ीर नशरियात और इत्तलाआती टेक्नोलॉजी डॉक्टर बिक्रम तमिल सिन्हा की मौजूदगी में अथॉरिटी के सदर अर्जुन घिमिरे ने 15 करोड़ रुपये का चेक वज़ीर मालियात डॉक्टर सोनी बागले के हवाले किया। उसी तरह भुट्टी कोशी सैलाब मुतासरीन के लिए बाकी के निजी स्कूलों और अस्पतालों ने 1,25,00,000 रुपये से ज़्यादा रकम तआवुन की है। पेप्सन बाके से इलाक हासिल स्कूलों ने 65,00,000 रुपया और निजी अस्पतालों ने 60,78,513 रुपया तआवुन किया है। रसवा के भुट्टी कोशी में इसी भादो दस्तगते आए सैलाब की वजह से 12 बैंकों की 17 शाखें मुतासर हुई हैं। कौमी मनसूबा बंदी कमीशन और कौमी इंसदाद खतरात आफात और इंतजामिया अथॉरिटी के जरिए तैयार करदा फौरी नुकसान और ज़रूरियात की तजजियाती रिपोर्ट के मुताबिक 72.4 करोड़ रुपये बराबर का नुकसान हुआ है, जिसमें सबसे ज़्यादा नुकसान ज़रिए तरक्याती बैंक को पहुँचा है।
راج براج واقع گجندرا نارائن سنگھ اسپتال میں بھرتی رہنے کے دوران ہی اسپتال کے سامنے فٹ پاتھ پر بچے کو جنم دینے کا واقعہ منظر عام ہونے کے بعد اس موضوع پر مرکزی صوبائی اور ضلعی سطح پر 3 تحقیقاتی کمیٹیاں تشکیل دی گئی ہیں۔ اسپتال انتظامیہ کے مطابق یہ تحقیقاتی کمیٹیاں اس وقت اس جگہ پر مامور طبی ملازمین، چوکی دار، صفائی ملازمین اور قائم مقام میڈیکل سپرنٹینڈنٹ ڈاکٹر جیتندر کڑیل سے تفتیش کر چکی ہے۔ قائم مقام میڈیکل سپرنٹینڈنٹ ڈاکٹر جہاں نے بتایا کہ ابتدائی مرحلے میں واقعے کے دن اسپتال کی زچگی وارڈ میں کار فرما 4 طبی ملازمین، 1 چوکی دار اور 1 صفائی ملازم پر مشتمل کل 6 افراد کو فوری طور پر برخاست کر دیا گیا ہے۔ پوکھرا مہانگر پالیکا کے پرتھوی چوک واقع مجوزہ بس پارک علاقے میں رہائش پذیر بغیر اراضی والی دلت، سکمباسی اور غیر منظم آبادی کے بندوبست کے عمل کو آگے بڑھایا جائے گا۔ مہانگر پالیکا کے ذریعے تیار کی گئی تحقیقات کی حتمی رپورٹ کے مطابق اب تک بس پارک میں بغیر اراضی والے 325 خاندان اور غیر منظم آبادکاروں کے 242 خاندان رہائش پذیر ہیں۔ مہانگر پالیکا کے میئر دھنراج آچاریہ نے بتایا کہ بس پارک علاقے میں رہے حقیقی بغیر اراضی والوں اور کمباسی خاندانوں کے بندوبست کو آگے بڑھایا جائے گا۔ ضلع انتظامیہ دفتر جھاپا قومی شناختی کارڈ اور پاسپورٹ کی خدمات صبح 7 بجے سے شام 6 بجے تک فراہم کرے گا۔ سی ڈی او شروان کمار پوکھریل نے بتایا کہ طویل وقت سے آن لائن درخواست فارم پر کر کے بایومیٹرک اور دیگر طریقۂ کار کے لیے اپنی باری کے انتظار میں رہے صارفین کی آسانی اور جلد خدمات کی فراہمی کے مقصد سے خدمات کی فراہمی کے اوقات میں اضافہ کیا گیا ہے۔ سینئر صحافی یوراج گوتم کا 66 سال کی عمر میں انتقال ہو گیا ہے۔ نیپال مسلح پولیس فورس اسپتال کے ڈاکٹر دیواکر سنگھ تھاپا نے بتایا کہ سانس لینے میں مشکل ہونے کے بعد آج صبح بلمبو واقع نیپال مسلح پولیس فورس اسپتال میں بے ہوشی کی حالت میں علاج کے لیے لائے گئے گوتم کی طبی جانچ سے معلوم ہوا کہ گوتم کے دل کی دھڑکن رک جانے سے ان کی موت ہوئی ہے۔ گوتم گورکھا پتر روز نامچہ کے سابق چیف ایڈیٹر رہ چکے ہیں۔ متوفیٰ گوتم کے آخری رسومات کل اتوار کو ادا کیے جائیں گے۔ سلیان کے تریوینی گاؤں پالیکا وارڈ نمبر 5 سمکا میں بلیرو جیپ حادثے کا شکار ہونے سے 3 افراد کی موت ہو گئی ہے تو 3 افراد زخمی ہوئے ہیں۔ ضلع پولیس دفتر سلیان کے مطابق تریوینی گاؤں پالیکا وارڈ نمبر 5 سمکا سے دانگ کے تلسی پور کی جانب جاتی ہوئی بلیرو جیپ بے قابو ہو کر سڑک سے تقریباً 90 میٹر نیچے گر جانے سے یہ حادثہ پیش آیا تھا۔ حادثے میں پڑ کر تریوینی گاؤں پالیکا وارڈ نمبر 6 پوکھری کا 8 سالہ ریشم بوڑا تھوکی، تریوینی گاؤں پالیکا وارڈ نمبر 5 سمکا کے 50 سالہ ڈلی بہادر ولی اور وارڈ نمبر 5 سلے کی 18 سالہ بپنا بوڑا تھوکی کی موت ہوئی ہے۔ ضلع پولیس دفتر سلیان کے اطلاعاتی افسر انسپکٹر دیوراج بھٹرائے کے مطابق حادثے میں پڑ کر شدید زخمی ہوئے ان تینوں کی سلیان ضلع اسپتال میں علاج کے دوران موت ہو گئی۔ اسی طرح سلیان کے تریوینی گاؤں پالیکا وارڈ نمبر 3 ٹاٹکے میں موٹر سائیکل حادثے میں پڑ کر ایک خاتون کی موت ہو گئی ہے۔ پولیس کے مطابق تریوینی گاؤں پالیکا وارڈ نمبر 3 واقع اندرون کچی سڑک میں آج موٹر سائیکل کے پیچھے سوار دانگ کے شانتی نگر گاؤں پالیکا وارڈ نمبر 1 پیدی کھولا کی 35 سالہ جیتا کیسی کا دوپٹہ موٹر سائیکل کے پچھلے پہیے میں لپٹ جانے کے بعد وہ موٹر سائیکل سے گر گئی تھیں۔ اس دوران سڑک پر گھسٹ جانے کی وجہ سے ان کی جائے وقوع پر ہی موت ہونے کی جانکاری ضلع پولیس دفتر سلیان کے انسپکٹر دیوراج بھٹرائی نے دی ہے۔ اے سی سی پریمیئر کپ ون ڈے کرکٹ ٹورنامنٹ کا خطاب نیپالی ٹیم نے جیت لیا ہے۔ آج ملیشیا میں انجام یافتہ فائنل کھیل میں متحدہ عرب امارات کو 44 رن سے شکست دے کر نیپال نے دوسری بار پریمیئر کپ کا خطاب جیتا ہے۔ اس جیت کے ساتھ ہی نیپالی ٹیم سن 2027 میں بنگلہ دیش میں منعقد ہونے والے ون ڈے کرکٹ کے ایشیا کپ مقابلوں کے لیے کوالیفائی کر گئی ہے۔ ملیشیا کے کوالالمپور واقع بایو ماس اوول میدان میں ٹاس جیت کر پہلے بلے بازی کرتے ہوئے نیپالی ٹیم مقررہ 50 اووروں میں 9 وکٹوں کے نقصان پر 313 رن بنانے میں کامیاب ہوئی تھی۔ نیپال کے اوپنر بلے باز اور وکٹ کیپر آصف شیخ نے 106 گیندوں میں 8 چوکوں اور 4 چھکوں کی مدد سے 102 رن کی باری کھیلی۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, भक्तराज आचार्यको स्वरमा, पम बहादुर थापा जितालीको रचना, गायक स्वयंकै संगीतमा।

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। छ दसको समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको छ बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोसी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आज भक्तपुरमा आयोजित कार्यक्रममा उहाँले हाल 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको जानकारी दिनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो। बाढी पहिरोका कारण 7,000 भन्दा बढी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। यही भदौ 10 रसुवामा बाढी गए लगत्तै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाइ छ। उहाँका अनुसार विपदका कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ, चितवन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। नेपाल प्रहरीको टिम्बुरे टुक त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डिएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ। कमान्ड टोलीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिनुभएका प्रहरी वरिष्ठ उपरीक्षक एसपी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार अभियान अन्तर्गत यही भदौ 19 हालसम्म 65 शव व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 शवको डिएनए परीक्षण गरिएको छ। गोर्खास फाइनान्स लिमिटेडले रसुवाको भोटेकोसी बाढी प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,18,426 रुपियाँ जम्मा गरेको छ। फाइनान्समा कार्यरत कर्मचारीहरूले सो उद्धार कोषमा आफ्नो 2 तलब बराबरको रकम प्रदान गरेका हुन्। तनहुँको ब्यास नगरपालिका 2 अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने डुबान तथा कटानबाट जोगाउन तटबन्ध निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। बुल्दी खोलाको आसपासका बागबजार, उत्तरशिला र पुलचोक टोल लगायतका क्षेत्र वर्षायाममा डुबान तथा कटानको जोखिममा पर्दै आएका छन्। खोलामा बाढीको बहाव बढ्दा बस्ती तथा आसपासका संरचनामा समेत असर पुग्ने भएकाले जोखिमयुक्त स्थानको व्यवस्थापनका लागि तटबन्ध निर्माण थालिएको हो। यही भदौ 23 रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लुमानथाङ गाउँपालिकाका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लुमानथाङ केन्द्रबिन्दु बनाएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लुमानथाङका 80% घर चर्किएका छन्। लुमानथाङको दिव्यदीप स्कुलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो। लुमानथाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य 4 स्थानीयका अधिकांश घर बस्नै नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएका गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिका अध्यक्ष टसी नर्वु गुरुङले भदौ 23 रातिको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित 80% घरमा क्षति पुगेको छ। उहाँका अनुसार भूकम्पले अधिकांश घरहरू चर्किएका छन् भने करिब 60 घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएका छन्। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना आगामी 5 निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्टा सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो। बजेट र जनशक्तिको अभाव नभए अबको 5 पूर्वाधार निर्माणको सबै काम सकिने उहाँले जानकारी दिनुभयो।
र स्रोत नखुलेको भारतीय मुद्रा सहित पर्साको वीरगंजमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक चक्रबहादुर मल्लका अनुसार भारो 4,50,000 सहित भारतको मोतिहारी पलानवा थाना 10 55 वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका 500 दरका 891 थान, 200 दरका नोट र 100 दरका 43 थान नोट बरामद गरिएको उहाँले जानकारी दिनुभयो। उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

625 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन 640 कृषि कार्यक्रम 7 समाचार 725 को समय रहनेछ आधुनिक गीतको 8 अङ्ग्रेजीमा समाचार 8:10 को समयमा नेपाल एन्ड बियोन्ड कार्यक्रम सुन्न सक्नुहुनेछ 8:30 विपदका कुराको पुनः प्रसारण 9 समाचार 9:20 को समय रहनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारणको 9:45 सदाबहार गीत सुन्न सक्नुहुनेछ 10 समयमा हिन्दी भाषामा समाचार 10:10 को समय रहनेछ कार्यक्रम घर देश परदेशको 10:40 पुराना आधुनिक गीत 11 समाचार समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: केन्द्रहरू
1: कोशी प्रदेशमा
0: भेडेटार धनकुटा
1: आइतबारे इलाम
0: पत्ताले डाँडा सोलुखुम्बु
1: र सिलौटी डाँडा पाँच थर
0: मध्य प्रदेशमा
1: जितपुर बारा
0: र गौरी डाँडा महोत्तरी
1: बागमती प्रदेशमा
0: खुमलटार ललितपुर
1: सिमभन्ज्याङ मकवानपुर
0: र चरीकोट दोलखा
1: गण्डकी प्रदेशमा
0: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
1: दुर्लुङकोट पर्वत
0: पोखरा कास्की
1: जोमसोम मुस्ताङ
0: र बन्दीपुर तनहु
1: लुम्बिनी प्रदेशमा
0: सातदो बाटो रोल्पा
1: बगनास काली पाल्पा
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी
1: छापरी दार्चुला
0: हेमन्तबाडा बजाङ
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवै जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँट

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
1: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्य नबाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
1: मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
2: गत साताभर मनसुनी वायुको प्रभावले देशभर वर्षा मापन भएको छ। सुदूरपश्चिम बागमती र कोशी प्रदेशका केही केन्द्रहरूमा 100 मिलिमिटर भन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। देशभरका वर्षा मापन भएका केही केन्द्रहरूमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। विशेष गरी सुदूरपश्चिम प्रदेशका अधिकांश केन्द्रहरूमा, बागमती प्रदेशका पहाड़का केन्द्रहरूमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। गत साता देशका केही केन्द्रहरूमा सरदर भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन भएका छन् भने अधिकांश केन्द्रहरूमा सरदर भन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएका छन्। आगामी साता देशभरि नै मनसुनी वायुको प्रभाव रहनेछ। साताभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहनेछ। आगामी साता वर्षा औसत नै रहने सम्भावना छ। अधिकतम र न्यूनतम तापक्रम दुवैमा उल्लेखनीय परिवर्तन नहुने तर औसत भन्दा केही बढी नै रहने सम्भावना छ।
1: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
2: धान खेतमा गवारो किराको क्षतिबाट गुबो मर्ने समस्या हुने भएकोले नियमित अवलोकन गर्नुहोस्। नोक्सानी ज्यादा भएमा व्यवस्थापनको लागि सिंचित क्षेत्रमा थायोडिकार्प 2 ग्राम प्रति लिटर पानीको दरले तथा अन्य क्षेत्रमा फिप्रोनिल अथवा कारटाप हाइड्रोक्लोराइड 15-20 केजी प्रति हेक्टरको दरले स्टिकर मिसाई मौसमको अवस्था हेरी छर्किनुहोस्। धान बालीमा पाते, फेद, डढुवा, सिथ, ब्लाइट रोगको व्यवस्थापनको लागि सिफारिस मात्रामा नाइट्रोजन मलको साथै फस्फोरस र पोटास मल पनि प्रयोग गर्नुहोस्। रोगको प्रकोप बढेमा भ्यालिडामाइसिन 2 ml प्रति लिटर पानीमा घोलेर सम्पूर्ण बोट भिज्ने गरी 10 दिनको फरकमा 2-3 पटकसम्म छर्किनुहोस्। धान बालीमा मरुवा रोग, ब्लास्ट डिजिज देखा पर्ने बित्तिकै व्यवस्थापनका लागि ट्राइसाइक्लाजोल 75% WP 2 ग्राम प्रति लिटर पानीको दरले प्रत्येक 12-14 दिनको फरकमा 2-3 पटकसम्म सम्पूर्ण बोटहरू भिज्ने गरी छर्केर उपचार गर्नुहोस्। अगौटी धान बालीमा बाला पसाएपछि दुध पस्ने भरिने अवधिमा पतेरो किराले धेरै नोक्सानी गर्ने भएकोले नियमित अनुगमन गर्नुहोस्। एउटा धानको गाँच हिलमा 1 वटासम्म वयस्क पतेरो किरा देखिएमा रातको समयमा बत्तीको पासो प्रयोग गरी वयस्क किरालाई आकर्षित गरी नष्ट गर्नुहोस्। नोक्सानी ज्यादा भएमा मौसमको अवस्था हेरी मालाथियान 2 ml वा साइपरमेथ्रिन 1.5 ml प्रति लिटर पानीमा मिसाई धानको बाला राम्ररी भिज्ने गरी छर्किनुहोस्। तराई तथा भित्री मधेसको लागि हिउँदे मकैका सिफारिस जातहरू मनकामना 1, अरुण 3, अरुण 4, अरुण 6, रामपुर हाइब्रिड 2, रामपुर हाइब्रिड 4, रामपुर हाइब्रिड 6, रामपुर हाइब्रिड 8, रामपुर हाइब्रिड 10, खुमल हाइब्रिड मकै, पोसिलो मकै 2 मध्ये उपलब्ध जातको बिउ व्यवस्था गर्नुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
2: स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गुणस्तर बिग्रने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्ण रूपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्ने गर्नुहोस्। स्याउ भण्डारणमा हुने क्षति कम गर्न साथै ढुवानी लागत घटाउन स्याउ टिपे पश्चात डोको भित्री भागको वरिपरि घाँस वा पछ्यौरा राखेर स्याउ प्याकेजिङ गरी ढुवानी गर्नुहोस्। भेट्नु काटेका स्याउका फलहरूलाई स्टाइरोफोम जालीभित्र राखी भेन्टिलेसन भएका 10 केजी फल अट्ने कार्टुनहरूमा हरेक तहमा डेक प्लेट राखी प्याकेजिङ गरी ढुवानी गर्नुहोस्। स्याउको बोक्रा खुइलिने रोगको व्यवस्थापनको लागि पुरै बोट भिज्ने गरी बोडो मिश्रण 1% छर्किनुहोस्। रोगी हाँगा काटसाट गर्दा बनेका घाउ र बोटको काण्डमा बोडो पेस्ट 100 ग्राम निलो तुथो तथा 100 ग्राम चुना प्रति लिटर पानीमा बनाई लगाउनुहोस्। जुनार सुन्तलाको फल चुस्ने चुसा किराको प्रकोप देखा परेको हुँदा बगैँचा वरिपरिका झारहरू नष्ट गर्ने, फलहरू सङ्कलन गरी नष्ट गर्ने, सामूहिक रूपमा बगैँचामा धुवाँको व्यवस्था गरी पुतली धपाउने, बत्तीको प्रयोग गरी रातिमा आकर्षित गरी नष्ट गर्नुहोस्। सुन्तला जात फल फूल बालीहरूमा पात खन्ने किराको नोक्सान कम गर्न 4 भाग पानीमा गाईको गहुँत वा निमको पातको झोल 1 भाग मिसाई 5 दिनको फरकमा 3 पटक छर्किनुहोस्। साथै रोगर इमामेक्टिन बेन्जोइट 5% यस जी 0.4 ग्राम प्रति लिटर पानीमा घोलेर 7 दिनको फरकमा 3 पटक छर्किनुहोस्। सुन्तला जात फलफुल बगैँचामा फल कुहाउने औँसाको कारण झरेका फलहरूबाट औँसाहरू निस्केर माटोमा जानुभन्दा पहिले नै सङ्कलन गरी नष्ट गर्नुहोस्। यसो गर्दा किरा व्यवस्थापन भई क्षति न्यूनीकरण हुन्छ। ड्रागन फ्रुटमा डाँठ कुहिने रोगको जोखिम बढी हुने भएकाले व्यवस्थापनको लागि रोगग्रस्त डाँठको रोगी भाग राम्रोसँग हटाएर सफा गर्नुहोस्। काटिएको घाउमा तामाजन्य विषादी एकनासले लेपन गर्नुहोस्। पहिलो काटछाटपछि तुरुन्तै उक्त विषादीको लेपन गर्नुहोस् र त्यसपछि 30 दिनको फरकमा 4 पटकसम्म प्रयोग गर्नुहोस्। आँपको पातमा जालो बनाउने किराको लागि ल्याम्डा सायलोथ्रिन 5% इसी 1 ml अथवा स्पाइनोसेड 45% यसी 0.3 ml प्रति लिटर पानीमा मिसाएर 15 दिनको फरकमा 3-5 पटक आवश्यकता अनुसार प्रयोग गर्नुहोस्। कफी नर्सरीमा 0.5% बोडो मिश्रण बनाई पातको भित्र बाहिर एक नासले पर्ने गरी छर्किनुहोस्। कफीका बिरुवा लगाइएका बगैँचाहरूमा नियमित अवलोकन गरी 5 फिटको उचाइमा आएका बिरुवाहरूको टुप्पो काट्ने र जमिनको सतहबाट 1 फिट माथिसम्म हाँगाहरू हटाई मौसमको अवस्था हेरी बोडो पेस्टको लेप लगाउनुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
2: मध्य पहाडी जिल्लाहरूमा बन्दाको नर्सरी राख्नुहोस्। काउली वर्गमा लाग्ने गाँठे रोग व्यवस्थापनको लागि केही उपायहरू छन्, अपनाउनुहोस्। निरोगी बेर्ना रोप्नुहोस्। अम्लीयपना बढी भएको माटोमा यो रोग लाग्ने हुँदा बिरुवा लगाउनुभन्दा अगाडि 1 महिना अगाडि माटो जाँची कृषि चुन प्रयोग गर्नुहोस्। अग्लो ड्याङ पारेर बाली लगाउनुहोस्। रोग लागेको खेत भएर बगेको पानी सिँचाइ नगर्नुहोस्। सम्भव भएसम्म 7 हप्ताभित्र कम उमेरको बेर्ना रोप्नुहोस्। सम्भव भएसम्म 7 हप्ताभन्दा कम उमेरको बेर्ना रोप्नुहोस्। रोगको प्रकोप व्यवस्थापनको लागि फ्लुजी नामको घोल बनाई बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्। खुर्सानी बालीमा ढुसीको कारण बोट ओइलाउने रोग फाइटोप थोरा लागेमा पानी निकासको उचित प्रबन्ध गर्नुहोस्। रोगी बोटहरू हटाउनुहोस्। प्रकोप भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7-10 दिनको फरकमा 2-3 पटक जरा वा वरिपरिको माटो भिज्ने गरी छर्किनुहोस्। अकबरे डल्ले खुर्सानीको फल कुहाउने औँसा किराको नोक्सानी व्यवस्थापन गर्न किराको अनुगमन गरी किरा लागेर झरेका फलहरूलाई औँसा किरा निस्केर माटोमा जानुभन्दा अगाडि नै सङ्कलन गरेर नष्ट गर्नुहोस्। अब पशुपालन। भदौदेखि मङ्सिरसम्म भैँसीहरू ऋतुकालमा आउने हुँदा ऋतु चक्रमा आएको लक्षणहरू याद गर्नुहोस्। भैँसीहरूले गाईको जस्तो लक्षण नदेखाई प्राय सुसुप्त ऋतुकालको लक्षण देखाउने हुँदा ऋतुकाल नगुमाउन राम्ररी अवलोकन गर्नुहोस्। भोटेकोशी बाढीका कारण पशु पंक्षीको दाना आपूर्तिमा असहज भएका स्थानहरूमा यथेष्ट मात्रामा पिना र गेडागुडी भटमास चना केराउ मुसुरो आदि मिसाई घरेलु विधिबाट पशु आहार तयार गर्नुहोस्। यसरी दाना बनाउन सम्भव नभएको अवस्थामा उपलब्ध डाले घाँसहरू प्रशस्त मात्रामा खुवाउनुहोस्। निरन्तर वर्षा भइरहेको समयमा पशु चौपायालाई चिसो र कलिलो घाँस धेरै खुवाउँदा पेट फुल्ने समस्या भई मृत्यु समेत हुन सक्छ। तसर्थ घाँस काटेपछि कम्तीमा 2-3 घण्टा घाम वा छायामा ओइलाएर पराल वा सुक्खा घाँससँग मिसाएर मात्र खुवाउनुहोस्। साथै पेट फुलेको लक्षण देखिएमा तुरुन्तै 100-200 ml तोरीको तेल वा प्राविधिकको सल्लाह बमोजिमको औषधि खुवाउनुहोस्। बर्सातको समयमा गाई भैँसी र भेडा बाख्रामा चरचरे रोग देखा पर्न सक्ने र सो रोगले ज्वरो समेत आउने हुँदा यसको उपचारको लागि पेनिसिलिन औषधिको सुई प्राविधिकको सहयोगमा शारीरिक तौल अनुसार मासुमा 5-7 दिनसम्म लगातार लगाउनुहोस्। बर्सातको समयमा पशु चौपायाको खुट्टाको कापमा घाउ हुने, पाक्ने, औंसा पर्ने, खुर कुहिने आदि समस्या देखिन सक्ने हुँदा पशु चौपायाको हिडुल चाल आदि राम्रो निरीक्षण गरी समयमै भेटेरिनरी प्राविधिकसँग सम्पर्क गर्नुहोस्। साथै पशु चौपायालाई हिलो र ओसिलोबाट बचाउन गोठ वरिपरि पानी जम्न नदिनुहोस्। पानी जमेको अवस्था, सिमसार क्षेत्रमा शङ्खेकिराको प्रकोप बढी हुने र उक्त स्थानका घाँसपात पशु चौपायाले खाँदा नामले रोग लाग्न सक्ने हुँदा ती स्थानहरूमा चराउन नलैजाने र घाँसलाई घाममा ओइलाएर मात्र खुवाउनुहोस्। पशु चौपायाले धेरै पातलो छेरेमा गोबर परीक्षण गराई प्राविधिकको सल्लाहमा जुका विरुद्धको औषधि खुवाउनुहोस्। हाल बाख्रामा कुमरी ढकेरी रोग देखिन सक्ने भएकोले यसको रोगको व्यवस्थापनका लागि भदौदेखि कार्तिकसम्म मासिक एक चक्की डाइथाइल कार्बामाजिन 100 mg खुवाउनुहोस्। ढकेरी रोग ग्रसित बाख्राको हकमा दैनिक एक चक्की DEC 7 दिनसम्म खुवाउनुहोस् र साथमा भिटामिन बी कम्प्लेक्सको सुई 2-3 दिनसम्म लगाउनुहोस्। त्यस्तै अहिले सुँगुर बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्दै गरेको हुँदा फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। जैविक सुरक्षामा रोगी बङ्गुरलाई अलग राख्ने, बङ्गुरको ओसार पसार तथा आवत जावतमा नियन्त्रण गर्ने र गोठ सरसफाइमा ध्यान दिनुपर्छ। यो रोग लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्। कुखुरा र टर्कीहरूमा बाह्य परजीवीको समस्या देखिएमा यसको उपचार तथा नियन्त्रणका लागि बुटोक्स 3 ml प्रति लिटर पानीका दरले मिसाई खोरको भित्र बाहिर सबै स्थानमा राम्रोसँग भिज्ने गरी स्प्रे गर्नुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन। रेनबो ट्राउट माछाको प्रजनन गर्ने किसानहरूले परिपक्व माउ माछा छनौट गरी अलग अलग पोखरीमा राख्नुहोस्। भाले पोथी साथै भिटामिन 1 ग्राम, मिनरल मिक्सचर 1 ग्राम प्रति केजी दानाको दरले र फोलिक एसिड 2 mg शारीरिक तौलको दरले दानामा मिसाई दैनिक प्रजननको समयसम्म लगातार खुवाउनुहोस्। बाढी तथा भलका कारण आइमेरिया रोगका बीजाणुहरू ट्राउट माछा पालन गरेको रेसवे पोखरीहरूमा मिसिएर पहेँलो छेर्ने रोग देखा परेमा टोल्ट्रा जुरिल 15 mg प्रति केजी माछाको शारीरिक तौलका दरले दानामा मिसाई खुवाउनुहोस्। यो औषधि जम्मा 7 दिन, पहिलो, दोस्रो, तेस्रो, छैठौं, 7, 9 र 10 दिनमा दानामा मिसाई खुवाउनुहोस्। साथै रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न भिटामिन सी 0.5 ग्राम प्रति केजी दानाको दरले 15 दिनसम्म लगातार खुवाउनुहोस्। र अन्तिममा घाँसे बाली सम्बन्धी सल्लाह। यस समयमा माटोमा पर्याप्त चिस्यान हुने भएकोले विशेष गरी बहुवर्षीय हिउँदे घाँसको नर्सरी राख्न वा बिरुवा स्लिप्स रोप्नुहोस्। जई, बर्सिम, ज्वाइन्ट, भेज आदि हिउँदे घाँसहरू लगाउन जग्गा तयारी गर्नुहोस्। नेपियर, टियोसिन्टी, प्यारा घाँस तथा अन्य बहुवर्षीय घाँसहरू 45-60 cm उचाइ पुगेपछि काट्नुहोस्। काटेको हरियो घाँस ओतमा राख्नुहोस्।
1: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, रेडियो कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: र म ग्रीष्मा गुरागाई।
0: समाचारको सुरुमा कान्तिपुर दैनिकमा प्रकाशित बाढीले बगायो 1806 हेक्टर कृषि योग्य जमिन शीर्षकको समाचार। भोटेकोशी बाढीले नुवाकोट सहित प्रभावित क्षेत्रमा 1806 हेक्टर कृषि योग्य जमिन र बालीमा क्षति पुर्याउँदा 7686 टन खाद्यान्न उत्पादन घट्ने प्रारम्भिक आकलन गरिएको छ। जलवायु मैत्री रैथाने बाली प्रवर्धन गरिरहेका किसानको खेती उपकरण र उत्पादनशील पुँजी बगाउँदा खाद्यान्न आपूर्ति कमजोर हुने तथा आयात मूल्य वृद्धि र परनिर्भरता बढ्ने जोखिम देखिएको छ। नुवाकोटको विदुर नगरपालिकाका किसान 2 वर्ष यता जलवायु अनुकूल खेती गर्दै थिए। खेतमा धानसँगै कोदो, भटमास लगायतका रैथाने बाली लगाउँदै आएका थिए। खाद्य तथा कृषि संगठन FAO र राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जिन बैङ्कको सहकार्यमा उक्त क्षेत्रका 30 किसानलाई रैथाने बाली प्रवर्धनको तालिम समेत दिइएको थियो। त्यसका लागि उक्त क्षेत्रका किसानले नयाँ जातका धानका बिउ पाएका थिए। स्थानीय स्तरमा उत्पादन हुने कोदोलाई बेकरी प्रोडक्ट बनाउन मेसिन र ओभन भर्खरै मात्र बाँडिएको थियो, तर केही किसानले अब कहिल्यै मेसिन चलाउन नपाउने भएका छन्। परियोजनामा संलग्न 6 किसान भोटेकोशी बाढीपछि सम्पर्कविहीन बनेको नेपाल कृषि अनुसन्धान परिषदकी अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुधा सापकोटाले बताउनुभयो। अन्य किसानको पनि खेतबारी बाढीले बगाएको छ। रैथाने बालीलाई जलवायु परिवर्तनसँग जुझ्न सक्ने कृषि खेतीको प्रवर्धन गर्ने प्रयास भइरहेका बेला आएको बाढीले त्यही प्रयासलाई ठूलो धक्का दिएको सापकोटाले बताउनुभयो। म भर्खरै मात्र अनुगमनमा पुगेकी थिएँ। धेरै किसानको खेतबारी र बालीमा क्षति पुगेको छ। कतिपय किसानको खेतीयोग्य जमिन छैन। सापकोटाले भन्नुभयो, उत्पादन सुरु गरेर आमदानी बढाउने योजनामा रहेका किसान बाढीपछि आत्तिएका छन्। तर कतिपय किसानको खेतीयोग्य जमिन छैन। सापकोटाले भन्नुभयो, उत्पादन सुरु गरेर आमदानी बढाउने योजनामा रहेका किसान बाढीपछि आत्तिएका छन्। कसरी अगाडि बढ्ने अन्यलमा छन्। किसानलाई जलवायु मैत्री धान खेतीमा प्रोत्साहन गर्न राम धान, सावित्री लगायतको धान उत्पादन बढाउन सुझाइएको थियो, तर बाढीले स्थानीय उत्पादनको आधार कमजोर बनाएको सापकोटाको भनाइ छ। बाढीले उत्पादन गरेर आमदानी गर्ने किसानको सपना र कृषिजन्य खपतमा ठूलो असर पुगेको छ। सापकोटाले भन्नुभयो, यसले आपूर्ति प्रणालीलाई कमजोर बनाउने देखिन्छ। भोटेकोशीमा आएको बाढीले मानवीय कृषिदेखि खाद्य उत्पादनमा समेत धेरै क्षति पुर्याएको छ। कृषि योग्य भूमिमा क्षति पुगेसँगै खाद्य उत्पादनमा ह्रास आउने जोखिम बढेको छ। बाढीले ठूलो क्षेत्रफलको कृषि योग्य जमिन, खेतबारी र बालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको खाद्यान्न उत्पादन घट्ने सरकारवाला बताउँछन्।
1: त्यसै गरी धनकुटामा रैथाने बिउ संरक्षणका लागि जिन ब्याङ्क स्थापना शीर्षकको समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। परम्परागत रैथाने र स्थानीय बिउ मासिने जोखिम बढेपछि धनकुटा जिन ब्याङ्क स्थापनाको तयारी गरिएको छ। धनकुटा नगरपालिका परिसरमा हुसाडेक नेपालले धनकुटा नगरपालिका र UNDP सहकार्यमा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जिन ब्याङ्क स्थापना गर्न लागेको हो। स्थानीय रूपमा खेती हुँदै आएका तर पछिल्लो समय खेतीको चलनबाट हराउन लागेका धान, मकै, गहुँ, कोदो, दलहन, तेलहन तथा विभिन्न तरकारी बालीका रैथाने बिउ गत चैतदेखि संकलन भइरहेको संस्थाले जनाएको छ। जिन ब्याङ्कका लागि हालसम्म बेलगुटी, बासमती, तौली लगायतका रैथाने धानका जातसँगै फर्सी, सिमी, बोडी, घोरेमास, गहत, फिलुङ्गे, सौंफ, तोरी, चम्सुर, गहुँ, मकै, आलस, रातो तथा कालो दाल, भटमास, घिरौला, काँक्रा, सेतो रातो तिल, बकुल्ला, रातो सेतो मकै, माझी बोडी र विभिन्न रैथाने कोदो लगायत 25 भन्दा बढी प्रजातिका करिब 70 जातका बिउ संकलन भइसकेको हुसाडेक नेपाल धनकुटाका अध्यक्ष खेमराज थापाले जानकारी दिनुभयो। अहिले पनि बिउ संकलनकै चरणमा रहेको उहाँको भनाइ छ। गाउँ गाउँ गएर तथा हाट बजारसम्म पुगेर बिउ संकलन भइरहेको उहाँले बताउनुभयो। धेरै प्रजाति त अहिले नै लोपोन्मुख अवस्थामा रहेका छन्। त्यसैले यसलाई जोगाउनु पर्छ भनेर संकलन अभियान सुरु गरिएको हो, उहाँले भन्नुभयो। रैथाने बालीका बिउ किसानले प्रयोग गर्न छाडिसकेकाले खोज्दा पनि पाउन निकै मुस्किल हुने गरेको छ। पुराना रैथाने जातका बिउ बिजनमा रोग किराको दबाव, मौसमी र वातावरणीय प्रतिकूलता सहन सक्ने क्षमता हुने गरेको जानकारहरू बताउँछन्।
0: नागरिक दैनिकले राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्य भन्दा बढी शीर्षकमा समाचार छापेको छ। बन्दीपुर स्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष 2082-83 लक्ष्य भन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ। केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका 333 बाख्रा उत्पादन गर्ने लक्ष्य राखेकोमा 411 बाख्रा उत्पादन गरेको केन्द्र प्रमुख राजु कणेलले जानकारी दिनुभयो। खरी प्रजातिका 40 बाख्रा उत्पादन गर्ने लक्ष्य रहेकोमा 48, 6 सिन्नालको लक्ष्य निर्धारण रहेकामा 8, 6 बारबारीको लक्ष्य राखेकोमा 10, 3 जमुनापारी क्रसको लक्ष्य राखेकोमा 3, 70 शुद्ध बोअरको लक्ष्य राखेकोमा 87, 160 बोअर क्रसको लक्ष्य राखेकोमा 184, 15 शुद्ध साननको लक्ष्य राखेकोमा 16 र 33 सानन क्रसको लक्ष्य राखेकोमा 55 बाख्रा उत्पादन भएका छन्। यसै गरी 2000 लिटर दुध उत्पादन गर्ने लक्ष्य रहेकोमा 4231.5 लिटर, 200 किलोग्राम चीज उत्पादन गर्ने लक्ष्य राखेकोमा 463.3 किलोग्राम तथा 50 चुलेत्रो उत्पादन गर्ने लक्ष्य राखेकोमा 60 उत्पादन भएको छ। 70 मेट्रिक टन बाख्राको मल उत्पादन गर्ने लक्ष्य राखेकोमा 96.21 मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ। केन्द्रले सो अवधिमा रु 79,18,485 आमदानी गरेको छ। स्रोत बिउ तथा वस्तु बिक्रीबाट 53,36,425, उत्पादनका सह उत्पादनबाट 33,95,540 तथा अतिथि गृह तालिमहल र चमेना गृहबाट 1,52,425 आमदानी भएको छ। यसै गरी केन्द्रले किसानलाई बाख्रा तथा बाख्रासँग सम्बन्धित अनुसन्धान र प्रविधि विकासका साथै उन्नत जातका प्रजननयोग्य बोका, पाठी तथा घाँसका बेर्ना समेत वितरण गर्दै आएको छ। पशु स्वास्थ्य, पशु प्रजनन, पशु आहारा, चरण तथा घाँसे बाली, कृषि वन, पशु उत्पादन तथा व्यवस्थापन सम्बन्धी अनुसन्धान तथा कार्यक्रम पनि केन्द्रमा सञ्चालन हुँदै आएको छ।
1: कान्तिपुर दैनिकले गुणस्तरहीन खाद्य पदार्थ भेटिएपछि आकाश फुड्सलाई 3,00,000 जरिवाना गरिएको सम्बन्धी समाचार छापेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बालुवाटार स्थित आकाश फुड्सलाई 3,00,000 जरिवाना गराएको छ। नियमित अनुगमनका क्रममा गम्भीर लापरवाही भेटिएपछि विभागले उक्त कार्यवाही गरेको जनाएको हो। अनुगमनका क्रममा आकाश फुड्समा म्याद नागेको तथा म्याद खुलाउने लेभल स्पष्ट नभएको 8 प्याकेट लड्डु फेला परेको थियो। त्यस्तै पानीपुरीमा प्रयोग गरिने आलुको मसलामा असामान्य गन्ध पाइएको थियो भने तेल पनि पटक पटक प्रयोग गरिएको भेटिएको थियो। विभागको टोलीले कैफियत भेटिएका गनाएका आलु र म्याद सकिएको लड्डु तत्कालै नष्ट गराएको छ। साथै व्यवसायलाई उपभोक्ता स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी खाद्य स्वच्छता र गुणस्तर कायम राख्न कडा निर्देशन दिएको छ।
0: रेडियो कृषि पत्रिकाको अन्त्यमा भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाका पशु वस्तु र चौपायामा भएको क्षतिबारे पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग गरिएको संक्षिप्त कुराकानी।
2: रसुवाको भोटेकोसीमा आएको जुन बाढी छ, त्यो बाढीका कारणले रसुवा, धादिङ र नुवाकोट अझ चितवन समेत लगायतका जिल्लामा पशु चौपायामा परेको समग्र क्षतिलाई यहाँ
3: प्रलय नै भन्नुपर्छ। एक किसिमले भोटेकोसीमा निकै ठुलो बाढी आयो, त्रिशुलीको नदी जलाधार सतह बढ्यो र ठुलो संख्यामा मानवीय क्षति पनि भयो र स्वाभाविक रूपमा मानवीय क्षति सँगसँगै पशु चौपायहरू र थुप्रै चाहिँ पशु सेवा सम्बन्धी संरचना लगायत भौतिक क्षति पनि ठुलो भएको अवस्थाहरू छ। सरस्वती हेर्दाखेरि रसुवाबाट सुरु भयो, त्यो बेग त त्यतिकै थामिँदैन थियो र नुवाकोट पशुपालनको हिसाबले सधैँ पोटेन्सियल जिल्ला पनि हो। नुवाकोटमा पनि पशु चौपायमा ठुलो क्षति भयो। धादिङ र गोर्खाका पनि नदीका तटीय क्षेत्रमा भएका फार्महरू अथवा केही व्यवसायिक फार्म लगायत किसानहरूको अनि आफू पनि विस्थापित हुनुभयो, आफ्नो पशु पक्षी पनि नष्ट भयो र यो प्रभाव चाहिँ त्यसपछि गोर्खा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी सहित त्यहाँ चाहिँ पशु वस्तुको क्षति भएन, तर यहाँबाट गएका पशु पक्षीहरू चाहिँ पशुहरू बेसी होइन, यसमा चाहिँ गाई भैँसीहरू, भेडा बाख्राहरू, बङ्गुरहरू, कुखुराहरू खासै भेटिने कुराहरू भएन। ठुलो सङ्ख्या नदीको छेउछाउमा पनि विस्थापित भनौँ न चाहिँ बगाएर लगेको अवस्था भने चाहिँ विशेष 7 जिल्लामा चाहिँ यसको प्रभाव रह्यो र मूलत लसको हिसाबले धेरै क्षतिको हिसाबले रसुवा र नुवाकोट नि भयो र यसमा चाहिँ हामीले सुरुवातदेखि नै यो महाप्रलय महाविपत्तिमा चाहिँ तत्कालै 10-11 पश्चिम विभाग आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर विभागीय स्तर टोली पनि र यहाँलाई मैले भन्नुपर्छ विशेष गरी यो विपदमा त जिल्ला स्थित पशुसेवाका कार्यालयहरू भए, त्यसबाट स्थानीय त सरकारका पशुसेवा शाखा, स्थानीय सरकार स्वयं र जिल्ला स्थित चाहिँ प्रमुख जिल्ला अधिकारी लगायत अरू सर्व चाहिँ म्याडमहरूसँग समन्वय गरिकन पशु पक्षीको क्षेत्रमा यो ठुलो क्षति त छँदैछ, मानवीय क्षति सबै मानवमा लाग्नु पनि भएको थियो, हामीले त्यसमा पनि सहयोग गर्यौँ आफ्नो हिसाबले, तर पशुसेवाको हिसाबले गर्नुपर्ने थप क्षतिहरू नहोस् र तत्कालै घाइते पशुको रेस्क्यु उद्धार गर्ने उपचार गर्नुपर्ने कुराहरू, एउटा मात्र चाहिँ भैँसी बाँच्यो भने पनि किसानको धेरै ठुलो बचाउन सकिन्छ, त्यस्ता टोलीहरू पनि हामीले परिचालन गरेका थियौँ र सुरुवातमा पक्कै पनि मानवीय संवेदनशीलता बढी भएको हुनाले हामीले दुवै क्षेत्रमा मानवीय क्षेत्रमा के सहयोग गर्न सकिन्छ, गएको बेला उद्धारमा सहभागी पनि हाम्रो साथीहरू हुनुभयो भनेपछि र पशु पक्षीको क्षेत्रमा व्यवस्थापनको हिसाबले पनि हामीले काम गर्यौँ। तथ्याङ्क हिसाबले हेर्नुहुन्छ भनेदेखि यो प्रारम्भिक तथ्याङ्कहरू, किनभने अहिले पनि त्यहाँको वस्तुस्थिति, गाई भैँसीहरू छन्, तिनीहरूको मालिक कसको गाई भैँसी हुन थाहा छैन भने त्यस्तो पनि भेटिएको अवस्थाहरू छ भने समग्र रूपमा अहिले मानवीय क्षति ठुलो भएको छ। आफ्ना कति चाहिँ मानव नै छैन भने चाहिँ पशुपन्छी कति छन् भनेको त भनिदिने पनि भएन। यद्यपि बिस्तारै तथ्याङ्क सङ्कलन हुँदैछ र अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार गाई भैँसीको हिसाबले करिब 1580 गाई भैँसी चाहिँ क्षति भएको, बगाएको, पुरिएको अवस्थाहरू छ। बाख्राको हिसाबले झन् 2800 बाख्राहरू चाहिँ नष्ट भएको भन्ने कुरो चाहिँ यो विशेष गरी जिल्ला स्थित कार्यालय र पशु सेवा शाखा जुन चाहिँ स्थानीय सरकारमा पशु सेवा शाखा लगायत नदी तटका क्षेत्रमा हाम्रो सर्वेले गर्नुभएको सामान्य सर्वे अनुसार आएको डेटा यसलाई विस्तृत चाहिँ हामीलाई पछि पनि वास्तवमा कति हुन्छ, यथार्थ क्षति कति हो भन्ने कुरो अझै पनि आकलन गर्ने क्रममा छन्। कुखुराको हिसाबले केही व्यवसाय कुखुरा फार्महरू चाहिँ नदीको तटीय क्षेत्रमा थिए, झन् 1,30,000 भन्दा बढी संख्यामा कुखुरा फार्महरू नष्ट भएका छन्। बङ्गुर फार्महरू पनि 1600-1700 संख्यामा बङ्गुरहरू र नदी तटीय क्षेत्रमा माछा र विशेष गरी चाहिँ अरू भौतिक संरचनाको हिसाबले नेपाल कृषि अनुसन्धान परिषदको चाहिँ माछा लगायत अरू नदी तटीय क्षेत्रमा भएको माछा फार्महरूमा पनि धेरै क्षति भएको चाहिँ जानकारी प्राप्त भएको छ। यी त पशुपन्छीमा भएका क्षतिहरू भयो भने सँगसँगै संरचनागत रूपमा पनि नुवाकोटको चाहिँ पशु सेवा कार्यालय आंशिक रूपमा क्षति भएको छ। टिमुरे रसुवागढीमा पनि एउटा पशु क्वारेन्टाइन चेक पोस्ट थियो, त्यसको चाहिँ अब त्यो सधैँ छैन, त्यो अवस्थै चाहिँ विकराल अवस्थाहरू छ। त्यहाँ क्षति भएको र केही नगरपालिका केही गाउँपालिकाको चाहिँ पशु सेवा शाखाहरू पनि बगाइएको भन्ने कुरो उत्तर गएको र अरू कालिकाको पनि भन्ने जानकारी प्राप्त भएको छ। यी भौतिक क्षति पनि भए मानवीय क्षति त कति कति भयो र पशुपन्छीको क्षेत्रमा पनि निकै नै ठुलो क्षति भएको अवस्थाहरू छ। र तत्काल हामीले सम्बोधन गर्ने कुराहरू त गरेका छौँ, तर के भने दीर्घकालीन रूपमा गर्नुपर्ने कुराहरू अहिले यहाँको जिज्ञासा हुन सक्छ, त्यसमा पनि पशु सेवा अनुप्रत लागि परेको छ।
2: यो महामारी विपद छ, यो एउटा विनाशकारी बाढी पछि जीवित जो पशु वस्तुहरू चौपायाहरू छन् नि, मालिकविहीन अवस्थामा छन्, फार्महीन अवस्थामा छन्, वनमा चर्न गएको अवस्थामा बाँचेका छन्, तथा पशुहरूको उद्धारमा चाहिँ पशु सेवा विभागले के गरिरहेको छ?
3: एकदमै भनौँ न विभिन्न सामाजिक सञ्जालमा पनि आयो, टिमुरे क्षेत्रमा केही गाईहरू चाहिँ त्यतिकै बसेको अवस्था, गाई चरिरहेको छ, अनर छैनन्, कसको गाई भन्ने थाहा भएन भन्ने कुरा हो। हाम्रो टोलीले रसुवामै थियो त्यो बेलामा, त्यसपछि सिडिओ साहबसँग गएर त्यहाँको डिएसपी साहबसँग समन्वय गरेको के छ त्यहाँको अवस्थाहरू, किनभने त्यहाँ जान सक्ने अवस्थाहरू थिएन। यद्यपि चाहिँ गाई भैँसीको हिसाबले के छ भने तिनीहरू खानग्राहीले घाँसपातहरू त हुन्छ, अब बङ्गुर कुखुराले घाँसपात पनि खाँदैन, त्यसले गर्दाखेरि चाहिँ तिनीहरूको स्वास्थ्यमा प्रतिकूल समस्याहरू छैन। गाईहरू चाहिँ मजाले चरेर बसेको अवस्थाहरू छ, मालिकविहीन भएको अवस्थाहरू छ, हाम्रै संरक्षणमा छन्, आत्त यसमा चाहिँ समस्या लिनु पर्दैन भन्ने कुरो उहाँहरूले भन्नुभएको अवस्थाहरू छ। तर त्यो एउटा प्रतिनिधिमूलक रूपमा यहाँलाई भने त्यसमा तलतिर आउने हो भनेदेखि चाहिँ हामीले जुन नदी तटीय क्षेत्रमा एउटा पशुपन्छी क्षेत्रमा के चाहिँ यहाँलाई मैले भन्नु पर्यो भन्दाखेरि वास्तवमा तटीय क्षेत्रमा भनेको चाहिँ सहर बजार हुने, बैङ्क, रेस्टुरेन्ट, अरू चिजहरू घना बस्तीहरू हुने हुनाले चाहिँ ठुला फार्महरू चाहिँ अलि माथि नै हुन्छ, जसले गर्दाखेरि केही फार्महरू परे सङ्ख्या मैले भनिहालेँ, किनभने थोरै हुनेको लागि सानो फार्म पनि सर्वस्व हो नि त, त्यसले गर्दाखेरि ठुला सानो भन्ने कुरा भएन। तैपनि निकै ठुलो क्षति त्यो क्षेत्रमा चाहिँ मानवीय क्षति चाहिँ जसरी भएको छ पशुपन्छी क्षेत्रमा कम भए तापनि, किनभने ओभरअल क्षतिको आकलन त हामी अझै पनि गर्दैछौँ, किनभने किसानहरूको जीविकोपार्जनको लागि पशु पन्छी कृषि त हो नि वास्तवमा गर्नुपर्ने गर्ने भनेको त्यो चाहिँ छ। तर चाहिँ के भन्दाखेरि व्यवस्थापकीय हिसाबले विस्थापित भएर पशुहरू बस्छ भनेको त्यो एक ठाउँमा हो, अन्त चाहिँ वास्तवमा त्यो नदी तटीय क्षेत्रमा भएका बगिहरू त्यसको व्यवस्थापन भएको छ र त्योभन्दा बाहेको क्षेत्रहरूमा
2: भएका पशुको उद्धार
3: होइन, घाइते भएका पशुहरूकोमा चाहिँ हामी तत्कालै भने भोलिपल्टै वास्तवमा कति चाहिँ मान्छे पुगेकै थिएन होला, हामी तत्कालै चाहिँ मन्त्रालयमा चाहिँ माननीय मन्त्रीजीको अध्यक्षतामा एउटा चाहिँ मिटिङ बस्यो, त्यही दिनै बस्यो अब के गर्ने भनेर, हामी भोलिपल्टै पशु सेवा विभागको चाहिँ सिनियर उच्च कार्यदल समूह छ सिनियर म्यानेजमेन्ट टिम बसेर तत्कालै ल हामीले चाहिँ रसुवा र नुवाकोटमा तत्काल दुईटा टोली हामी पठाइहाल्नुपर्छ, यही बेला हामीले काम गर्ने भन्ने हामीले त्यो बेलामा चाहिँ अरू चाहिँ विशेष गरी पशु सेवासँग आबद्ध भएको सङ्घ संस्थाहरू पनि कसरी सहयोग गर्न सक्छ यसमा चाहिँ सबै जानु पर्यो, स्वतस्फूर्त काम गर्नु पर्यो, यो भनेको हामीले यहाँ बस्ने बेला छैन भने हामीले परिचालन गर्नु, बाटोको अवस्था सह थिएन, त्यही पनि हाम्रो टोलीले त्यहाँसम्म पुगेर चाहिँ दुवै ठाउँमा पुगेको अवस्थाहरू हो र चाहिँ पछि रेस्क्यूको लागि भने मैले यहाँले के भने खासै धेरै पशुहरू रेस्क्यूको लागि बसेको अवस्था भने, किनभने पशु वस्तु मानिसको हिसाबले मानिसहरू भाग्ने क्रममा पशुहरूलाई चाहिँ कतिपयले छोडेर जानु हो बगाएर लग्यो, बरु पशुमा के देख्यो भने केही रेस्क्यू भएका छन् होइन भनेको चाहिँ भनौँ केही चोटपटक लागेकोलाई चाहिँ अलिक सामान्य उपचार गरेर चाहिँ मारे भनौँ उहाँहरू जो अनर छ जसको चाहिँ पशुहरू त्यो हामीले चाहिँ दिएका छौँ, हामीले संयोजन गरेका छौँ जिल्ला स्तरीय कार्यालय पनि छ अरू सङ्घ संस्था पनि पुगेका छन्।
2: अब तर हजुर पशु सेवा विभागको महानिर्देशकको रूपमा यहाँलाई
3: हजुर
2: र कृषि वन तथा पर्यावरण मन्त्रालयको एउटा महत्वपूर्ण अङ्गको रूपमा पशु सेवा विभागलाई एउटा प्रश्न के हो भने
3: हजुर
2: बाढी पछि जति पनि पशु चौपायाहरू चाहिँ मरे नि ती पशु चौपायाहरूको सुरक्षित व्यवस्थापन
3: एकदम
2: डिस्पोजलको काम चाहिँ पशु सेवा विभागले कसरी गरिरहेको छ?
3: बडो राम्रो र यहाँको एकदमै राम्रो कन्सर्न हो, मैले भनिहालेँ यहाँलाई ठुलो क्षति भयो वास्तवमा, क्षति भइसकेपछि मैले भने तलसम्म हामीले त हरेक जिल्लामा रसुवा नुवाकोट धादिङ गोर्खा होइन त्यसपछि चितवन भइगयो र नवलपरासी दुईवटा पूर्व पश्चिम सबै सातैवटा जिल्लामा हाम्रो टोली चाहिँ एउटा समन्वय गर्ने को कहाँ हरेक जिल्लामा हामीले चाहिँ एउटा वरिष्ठ पशु चिकित्सकको टोलीहरू बनाएका थियौँ, समन्वयमा सातैवटा जिल्लामा थियो र यहाँलाई मैले भन्ने आज पनि भन्छु हामीले भन्ने कुरो चाहिँ यसलाई व्यवस्थापनमा चाहिँ यसलाई समन्वय स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर त्यो पशु जहाँ छ, किन पशुहरूलाई फेरि त्यहाँबाट बोकेर पोस्टमार्टम गर्न अन्त लगिँदैन, किनभने यहाँलाई मैले भने तर जहाँ भेट्यो त्यहीँ व्यवस्थापन गर्दा पनि त्यहाँ चाहिँ वातावरण हिसाबले हरेक हिसाबमा चाहिँ समस्या पनि पर्न सक्छ भन्ने किसिमले चाहिँ एउटा सामान्य एउटा चाहिँ सब व्यवस्थापनको एउटा कार्यविधि बनायो, ल यसरी पशुको सब व्यवस्थापन गरौँ भन्नु खोजे, कहीँ स्कुलहरू छ छेउछाउमा पनि गाडिदिनु भने, कहीँ पानीको स्रोत छ भने त्यहाँ पशु गाड्नु भएन, आयो भने जहाँ पायो त्यहीँ गाडेर त भएन नि त, एउटा प्रोटोकल बनायो र जाँदा पनि व्यवस्थापन गर्न जाँदा पनि हजुर सुरक्षित तपाईँले त्यो व्यवस्थापन गरेर मान्छे सुरक्षित हुनु पर्यो, रोग फैलिन नहुने वातावरण बनाउनु पर्यो भन्ने किसिम उहाँको व्यक्तिगत सुरक्षाका चाहिँ सामग्रीहरू सहित र पशु वस्तु चाहिँ गहिरो खालखाना व्यवस्थापन गरिसके पछाडि त त्यो दुर्गन्ध नफैलियोस् भन्नको लागि त्यहाँ चुना फिनेल भिर्को अथवा भनौँ न निसङ्क्रमण गर्ने औषधिहरू ती सामग्रीहरू सहित चाहिँ हामीले चाहिँ समन्वय गऱ्यौँ र चाहिँ म स्थानीय सरकारलाई एकदम चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो स्थानीय सरकारसँग स्रोत छ नि त वास्तवमा, यो हामीसँग चाहिँ त्यो पशुहरू पूर्णको लागि हिसाबबाट चाहियो, रोजर चाहियो हरेक ठाउँमा, हामीले त्यो टोलीले स्थानीय सरकारसँग समन्वय गरेर स्थानीय सरकारका पशु सेवा शाखाहरू र हामीसँग भएका सङ्घीय सरकार प्रदेश सरकार निकायहरूको समन्वयमा हामीले करिब करिब 55-60 पशुहरूको चाहिँ सुरक्षित तपाईँलाई व्यवस्थापन गरिरहेको छ। मैले ठुलो सङ्ख्यामा पशुहरू हरायो भनेपछि ती त कतिपय पशुहरू पुरिए होइन, आज नदीको हिसाबले यहाँले हेर्नुहुन्छ भनेदेखि म एका ठाउँमा म पनि पुगेको थिएँ वस्तुस्थिति हेर्नको लागि, नदीको सतह नि 10-15 फिट माथि उठेको छ, अहिले मानिस खोज्ने क्रममा चाहिँ कति मान्छे अझै पनि मानिस हराइरहेका छन् भने जस्तो कतिपय पशुहरू त्यो नदीको भित्र पुरिसकेका छन् भनेदेखि भोलि चाहिँ अरू चिजहरू खन्ने क्रममा चाहिँ त्यसरी दुर्गन्ध नफैलियोस् भनेर हामीले प्रहरी प्रशासन स्थानीय सरकार हाम्रो चाहिँ जिल्ला स्तरीय पशु सेवा कार्यालय र स्थानीय सरकार स्थानीय पशु सेवा शाखासँग समन्वय गरेर यी सामग्रीहरू पनि हामीले एउटा चाहिँ आवश्यक रूपमा प्रदान गरिसकेका छौँ, थप आवश्यक परेन विभाग चाहिँ यहाँहरूको साथमा छ, किनकि हामी सबैको कर्तव्य हो, हामी सबैको त्याग हो, हामीले गर्नुपर्छ भन्ने किसिमले चाहिँ सम्पूर्ण संयन्त्रलाई हाम्रो तर्फबाट परिचालन गरेका छौँ। यसको चाहिँ विशेष गरी चाहिँ मन्त्रालय स्तरबाट माननीय मन्त्रीज्यूले आफै पनि चाहिँ यो चाहिँ स्थानीय सरकारसँग समन्वय गर्नको लागि आदेश दिनुभएको अवस्थाहरू छन्, हामीले समन्वय गरेको अवस्थाहरू छ र यो समन्वयात्मक हिसाबले नै यसलाई यहाँसम्म नियन्त्रण गर्न सकेको अवस्था र अहिले यहाँलाई मैले भन्नुपर्दाखेरि चाहिँ त्यसरी बाढीले बगाएको पशुहरू चाहिँ को शवहरू व्यवस्थापन भन्नेमा चाहिँ अहिले कुनै पनि समस्या नभएको र अझै पनि बाढी हो कहिलेकाहीँ बिस्तारै पानीको सतह त्यो घट्दैछ नि, त्यो बेला चाहिँ कहीँ फेरि पनि देखियो भने पनि तयारी अवस्थामा रहेर तत्कालै व्यवस्थापन गर्नको लागि हामीले निर्देशन पनि दिइसकेका छौँ। निर्देशन मात्र भएन कि विभागको टोली आफै पनि सक्रिय रूपमा काम गरेको अवस्था।
0: हवस् त आजलाई रेडियो कृषि पत्रिका यति नै। रेडियो कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित ग्रीष्मा गुरागाई र म नरेश न्युपानी आज्ञा चाहन्छौ। नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
5: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
7: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
8: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
7: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
8: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
12: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
7: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
12: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
7: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। भोटेको सी बाढी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन सुरु। बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डिएनए नमुना सङ्कलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकार्य आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड। सल्यानमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा 4 जनाको मृत्यु। 2 दिने ब्रिक्स सम्मेलन नयाँ दिल्लीमा सुरु। सम्मेलनको उद्देश्य कसैका विरूद्ध नभई अलग पहिचानका लागि भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls to fast internet ekai sath
1: sewa sucharu garna aafno phone ma *444 hash dial garnu hos 4G bolte
3: nepal telecom rashtrako sanchar
0: ab samachar vistar ma भोटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेसन सञ्चालनमा ल्याएको छ। सो अपरेसन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डिएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका कार्य गरिरहेको छ। बाढीका कारण भोटेकोसी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्ने काम भइरहेको छ। फेला परेका शव वा शरीरका अङ्गका मुचुलका लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुन चाँदी, ब्याङ्क कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्य प्रहरीले गरेको छ। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डिएनए नमुना सङ्कलन गरिएको छ। सङ्कलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र कुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डिएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आउनुभएको छ। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। डिएनए परीक्षणका लागि 4 मेसिन सञ्चालनमा छ। सो मेसिनले आवश्यक तयारी पश्चात 90 मिनटमा एउटा नतिजा निकाल्छ। शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी 1230 शव माटो मुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 डिएनए नमुना सङ्कलन गरिएको छ। डिएनए परीक्षणलाई तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ। डिएनए परीक्षणका कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यस सम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको छ। प्रहरीका सबै जनशक्तिलाई कुनै पनि बिदा नदिई 24 घण्टा खटाइएको छ। भोटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 को लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सहित बैरङ, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल चीन सम्बन्ध विषय कार्यक्रममा उहाँले भोटे कोशीको हालैको बाढीले नेपाल चीन बीचको सीमा केवल राजनैतिक सीमा रेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनु भयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम स्याटेलाइट तथ्याङ्क आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले चीन र नेपालले हिमालयको परिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिनुभयो। राजदूत चाङले विपदमा चीन सरकारका तर्फबाट नेपाललाई ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुङ्गा लगायत 5 खेप राहत सामग्री उपलब्ध गराएको तथा सुरुङभित्रको उद्धार डीएनए पहिचान र फोरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका 24 विज्ञ पठाइएको जानकारी दिनुभयो। रसुवामा बाढी आएको 18 दिन भइसकेको छ, तर सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन झन लामो र पीडादायी बन्दै गएको छ। बाढीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था पनि अहिलेसम्म थाहा हुन सकेको छैन। आशा र चिन्ता बीच दिन बिताइरहेका परिवारलाई अब आफ्ना मान्छे कहाँ छन् भन्ने एउटै प्रश्नले सताइरहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
4: नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाइमा हुनुहुन्छ। ठुलो छोरालाई भेट्न र गोसाई कुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
5: दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठुलो बुवा ठुलो मामलाई भेट्न जान्छु भनेर छोरो गएको हो। त्यहाँपछि माथि गोसाई कुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो। त्यहाँपछि फर्केर 2 दिन बुवा मामसँग बस्यो। त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
4: रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढी पछि सम्पर्क विहीन हुनु भएको छ। बाढी पछि कुनै खबर नआएको परिवार बताउँछन्।
6: बहिनी त जयन जयको घर हो, घरमा बसेका छौँ, त्यो त काममा गएका हुन्। अब 3 छोरा छोरी छन्, त्यही पर छन्,
4: कोहलपुर नगरपालिका वडा नम्बर 11 अमर सिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घन्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
7: मेरो बाबाको नाम अमर सिंह चौधरी हो। मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ।
4: कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढी पछि सम्पर्क टुटेको छ। कोहलपुरकै बतासी चौधरीको पीडा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढी पछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ। बाँकीबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्क विहीन रहेको नगरपालिकाले जनाएको छ। बाढी आएको 2 साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: सल्यानमा दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका पाँच सिम्कमा बोलेरो दुर्घटनामा परि तीन र सोही गाउँपालिका तीन टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका पाँच सिम्कबाट दाङको तुल्सीपुर आउँदै गरेको बोलेरो सिम्कमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका छ पोखरीका आठ वर्षीय रेशम बुढाथोकी, उडा नम्बर पाँच सल्लेकी अठार वर्षीय विपना बुढाथोकी र उडा नम्बर पाँच सिम्कका पचास वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। रेशम र विपनाको सल्यान जिल्ला अस्पताल र ओलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईदाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो। जीप दुर्घटनामा अन्य तीनजना घाइते छन्। घाइतेहरूको सञ्जीवनी अस्पताल घोराईमा उपचार भइरहेको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका तीन टाटकेमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार दाङकी शान्तिनगर गाउँपालिका एक पेदीखोला निवासी अन्दाजी 35 वर्षीय जिता केसीको सल मोटरसाइकलको चक्कामा बेरिएर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो। भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवा टार मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ। सडक साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार, फोसरेटार र केउरिनी हुँदै गल्छीतर्फ आवत जावत गर्न सकिन्छ। यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लोमान्थाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका 80% घर चर्किएका छन्। लोमान्थाङको दिव्य दीप स्कूलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्ने नमिल्ने भएको छ। लोमान्थाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य चार ओडामा स्थानीयका अधिकांश घर बस्ने नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले भदौ 23 गते रातिको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित 80% घरमा क्षति पुगेको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। धादिङको गल्छी स्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उहाँले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्वपूर्ण रहेको बताउनुभयो। कोशी राजमार्गपछि धनकुटामा निर्माण सुरु भएको 6 नम्बर बुधबारे लेटाङ सडक 2038 सालदेखि निर्माणाधीन भए पनि अझै सम्पन्न हुन सकेको छैन। निर्माणको 45 वर्ष बितिसक्दा पनि धनकुटाका दक्षिण पूर्वी तथा पाँच थर इलाम र मोरङका उत्तरी क्षेत्रका बासिन्दाले सुरक्षित र सहज सडकको सुविधा पाउन सकेका छैनन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
8: सुरुमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत स्थानीयले सडक निर्माण थालेको भए पनि सरकार परिवर्तनसँगै काम रोकिएको थियो। बहुदलपछि 2050 सालमा जनसहभागिता जुटाएर पैदल हिँड्न मिल्ने ट्र्याक बनेको थियो। थप निर्माणपछि 2064 सालदेखि सवारी साधन सञ्चालन हुन थाले पनि सडकको अवस्था अझै कमजोर रहेको छ। कालो पत्रेका लागि ठेक्का लागेको 3 वर्षको समय सीमा सकिँदा समेत काम पुरा हुन सकेको छैन।
9: श्रीबहादुर थापा पहिला प्रधानमन्त्री हुँदा नै शिलान्यास गर्नुभएको बाटो हो यो, अनि त्यतिकै बिचमा अब त्यस्तै के भयो त्यतिकै रहेको थियो। पछि फेरि यो 50-52 सालदेखि चाहिँ फेरि अलिअलि यसरी अब हामीले नै श्रमदान गरेर सुरु गरेर अब यतिको चाहिँ बनाइयो। भर्खर भर्खर बजेट चाहिँ पर्नु चाहिँ परेको छ अरे, तल बनाउँदै ल्याउँदैछ।
10: चाँडोभन्दा चाँडो बनिँदैदेखि र चाहिँ अब यहाँ बाटो केही यातायात सुविधा सुविधा भएदेखि 1.5 घन्टादेखि 2 घन्टामा हाम्रो तल लेटाङ
8: तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित 2080 वैशाख 28 गते ठेक्का सम्झौता भए पनि हालसम्म सडकको भौतिक प्रगति करिब 40% मात्र पुगेको छ। सन्तोषी जोया एन्ड प्रदर्श जेबीले मोरङको लेटाङदेखि धनकुटाको 6 नम्बर बुधबारेसम्मको 29.4 किलोमिटर सडक कालो पत्रे गर्न 77,03,53,000 रुपियाँमा ठेक्का पाएको थियो। हाल लेटाङतर्फ करिब 6 किलोमिटर सडक कालो पत्रे भएको छ भने 16 किलोमिटर कटिङ तथा 13 किलोमिटरमा सामान्य संरचना निर्माणको काम सम्पन्न भएको छ। निर्माण कम्पनीले सुरुमा वन क्षेत्र र विद्युतका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाएको छ। समयमै निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिए पनि कामले अपेक्षित गति लिन नसकेको 24 गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष दीपक कुमार श्रेष्ठले बताउनुभयो।
11: छिटै थालिहाल्ने सकिहाल्ने भन्ने कुरा चाहिँ आउँछ, तर पटकै कामको रफ्तार चाहिँ अगाडि बढेको छैन।
8: पूर्वाधार विकास कार्यालय मोरङले निर्माण कम्पनीले काम जारी राखेकाले थप 1 वर्ष म्याद थप्ने तयारी गरेको छ। यस सडकको करिब 90% भाग मोरङ र 10% भाग धनकुटामा पर्छ। तर यसको सबैभन्दा ठुलो लाभ 5 थरका बासिन्दाले पाउनेछन्। साथै धनकुटाको दक्षिण पूर्वी क्षेत्र, इलामको पश्चिमी क्षेत्र र मोरङको उत्तरी क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन र कृषि उपजले पनि सहज रूपमा बजार पहुँच पाउने अपेक्षा गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। उदयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी भूमिका खोजिरहेको ब्रिक्स समूहका नेताहरू व्यापार, लगानी तथा विश्वव्यापी द्वन्द्वका विषयमा छलफल गर्न आज नयाँ दिल्लीमा भेला हुनुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसूद पेजेस्कियन सहित अन्य 8 सदस्य राष्ट्रका नेताहरूलाई शिखर सम्मेलनमा स्वागत गर्नुभयो। युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीनबीच बढ्दो तनावका कारण फरक फरक भू राजनीतिक स्वार्थ भएका सदस्य राष्ट्रबीच साझा धारणा बनाउन समूहको क्षमता परीक्षण भइरहेका बेला सम्मेलन हुन लागेको हो। 18 ब्रिक्स सम्मेलनको उद्घाटन सत्र सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले यो समूह कसैको विरुद्धमा नभई आम सहमति कायम गरी अलग पहिचानका साथ अघि बढ्ने बताउनुभयो। ब्रिक्स सम्मेलनको पहिलो दिन नै दिल्ली घोषणा पत्र सर्वसम्मतिले पारित भएको छ। भारतले यो सम्मेलन 4th पटक आयोजना गरेको हो। सम्मेलनलाई सम्बोधन गर्नुहुँदै चीनका राष्ट्रपति सी जिनपिङले ब्रिक्स राष्ट्रहरू इतिहासको सही पक्षमा बलियो भएर उभिनु पर्नेमा जोड़ दिनुभयो। हिजो आयोजित ब्रिक्स बिजनेस फोरमलाई सम्बोधन गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ब्रिक्स कुनै पनि देश वा समूह विरूद्ध लक्षित नभएको बताउनु भएको थियो। इरानी राष्ट्रपति पेजेस्कियनले ब्रिक्स सदस्य राष्ट्रबीच राष्ट्रिय मुद्रा मार्फत व्यापार विस्तार गर्ने कदमको समर्थन गर्नुभयो। इरानले पश्चिमी वित्तीय प्रणालीमाथिको निर्भरता घटाउने तथा सदस्य राष्ट्रलाई आर्थिक दबावबाट जोगाउन सक्ने संयन्त्र निर्माणको वकालत गर्दै आएको छ। तेहरानले लामो समयदेखि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा अमेरिकी प्रतिबन्धको सामना गर्दै आएको छ। ब्रिक्सको स्थापना सन् 2006 ब्राजिल, रूस, भारत र चीनले गरेका थिए। सन् 2010 दक्षिण अफ्रिका समूहमा सामेल भएको थियो। त्यस यता समूहको विस्तार हुँदै सदस्य संख्या 11 पुगेको छ। समूहले विश्वको ठूलो जनसंख्या तथा विश्वव्यापी आर्थिक

0: नियन्त्रणका लागि दमकल चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो। हिजो राति लागेको आज बिहानसम्म पनि नियन्त्रणमा आउन कठिन भएको थियो। आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरोकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको फ्राइडे फोरम कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशुली बेसिनमा आएको बाढीपछि उत्पन्न संकटपूर्ण घडीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बीमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोजनाहरूको पुनर्निर्माण र पुनस्थापना जुट्नु पर्नेमा जोड दिनु भएको छ। वक्ताहरूले भविष्यमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भएको छ। कार्यक्रममा पूर्व ऊर्जा मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी र त्रिशुली नदी कोरिडोरमा आएको महाप्रलयका कारण संकटमा परेको जनजीवन र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि तत्काल विशेष क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले बाढीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना, सड़क पूर्वाधार, बस्ती र ठूलो संख्यामा मानवीय क्षति पुगेको उल्लेख गर्नुभयो। इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीका कारण रसुवा त्रिशुली कोरिडोरका 12 जलविद्युत आयोजना र 1 सौर्य विद्युत आयोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीले कुल 669 मेगावाट क्षमताका आयोजनाहरूमा क्षति पुग्दा राष्ट्रिय विद्युत प्रणाली र ऊर्जा क्षेत्रको लगानीमा ठूलो धक्का पुगे इपानले उल्लेख गरेको छ। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना आगामी 5 निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्टा सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाले जनाएको छ। बजेट र जनशक्तिको अभाव नभए अबको 5 पूर्वाधार निर्माणको सबै काम सकिने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माण तर्फ करिब 24 रुपियाँ खर्च भइसकेको छ। आर्थिक वर्ष 2062-63 शुरू भएको आयोजना अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य अघि सारिएको थियो। हाल 25,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुगिसकेको आयोजनाका निर्देशक आचार्यले जानकारी दिनुभयो। रसुवाको भोटेकोशीमा यही भदौ 10 आएको बाढीका कारण 12 बैंकका 17 शाखाहरू प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनका अनुसार बैंकका शाखाहरूमा 72.4 करोड बराबरको क्षति भएको छ, जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकको 65 करोड रुपियाँ बराबरको क्षति भएको छ। म्याग्दीका युवाहरूले जंगलमा रातो च्याउ खोजेर राम्रो आमदानी गर्ने गरेका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका 3 मुनाका नगेन मगर हिजो आज जंगलमा रातो च्याउ खोज्न व्यस्त हुनुहुन्छ। नगेन सहित मुनाका 4 युवाहरूको समूह रातो च्याउ संकलन गर्नका लागि करिब 10 लागि बन्दोबस्तीका सामान सहित जंगलमै आश्रय बनाएर बास बसेका छन्। नगेनले शुक्रबार करिब 40,000 रातो च्याउ बिक्री गरेको बताउनु भयो। ताजा रातो च्याउ प्रति केजी 1,000 दरले र सुकुटी बनाएको रातो च्याउ प्रति केजी 4,000-5,000 रुपियाँमा बिक्री हुने गरेको छ।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
3: तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपालले उचालेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा युएईलाई 44 पराजित गर्दै नेपाल दोस्रो पटक प्रिमियर कपको उपाधि जित्न सफल भएको हो। यो जितसँगै नेपाली टोली सन् 2027 बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। नेपालले यसअघि सन् 2023 युएईलाई नै पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। गत संस्करणको विजेता बनेको युएई भने एसिया कप 2027 स्थान बनाउन असफल भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपराले 105 बलमा 3 चौका र 4 छक्का सहित अभिजित 100 रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन। यस्तै सोएब खानले 52, तानिस सुरीले 42, हरप्रीत सिंहले 33 र खुजेमा तन्मिरले 15 रन जोडे। नेपालका लागि बलिङ तर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने

0: दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले एक एक विकेट लिए। त्यसअघि मलेसियाको कुआलालम्पुर स्थित बायोमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ खेले। उनले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै शनिबार गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रन बनाएका हुन्। एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो 6 अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले अभिजित 15 र इशान पाण्डेले 13 रनको योगदान गरे। युएका लागि बलिङमा इब्रार अहमदले 4, खुजेमा तनवीरले 2 तथा हैदर अली, अबिद उस्मानीले 1-1 विकेट लिए।
1: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण प्रकार छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 14.3 मिलिमिटर र दिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटे कोशी बाढी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेसन शुरू। बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमूना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड। सल्यानमा भएको दुई छुट्टै सवारी दुर्घटनामा 4 मृत्यु। दुई दिने ब्रिक्स सम्मेलन नयाँ दिल्लीमा शुरू। सम्मेलनको उद्देश्य कसैका विरूद्ध नभई अलग पहिचानका लागि भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट। हवस् त, साँझ 7 समाचार सकियो। अब 8 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौँ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ निशा देसारको स्वरमा, नूतन भूषालको रचना, सुनिल मास्केको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौँ स्वरूपराज आचार्यको स्वरमा भरत प्रसाद भट्टको रचना नरेश बेलको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ मुरलीधरको स्वरमा डाक्टर नवराज लम्सालको रचना भूपेन्द्र रायमाझीको संगीतमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौँ।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। 8:30 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ विपदका कुराको पूर्ण प्रसारण। समाचारपछिको समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल online.com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। रसुवाको भोटेकोसी जस्तै नेपालका अन्य क्षेत्र पनि जलवायु परिवर्तनको जोखिममा देखिन्छन्।
1: हो नि, किनभने नेपालको यो अहिले भोटेकोसीमा त अपेक्षै गरेको थिएनौ हामीले, होइन? यहाँ त भयो भने फेरि भोटेकोसीमा गत वर्ष पनि जुलाईमा यस्तै बाढी आगाकै हो साउनतिर, होइन? यसैले यो खालका घटना अब केही वर्ष अगाडि उता चोलुको होइन थामे हिम ग्लेसियर त ताल फुटेर गएकै हो, यस्तै मुस्ताङमा मनाङमा यता उता डोल्पातिर हुम्लातिर यो खालका अझ योभन्दा अगाडि उतापट्टि हाम्रो ताप्लेजुङ साइडमा पनि कञ्चनजङ्घा तलतिर पनि यो खालका घटनाहरू भइरहेकै छन्।
0: जलवायु तथा मौसम विज्ञ डाक्टर गमिन्द्र दाहालसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: बाढी बारे चासो राखौ, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौ।
2: वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ, सकिन्छ भने कण्ठ पारौ।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: प्रकृतिको नियम बदलिदो छ। पछिल्ला वर्षहरूमा हाम्रो हिमाल र पहाडमा प्रकृतिको यो बदलाव अस्वाभाविक र निकै डरलाग्दो बन्दै गएको छ। गत भदौ 10 गते बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण र आकस्मिक बाढीले हामी सबैलाई फेरि एकपटक नराम्ररी झस्काएको छ। छोटो समयमै ढुङ्गा र गेगरान सहित उर्लेर आएको बाढीले केवल भौतिक संरचना मात्र भत्काएन, हाम्रा सयौं नेपाली र विदेशी नागरिकको ज्यान लियो र हजारौंलाई बेपत्ता बनाउँदै ठूलो मानवीय क्षति पुर्याएको छ। नदी किनारका सिङ्गो बस्ती र अरबौंका जलविद्युत आयोजना क्षणभरमै बगाउँदा आज देशले जलवायु संकटको एउटा नयाँ र अत्यन्तै गम्भीर रूप भोग्नु परेको छ। हामीले कार्बन उत्सर्जनमा कुनै गल्ती गरेनौं, तर यसको सबैभन्दा ठूलो सजाय भने हाम्रा हिमाल र नदी किनारका नागरिकले भोगिरहेका छन्। आखिर किन भइरहेको छ त हाम्रा उच्च हिमाली क्षेत्र र नदीहरूमा आकस्मिक बाढीको जोखिम? के यो जलवायु परिवर्तनको गम्भीर चक्रव्यूह हो? के विकसित देशहरूबाट नेपालले भोग्नु परेको यो अपूरणीय मानवीय र भौतिक क्षतिको क्षतिपूर्ति पाउन सक्छ? र आगामी दिनमा आउन सक्ने यस्तै सम्भावित जोखिमहरूबाट नागरिकको ज्यान जोगाउन हाम्रो पूर्व सूचना प्रणाली र न्यूनीकरणका उपायहरूलाई कसरी सुधार्नु पर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ जलवायु तथा मौसम विज्ञ डाक्टर गमिन्द्र दाहालसँग। नमिन्द्र सर, यहाँलाई स्वागत छ कार्यक्रममा।
1: हस् धन्यवाद गणेशजी।
0: नमिन्द्र सर, भोटेकोसीमा आएको यो विनाशकारी बाढीलाई हामीले जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा कसरी बुझ्ने?
1: अहिलेको केसमा जलवायु परिवर्तनको असर हो भन्नेमा चाहिँ विश्वले लगभग एकमतै छ। यसमा हामीले धेरै अलमल लिनु पर्दैन। यही घटना अहिले त्यही ठाउँमा किन भयो भन्ने कुरा त आउँछ नि त। अब हाम्रो हिमालयमा हामी सबैलाई थाहा छ, हिमालयको माथि यतापट्टिको मनसुनी वर्षाहरू गएर पानी पर्ने ठाउँ होइन जुन उचाइमा पहिलो भयो। त्यो उचाइ भनेको चाहिँ पानी गइहाल्यो नि पर्ने हो, तर अहिलेको त्यो उचाइमा मनसुनको पानी जाँदैन, उता हिउँदमा आएको बेलामा पानी पर्ने ठाउँ हो। त्यसैले त्यो ठाउँमा चाहिँ लगभग स्थायी रूपमै हिउँ बसिरहने ठाउँहरू हुन्, त्यस्तो ठाउँमा पहिरो गएको छ। त्यो पहिरो किन गयो भन्ने कुराको वैज्ञानिक खोजहरू केही हदसम्म त भइसकेका छ। पहिरो किन गयो भने अब एउटा त हामीले पहिले सुनेको हिम पहिरो भन्थ्यौँ, हेरेउ हिउँ थुप्रिँदा थुप्रिँदा त्यो तलको भाइले धान्न नसकेर पहिरो गएको भन्ने हुन्छ कहिले काहीँ, हिउँको थुप्रो नि लड्ने। यो केस अहिले त्यस्तो होइन। यसपछि के भयो भने हिमालयमा माथिल्लो भागमा हिउँहरू थुप्रिँदाखेरि हजारौँ हजार वर्षमा हिउँ थुप्रिने त्यसमाथि पहिरोहरू जान्छ अथवा केले त्यसलाई छोपिन्छ, अनि फेरि त्यहाँबाट अनि फेरि हिउँ थुप्रिन्छ, फेरि त्यसमा माथितिरको पहिरो माटो आएर फेरि थुप्रिन्छ। त्यसैले हिउँको तह भने माथिको तह मात्र होइन, तह तह नै हुन्छ, त्यसो धेरैवटा पत्रहरूमा टिकिएको हुन सक्छ। र त्यो ठाउँमा त्यसरी पत्रहरू अहिले चाहिँ जलवायु परिवर्तनले औसत तापक्रम विश्वमै अहिले 1.5 डिग्री बढ्यो भने पनि हिमालयमा झन् त्यसको भन्दा पनि डबल 2-3 डिग्री सेल्सियस तापक्रम बढ्यो भनिसकेका छ। त्यो भनेको चाहिँ के हो भने माथिको सतहको मात्र हिउँ होइन कि त्यो तल जमिन मुनि पनि रहेको हिउँहरू पनि बिस्तारै पग्लिन थालेको छ, र त्यसमा पग्लिएको जुन पग्लिएपछि त्यसबाट भनौँ न पानी पग्लाएर त्यहाँ भित्रपट्टिका रसाएर त्यसभित्र पसेपछि क्रमशः त्यसैले नै पहिरो उत्पन्न गरेको हुन सक्छ भन्ने कुरामा वैज्ञानिकहरू निष्कर्ष त्यतातिर गइरहेको छ, तर अब त्यो अध्ययन पनि जारी छ। त्यसैले माथिबाट सतहको मात्र होइन, भित्रको हिउँले तलको माथिकै सतहलाई नै पहिरोको गलाएर झार्यो भन्ने एउटा छ। त्यो चाहिँ सामान्यतया हामीले वैज्ञानिक अध्ययनको खोजको विषय यही हो। तर अर्को तथ्य पनि के छ भने यो जुन अगस्त सेप्टेम्बर चाहिँ विश्वभरि नै यो हाम्रो जुन उत्तरी गोलार्धमा भएको हिउँहरू सबैभन्दा धेरै पग्लिने महिना हो यो, र त्यही भएर हिमताल विस्फोटको खतरा पनि अगस्त सेप्टेम्बरमा हुन्छ भन्छन् कि। त्यो किनभने अब समर सकिँदै सकिँदै गयो, धेरै पग्लिने क्रम यही बेला धेरै हुन्छ समरको। अक्टोबरदेखि त बिस्तारै तापक्रम चाहिँ घट्न थाल्छ, अहिलेसम्म त यथावतै छ। सूर्य दक्षिणा लागेपछि त्यतिखेर अब अस्तिदेखि बढ्दै बढ्दै बढेको तापक्रमको सबैभन्दा धेरै पुग्ने र अनि यसले धेरै नै त्यहाँको हिउँहरू ताप लिने, हिउँको तह सबभन्दा तल हुने अवस्था चाहिँ अगस्त सेप्टेम्बरमा हुने हुनाले यतिखेर हिमालतिर यस्ता तलाउहरू बन्ने, तलाउ भरिने अनि यस्ता भल पहिरो झर्ने खतराको बेला चाहिँ हो यो। त्यसैले यो हिउँ पहिलेकै कारणले यो भयो भन्ने एकातिर शङ्का छँदैछ, अर्को कुरा यो अगस्त सेप्टेम्बरमा यो घटना हुने नै छ, धेरै तापक्रमले गर्दा भत्किने नै हो यो। त्यसले गर्दाखेरि एउटा तहभन्दा बढी तापक्रम नागिसकेपछि हिमालयले त्यो धान्ने कुरा छैन। सतहको हिउँ पहिलिने मात्र होइन कि, अब सतह चाहिँ हिउँ थाम्ने पहाडहरूकै चिस्साहरू पनि भत्किने स्थितिहरू चाहिँ पैदा भएको हामीले चाहिँ यसलाई बुझ्न सक्छौँ। त्यसैले यो जलवायु परिवर्तनकै कारण हो जुन विश्वव्यापी बढेको छ, र नेपालमा हिमालमा त्योभन्दा धेरै दर उच्च दरमा बढेको हुनाले जलवायु परिवर्तनको असर भन्नलाई हामीले शङ्का गर्नु पर्दैन।
0: भोटेकोसी जस्तै नेपालका अन्य क्षेत्र पनि जलवायु परिवर्तनको जोखिममा देखिन्छन्?
1: हो नि, किनभने नेपालको अहिले भोटेकोसीमा त अपेक्षै गरेको थिएनौ हामीले होइन, यहाँ त भयो भने। फेरि भोटेकोसीमा गत वर्ष पनि जुलाईमा यस्तै बाढी आगाकै हो साउनतिर होइन, त्यसैले यो खालका घटना अब केही वर्ष अगाडि उता चोलुको होइन थामे हिम ग्लेसियर त ताल फुटेर गएकै हो त्यस्तै। त्यसैले उता मुस्ताङमा मनाङमा यता डोल्पातिर हुम्लातिर यो खालका अझ योभन्दा अगाडि उता पछि हाम्रो ताप्लेजुङ साइडमा पनि कञ्चनजङ्घा तलतिर पनि यो खालका घटनाहरू भइरहेकै छन्। अब यो विश्वव्यापी ध्यान तान्ने ती सायद पर्याप्त थिएन होला। यसै क्रममा हामीले मेलम्ची त हामीले नजिकबाट देख्यौँ नि त, मेलम्ची पनि यही जलवायु परिवर्तनकै असरको परिणाम हो। त्यसैले नेपालका हिमाली क्षेत्रहरूबाट जे जसा हामीले बाहिरबाट सुन्दर हिमाल देखिए पनि त्यहाँभित्रको परिस्थिति धेरै अदल बदल भइरहेको छ, छिटो छिटो बदलिरहेको छ। यसबाट उच्च ठाउँमा जे गतिविधि हुन्छ त्यसको असर चाहिँ तलतिर पर्छ नै। त्यसैले नेपालका सबै क्षेत्रहरू अहिले उच्च जोखिममा छन्। फेरि नेपालकै मात्र छैन, त्यो चाहिँ यो तिब्बततिरबाट, तिब्बतमा पनि थुप्रै तालहरू छन् जुन चाहिँ खतरा फुट्यो भने त्यसको असर तिब्बतमा भन्दा नेपालतिर पर्ने छन्। हिउँ पहिरोका खतराहरू धेरै छन्। अनि अर्को खतरा भनेको चाहिँ एकदम साँगो र गल्छीबाट यस्ता नदीहरू खोलाहरू बाहिर आएका छन्। त्यसले गर्दाखेरि ती नदीहरू चाहिँ पहिरो जाँदाखेरि थुनिने, अनि त्यसपछि त्यो थुनिएपछि चाहिँ अनि धेरै ठुलो ताल बनेर यो पहिरोले जमेका तालहरू फुट्ने, त्यस्तो हुँदाखेरि त्यसले चाहिँ झन भयावह स्थिति आउने, यो खालका खतराहरू चाहिँ हाम्रो हिमालयमा बढ्दैछ। तर यो सत्यलाई हामीले अँगालेर अलिकति हाम्रो योभन्दा अगाडिका पूर्व तयारी भनेर हामीले सायद योजना बनायौँ, कुरा गऱ्यौँ होला, धेरै काम गरेन होला। तर अब चाहिँ योलाई पनि लिएर अब हाम्रा नदी किनाराहरूमा, जुन हिमालबाट आएका नदीको किनाराहरूमा चाहिँ विशेष सतर्कता अप्नाउनु पर्ने देखिन्छ। अहिले भोटेकोसीमा भयो, भोलि कालीगण्डकीमा यो समस्या होला, भोलि उता पूर्वमा दुधकोशी है लगायतको अरुणहरूमा, यी जे जस्ता खोलाका किनारमा अहिले पछि फेरि पहिलाका भन्दा अहिले बढी बस्तीहरू खोला किनारतिर भएको हुनाले त्यतातिर सतर्कता अपनाउनु चाहिँ बुद्धिमानी हुन्छ।
0: नमिन्द्र सर, नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगन्ने योगदान गरे पनि जलवायु संकटको सबैभन्दा ठूलो मार खेपिरहेको छ। विकसित देशहरूबाट नेपालले कानूनी र नैतिक रूपमा क्षतिपूर्ति दावी गर्ने बलियो आधार के हुन सक्छन्?
1: यो एकदमै अहिलेको सबभन्दा ठुलो जल्दो बल्दो प्रश्न पनि हो, धेरैको सरोकार छ यो खालको न्याय जलवायु न्याय हामीले नगरेको नखाएको विष लाग्यो हामीलाई, हाम्रो कारणले यो हिमालय भत्कै होइन, हाम्रो त हामीले सकेका वन जङ्गलहरू जे प्राकृतिक अवस्थाहरूलाई सुरक्षित राखेकै छौँ। तर अब यो स्थिति गर्दा गर्दै पनि अरूले गरेको समस्याले गर्दाखेरि यो आएको हुनाले नेपालले क्षतिपूर्ति पाउनुपर्छ, न्याय पाउनुपर्छ, जलवायु न्याय पाउनुपर्छ भन्ने जुन हामीले साराको आवाज छ, त्यो हाम्रो मात्र होइन विश्वव्यापी नै आवाज छ अहिले। तर अर्को तितो सत्य पनि हामीले भन्नुपर्ने हुन्छ, न्याय भन्ने कुरा चाहिँ फेरि त्यति सजिलो छैन, किनभने विश्वमा जो शक्तिशाली छन् उनीहरू न्यायको पक्षमा छैन, त्यसमा प्रष्ट छ। अब त्यसमा यो इतिहास गएको 20 वर्षदेखि नै लगातार यो जुन हामीले जलवायुको सम्मेलन हुन्छन् त्यसमा विभिन्न वार्ता हुन्छ, त्यसमा विभिन्न हरित ग्यास घटाउने कुरा पनि हुन्छ, योजना हुन्छन्, पारित हुन्छन्, तर ती लागू हुँदैन। यो समस्या चाहिँ छ, किन लागू हुँदैनन् भने त्यसलाई खर्च लाग्छ, खर्च लाग्यो चाहिँ न त त्यसको जसले यसलाई उत्सर्जन गर्छन् तिनीहरू न आफू घटाउँछन् न अरूलाई घटाउनलाई योगदान गर्छन्, आर्थिक हैसियत छैन भन्छन्, एक एकवटा त्यो छ। त्यो भएर शक्तिशालीहरू त्योकोमा चाहिँ त्यो जनमत पनि त्यो आफूले पाइरहेको शक्ति जुन ऊर्जा छ उनीहरूले सस्तोमा ऊर्जा पाउँछन् र त्यो ऊर्जाले उनीहरूले शासन व्यवस्थाहरू टिकाएका छन्, सस्तोमा नागरिकहरूलाई जे जस्ता सुविधाहरू दिएका छन् त्यही नै उनीहरूको आमदानीको स्रोत हो, जीविकोपार्जनहरू त्यसैबाट गर्छ। त्यही भएर विश्वको शासन व्यवस्था त्यति सहज छैन, त्यही भएर न्याय पाउने कुरा मैले धेरै आश्चर्य देख्दिनँ। तर त्यो एकजना एउटा यस्तै सार्वजनिक बहसमा एकजना प्रोफेसरले भन्दै हुनुहुन्थ्यो, न्याय चाहिँ दुईटा तरिकाले मात्र पाइन्छ, एउटा चाहिँ कि तपाईँ एकदमै शक्तिशाली हुनुपर्छ, जसले दिनुपर्ने न्याय दिएन भने त्यसलाई कारवाही गर्नु अथवा त्यसले प्रतिकार गर्न सक्ने क्षमता हो, अर्को चाहिँ तपाईँले यो कुटनीतिक यति धेरै दह्रो चाहियो कि त्यो दह्रो कुटनीतिले त्यो कुराहरू हासिल गर्न सकिन्छ। दुईटै पक्षमा हामी नेपाल अहिले एकदमै कमजोर अवस्थामा भएको हुनाले यसमा भर नपरौँ आस्था गर्न पाइयो भन्ने कुरा भएको छ। त्यसैले अर्को पाटो पनि तपाईँलाई म भनिहालौँ, नेपालले गएको 10-20 वर्ष यता नेपालले प्रशस्त विकासको लागि थुप्रै ऋणहरू लिइरहेछ र त्यो ऋण चाहिँ केही 4-5 वर्षमै डबल भइरहेको उता हामीलाई थाहा छ। त्यो ऋण धेरै जसो अधिकांश भाग हामीले यही जलवायु परिवर्तनले गरेका नोक्सानहरू भनेको सडक बनाउन, पुल बनाउन अथवा हाम्रा अरू खालका पूर्वाधारहरू बनाउनलाई हामीले खर्च गर्नु परिरहेको छ, त्यो सम्पूर्ण ऋणहरू। त्यसले गर्दाखेरि त्यो हामी उल्टै जलवायु परिवर्तन पीडित पनि छौँ, हामी ऋण त्यही जलवायु परिवर्तनले गरेका क्षतिहरूलाई ऋणलाई हामीले लगातार ऋण लिइरहेका छौँ। अब अहिले नै पनि यही अहिलेको पूर्वाधार पुनर्निर्माण गर्नलाई पनि हामी सहुलियत ऋण दिन सक्छौँ भनेर तपाईँ तिर्ने ग्यारेन्टी खोज्छ क्या उसले, त्यो तिर्ने ग्यारेन्टी राम्रो देखेन भने झन् ब्याज अथवा त्यसको शर्त कडा बनाउँदै जाने अब यो खालको छ। त्यसैले बाहिर देखावटी रूपमा चाहिँ अब न्याय अन्याय भयो नेपाललाई भनेर संसारले आवाज उठाइरहेको, सबै देशले मतलब संसददेखि सडकसम्म आवाज उठाएर साथ दिइरहेको देखिन्छ, तर जब साँच्चै आर्थिक रूपले अब यसलाई हामी उत्थानशील विकासको लागि हामी प्रयास गरौँ न यसबाट बाहिर फेरि माथि उठाउँ भन्ने केसमा चाहिँ फेरि हामीलाई ऋणै थोपारिन्छ। यो चाहिँ अन्यायको एकदम चरम अवस्थामा हामी गुज्रिरहेका छौँ। त्यसैले नेपालीहरूले यसलाई अर्कै तरिकाले हामीले अर्कै बसको दृष्टिबाट हेर्ने बेला पनि यही हो जस्तो मलाई लाग्छ।
0: नमिन्द्र सर, यहाँ लामो समयदेखि जलवायु तथा मौसमको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएको छ। उच्च हिमाली क्षेत्रहरूमा पनि पछिल्लो समय तापक्रम बढिरहेको छ, जसका कारण हिम पहिरो र हिमबाडीको जोखिम बढिरहेको छ। यो तापक्रम वृद्धिले हिमालय क्षेत्रको वायुमण्डलीय चक्र र स्थानीय मौसम प्रणालीलाई कसरी खलबलाइरहेको छ?
1: यो अर्को सान्दर्भिक प्रश्न गर्नुभयो। जलवायु परिवर्तनले हिमालयको हिउँ त एउटा पगालेको अग्नि कुरा हामीले गरिसक्यौँ होइन, र यहाँको मौसमलाई दुईटा खालको, यो जुन जलवायु परिवर्तन बढाउनलाई दुईटा खालको गतिविधि छ। एउटा जो ग्रिन हाउस ग्यास जुन कार्बन उत्सर्जन छ, त्यो चाहिँ अब नेपाल र अझै दुईटा छिमेकीहरू अहिले चाइना र भारतको अब आर्थिक वृद्धि दर जुन बढिरहेको छ, आर्थिक वृद्धि दर भनेकै ग्रिन हाउस ग्यास बढ्ने हो कि, त्यसमा अर्को अन्य केही पनि होइन। र उनीहरूले ग्रिन हाउस ग्यास जति खपत गरे अथवा जति खनिज ऊर्जा खपत गर्छन् त्यसै अनुसार उनीहरूको आर्थिक वृद्धि दर बढिरहेको छ, र त्यो हामी नेपालमा हाम्रो उत्पादन वृद्धि दर एकदम कमजोर छ। त्यसले गर्दाखेरि उनीहरूको आर्थिक वृद्धि दर बढिरहँदाखेरि त्यो उत्सर्जन गरेको ग्यासले छिमेकीमै उत्सर्जन भएको हुनाले तापक्रम बढ्यो भने होइन कि, हिँड्दै हाम्रा दुईटा शक्तिशाली देशले विश्वकै तापक्रम वृद्धिमा अब योगदान उच्च गर्यो। पहिला चाहिँ विकासोन्मुख देशको तहबाट अलिक कम थियो, अब अहिले उनीहरूको लगातार आर्थिक वृद्धि भनेको 10 वर्ष यता लगातार बढिरहेको छ, र त्यो आर्थिक वृद्धि चाहिँ खनिज ऊर्जामा आधारित छ र त्यसले पनि विश्व तापक्रम बढाएको छ। अर्को त्यसको अर्को साइड इफेक्ट पनि के भएको छ, छिमेकमै भयो हुनाले हाम्रो हिमालयमा अहिले छिटो पगिनु अथवा असर, यहाँको वायुमण्डल मौसमी प्रणालीमा असर पर्नुमा एउटा हाम्रो ब्ल्याक कार्बन पार्टिकल भन्छ क्या, झ्वाका कणहरू जुन काला ऊ हुन्छन्, हामीले आगो बालेपछि माथि उडेर जाने त्यस्ता कणहरूले, धुलो धुवाका कणहरूले, कणहरू फरक चिज हो, जुन हामीले भन्ने गरेको हरिद्रो ग्यास भन्दा ती फरक हुन्, र ती कणहरूले चाहिँ वायुमण्डलमा त्रिँदै जाँदा तिनीहरूले चाहिँ हिमालयको उच्च ठाउँमा गएर त्यो जुन सेतो हिउँलाई नि खैरो अथवा कालो बनाइदिइरहेका छन्। र खैरो सेतो र कालोमा अथवा खैरोमा के फरक हुन्छ भने, सेतोमा चाहिँ त्यसले ताप फर्काइदिन्छ, प्रकाश किरण धेरै फर्काउने हुनाले त्यसले धेरै ताप सोच्दैन र त्यो बिस्तारै पग्लिन्छ, तर अब त्यसमा अरू मिसियो भने यस्तै कणहरू उब्रिँदै जाँदाखेरि त्यसको रङ बदलिन्छ र त्यसले ताप सोच्छ, उल्टो त्यसले फर्काउनु सक्दा ताप झन् सोच्छ सूर्यको किरणबाट आएको, र त्यो झन् छिटो पग्लिन्छ। त्यसले गर्दाखेरि यो हामीले भएको प्रदूषण जुन भइरहेको छ औद्योगिकरण सँगै आउने त्यस्तो खालको प्रदूषणहरूबाट यहाँको जलवायु अदल बदल भइरहेको छ। अर्को चाहिँ यहाँ हाम्रो जुन मनसुनी प्रणाली छ, यसैपालि हामीले एलनिनो लगायतकोले असर पार्छ भनेर पहिले ऊ भएको थियो, अब त्यसै गरी खडेरीहरू लामा लामा हुन थालेका कुराहरू पनि हामीलाई भोगिसकेका थियौँ। पहिलाको जस्तो सामान्य हुँदै वर्षा हुने अथवा सामान्य पानी पर्ने सट्टा लामा लामा खडेरी हुन थालेको कुराहरू सबै देशव्यापी रूपमा सबैले भोगिरहेकै कुरा हो। हाम्रा पानीका मूलहरू सोर्सहरू सुकिरहेका छन्। गत साल मधेसमा आपतकालीन स्थिति नै घोषणा गर्नु पर्यो। हाम्रा पानी अहिले धेरै जसो सतहका पानी सुक्दै हराउँदै गएको हुनाले अहिलेको धेरै जसो नेपालीहरूले भूमिगत पानी खोलामा पनि होइन, खोलाको किनारमा गहिरा गहिरा 200-300 मिटर गहिरो इनार खनेर त्यहाँबाट पानी तानेर त्यसलाई क्रमशः एकपछि अर्को गर्दै डाँडामा बनाएको ट्याङ्कीमा भरेर खाइरहेका छन्। जुन चाहिँ पहिला सतहमा बगेर आएको पानी खान्थ्यौँ हामी माथि डाँडामा आएका मूलहरूबाट आएको पानी, अब त्यसले गर्दा हामीलाई एकातिर हाम्रो जीवनमा पानी दुर्लभ हुँदै गयो, किनभने हामी माथिका पानी अब खोलातिर पनि अझ खोलाका पनि गहिरा गहिरा इनार नगएपछि पानी भेटिरहेको छैन। अहिले पहिला तराईमा मात्र भूमिगत पानी चल्थ्यो भने अब पहाडका अधिकांश ठाउँहरूमा चाहिँ यही तलकै खोलाको किनारमा खनेका भूमिगत पानी स्रोतहरूबाट तानेर लिइरहेको छ। त्यसैले यो खालको पानीको सङ्कट अनि उत्पादनमा बालीहरू बिग्रिने सङ्कट, रोग व्याधिको सङ्कट, यो जुन हाम्रो कृषि उत्पादन एकदम महँगो हुँदै जानुको एउटा कारण त्यो पनि हो। त्यसैले हाम्रो कृषि उत्पादन, हाम्रो जीविकोपार्जन एकातिर असर परिरहेको छ पानीका स्रोतै सुकेर भने, अर्कोतिर अब यस्ता खालको सङ्कटहरू बढिरहेका छन्। त्यसको लागि चाहिँ हामीले पहिलाको भन्दा अझ ठुलो तयारी गर्नुपर्ने हुन सक्छ।
0: पहाडमा तराईका लामखुट्टे देखिनु, तल्लो भेगका वनस्पति उच्च हिमाली भेगमा उम्रिनु र रैथाने प्रजातिहरू हराउँदै जानुमा जलवायु परिवर्तनको कस्तो भूमिका देखिन्छ?
1: सही भन्नुभयो, किनभने मैले अघि नै भने निश्चित तापक्रममा निश्चित बीजहरू उम्रिने, त्यो फल्ने, निश्चित समयमै त्यसको फुल लाग्ने, फल फल्ने, परागसेचन प्रक्रिया हुन्छ नि, जस्तो अब निश्चित यतातिर फुल फुलाउन थालेपछि यतातिर मौरी लगायतको उड्ने किराहरूले त्यसलाई परागसेचन गराएर हाम्रा फलहरू लाग्ने हुन्, र त्यो प्रक्रिया अदल बदल भयो, त्यसमा चाहिँ अब पानीको चक्रले धेरै ठुलो असर पारिरहेको, एकातिर तापक्रमले पानी भनेको बेला वर्षा नहुने, अनि जमिनमा पनि नहुने स्थिति हुने, त्यसले गर्दाखेरि यहाँ आउने चरा चुरुङ्गीतिर किरा कि पतङ्ग यी जम्मैको एउटा समस्त सबैले काम गरेर तल जमिन मुनि गणौला लगायतको सूक्ष्म जीवहरूले र माथि किरा पतङ्गा यी सबै मिलेर मात्रै हाम्रो खाद्यान्न उत्पादन भइरहेको हुन्छ। अब फेरि हामीलाई दुःख दिने किराहरू नियन्त्रण गर्न पनि सन्तुलित तापक्रम सन्तुलित वर्षाको आवश्यकता हुन्छ। यहाँले भने जस्तो तलको लामखुट्टेहरू चाहिँ माथि धेरै माथि गएर हुम्ला जुम्लामा पनि धेरै यो मलेरियाका यस रोगहरू धेरै देखिन थालिसक्यो भनेर त्यहाँको डक्टरहरूले रिपोर्ट गरिरहने भएको छ। अहिले लगभग सबै नेपालका पहाडी जिल्लाहरूमा यो पहिला तराईमा मात्र पाइने थियो, पछि पहाडी जिल्ला, अहिले त हिमाली जिल्लाहरू सबै जसोमै यी रोगहरू सरिसकेका छन्। त्यसले गर्दाखेरि एकातिर रोगहरू फैलिने त छँदैछ, अर्कोतिर अब यो सामना गर्ने क्षमता पनि अब मान्छेको कमजोर हुँदै जाला भन्ने चिन्ता चाहिँ स्वास्थ्य क्षेत्रको त अझ ठुलै छुट्टै विषय छ। जलवायु परिवर्तनले पारेको असर त्यसमा छुट्टै गर्नलाई, किनभने यसको रोग शारीरिक रोग मात्र होइन मानसिक अरू खालका तनाव पनि यसले सिर्जना गर्छ भन्ने छ। त्यसैले यो जलवायु परिवर्तनको असरले समग्र हाम्रो प्रकृति जीव वनस्पति मानिसलाई नै यसले पहिलाको जस्तो सामान्य छैन, अब असामान्यमा लगाएको हुनाले नयाँ परिस्थिति चाहिँ हामीले बुझेर मात्रै काम गर्न सक्ने अवस्था छ।
0: नमिन्द्र सर, जलवायु परिवर्तनको मार समाजका विपन्न महिला बालबालिका र सीमान्तकृत समुदायलाई बढी पर्ने गरेको देखिन्छ। जलवायु नीतिहरू बनाउँदा जलवायु न्यायको पाटोलाई कसरी समेट्न सकिन्छ?
1: एकदम यो त एकदमै जल्दो बल्दो प्रश्न नै हो। तपाईँ हामी सजिलै बुझ्न सक्छौँ किन उनीहरूलाई बढी असर पर्छ र हामीले किन विशेष गरी सार्वजनिक खर्च नीति योजना कार्यक्रमहरूमा चाहिँ उनीहरू केन्द्रमा राखिनु पर्छ भन्ने कुरा आफै बुझिन्छ। यसै त गरिबी त्यसमा पनि विभिन्न कारणले भएको स्थितिबाट जीविकोपार्जन गर्न नसकेर घर बसोबास खेतीपाती छोडेर अलिकति कहाँ पाइन्छ सहर बजार अथवा जहाँ पाइन्छ आफ्नो रोजगार जीविकोपार्जनको लागि कमजोर ठाउँमा बसोबास गर्न पुगिरहेका जुन सीमान्तकृत हाम्रो समुदायहरू हुनुहुन्छ गाउँघरदेखि सहरसम्म, उहाँहरू जलवायु परिवर्तनको असरको पहिलोमा पनि पर्नुहुन्छ। त्यसबाट किनभने अब खोला बाढी आयो पहिरो गयो भने पहिला त्यही नै घरहरूलाई भेट्छ, त्यही बस्तीहरूलाई भेट्छ। उहाँहरूले जुन ठाउँमा उत्पादन गरेर जीविकोपार्जन गरिरहनु भएको हुन्छ अथवा जहाँ आफ्नो श्रम मजदुरी गरिरहनु भएको हुन्छ त्यही नै त्यो असर छिटो पर्छ। त्यसले गर्दा उहाँहरूलाई विशेष ख्याल गर्नुपर्ने एउटा हो। अब अर्को पद आइलाग्यो भने अब जीवनै जोगाउनको लागि पनि अलि सक्षम मान्छेहरू पहिले त्यसमा सुरक्षित ठाउँमा जान सक्छन्, तर अब अरू कमजोर व्यक्ति कमजोर समुदायले त्यो सूचना पनि बेला पाउन गाह्रो हुन्छ। पाएको सूचना अनुसार काम गर्न पनि उनीहरूलाई त्यसको प्रतिकार्यमा राखेर अगाडि आफूलाई सुरक्षित गर्न सक्दैनन् र त्यसपछि क्षति पनि उहाँहरूकै धेरै जान्छ, सर्वस्व जान्छ। अब बाहिरबाट हेर्दा मूल्यमा हेर्दा सानो देखेला, तर त्यो समुदाय त्यो घरको त्यो व्यक्तिको लागि त ऊ सर्वस्व हो नि त, त्यो क्षति हुने हुनाले उनीहरू सधैँभरि हाम्रो केन्द्रमा रहनुपर्छ।
0: नमिन्द्र सर, नेपालले सन् 2045 शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ। हामी आफै ठुलो प्रदूषक नभए पनि न्यूनीकरणको यो महत्वाकांक्षी लक्ष्य भेट्न नेपालले कस्ता व्यावहारिक कदमहरू चाल्नुपर्छ?
1: यसलाई अलिकति फरक तरिकाले पनि हेर्न मिल्छ गणेशजी। के हो भने अब अन्तर्राष्ट्रिय बजारहरूमा चाहिँ अब यो विभिन्न देखावटीकै लागि पनि केही कोषहरू छन्, जलवायु पित्त कोषहरू छन्, ती कोषहरूमा पैसा राखेका छन्। पैसा राख्दाखेरि यो अनुकूलन गर्नको लागि विकासलाई दिगो विकास गर्नको लागि भन्ने खालको त्यहाँ राखेको कोष पनि छन् र अनि यो कार्बन उत्सर्जन गर्नलाई पनि गरेका कोषहरू छन्। तर कार्बन उत्सर्जन घटाउनलाई विकसित देशहरूले विकासोन्मुख देशहरूलाई बढी उत्प्रेरित होस् भनेर उनीहरूले अनुकूलनका अनुदानहरूलाई चाहिँ एकदमै कडा छन्, ती थोरै छ, पैसा थोरै छ, निकै शर्तहरू कडा छन्। तर यो कार्बन उत्सर्जन घटाउने हो भने चाहिँ फेरि उनीहरूले त्यसमा आर्थिक सहयोग दिने जस्ता केही लोभ लाग्दा योजनाहरू पनि छन् र ती लोभ लाग्दा योजना तिनीहरूले राखेको छन्। आखिर हाम्रो नेपालमा वन जङ्गल छ, सबै छ, प्राकृतिक अवस्थै छ, यसैलाई हामी मेन्टेन गर्छौँ, यसैलाई हामी कायम राख्न सक्छौँ, संरक्षण गर्छौँ भनेकै भएर उनीहरूले पैसा दिन्छन् भने हामी त्यो किन नलिने भन्ने खालको, हामी यसै पनि वन सुरक्षा संरक्षण गर्ने त उनीहरूको लागि नभए पनि आफ्नै लागि पनि त गर्छौँ। गरे बापत उनीहरूले अब विभिन्न हिसाब गर्दाखेरि कार्बन हिसाब गरेर दिन्छु भन्छ भने त्यो कार्बन हिसाब गर्ने हो भने हामी सुन्नमा झार्छौँ भनेर हाम्रो चाहिँ त्यो एउटा लक्ष्य राखेर त्यो वित्तीय त्यो लक्ष्य राखेर जस्तो हामीले जलवायु अनुकूलन कार्यान्वयन गर्नलाई हामीले $48 अरब लगभग $48-50 अरब योजना छ कि अब हामीले योजना मिसनै भएको योजना त्यति छ, त्यसको लागि त्यत्रो त्यसमध्ये $4-5 अरब हामीले गर्ने, बाँकी अरू 35 सहयोग आयो भने गर्ने खालका छन्। त्यसै गरी हाम्रो न्यूनीकरण गर्ने योजना पनि $35 अरब जतिका डलर लाग्नेछन् र त्यो पनि 4-5 अरब हामीले गर्ने, अरू सबै बाहिर वित्तीय सहयोग आएको खण्डमा हामीले चाहिँ त्यो उत्सर्जन घटाउने योजना गर्छौँ भनेपछि उत्सर्जन घटाउने योजनाको त्यो एउटा खाका दिएको हो हामीले। अब त्यो दिँदाखेरि हाम्रो यतातिर लक्ष्य पनि राखेका छौँ, यतातिर योजना पनि बनाएका छौँ र त्यो अनुसार दिन चाहेको हो साँच्चै वित्तीय सहयोग भने त्यो सहयोग प्राप्त होस् हामीलाई भनेर एउटा खालको रणनीतिक योजना हुन्थ्यो। त्यसैले गर्दाखेरि हामीले कार्बन उत्सर्जन शून्यमा झारेको अवस्थामा हामीले आन्तरिक रूपमा हामीलाई केही ठुलो लाभ हुने केही पनि छैन, किनभने त्यो हाम्रो अहिलेको कार्बन उत्सर्जनको मेन स्रोत भनेको हामीले बाहिरबाट आएको पेट्रोलियम पदार्थहरू लगायतको हो, जुन ग्यास पेट्रोलियम पदार्थ हो उत्सर्जनको स्रोत। अब यतापट्टि त्यो पैसा आयो भने चाहिँ हाम्रो जुन जलविद्युत योजनाहरू बनाउँछौँ, त्यो जुन स्वच्छ ऊर्जामा हामी त्यो खर्च गर्छौँ, सौर्य ऊर्जा जलविद्युत योजनाहरू बनाउँछौँ, त्यसले गर्दाखेरि हामी चाहिँ स्वच्छ विकासको बाटोमा हिँड्न सकिन्छ भनेर एउटा त्यो खालको रणनीतिक खाकालाई हामीले अगाडि सारे मात्र हो र त्यो आन्तरिक रूपमा यसले देश विकासमा धेरै ठुलो योगदान गरिहाल्छ भन्ने चाहिँ मलाई लाग्दैन, तर महत्त्वपूर्ण विषयमा देखाउनलाई हाम्रो इमेज स्वच्छ राख्नलाई त्यसले रणनीतिक योजना चाहिँ पुरा गर्न सक्छ।
0: नमिन्द्र सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यति बेला हामीलाई सुनिरहनु भएका आम श्रोतालाई बाँकी रहेको मनसुन र सम्भावित विपदबाट बस्न यहाँको सुझाव के छ?
1: म जल तथा मौसम विज्ञानको विद्यार्थी हो, म मौसममै हाम्रो पूर्वानुमानदेखि लिएर मौसमको पूर्व सूचनाहरूलाई अलिक व्यवस्थित गर्नुपर्छ भनेरै काम गर्ने एउटा त्यो क्षेत्रको विज्ञ पनि हो। अब मैले यति भन्दा म के भन्छु भने धेरै कुरा एकैचोटि भइहाल्ने आँटिहाल्नु पर्ने स्थिति पनि छैन है, पनि भन्छु। एउटा कुरो के हो भने नेपालमा हिमालबाट आएका नदीहरू जस्ता छन् ती मनसुनका चार महिनाको लागि, विशेष गरी यो हिउँ पग्लिने अब सेप्टेम्बरसम्मलाई हो, अक्टोबरदेखि त्यहाँबाट धेरै ठुलो विपद आउँदैन भन्ने छ एउटा। दोस्रो, हाम्रा पुर्खाहरूले लिएको बाटो हेरौँ, हाम्रा पुर्खाहरूले ठुला नदीको छेउमा ठुलो बस्ती बजार कहीँ पनि राखेनन्, तीर्थस्थल त अवश्य छन् तिनीहरू, तर जे जस्ता हामीले अहिले अब सडक तलबाट बनाएको पछि सबै बेसीमै हाम्रो माथिको झरेको छ, त्यसले गर्दाखेरि अहिले नयाँ बस्तीहरू अलिक जोखिममा छन् पुराना बस्तीहरू भन्दा पनि, किनभने ती चाहिँ नदीबाट अलिक टाढा टाकुरातिर थिए, दुःख त त्यहाँ हुन्छ सडक लगायतको खाने पानी लगायतको पूर्वाधार पुर्याउनलाई, तर अरू यस्ता खोलाहरूको यस्तो खालको सङ्कटबाट चाहिँ तिनीहरू तुलनात्मक सुरक्षित छन्। त्यसैले अब म अहिले पनि पहिलाको जस्तो अलि छैन, सुध्रिएको कुरा के छ भने मौसम पूर्वानुमान सुध्रिएको छ, पानी ठुलो पर्छ भने पर्छ नि आजभोलि होइन, त्यतिखेर अलिकति सतर्कता अप्नाउनु पर्यो। अर्को चाहिँ यो मनसुनमा र धेरै कुराहरू परम्परागत कुराहरू छन्, डाँडामा पानी अल्मलाइदिने हाम्रो पुर्खाहरूको पहिला पोखरीहरू चौताराहरूतिर, अब ती सुखा पोखरी त हुने हिउँदमा अब त्यहाँ कहिले जस्तो भैँसी पाल्ने चरितरण क्षेत्र छैन भनेर त्यहाँ पोखरीहरू उरिए के गरे, त्यो त्यहाँ पानी नअल्मलिँदाएकातिर तलका मूल सुके भने अर्कोतिर त्यो पानी एकैचोटि खोलातिर आउँदा पहिराहरू धेर पनि धेरै गयो, खोलामा छिटो बाढी आउने भयो, यो खालका त्यही भएर हाम्रा पुर्खाका ज्ञान विज्ञानलाई पनि नबिर्साउँ हाम्रो, किनभने तिनीहरू हजारौँ वर्षदेखि पुर्खाले केही अहिलेको जस्तो केही सुविधा नहुँदा, सञ्चार नहुँदा, यातायात नहुँदा पनि हाम्रो यो माटोमा निकै ठुलो सभ्यताको विकास गरेर टिकाएका पनि हौँ, त्यसको परिणाम हामी आफै हौँ, हामी अहिले पनि हामीले गौरव गर्छौँ हाम्रो आफ्नो भूमिमा। त्यसैले त्यो सुरु टाढमा सबै कुरा सबै ठाउँ एकैचोटि बिग्रिहाल्छ भन्ने केही छैन, हाम्रा पुर्खाहरूले दिएको ज्ञानलाई पनि र अहिलेको विज्ञानले दिएको सुविधालाई पनि सन्तुलित तरिकाले हामी प्रयोग गऱ्यौँ भने हाम्रो भविष्य सबै हिसाबले उज्जवल हुन्छ भन्ने मलाई लाग्छ। मेरो सन्देश यति हो।
0: यो महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई धन्यवाद।
1: हस्, धन्यवाद गणेश।
0: अहिले सुन्नुभयो जलवायु तथा मौसम विज्ञ डाक्टर नमिन्द्र दाहालसँग गरिएको कुराकानी। यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौ। नमस्कार।
2: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
2: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
2: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र। सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: विपदको समयमा बाल बालिकामा डर चिन्ता तनाव वा असुरक्षाको महसुस हुन सक्छ उनीहरूका कुरा ध्यान दिएर सुनौ उनीहरूलाई आवश्यक सहयोग गरौ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ
7: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ
6: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ
7: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण यति बेला भने रातिको 9 बज्न लाग्यो अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन सुरु। बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डिएनए नमुना सङ्कलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकार्य आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको जोड। भारतमा जारी 2 दिने ब्रिक्स सम्मेलनमा दिल्ली घोषणा पत्र सार्वजनिक। मध्य पूर्वमा अधिकतम संयम अपनाउन आह्वान। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कप छनौटमा एनबीएलको उपाधि अन्नपूर्ण स्पाइक्सलाई। समाचार विस्तारमा। भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेसन सञ्चालनमा ल्याएको छ। सो अपरेसन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डिएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका कार्य गरिरहेको छ। बाढीका कारण भोटेकोसी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्ने काम भइरहेको छ। फेला परेका शव वा शरीरका अङ्गका मुचुल्का लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, ब्याङ्क कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्य प्रहरीले गरेको छ। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डिएनए नमुना सङ्कलन गरिएको छ। सङ्कलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलचार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डिएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। डिएनए परीक्षणका लागि 4 मेसिन सञ्चालन गरिएको छ। सो मेसिनले आवश्यक तयारी पश्चात 90 मिनटमा एउटा नतिजा निकाल्छ। आज अपरान्हसम्म फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी 1230 शव माटो मुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 डिएनए नमुना सङ्कलन गरिएको छ। भोटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल चीन सम्बन्ध विषय कार्यक्रममा उहाँले भोटेकोसीको हालैको बाढीले नेपाल चीन बीचको सीमा केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सेटेलाइट तथ्याङ्क आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले चीन र नेपालले हिमालयको पारिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनु पर्नेमा जोड दिनुभयो। कपिलवस्तुको बाणगंगा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फँसेका 2 बालकमध्ये एकजनाको सकुशल उद्धार गरिएको छ भने अर्का 1 बालक अझै फेला पर्न सकेका छैन। बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फँसेका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार 16 वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ भने 10 वर्षीय बुद्ध लामा हराइरहेका छन्। रसुवामा बाढी आएको 18 दिन भइसकेको छ। तर सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन पीडादायी बन्दै गएको छ। बाढीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 की कर्णसरी रोकाए छोराको खबरको पर्खाइमा हुनुहुन्छ। ठूलो छोरालाई भेट्न र गोसाई कुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
2: दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठुलो बुवा ठुलो मामलाई भेट्न जान्छु भनेर छोरो गएको हो। त्यहाँपछि माथि गोसाई कुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो। त्यहाँपछि फर्केर 2 दिन बुवा मामसँग बस्यो। त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
1: रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढी पछि सम्पर्क विहीन हुनु भएको छ। बाढी पछि कुनै खबर नआएको परिवार बताउँछन्।
3: बहिनी त जयन जयको घर हो, घरमा बसेका छौँ, त्यो तर काममा गएका हुन्। अब 3 छोरा छोरी छन्, त्यही पर छन्, हामी
1: कोहलपुर नगरपालिका वडा नम्बर 11 अमरसिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घन्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
4: मेरो बाबाको नाम अमरसिंह चौधरी हो। मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ।
1: कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढी पछि सम्पर्क टुटेको छ। कोहलपुरकै बत्तासी चौधरीको पीडा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढी पछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ। बाँकीबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्क विहीन रहेको नगरपालिकाले जनाएको छ। बाढी आएको 2 साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
5: भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
6: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
5: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
6: र अझ रमाइलो कुरा,
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
6: Clear calls र fast internet एकै साथ।
5: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सल्यानमा 2 छुट्टा सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 5 सिम्कोमा बोलेरो दुर्घटनामा परि 3 र सोही गाउँपालिका 3 टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि 1 जनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका 5 सिम्कोबाट दाङको तुल्सीपुर आउँदै गरेको बोलेरो सिम्कोमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, वडा नम्बर 5 सल्लेकी 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका 3 टाटकेमा मोटरसाइकलको पछाडि सवार दाङ शान्ति नगर गाउँपालिका 1 पेदी खोलाकी अन्दाजी 35 वर्षीय जित्ता केसीको मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा मृत्यु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। उदयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेण्डा निर्माणमा थप प्रभावकारी भूमिका खोज्दै 18 ब्रिक्स सम्मेलन आज भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनमा सहभागी रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसूद पेजेस्कियन सहित अन्य 8 सदस्य राष्ट्रका नेताहरूलाई स्वागत गर्नुभयो। भारतले यो सम्मेलन चौथो पटक आयोजना गरेको हो। 18 ब्रिक्स सम्मेलनलाई सम्मेलनमा आजै नयाँ दिल्ली घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा ब्रिक्स सदस्य राष्ट्रहरूमा हुने आतंकवादको कडा निन्दा गर्दै जुनसुकै उद्देश्यका साथ गरिएका आतंकवादी घटनाहरू स्वीकार्य नहुने जनाइएको छ। ब्रिक्सले आतंकवाद र यसलाई प्रशय दिने आर्थिक मद्दत, आतंकवादीहरूलाई सुरक्षा दिने विरूद्ध सबै एकजुट भई लड्ने प्रतिबद्धता व्यक्त गरिएको छ। ब्रिक्सले विश्व व्यापार संगठन डब्ल्यूटीओ को एकतर्फी कर र गैर ट्यारिफ उपायको संरक्षण प्रति पनि चिन्ता व्यक्त गरेको छ। ब्रिक्स समूहका सदस्यहरूले जारी संयुक्त विज्ञप्तिमा मध्य पूर्वमा शान्तिका लागि आह्वान गरेका छन्। मे महिनामा नयाँ दिल्लीमा भेट हुँदा ब्रिक्सका विदेश मन्त्रीहरू संयुक्त वक्तव्यमा सहमत हुन असफल भएका थिए। सदस्य राष्ट्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स फेब्रुअरी 28 सुरु भएको अमेरिका इजरायलको हमलाबाट शुरू भएको युद्धबारे विभाजित थिए, तर आजको बैठकमा आयोजक भारतको तीव्र कूटनीतिक प्रयासपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ। विज्ञप्तिमा नागरिक पूर्वाधार र आणविक सुविधाहरूमाथिको आक्रमणको पनि निन्दा गरिएको छ। ब्रिक्सको स्थापना सन् 2006 ब्राजिल, रूस, भारत र चीनले गरेका थिए। सन् 2010 दक्षिण अफ्रिका समूहमा सामेल भएको थियो। त्यस यता समूहको विस्तार हुँदै सदस्य संख्या 11 पुगेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरोकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको फ्राइडे फोरम कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशुली बेसिनमा आएको बाढीपछि उत्पन्न संकटपूर्ण घडीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बीमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोजनाहरूको पुनर्निर्माण र पुनस्थापनामा जुट्नु पर्नेमा जोड दिनु भएको छ। वक्ताहरूले भविष्यमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भएको छ। कार्यक्रममा पूर्व ऊर्जा मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी र त्रिशुली नदी कोरिडोरमा आएको महाप्रलयका कारण संकटमा परेको जनजीवन र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि तत्काल विशेष क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले बाढीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना, सड़क पूर्वाधार, बस्ती र ठूलो संख्यामा मानवीय क्षति पुगेको उल्लेख गर्नुभयो। इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीका कारण रसुवा त्रिशुली कोरिडोरका 12 जलविद्युत आयोजना र 1 सौर्य विद्युत आयोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
9: तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपालले उचालेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्स युएलाई 44 रनले पराजित गर्दै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि उचालेको हो। यो जितसँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको युएई भने एसिया कप 2027 स्थान बनाउनबाट वञ्चित भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपराले अभिजित 100 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। त्यस्तै सोएब खानले 52, तानिस सुरीले 42, हरप्रीत सिंहले 33 र खुजैमा तन्वीरले 15 रन जोडे। नेपालका लागि करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले 1-1 विकेट लिए। त्यसअघि मलेसियाको कोलालामपुर स्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको शतकीय इनिङ खेले। यस्तै गुलशन कुमार झाले 52 रनको अर्धशतकीय इनिङ खेले। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले अभिजित 15 र इशान पाण्डेले 13 रनको योगदान गरे। पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। शनिबार त्रिपुरा गोकर्णेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हलमा सम्पन्न फाइनल खेलमा कडाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गर्दै अन्नपूर्णाले उपाधि उचालेको हो। उपाधि सँगै अन्नपूर्णाले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। फाइनल खेलमा अन्नपूर्णाले एकतर्फी प्रदर्शन गर्यो। उसले पहिलो सेट 25-15, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 जित्दै इतिहास रच्यो। नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ। पहिलो संस्करणको एनबीएलमा 6 टोलीको सहभागिता रहेको थियो।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराई भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी र तराई भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटेकोसी बाढी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन शुरू। बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,065 डीएनए नमूना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकार्य आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको जोड। भारतमा जारी 2 ब्रिक्स सम्मेलनमा दिल्ली घोषणा पत्र सार्वजनिक। मध्य पूर्वमा अधिकतम संयम अपनाउन आह्वान। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट। एनबीएलको उपाधि अन्नपूर्ण स्पाइक्सलाई। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्न सक्नुहुन्छ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार सुशीला खड्का हसिना। कवि हसिनाको पहिलो कविता संग्रह पहिरो भित्रको घाम रहेको छ। यसमा करिब उहाँका 55 कविताहरू संग्रहित रहेका छन्। यसका साथै उहाँको फुटकर गीत, कथा, लघुकथा, निबन्ध आदि विधाका विविध सिर्जनाहरू विभिन्न समयमा प्रकाशित हुँदै आएका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार हसिनालाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: हार्दिक आभार सरोज सर।
0: अब कार्यक्रमको सुरुवातमा तपाईँको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतलाई सम्झौँ न।
1: अवश्य सम्झिनेछु। म जहाँ जहाँ जहिले जहिले बोल्छु तब तब विगतलाई अवश्य सम्झिनेछु। हामीले जिरीमा फिलिङ्गो साहित्य समाज गठन गरेका थियौँ। त्यति बेला धेरै अगाडि हाम्रो मेरो गुरुहरू इन्द्रबहादुर खड्काहरूले चाहिँ टेर्दोङ पत्रिका निकाल्नु भएको रहेछ। त्यो मिति चाहिँ मलाई यही हो भनेर थाहा भएन। र जिरीमा केही पनि थिएन साहित्यको कुनै पनि, जिरीदीप भनेर जिरी प्राविधिक शिक्षालयमा अध्ययनरत दिव्यदेव ओखलढुङ्गे, भोजराज खोटाङ्गेहरूले सुरु गर्नुभएको थियो। तर त्यो उहाँहरू चाहिँ बाहिरबाट जानुभएको थियो। ती बस्ने बासिन्दाहरूले चाहिँ साहित्य सिर्जना अथवा साहित्यको त्यहाँ कुनै पनि थलो थिएन। अनि हामीले नै उहाँहरूकै मार्गदर्शन अनुसार हामीले फिलिङ्गो साहित्य समाज गठन गर्यौँ। र फिलिङ्गो साहित्य समाजबाट पहिलो अङ्क चाहिँ भित्ते पत्रिका हातले लेखेर प्रकाशन गर्यौँ। त्यसपछि चाहिँ जिरीको मझेरी पत्रिका निकाल्न थाल्यौँ। जिरीको मझेरी पत्रिकामा म सहसम्पादक थिएँ। 2058 साल त्यही दिनबाट मेरो साहित्यिक यात्रा सुरु भएको हो।
0: त्यसमा पनि तपाईँको लेखन यात्रा अगाडि बढ्दै गर्दा कुन विधा मार्फत कलम चलाउनु भएको थियो या कसरी अगाडि बढ्नु भएको थियो, त्यो कुनै सम्झना छ?
1: मजाले छ। कक्षा 9 र 10 पढ्दाखेरि गोरखापत्रबाट हजुरलाई पनि थाहा होला, पत्र मित्रता एकदम प्रख्यात थियो, होइन? अनि पत्र मित्रता गर्ने क्रममा अब उताबाट पनि साथीहरूले विभिन्न मिठा मिठा सायरीहरू पठाउनु

0: आफूले जति सक्छु होइन अध्ययन गरेर मैले गद्य विधालाई अङ्गालेकी हुँ र गद्य विधामा चाहिँ स्वतन्त्र रूपमा बग्दाखेरि भावहरू गहन पाएँ, उतापट्टि पद्य विधामा चाहिँ लयलाई पक्रिँदाखेरि अक्षर गन्दाखेरि छन्द पुर्याउँदाखेरि त्यति गहन भावका शब्दहरू नपर्ने मैले आफूले केलाउँदा त्यो पाएको हुँदा म आफूले चाहिँ गद्य कवितामा बगाउन थालेँ।
1: हजुर, अब तपाईँको कविता सङ्ग्रह जुन प्रकाशित भइसकेको छ पहिरो भित्रको घाम, यो कविता सङ्ग्रहको बारेमै केही चर्चा गरौँ। विशेष गरी शीर्षकबाटै अगाडि बढौँ न, तपाईँले जुन कविताहरू समावेश गरेर कविता सङ्ग्रह प्रकाशित गर्नुभयो त्यसको शीर्षकमा तपाईँले पहिरो भित्रको घाम भनेर जसरी नामाङ्करण गर्नुभएको छ, यो नाम कसरी जुराउनु भयो त्यसबारे केही बताइदिनुहोस् न। पहिले
0: कविताको शीर्षक, कविता आफै बिम्बात्मक हुन्छन्, प्रतीकमा सजिएको हुन्छ, तसर्थ कविताका शीर्षकहरू सोझै राख्दाखेरि समाचारका शीर्षक जस्ता भन्छन्, त्यो हजुरलाई पनि थाहा छ, मलाई पनि थाहा छ, समग्र पाठकलाई पनि थाहा छ, र स्वाद दिनको लागि केही बिम्बात्मक शीर्षक त राख्नै पर्छ होइन। अनि त्यसमा पहिरो भित्रको घाम हजुरलाई थाहा छ नि, रात पछि दिन आउँछ, दुःख पछि सुख हुन्छ, आँसु पछि आँसु निरन्तर बग्दाखेरि त आँखामा पनि सुक्छ नि त, एक न एक दिन हाँसो त ओठमा मुस्कुरा आउँछ नि त, अनि त्यस कारणले पहिरो भित्रको घाम, पहिरो भित्र पनि घाम छ है, निराशा भित्र पनि आशा छ है, दुःख भित्र पनि सुख छ है, भोलि अँध्यारो पछि उज्यालो आउँछ भन्ने सङ्केतलाई लिएर मैले आफ्नो सङ्ग्रहको नाम पहिरो भित्रको घाम रोजेकी हुँ।
1: हजुर, तपाईँले जुन शीर्षक राख्नु भएको छ त्यो शीर्षकले कस्तो संकेत गर्छ भन्ने कुरा त बताउनु भयो, यो सँगसँगै अब यही कविता सङ्ग्रहभित्र रहेका कस्ता भावका कविताहरू चाहिँ तपाईँले संग्रहित गर्नुभएको छ यसबारे पनि केही जानकारी दिनुहोस् न यही सन्दर्भमा।
0: म हिँड्ने क्रममा मैले पाइला चाल्दै नेपालका विभिन्न ठाउँमा टेक्ने, नेपालका विभिन्न माटोमा स्पर्श गर्ने अवसरहरू जुट्दै गर्दाखेरि म 2055, 56, 57, 58 चाहिँ म सुदूरपश्चिममा थिएँ, त्यहाँको छाउपडी प्रथालाई नजिकबाट निहाल्ने अवसर पाएँ। धनगढी कैलालीमा बस्दै गर्दा त्यहाँका चौधरीहरूले माघी मनाएको नजिकबाट निहाल्न पाएँ। यात्रा गर्ने क्रममा जस्तै म सगरमाथा हेर्छु भनेर पत्तालेको डाँडासम्म पुगेकी थिएँ, त्यहाँबाट सगरमाथा निहाल गर्दा होइन मैले जस्तो अनुभूति पाएँ, जे देखेँ त्यसलाई शब्द चित्रमा उतार्ने प्रयास गरेकी हुँ। प्रायः त मेरो आँखाले देखेको, मेरो मनले महसुस गरेको र मेरो मस्तिष्कले मन्थन गरेका विभिन्न क्षेत्रका विभिन्न विषयवस्तु, हाम्रो समाजमा घट्ने, हाम्रो समाजमा घटिरहेका, हाम्रो समाजमा भइरहेका क्रियाकलापहरूलाई पारदर्शी रूपमा प्रस्तुत गर्ने प्रयास गरेकी छु।
1: हजुर, यही सङ्ग्रहबाट एउटा कुनै रचना सुनौ, त्यसपछि हामी फेरि यस सङ्ग्रहभित्र संग्रहित विभिन्न कविताको बारेमा चर्चा गर्ने नै छौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
0: मैले मेरो कविता सङ्ग्रह पहिरो भित्रको घामभित्र पहिलो नम्बरमा रहेको आमाको दस्तावेजलाई रोजेँ। यो चाहिँ हाम्रो मित्रसेन दाहाल, उहाँ मृत्यु भइसक्यो, उहाँले यो लप्सी फेदीमा चाहिँ एउटा वृद्ध आश्रम खोल्नु भएको छ, त्यहाँ साहित्यकारहरूलाई भ्रमणको लागि लानुभएको थियो। उहाँले पहिलो भ्रमण लाँदा म जान पाइनँ, दोस्रो भ्रमणमा म गएँ र त्यहाँ एकजना आमाले कसरी भन्नुभयो भन्दा मेरो होइन उहाँ अब को पात्र हो त हामी चिन्दैनौ नि त, सुके धारामा घर थियो, छोराले मलाई वृद्ध आश्रम ल्याएर राख्यो नानी भन्नुभयो। अनि त्यतिखेर मलाई के आत्मअनुभूति भयो भन्दाखेरि गरिब त गरिब, घर नभएको त घर नभएको, तर सहारा भएको, छोरा भएको, सुके धारामा पक्की घर भएको मान्छे पनि वृद्ध आश्रममा बस्नु पर्दो रहेछ नि, त्यसले छोयो। त्यो छुँदाखेरि अब सहरकै कङ्क्रिटको कुरा गर्नुभन्दा नि त्यसलाई गाउँमा जोडेर, गाउँ गाउँ पनि अति घुमेको कारणले गर्दाखेरि गाउँले परिवेश जोडेर आमाको दस्तावेज भने एउटा कविता सिर्जना गरेकी थिएँ, यसैलाई वाचन गर्न चाहन्छु।
1: हुन्छ,
0: कविताको शीर्षक आमाको दस्तावेज। च्यापे पछि अतिशय व्यथाले एक पटक मृत्युलाई छामेर अठ्याउँदै मझेरीको थामलाई भत्काएर पाठे घरको संरचना पराले चिसो ओछ्यानमाथि जन्माएकी थिएँ तिमीलाई। बर्कुले कसेर आफ्नै मुटुलाई पिठ्यूमा घाँसको भारी बोक्दा बसेको बरियोको डाम अझै मेटिएको छैन तिम्रो स्पर्शले। तिमीमा प्राण भर्न, तिमीमा प्राण भर्न रातको निद्रा धितो राखेर सपना ऋण लिएकी थिएँ। त्यही ऋणको आँगनमा उभिएर तिमीले ओठ चलाउँदा शब्दहरू टिपेर उन्न सिकाए कापेका तिम्रा गोडाहरूलाई थामेर उभिन सक्ने बनाए तिमी पहिलो पटक।

0: धरतीमा उभिँदा, तिमी पहिलो पटक धरतीमा उभिँदा फुलेको थियो गर्वले छाती, तिम्रो उज्यालो संसारको, तिम्रो उज्यालो सम्पूर्ण समयका लागि खुसीहरू बन्दकी राख्दै तिम्रा बाले स्वयम्वरमा लगाइदिएको औँठी बेचेर किनिदिए तिम्रा लागि महँगो शिक्षा। योग्य भयो हरेक कुरामा, योग्य भयौ हरेक कुरामा, भरिए तिम्रा नसा नसामा ताकत र बन्यौ ऊर्जाशील, मलाई भने सेतै फुलेको कपालले उद्घोष गरिरह्यो वार्धक्यको, तिमीलाई सहाराको लट्ठी मानेर, तिमीलाई सहाराको लट्ठी मानेर भाँचेकी थिए यौवनका हाँगा, तिम्रा बाले अद बैसे उमेरमै साथ छोड्दा खुम्च्याएर मन आफ्नो मनको रहर फैलाएकी थिए ममताको हात, एकाएक हटाउन थाल्यौ मातृत्वको फोटो, एकाएक हटाउन थाल्यौ मातृत्वको फोटो, मनको भित्तादेखि व्यवहारले गालेको मन, समयले सुकाएको शरीर, समर्पणमा मक्किएका हड्डी, मासी नभएका हात खुट्टा, यही बेला गर्यौ आश्रम पठाउने निर्णय। तिमी सँग बस्दा चाहिँदैन थियो छुट्टै घर, पुग्थ्यो यही घरको एउटा कुनोले, जहाँ चुलिएको छ घरको धुरी सम्मै तिम्रा बाको सपना सँगै मेरो मिहिनेत्र पसिना, आमा र वात्सल्य विपरीत तिम्रो एकतर्फी निर्णयमाथि विमर्श गर्नेछ आगतले र राख्नेछ अभिलेख आमाको दस्तावेज बनाएर, धन्यवाद।
1: हजुर, आमासँग सम्बन्धित र आमाको भावना, विशेष गरी आमाले कस्तो भावना व्यक्त गर्छन् आफ्नो सन्तान हुर्काउँदै गर्दाखेरि, त्यो पीडा बोधसहित कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ, अब केही कुरा गरौँ। विशेष गरी तपाईँले अघि पनि प्रसङ्ग जोड्नु भएको थियो, कविताहरू बिम्ब बिना त्यसको जुन रस हो, कविताको रस, त्यो प्रकट हुन सक्दैन, बिम्बले कवितालाई उत्कृष्ट बनाउँछ भन्ने केही भाव अघि व्यक्त गर्नुभएको थियो। यसै सन्दर्भमा यदि त्यो बिम्ब कुनै न कुनै रूपमा अलिकति पाठकले नबुझ्ने गरी अथवा त्यो बिम्ब प्रयोग गर्दै गर्दाखेरि त्यो कविता क्लिष्ट हुने सम्भावना कतिको हुन्छ, एकजना सर्जक आफैले भन्नु पर्दाखेरि चाहिँ के भन्नुहुन्छ यसमा चाहिँ?
0: त्यो बिम्ब प्रयोग गर्दै गर्दा कविता क्लिष्ट हुन्छ, हुनसक्छ। जस्तै अहिले डाक्टर उपाधि प्राप्त गरेकाहरू, शब्दमा खेलिरहनेहरू हुनुहुन्छ, कसैलाई त्यसको बारेमा अर्थ एकदम मजासँग थाहा छ भनेर प्रयोग गर्न सक्नुहुन्छ भने म त्यसलाई गलत मान्दछु। किन गलत मान्दछु भन्दाखेरि, हामीले गरेको सिर्जना हाम्रो आफ्नो लागि मात्रै होइन, आम जनसमाजको लागि हो, आम पाठकको लागि हो। त्यसकारणले हाम्रो क्षेत्रगत भाषा फरक पर्छ। डोटीमा गएर पनि यी भाषाहरू राम्रोसँग बुझ्न सक्नुहुन्न, होइन, त्यहाँ स्थानीय भाषा बोल्नुहुन्छ। नेपाली भाषालाई राष्ट्रिय भाषा भनिए तापनि नेपाली भाषा पूर्ण रूपमा बोल्ने समाज, सेरोफेरो अथवा परिधि थोरै छ जस्तो लाग्छ मलाई चाहिँ, किनभने आफ्नो उता सुदूरपश्चिममा त आफ्नो आफ्नो जिल्ला अनुसारको भाषाहरू छन्। तसर्थ मैले भन्दै गर्दाखेरि हामीले ती क्लिष्ट शब्दहरूलाई सरल बनाएर प्रयोग गर्नुपर्छ, ताकि गाउँघरमा डोको बोकेर हिँड्दै गरेका दिदी बहिनीहरूले बुझुन्, गाउँघरमा खेती किसान गर्ने हलो जोत्दै गरेका बाहरूले बुझुन्, होइन। अनि अहिले हामी सहरमा छौँ, हामीले दुई चार अक्षर बुझेका छौँ, तर अझै पनि कर्णाली पारी गएर हेर्नुहोस्, तुइन तर्नकै गाह्रोले विद्यालय जान नमानेका केटाकेटीहरूलाई माझमा राखेर, मुटुमा राखेर, हृदयमा राखेर उभिएर हेर्नुहोस्, उहाँहरूले थोरै थोरै त बोली चालीको भाषाबाटै बुझ्नुहुन्छ। तसर्थ मैले यी विषयहरूलाई जोड्दै गर्दाखेरि हामीले सृजना गर्दा सरल भाषामा प्रयोग गर्नुपर्छ। ती क्लिष्ट शब्दहरूका पनि सरल शब्दहरू पनि हुन्छन्, पर्यायवाची शब्दहरू हुन्छन्। हामीले जति सक्दो पर्यायवाची अथवा मिल्दो जुल्दो शब्द खोजेर सरल शब्द प्रयोग गरेर सृजना गर्नुपर्छ, ताकि सबैले बुझ्न सकुन्, सहजै बुझ्न सकुन्, शब्दकोश पल्टाउन नपरोस् भन्ने लाग्छ मलाई चाहिँ।
1: हजुर, फेरि त्यसैमा केही सर्जकहरूको तर्क चाहिँ कस्तो पनि पाउँछौँ भने, त्यो कविता त अमूर्त नै हुनु हुनुपर्छ नि, जसले जसरी बुझ्छ त्यही ढङ्गले बुझ्न दिनुपर्छ भन्ने एउटा खालको स्रष्टाहरूकै धारणा पनि रहेको हामी पाउँछौँ। होइन, लेख्ने सर्जकले मूर्त रूपमा लेखेको हुन्छ, तर यदि पाठकले त्यसलाई अमूर्त बुझ्छ भने पनि उसलाई त्यो स्वतन्त्रता छोडिदिनुपर्छ भन्ने पनि भाव कतै न कतै सर्जकहरूकै हामी सुन्न पाउँछौँ। यही सन्दर्भमा मैले त्यो कुरा जोडेँ तपाईँलाई। अब तपाईँ विभिन्न विधामा कलम चलाइराख्नु भएको छ, विशेष गरी कविता लेखन सँगसँगै गजल लेखन पनि गरिराख्नु भएको छ, फुटकर रूपमा कथाहरू पनि लेखिराख्नु भएको छ। लेखनमा केही फरक पनि छ सर्जकको हिसाबले?
0: अवश्य छ, भाव त्यही हुन्छ, विषय त्यही हुन्छ, संरचनागत फरक पर्छ नै। जस्तै अब गजलमा मैले अघि पनि भने रदीफ काफिया मिलाएर अब हामीले स्वतन्त्रमा लेख्ने हो कि होइन, अथवा बहरमा लेख्ने हो कि, बहरको त झन् कति धेरै नियमहरू छन्, अनि त्यस कारणले गर्दाखेरि अब आफ्ना आफ्ना नियम छन्। जस्तै गद्य कविता पनि स्वतन्त्र भनेर सलल बग्न त सकिँदैन नि होइन, गद्य कविताका पनि त नियम छन्। शब्द तोकिएको छ, कति शब्द भन्दा माथि गयो भने चाहिँ अब लघु जस्तो बन्छ भन्ने कुराहरू छ। जस्तै अहिले हाम्रो छोटो कविता चलेको एकदमै चर्चामा छन्, तर अब पहिला चाहिँ हजुरले पनि सुन्नु भएको होला, प्रज्ञामा माग्दाखेरि पनि 150 शब्द नबढाई भनिन्थ्यो, त्यसपछि को दायरा 120 शब्द नबढाई भन्ने कुरा आयो होइन। त्यस कारणले समय अनुसार परिमार्जन हुँदैछ। अहिले पछिल्लो समयमा चाहिँ पाठकहरूलाई लामो कविता सुन्ने धैर्यता छैन भनेर छोटो कवितामा पनि प्रवेश गरेको पाइन्छ, अनि छोटो कवितामा चाहिँ फेरि विषय धेरै समेटिँदैन भन्ने लाग्छ भने त्यो पनि गलत हो। जस्तै मुक्तकमा चार लाइनले पूर्ण दिएको हुन्छ नि त, त्यही भएर आफ्नो आफ्नो संरचनामा आफ्नो आफ्नो विधा आफैमा गहन छ, आफैमा पूर्ण छ। जस्तै हाइकु पनि सुन्नु भएको होला हजुरले, अनि 5-7-5 रचनामा सिङ्गो उच फालिराखेको हुन्छ, उपन्यासै जस्तो दिइराखेको हुन्छ झट्का होइन। त्यस कारणले गर्दा पाठकले कसरी लिने, स्वाद चाख्ने कुरामा पनि फरक हुन्छ। अब सृजना भन्ने कुरा रमाइलोको लागि पनि लेखिन्छ, जस्तै हास्य बेगी पनि त सृजना हो नि त होइन, अनि समाज दर्पण पनि हो सृजना, समाजको हरेक कुरालाई राम्रोसँग पारदर्शी गर्न सकिन्छ, अनि समाजमा भएका नकारात्मक कुराहरूलाई औँला ठडाउने एउटा चेतना जगाउने विषय पनि हो, अथवा चेतना जगाउने कुरा पनि हो साहित्य भनेको। साहित्यद्वारा नै हामी समाजका विखण्डनका कुराहरू होइन, समाजमा भूगोलका कुराहरू, समाजमा भएका कुरीतिका कुराहरूलाई पनि त हामी सच्याउन सक्छौँ नि त, सकारात्मक सोच दिएर, सन्देश दिएर। हरेक अब सिर्जनामा सन्देश त भइ नै हाल्छ। यी यावत कुराहरूले गर्दाखेरि निष्कर्षमा म के भन्दछु भन्दा, सिर्जना सिर्जना होस्, सिर्जना सिर्जना जस्तै होस्, यसमा आफ्नो आफ्नो विधा भए पनि, आफ्नो आफ्नो संरचना भए पनि सबैले दिने सन्देश हो। तर सजिलो गाह्रो भन्ने कुरा हुँदैन, त्यही चार लाइनको मुक्तक पनि लेख्न नजान्नेलाई गाह्रो हुन्छ, त्यही 7-5-7-5-7 हाइकु विधा पनि लेख्न नजान्नेलाई गाह्रो हुन्छ, ज्ञान चाहिँ हुनुपर्छ।
1: यो सँगसँगै एकजना कविलाई कविभित्र कविता कसरी तयार हुँदो रहेछ, विशेष गरी लेख्न बसेपछि कविताको थालनी गर्न कतिको कठिन छ, या त्यो थालनी भन्दा अन्त्य गर्न कठिन हुन्छ एकजना कविको लागि,
0: त्यो चाहिँ व्यक्ति विशेष गुण पनि हुनसक्छ। कोही कोही कविहरूले भनेको सुन्छु रुखमा चढेर कविता लेख्छु भनेर, कोही कोही कविहरूले भनेको सुन्छु साझा अलिकति बसेपछि मात्रै फुट्छ भनेर। मेरो सन्दर्भमा त्यो होइन, म हिँड्दै गर्दा मलाई कुनै विषय वस्तुले छोयो भने जबसम्म लेख्दिन तबसम्म जसरी एउटा प्रसव पीडाले आमा छटपटाइरहेकी हुन्छन् त्यस्तै छटपटी हुन्छ मलाई, अनि जब लेख्छु आनन्द अनुभूति हुन्छ। त्यो चाहिँ कविको व्यक्ति विशेषमै फरक पर्छ जस्तो लाग्छ।
1: त्यसमा अब मैले एउटा प्रश्न राख्नै पर्छ, विशेष गरी तपाईँ आफै महिला सर्जक पनि हुनुहुन्छ, महिलाले महिला सशक्तिकरणको विषय उठान गर्दै गर्दाखेरि कस्ता विषयमा चाहिँ बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँ सर्जकको हिसाबले भन्नुपर्दा?
0: अब मैले मेरो जीवनको भोगाई अनुसार बाटो बनेर आउँदैन, बाटो त बनाउनै पर्छ, गाडी गुड्ने होस् या हामी हिँड्ने होस् होइन, अब पत्झर फाँडेर जङ्गल फाँडेर हुन्छ कि ढुङ्गा पन्छाएर हुन्छ कि, हजुरको एक्कासी त चार कुने बाटो चौडा बाटो त बन्दैन नि, त्यसको लागि त खन्नु पर्यो, मर्मत गर्नु पर्यो, हो कि होइन भन्नुहोस् त, अनि त्यो बाटो चाहिँ गन्तव्यसम्म पुग्छ कि पुग्दैन, बिच बिचमा पहराहरूले छेक्छ कि, त्यो हुन्छ नि भौगोलिक रूपमा पनि व्यावहारिक रूपमा पनि। त्यस्तै हो, हामीले पहिला आफ्नो बाटो बनाउनु पर्छ, अनि बाटो बनाइसकेपछि अब महिलाहरू र अहिले पछिल्लो समयमा चाहिँ महिला सशक्तिकरणमा मलाई यो एकदमै घोच्ने भनेको चाहिँ बलात्कारी घटनाले छ होइन। अब त्यसमा पनि मैले यहाँ एउटा कविताले सिर्जना गरेको छु, अगाडि बोल्दै जाँदा सुनाउँला। अनि त्यो घटनाहरू चाहिँ कम होस् भनेर हामीले कविता मार्फत आवाज उठाउने हो। अनि हाम्रो आमाहरू जो बिहान बेलुका भान्साको मात्रै काम गरेर कौसीमा घाम तापेर समय बिताउनुहुन्छ, उहाँहरूले केही सक्नुहुन्छ लेख्नुहोस्, केही सक्नुहुन्न अरूले अरू सर्जकका पाठ्य पुस्तक पढेर पनि मनोरञ्जन अथवा ज्ञान लिन सक्नुहुन्छ भन्ने सन्देश पनि प्रवाह गर्न चाहन्छु यस साहित्य संसार कार्यक्रमबाट।
1: होइन, अहिले भर्खरै जुन तपाईँले प्रसङ्ग निकाल्नु भयो नि कविता मार्फत या कुनै सिर्जना मार्फत पनि हामी सशक्तिकरणको मुद्दाहरूलाई उठाउन सक्छौँ भन्ने विषय उठान गर्नुभयो, त्यही विषयमा रचित कुनै रचना छ भने त्यो भर्खरै भन्दै हुनुहुन्थ्यो, त्यो रचना पहिले सुनौँ, त्यसपछि हामी यही विषयमा केन्द्रित भएर फेरि चर्चा परिचर्चा गरौँ।
0: अवश्य, यो वनफुलको वासना चाहिँ निर्मला पन्तको जुन बलात्कार पछि हत्या भयो जसमा मुछिएका नामहरू सहरी सहर केन्द्रित र एकदम ठुला बडाको नामहरू आइरहेको थियो, को हुन् सजाय पाहुन् त्यही भन्दै म यो कविता सुनाउन चाहन्छु। वनफुलको बासना। आमाको पाठे घरबाटै उम्रेको हो दुई टुसा र पलाएको हो मानव पालुवा, एउटा तिमी र अर्को ऊ, प्राण वायु भरिएर चल्न थालेको हो नयाँ मुटु, एउटा तिम्रो एउटा उसको, सायद उस्तै हुनुपर्छ गर्भको न्यानो तरलतामा तिम्रो र उसको नौ महिने यात्रा, आधुनिक तबरमा गर्यौ तिमीले धरतीमा अवतरण, हुर्कियौ सहरको कृत्रिम बगैँचामा तर ऊ आदिम मान्छेको प्रतिनिधि पात्र जो जङ्गलको बीच ओडारमा जन्मी र बाँच्न थाली वनफुल जस्तै जीवन, हो ऊ वनफुल नै थिए, हो ऊ वनफुल नै थिए, स्वच्छन्द हावा पिएर खोलाको चञ्चलतासँगै प्रकृतिको ओछ्यानमा लुटपुटिएर हुर्केकी, फुलको मादकता तिम्रो नसा बन्यो, उता चल्न थाल्यो वनफुलको बासना, त्यतै पुग्यौ र फिका सपनाको जालमा पारी चुस्न खोज्यौ वनफुलको रस, पिपासु नङ्ग्राले कोपर्नै लाग्दा थाहा थिएन तिमीलाई वनफुल प्रतिवादमा निर्भय प्रस्तुत हुने बघिनी पनि थिए, तैपनि उत्तेजनाका तीखा नङले चिथोरी रह्यो, यौवनको मातले लट्ठिएको विषालु आँखा गाडी रह्यौ फक्रिँदै गरेको शरीरमा, तिमी जस्तो पिपासुको चुच्चोले, तिमी जस्तो पिपासुको चुच्चोले ठुङ्गिएको वनफुल च्यातिएर रगतम्मे हुँदा पनि समाजको आँखामा दोषी, कानुनको नजरमा दोषी, मिडिया सञ्जाल सबैतिर दोषी, किनकि ऊ आइमै थिए, यस समाजमा चिथोरिने कोतरिने र दोषी बन्ने सबै आइमै त हुन्, ठ्याक्कै तिम्री आमा र बहिनी जस्तै, ठ्याक्कै तिम्री आमा र बहिनी जस्तै। धन्यवाद।
1: हजुर, पछिल्लो समय समाजमा घटिरहेका घटनाहरूको प्रतिबिम्बको रूपमा प्रस्तुत गर्नुभयो कविता, र त्यसमा पनि विशेष गरी महिलाले कस्ता पीडाहरू भोग्नुपर्छ भन्ने विषयलाई आफ्नो सिर्जनामा प्रस्तुत गर्दै हुनुहुन्थ्यो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ, समयको पाबन्दीले गर्दा हामी चाहेर पनि धेरै कुरा त समेट्न सक्दैनौँ, तर पनि केही प्रश्नहरू अझै बाँकी छन्। अब प्रश्नतर्फै लागौँ। विशेष गरी प्रविधिको पछिल्लो प्रयोग सँगसँगै सिर्जनामा पनि केही राहास आएको हो कि भन्ने गुनासो पनि सुन्न पाइन्छ। सर्जकहरूलाई जसरी प्रविधिले सहज ढङ्गले आफ्ना सिर्जनाहरू व्यक्त गर्न या सिर्जनाहरू प्रकाशन प्रसारण गर्नलाई जुन माध्यम बनेको छ प्रविधि, नयाँ प्रविधि भनौँ यसलाई, त्यो सँगसँगै फेरि त्यसमा साधनामा काहीँ न काहीँ ह्रास हुँदै गएको या एउटा नव प्रतिभा जो नव सर्जक छ उसले त्यो वावाईको दुनियाँमा बाँच्नु पर्दाखेरि उसको साधनामा कमी हुँदै गएको हो कि र सिर्जनामा फितलोपन पनि आउँदै गरेको हो कि?
0: प्रविधिको विकास हुनु गलत होइन, प्रविधिको प्रयोग गर्नु पनि गलत होइन, तर यसले जस्तै प्रविधिलाई हामीले विकास सँगसँगै विनाश जस्तै भएको छ जहाँ पनि हुन्छ नै होइन, तर हामीले प्रयोग गर्नमा एकदमै ध्यान दिनुपर्छ। जस्तै विकास भयो, तपाईँ हामी मोबाइलमा कुरा गर्न थाल्यौँ होइन, हिजोको दिनमा अब कसको किताब आयो कति थाहा हुँदैन त्यो, अहिले तुरुन्तको तुरुन्त थाहा हुन्छ,
1: सूचनाको
0: पहुँच बढेको छ, अनि फेसबुक मार्फत पनि हामीले कति धेरै सजिलोसँग होइन कुन सर्जकको गतिविधि के छ भनेर निहाल्न सक्छौँ। एउटा सामाजिक सञ्जाल एक हिसाबले भन्दाखेरि ऐना जस्तो पनि भएको छ कि, त्यहाँ के भइराखेको छ तुरुन्त देखिने, त्यहाँ के भइराखेको छ तुरुन्त देखिने, अनि आफूले केही सिर्जना गर्यो भने पोस्ट गर्यो, कमेन्टहरू प्रतिक्रियाहरू पनि पाइहालिने, छिट्टो प्रतिक्रिया पाइने, होइन, एक हिसाबले राम्रो पनि छ। अब अहिले पछिल्लो समय जुन यो च्याट जिपिटी आयो, त्यसपछि चाहिँ नयाँ आउँदै गरेका भाइ बहिनीहरू अथवा नयाँ सर्जकहरू त्यसलाई प्रयोग गरेर छिटो मिठो खाना खोज्नु भएको छ। अब त्यसो गर्दाखेरि चाहिँ हामी पुरानो साधकहरू, वर्षौंदेखि साधना गरेर आएका, बुद्धिलाई तिखारेर आएका, हामीलाई यी कविता कविता जस्तै बनाउन 10 वर्ष लाग्यो, गजल गजल बनाउन 10 वर्ष लाग्यो, होइन, मैले भनिहाले अघि पनि भने त्यति बेला सायरीहरू खुब लेखिन्थ्यो, सायरीको बदलामा सायरी लेखिन्थ्यो पत्र मित्रतामा, तर त्यो विधा कुन हो भनेर पनि थाहा थिएन हामीलाई। अहिले चाहिँ हजुरको अब भनेको सुन्छु, मुक्तक लेखिदेऊ भन्दा मुक्तकै लेख्ने, नाटक लेखिदेऊ भन्दा नाटकै लेख्ने, कुनै कुनै विषयवस्तु दिए जस्तो भने त्यस्तै लेखिदिन्छ भन्ने सुन्छु, म चाहिँ प्रयोग गर्दिन सुन्छु, होइन। यो क्रममा चाहिँ साधना आफ्नो, म चाहिँ के भन्छु भन्दा, यसरी एक दिन कमाएको नामले तपाईँलाई कति दिन परिचित गराउँछ भनेर प्रश्न पनि गर्न चाहन्छु, होइन। प्रयोग गर्नु गलत होइन, तर प्रयोगलाई सही ढङ्गमा, कुनै कुरा सूचना खोज्नु पनि गलत होइन, म त्यसलाई गलत मान्दिनँ, तर त्यसलाई लिएर संकलन गरेर आफ्नो मस्तिष्क मन्थन गरेर आफ्नो मथिङ्गललाई घुमाएर आफ्नो मस्तिष्क दिमागको प्रयोग गरेर सिर्जना गर्नुहोस्, म चाहिँ यही चाहेँ, यही भन्न चाहेँ।
1: यो सँगसँगै हामी एउटा तपाईँको अर्को रचना सुन्छौँ र त्यसपछि कार्यक्रमलाई बिट मार्छौँ।
0: एउटा कविता, अबका मान्छे। कविता यसरी सुरु हुन्छ, शीर्षक अबका मान्छे। सब थोकले पोख्त कलिएको मान्छे भन्दा सयौं गुणा बलवान र शक्तिशाली भएर जन्मिसके रोबोट मान्छे। पसिना बगाउनु पर्ने, पाखुरा चलाउनु पर्ने, सयौं बिगाहा फाँटमा चलिसके कहिल्यै नथाक्ने डोजर। मान्छेले बनाएको यन्त्रले नापिँदैछ मान्छेकै आकार, जाँचिँदैछ मान्छेकै आत्मा, खोसिँदैछ गाँस बाँसको आधार र निमोठिँदैछ मान्छेकै प्राण। तिमीले यस्तो यन्त्र जन्मायौ ए मान्छे, तिमीले यस्तो यन्त्र जन्मायौ ए मान्छे, अब गए मनै बहादुर भनेर तिग्रा ठटाउँदै र छाती पिट्दै हिँड्ने दिन। अब स्वीकार्य छ र तिमीलाई आफैले जन्माएको यन्त्रले जितेको दिन हेर्न, यदि होइन भने सामान्य रूपमा जन्मिएर हुँदैन अबका दिनमा जन्मिने मान्छे। पेट्रोल पिएर डोजरसँग प्रतिस्पर्धा गर्न सक्ने, विद्युत खाएर रोबोटसँग फुई लडाउन जान्ने, गुगल अटाएर कम्प्युटरसँग होडबाजी गर्ने, अन्तरिक्ष पुगेर उतै बिलाइ जाने होइन, अन्तरिक्ष पुगेर उतै बिलाइ जाने होइन, पृथ्वी चन्द्रमा ओहोर दोहोर गर्न माइल कोस भर्याङ बनाउने मान्छे जन्मिनु पर्छ भोलिका समयमा। मान्छेकै आविष्कारमा मान्छेले भरेको सामर्थ्यले भरिपूर्ण भएर मान्छेलाई नै कमजोर साबित गर्न चुनौती दिइरहेको यान्त्रिक युगले मान्छेको युगलाई जित्नु हुँदैन, जित्नु हुँदैन, नत्र मुटुविहीन मान्छेहरूले संसार जित्नेछन् र तिम्रा ठाउँमा क्लोनहरू उपस्थित हुनेछन्, र तिम्रा ठाउँमा क्लोनहरू उपस्थित हुनेछन्। धन्यवाद।
1: हजुर, भर्खरै अबका मान्छे कस्ता हुनुपर्छ भन्ने भावको कविता वाचन गर्नुभयो। हामी समयको पाबन्दीले गर्दा यो संवादलाई छुट्याउनु पर्ने बाध्यतामा छौँ, तर पनि मैले यो बसाइका क्रममा सोध्न छुटाएको कुनै विषय या प्रसङ्ग, जुन चाहिँ आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय प्रसङ्ग या केही छ भने तपाईँको लागि समय?
0: त्यस्तो छुटाउनु भएको जस्तो त महसुस भएको छैन। हामी साहित्य संसारमा साहित्यकै कुराकानी गरिरहेका छौँ। हिजो आज र भोलि कस्ता साहित्य सिर्जना, हिजो कस्तो भएका थिए, आज वर्तमान परिप्रेक्ष्यमा कस्तो साहित्य सिर्जना हुँदैछन् र भोलि के होला भन्ने चिन्तन सहितको परामर्श गर्यौं। पक्कै पनि हाम्रो यो कुराकानी सुनेर कतिजनाले महसुस पनि गर्नुहोला, च्याट जिपिटी चाहिँ धेरै खेलाउन नहुने रहेछ भनेर, अबका स्रष्टाहरू, अबका नयाँ सर्जकहरूले महसुस पनि गर्नुहोला भन्ने आशावादी छु। र जाँदा जाँदै हजुरलाई धेरै धेरै धन्यवाद, मलाई साहित्य संसारमा ल्याएर दुई शब्द राख्ने, आफ्नो कुराकानी राख्ने मौका दिनुभयो, आफ्नो साहित्य कुराहरूलाई समेट्ने एउटा स्थान दिनुभयो। धेरै धेरै धन्यवाद। हजुर सहित हजुरको यो टिमलाई पनि हार्दिक आभार व्यक्त गर्दछु।
1: हस्, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार सुशीला खड्का हसिना। हौस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ उदय शमशेरको स्वरमा, कोइली देवीको रचना र संगीतमा।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
2: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
2: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
5: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाउ।
2: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौँ।
5: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौँ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा घर देश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि पनि पुराना आधुनिक गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराउन हामी उपस्थित हुनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। यति बेला भने रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
4: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ आचार्य राजन शर्मा। सिन्धुपाल्चोक मेलम्चीमा जन्मिएहरूकी राजधानी काठमाडौँको उच्च शिक्षा शिक्षण सेवा हुँदै भारत युरोप र त्यसपछि अस्ट्रेलिया पुग्नुभएका शर्मा नेपाली भूमिमा आचार्य ऋषि मुनिहरूद्वारा प्रतिपादित योग ध्यान आयुर्वेद र नेपाली संस्कृतिका प्रचारक प्रसारकका रूपमा स्वदेश विदेशमा सुपरिचित हुनुहुन्छ। शर्माको अगुवाईमा अस्ट्रेलियामा पशुपतिनाथ बौद्ध तपोधाम तथा विश्व शान्ति आश्रम सञ्चालनमा रहेको छ। विश्व शान्ति अध्यात्म विज्ञान समाजका माध्यमबाट उहाँले अन्तर्राष्ट्रिय रूपमा योग र ध्यानको उद्गम थलो नेपाल हो भनी चिनाउन र योग ध्यान आयुर्वेदको प्रचार गर्न लागि परेको बताउनुहुन्छ। अस्ट्रेलियाको सिडनीबाट 265 किलोमिटर पश्चिमको लिनहस भन्ने ठाउँमा निकै पहिले चर्च रहेको स्थान खरिद गरी पशुपतिनाथ बौद्ध तपोधाम स्थापनाका साथ योग ध्यान आयुर्वेद लगायतका विषयमा विविध कार्यक्रम सञ्चालन भइरहेको पाइन्छ। क्यानबेरा र भिक्टोरिया युनिभर्सिटीको समेत सहकार्यमा योग ध्यान र आयुर्वेदका प्राज्ञिक कार्यक्रम पनि सञ्चालनमा रहेको उहाँ बताउनुहुन्छ। बाल्यकालदेखि नै योग ध्यानतिर आकर्षित हुने लालायित हुने शर्मा युरोपमा हुँदा अस्ट्रेलियाका आदिवासीहरूको आदिम संस्कृति अध्ययनको हुटुटीले अस्ट्रेलिया पुगेको बताउनुहुन्छ। योग दर्शन र प्राचीन चिकित्सा सुखसूत्र आयुर्वेद अमृत दर्शन लगायतका पुस्तकाकार कृतिहरू उहाँका प्रकाशित छन्। वैदिक ज्योतिष र योग, पत्रकारिता र आम संचार, अर्थशास्त्र, गणित र एकाउन्टिङ जस्ता थुप्रै विषयमा नेपाल भारत र अस्ट्रेलियाबाट स्नातकोत्तर गर्नुभई विविध क्षेत्रमा काम गर्नुभएका शर्मा योग ध्यानको गुरुदेशका रूपमा नेपाललाई प्रचार गर्ने र शान्ति प्राप्त गर्ने आफ्नो जीवनको ध्येय रहेको बताउनुहुन्छ। साहित्य, पत्रकारिता, ज्योतिष, पर्यटन लगायतका क्षेत्रमा उहाँ विभिन्न पुरस्कारबाट पुरस्कृत पनि हुनुहुन्छ। त आदरणीय श्रोता, कार्यक्रममा प्रस्तुत गर्छौँ अस्ट्रेलियामा योग ध्यान र आध्यात्मिक प्रसारमा कर्मशील आचार्य राजन शर्मासँगको अन्तरङ्ग कुराकानी। एकैछिन यो सङ्गीत जोडौँ अनि त्यससँगै कुराकानी राख्छौँ।

0: यहाँलाई स्वागत छ घर देश परदेश कार्यक्रममा।
1: धन्यवाद हजुरलाई।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, म सन्चै छु। यति बेला यो कार्यक्रममा यो इन्टरभ्यू यति टाढाबाट पनि प्रयास गर्नुभएकोमा धेरै धेरै धन्यवाद यहाँलाई।
0: स्वदेश आउने जाने क्रम चाहिँ कस्तो छ यहाँको? कतिको तानिरहन्छ स्वदेशले?
1: एकदमै तान छ, किनभने हाम्रो जरो, हाम्रो सुरुवात र मूल बिन्दु नै त्यही नेपाल हो, र अहिले बाहिर बस्नुको मूल कारण पनि नेपालकै दर्शन, नेपालकै संस्कृति संस्कार प्रवर्धन गर्ने पहिलो कर्म भएको छ। त्यस कारणले पनि नेपाल चाहिँ वर्षमा दुई पटक जस्तो आइरहन्छ।
0: हजुर, पछिल्लो स्वदेश भ्रमणको स्मरण चाहिँ केही राखिदिनुहोस् न, केही उपलब्धिहरू पनि छन् कि?
1: पछिल्लो पटक चाहिँ म यो खास गरेर अन्तर्राष्ट्रिय रूपमा नेपाललाई विश्व गुरु देश चिनाउने र त्यसका विभिन्न आयामहरूमध्ये कैलाश पर्वतमा योगीहरू गएर त्यहाँ चाहिँ ध्यान योग तपस्या गर्ने र विश्वलाई पनि एउटा सन्देश दिने र त्यही भाव अनुसार नै त्यतिखेर चाहिँ आएको थिएँ नेपालमा, र नेपालमा आएर 108 योगीहरूको समूह मिलेर हामी कैलाश पर्वत गइयो। त्यो पनि एउटा योग र ध्यानको एउटा जुन एउटा उपलब्धि भनौँ अब त्यो साधना थियो, त्यसमा चाहिँ खाली पाउ कैलाश नेपालदेखि होइन अस्ट्रेलियादेखि नै खाली पाउ नेपाल गएर नेपालबाट कैलाश पर्वत परिक्रमा गरेर 108 योगीहरू विश्वकै उचाइमा गएर योग दिवस अन्तर्राष्ट्रिय योग दिवस मनाएर फेरि खाली पाउ नै त्यो 52 किलोमिटर हिउँमा हिँडेर अनि फर्केर अस्ट्रेलिया आउन सकियो शिवको कृपा र यो साधनाले। त्यो एउटा मेमोरेबल रह्यो। विभिन्न स्थानमा योग ध्यान तपस्याका शिविरहरू रहे, तिनै कर्म रह्यो।
0: अब एकजना ख्याति कमाउनु भएका योग र अध्यात्मका अभियन्ता हुनुहुन्छ, सामान्य मानिसहरूको भन्दा अब अलि दिनचर्या फरक पनि होला होइन, अनुमान गर्न सकिन्छ, त्यहाँ चाहिँ यहाँको दिनचर्या कस्तो रहने गर्छ, दैनिकी बताइदिनुहोस् न।
1: हजुर, यहाँ चाहिँ खास गरेर दैनिकी मेरो मूलभूत रूपमा चाहिँ म अध्यापन गराउने भएको हुनाले सोमबारदेखि बिहिबारसम्म भनौँ अथवा मङ्गलबार बुधबार बिहिबारको मिड डेमा चाहिँ पढाउने काम हुन्छ विश्वविद्यालयमा, अथवा अहिले चाहिँ अनलाइन पछिल्लो संस्करणले गर्दा घरमै बसेर पनि कतिपय कुराहरू त्यहीँबाट प्रचार प्रसार गर्ने रहन्छ एउटा, त्यो चाहिँ एउटा चिज विषयको लागि 2-3 दिन चाहिँ, र त्यस पछाडि यहाँ चाहिँ अस्ट्रेलियन सरकारको एउटा सोलिसिटर भनौँ अथवा सेलिब्रेन्ट भनौँ, यहाँको चाहिँ वैवाहिक सम्बन्धको परामर्श दिने दर्ता गर्ने कानुनी रूपमा त्यो चाहिँ दर्ता भएको हुनाले त्यसको लागि पनि समय जान्छ, र बाँकी यहाँको जुन एउटा ट्रान्सलेटर इन्टरप्रेटर अथवा नेपाली भाषाको जति पनि नेपालबाट आउनुहुन्छ उहाँहरूले चाहिँ नेपाली भाषा अध्ययन गरे बापत 5 पूर्णाङ्क पाउनुहुन्छ पिआरलाई, र त्यसको चाहिँ यो नाटी भनिन्छ त्यसको बोर्डको एउटा वान अफ द डिरेक्टर प्यानल मेम्बरमा एक्जामिनरमा राखिएको छ, त्यसको पनि अनलाइनबाट क्लासहरू लिने, क्वेसन्स निकाल्ने, आन्सर सिट राख्ने हुन्छ भने, त्यो बाहेक जिजी विषयको बाहेक बिहान 4 बजे हाम्रो ब्रह्म मुहूर्तमा विज्ञान भैरव तन्त्र ध्यान सुरु हुन्छ अहोरात्र जुम अनलाइनबाट, र त्यसपछि सुरु भएको बिहानको अब अहोरात्र नै चल्छ हाम्रो दिनभरि नै विभिन्न देशको टाइम जोनबाट, र त्यहाँ चाहिँ विभिन्न स्थानमा पालै पालो कहिले कतारको लागि, कहिले बेलायतको लागि, कहिले अमेरिकाको लागि, कहिले नेपालको लागि, खास गरेर नेपाल फोकस गरेर क्लास रन गर्छु यहीँबाट, योग ध्यान अनि आयुर्वेद त्यस्तै गरेर विभिन्न कक्षाहरू चाहिँ, र त्यसले गर्दाखेरि पनि दिनहरू चाहिँ एउटा सामाजिक सेवा परोपकार सेवामा, अर्को जिजी विषयको लागि 2-3 दिन गर्दाखेरि तराजुमा जोख्दा यो परोपकार सेवाले बढी समय हिसालिन्छ, र जिजी विषयको लागि चाहिँ 3 दिन मैले चाहिँ विश्वविद्यालय पढाउने काम गर्छु, बाँकी चाहिँ आश्रमको जीवन, गुरुकुलको जीवन, गौशालामा गाईहरूको सेवा गरेर अहिले पनि गौशालामै छु।
0: गुरु, अब आश्रमको जीवनको प्रसङ्ग आइहाल्यो, अब नेपाली धर्म संस्कृति सभ्यता प्रवर्धन गर्न प्रसार गर्न साधनाका लागि चाहिँ अब अस्ट्रेलियामा ठुलो संरचनाको सिर्जना भएको देखिन्छ यहाँहरूबाटै, यहाँकै अगुवाईमा अस्ट्रेलियनहरूको रुचि चाहिँ र आकर्षण चाहिँ त्यहाँ कस्तो पाइन्छ, यो प्रसङ्गमा अलिकति बताइदिनुहोस् न।
1: मानिसलाई शान्ति, संसारको जुनसुकै कुनाको मानिसलाई पनि मनको शान्ति, आत्म आनन्द र विज्ञान सहितको अध्यात्म मनपर्छ, मन पर्दो रहेछ, र त्यही हिसाबले यहाँ पशुपति बौद्ध तपोधाम जुन हाम्रो विश्व शान्ति आश्रम रहेको छ, यहाँ पनि अस्ट्रेलियनहरूलाई खास गरेर सुरुवातमा त उहाँहरूलाई कसरी के भन्ने लाग्थ्यो, र पछि पछि भएपछि उहाँहरूले हामीद्वारा प्रदत्त भएका योग भयो, ध्यान भयो, जसले चाहिँ यहाँ मानसिक बिरामीहरू चाहिँ अत्यन्त धेरै हुनुहुन्छ, त्यसलाई न अस्पताल गएर ठिक हुन्छ न अन्यत्र गएर ठिक हुन्छ, उहाँसँग बोलिदिने मान्छे कम छ, सुन्ने मान्छे कम छ, सबै आफ्नै बाटोमा व्यवहारमा दौडधुपमा छन्, घर घरमा एक्लै छन्। त्यसले गर्दा आश्रमले चाहिँ के गराउँछ भने उहाँहरूलाई आउने यहाँ भलाकुसारी गर्ने, सात्विक भोजनहरू ग्रहण गर्ने, निशुल्क भोजन गर्ने, शारीरिक र स्थूल शरीरका दुखाइहरूलाई योगिक चिकित्सा आयुर्वेदद्वारा ठिक गर्ने, त्यो पनि निशुल्क उहाँ

0: नेपालबाट आएको चाहिँ कोही छ योगी र आध्यात्मिकता बोकेको कोही छ भन्ने बढी विश्वास गर्ने उहाँहरूको छ, किनभने उद्गम त्यही हो भनेर हामीले व्यापक प्रचार प्रसार यसो सत्यको प्रचार पनि गरिसकेका छौँ। र उहाँहरूले एउटा पाश्चात्य मूलको योग प्रशिक्षक ध्यान प्रशिक्षक भन्दा नेपालकै योग प्रशिक्षक हो भने यसमा मौलिकता बढी हुन्छ भन्ने उहाँहरूको दृष्टिकोण छ। अहिले चाहिँ सकारात्मकता र उसै पनि नेपालीप्रति अलि मेहनती जाति भनेर चिन्छन् उहाँहरूले, र त्यसमाथि पनि नेपालबाट आएको अध्यात्म र यो आध्यात्मिकताप्रति चाहिँ उहाँहरू अझ बढी रुचिकर भएर बस्नुभएको देखिन्छ।
1: हजुर, यो प्रसङ्गमा अहिले फेरि आउँला गुरु, अब यो अन्तरङ्ग कुराकानीको कार्यक्रम होइन, अलि अन्तरङ्गतिरै जाउँ न। अब राजधानी छेउछाउको मेलम्ची यहाँको जन्म, पारिवारिक पृष्ठभूमि, त्यो बेलाका सामाजिक पारिवारिक व्यावहारिक जीवनका केही कुरा सम्झिदिनुहोस् न बाल्यकालका।
0: एकदमै त्यो गोरेटो, त्यो पहाड, त्यो चाहिँ हाम्रो खेतबारी, त्यो एउटा रमाइलो प्रसङ्ग। हामी जहाँ गए पनि बाल्यकालको जति हामीले बाल्यकालमा त्यहाँ चाहिँ पैतालाहरू खियाइयो त्यो चाहिँ एउटा धरतीले हामीलाई दिएको आशीर्वाद रहेछ। बाल्यकालमा पिपल चौर जुन चाहिँ मेलम्ची नगरपालिका बाँसबारी माथि पर्छ र त्यहाँ चाहिँ हामी बिहानै उठेर गाईको खोले धन्दा सकेर सोतर सबै भकार सबै गरिसकेर अनि टुकी बत्ती बिहानै टुकी बत्ती बालेरै उठेर गोठ धन्दा सकेर अनि त्यसपछि चाहिँ 8 बजीतिर फर्केर आएर अनि थोरै भोजन गरेर अनि 1 घन्टा तल ओह्रालो कुद्दै कुद्दै कुद्दै गएर स्कुल पढ्ने र त्यस पछाडि फेरि त्यहाँबाट पढाइ 4 बजे सकेपछि 5 बजेतिर न त्यतिखेर टिफिनको हुन्थ्यो न कुनै कसैले भोकको केही गुजारा गरिदिन्थ्यो न बजार हुन्थ्यो न केही व्यवस्था हुन्थ्यो र फेरि फर्केर लखतरान परेर घरमा आएर अनि फेरि घरमा पनि एकसरो कामहरू गोठ धन्दा अथवा घर धन्दा सकेर अनि बल्ल राति चाहिँ टुकी बत्तीमा गृह कार्य गरेर अनि त्यसरी चाहिँ एउटा दैनिक स्कुलको जीवनयापन हुन्थ्यो र एउटा कृषि कर्ममा सबै परिवारसँगै समन्वय हुन्थ्यो। तथापि त्यस्तो बेलामा पनि बाटो हिँड्दै हिँड्दै घोकिएका, कण्ठ गरिएका, अध्ययन गरिएका कुराहरू चाहिँ त्यसले चाहिँ विद्यालयमा अब्बल र प्रवीण बनाउन सक्थ्यो र त्यसरी पनि सिन्धुपाल्चोक मेलम्ची प्रवेशिका परीक्षा जुन भवनीपाटी जालपादेवी माविमा सकेर त्यस पछाडि फेरि लोकसेवा मार्फत केही समयको लागि त्यहाँ शिक्षकको भूमिकामा पनि काम गरियो।
1: यहाँ भीमसेन सापकोटाबाट आचार्य राजन शर्माको परिचय लिएर अध्यात्म योगको प्रसारकका रूपमा श्रद्धेय हुनुभयो, सुपरिचित हुनुभयो। अब भीमसेन सापकोटाबाट आचार्य राजन शर्मा हुँदाका केही प्रसङ्गहरू, केही स्मरणहरू, केही संयोगहरू बताइदिनुहुन्छ।
0: हुन्छ हजुर, यो एक दिनको प्रयास मात्र नभएर जीवनै रहेछ। हुन त यो प्रारब्ध पूर्वजन्मदेखिकै अस्तित्वको योजना हो, तथापि पहिला भीमसेन सापकोटाको रूपमा चाहिँ म औपचारिक रूपमा चिनिन्थेँ भने पछि नियमित रूपमा ध्यान साधनामा जान थालियो। काठमाडौँमा सञ्चालित विभिन्न प्रकारका ध्यानहरू र उहीँ मेलम्चीमा छँदा पनि बाल्यकालमा नै एकान्तमा बस्न रुचाउने, घरबाट अनुमति नलिइकन पनि भागी भागी जङ्गलमा अथवा मठ मन्दिरमा गएर ध्यान गर्ने, 2-3 दिनमा फर्किने, यस्तो क्रियाकलाप हुँदै थियो। काठमाडौँ आएपछि अलि बल पुग्यो त्यसलाई, किनभने पशुपतिनाथमा साधु सन्तहरू भेटिने, त्यहाँ जाने, सत्सङ हुने, मङ्गलबार मङ्गलबारको सत्सङ अनि यस्तै विभिन्न खालका ठाउँ ठाउँमा हुँदै जाने ध्यान साधनाहरूमा, र त्यस पछाडि विपस्याना ध्यानले अलि बढी जरा गाडिदियो र त्यस पछाडि यता अन्य पेसा वर्गमा गर्दा गर्दै आधा आधी हिस्सा चाहिँ ध्यान साधना मन पराउने, योगी क्रिया मन पराउने हुँदै गयो र त्यस पछाडि चाहिँ विभिन्न गुरुहरूसँग जोडिन थालियो र साधना हुँदै गयो र त्यहाँबाट काठमाडौँ छोडेर फेरि भारततर्फ निर्वासित भइयो।
1: यहाँले शिक्षण पेसा गर्नुभयो नि, त्यो शिक्षण पेसा चाहिँ गाउँमै हो?
0: गाउँमा पनि हो, काठमाडौँमा पनि हो।
1: राजधानी प्रवेशको प्रसङ्ग चाहिँ केही बताइदिनुहोस् न। अब राजधानी आएपछि यहाँको शैक्षिक यात्रा कसरी अगाडि बढ्यो?
0: एकदमै राम्रो हजुर, राजधानी आएपछि, राजधानीमा चाहिँ जब हाम्रो प्रवेशिका परीक्षामा उत्तीर्ण भइसकेपछि त्यसपछि प्रवीणता प्रमाणपत्र तह, स्नातक तह, स्नातकोत्तर पढ्नको लागि प्राय गाउँबाट राजधानी आउने क्रम छ सबैको, र त्यही क्रममा नै काठमाडौँ आइयो। आइएपछि आफन्तकोमा बस्ने केही दिन र आफ्नो काहीँ काम धन्दा मिलेपछि अन्त गर्ने भन्ने हिसाबले सबैजना आउने क्रममा त्यसरी नै आइयो र चाबेलमा आएर बसियो। र चाबेलमा बसेपछि पहिलो दिनको चाहिँ यस्तो छ कि एकदम जाडो महिनाको समय थियो, चप्पल मात्रै थियो र अनि प्लास्टिकको मोजा बनाएर, पोलिथिन ब्यागको मोजा बनाएर पहिलो दिन कलेज गएको सम्झना छ। र त्यस पछाडि त्यहाँ चाहिँ जुन अध्ययन गरियो त्यस बेलामा

0: कलेजमा चाहिँ फेरि त्यहाँ सबैभन्दा राम्रो अङ्क भएछ। तत्पश्चात चाभैलको पशुपति बहुमुखी क्याम्पसमा अध्ययन गरियो केही समय। त्यस पछाडि अनि विभिन्न स्थानमा काम पनि गर्दै, अध्यापन पनि गर्दै, ट्युसन पनि पढाउँदै हुँदै हुँदै संस्कृत अनि त्यो सँगसँगै योग अनि त्यहाँबाट आयुर्वेद जोडिन थाल्यो वाल्मीकि कलेजमा। त्यसपछि बिस्तारै अन्यत्र गुम्बाहरूमा यस्तै हुँदा हुँदै अनि फेरि मास्टर्स चाहिँ त्रिभुवन विश्वविद्यालयमा हुन सक्यो, पहिलो मास्टर अर्थशास्त्रमा। र त्यसले पनि सन्तुष्ट दिएन, औपचारिकता त थियो तर चाहिँ मलाई जुन योगमा आयुर्वेदमा नै अध्ययन गर्ने र संस्कृतमा अध्ययन गर्ने जुन प्यास रहेछ तृष्णा जन्म जन्मको, त्यो एउटा पक्षले मलाई मैले चाहिँ पढाउन थालेँ केही कलेजहरूमा काठमाडौँमा। त्यसले पनि जुन आन्तरिक शान्ति आत्म आनन्द नभएपछि चाहिँ अनि अब राजधानीको एउटा राम्रो जागिर स्थायित्व हुँदाहुँदै पनि मलाई चाहिँ एकदम गहिरा साधनाहरूमा रुचि राख्ने, जस्तो तिन चार दिन एक ठाउँमा बसेर खेचरी साधना, त्यस्तै गरेर बसमा मन बन्दलाई कसरी गर्ने, अनि त्यसपछि गएर सती पठान 30 दिन बसेर गरिने साधनाहरू सती पठानहरूलाई कसरी गर्ने, यस्तातिर चाहिँ बढी रुचि हुन थाल्यो। र पछि त्यसले जित्न थालेपछि चाहिँ अनि अब माता पिता पनि स्वर्गीय हुनुभयो, घर व्यवहारमा पनि उतार चढाव आफ्नो पारिवारिक जिम्मेवारीबाट अलिकति हलुको जस्तो भएपछि अब चाहिँ साधनाको प्यासलाई मेटाउनु पर्छ भनेर जब त्यहाँबाट म चाहिँ अध्ययन र यही गुरुकुलीय शिक्षा र आश्रमहरूमा गएँ, त्यस पछाडि चाहिँ यो पुरानो परम्परा, पुरानो अट्याचमेन्ट, पुरानो चाहिँ त्यो सकिएपछि नयाँ उदय हुन्छ भनेर अनि एउटा स्पिरिचुअल नामको रूपमा चाहिँ जब मैले योगमा आयुर्वेदमा आचार्य गर्ने मौका पाएँ, त्यस पछाडि गुरुहरूले अब आजबाट चाहिँ यो पुरानो नाम होइन आध्यात्मिक नामबाटै अगाडि बढ्नु भनेर आचार्य राजन शर्माको रूपमा म त्यसपछि चाहिँ बिस्तारै आफूलाई चिनिन थालेँ। भीमसेन सापकोटा भन्दा नि हुने हो तर त्यो सांसारिक नाम जस्तो, सबै कुरा प्रति अट्याचमेन्ट छोड्दै जानुपर्छ भन्ने हिसाबले पनि त्यो एउटा प्रक्रिया हुन सक्छ।
1: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
2: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
1: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
2: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक मेलम्चीमा जन्मिए हुर्की, राजधानी काठमाडौँमा उच्च अध्ययन र वृत्ति विकास गर्दै युरोप र त्यसपछि अस्ट्रेलिया पुगी विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज र पशुपतिनाथ बौद्ध धाम तथा विश्व शान्ति आश्रम मार्फत योग ध्यान र अध्यात्मको प्रसारकका रूपमा सुपरिचित आचार्य राजन शर्मासँगको अन्तरङ्ग कुराकानी। योग ध्यान र अध्यात्मको प्रसारकका रूपमा प्रसिद्धि पाउन जीवनको महत्वपूर्ण मोड, अस्ट्रेलिया पुग्ने पृष्ठभूमि, साधनामा रमाइरहेको एउटा साधक प्रचारक हुनुका अन्तर्य, अस्ट्रेलियामा पशुपतिनाथ बौद्ध धाम बनाउने परिकल्पना र पृष्ठभूमि, योग ध्यान र आध्यात्मिकताको प्रचार प्रसारबाट नेपाल र नेपालीलाई हुने उपलब्धिहरू लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। गुरु, अब अहिले यहाँ जुन भूमिकामा हुनुहुन्छ अस्ट्रेलियामा, यो अवस्थामा पुग्न, त्यति उपलब्धि हासिल गर्न, त्यो सामर्थ्य प्राप्त गर्न जीवनको महत्त्वपूर्ण मोड वा भनौँ त्यस्तो संयोग केही भए जस्तो लाग्छ, विशेष स्मरणीय?
0: हजुर, एकदमै। अब यो स्थानमा पुग्नलाई त पहिलो चाहिँ त पहिलो संयोग भनेको घर व्यवहार र घरको एक खालको कठिनाई, एक खालको गृह कठिनाई र माता पिताको स्वर्गीय भएपछिको एउटा सन्दर्भ पनि एउटा रह्यो, त्यसले पनि थोरै वैराग्यतर्फ अथवा थोरै जीवनको अर्को पाटोतर्फ जोडिनुपर्छ, शान्ति र आनन्दको लागि ध्यान साधना तपस्या नै मूल बाटो हो भन्ने जस्तो भयो। र म चाहिँ काठमाडौँमा अध्ययन गर्न आएको थिएँ, आएपछि आउँदा आउँदै जहिले पनि ध्यानस्थ हुन मन लाग्ने, त्यसपछि बस पार्कमा, हाम्रो पुरानो बस पार्क थियो रत्नपात्मजीकै, त्यहाँबाट चाहिँ मैले दसैँको बेलामा आफ्ना विभिन्न कोसेलीहरू बोकेर, जिरा मरि सबै गाउँघरमा राजधानीबाट लिएर गइन्छ, त्यो सबै बोकेर जानै लागेको थिएँ। एकजना पुरानो मित्रले भेट्नु भयो, कहाँ जान लागेको भनेर सोधेँ मैले, उहाँले त म त ध्यान गर्न लागेको, म दसैँभरि ध्यान गर्ने हो भन्नुभयो। मलाई त भित्रदेखि ध्यानको प्यास, उहाँले ध्यान गर्न जान लाग्यो भनेपछि मलाई घरमा गएर त्यो दसैँ पर्व मनाउनु भन्दा नि त्यता जानु चाहिँ बडा आनन्द आउने र त्यसले चाहिँ बढी तान्यो। त्यसपछि मैले उहाँलाई म पनि जान्छु नि त भन्दा सम्भव नहुन सक्छ, अगाडिदेखिकै बुकिङ हुनुपर्छ भन्नुभयो। तथापि प्रयास गरौँ न भनेर मैले चाहिँ त्यो जिरा मरिचको झोलाहरू चाहिँ माथि जमलमा लगेर राखेर अनि उहाँसँगै म चाहिँ विपस्यना ध्यान गर्न उतातर्फ लाग्यो। त्यसपछि त्यो क्रम बढ्दै बढ्दै एकपटक दुई पटक तिन पटक हुँदै त्यसले चाहिँ सती पठानसम्म पुर्यायो भनौँ, र त्यस पछाडि अझ गहिरिएर आत्मपरक यात्रामा जानलाई मन लाग्यो। त्यो एउटा त्यस्तो थियो भने, र त्यो सँगसँगै अर्को चाहिँ मैले के सुने भने पशुपतिमा अथवा काठमाडौँमा तन्त्र साधना सबै त हुन्छ तर अलिकति हलुको भएर सबै कुराबाट निखारिएर एकान्तवासमा गएर नाद श्रवण गर्नुपर्छ अथवा एकान्तवासमा गएर अध्ययन गर्नुपर्छ भन्ने त्यसतर्फ बढी रह्यो। र अनि म चाहिँ एउटा सबै कुरो हुँदाहुँदै एउटा सरकारी जागिर पनि अथवा अरू काम धन्दा पनि सबै हुँदाहुँदै पनि अनि म चाहिँ भारतको एउटा श्रमसम्म एउटा निर्माण अखाडासँग जोडिन पुगे।
2: गुरु अब भारतमा यहाँ जोडिन पुग्नु भयो होइन, त्यसपछि अस्ट्रेलिया जाने पृष्ठभूमि चाहिँ के रह्यो यहाँको?
0: हजुर एकदमै राम्रो। हजुर मैले त्यहाँ अध्ययन गर्ने क्रममा अस्ट्रेलिया त काहीँ थिएन, काहीँ विदेश जाने योजनै थिएन मेरो। म अध्ययन गरेर बस्थेँ र अनि करिब 40 दिनको साधना मैले जङ्गलमा एकान्त मनुष्य नदेखिकन गर्ने सौभाग्य पाएँ। मनुष्य अन्न कुनै पनि नदेखेर केवल जङ्गलमा एउटा जस्तो सर्भाइभल ट्रेनिङ हुन्छ त्यसरी चाहिँ 40 दिन बसिसकेर अनि त्यहाँबाट म महाकाल आएँ भारतको उज्जैन महाकालमा। त्यहाँ चाहिँ स्नान आदि गर्ने कुम्भ मेला पनि लाग्छ त्यहाँ, र त्यस पछाडि मैले त्यो त्यही तपस्या गरेर त्यही किनारमा बस्थेँ स्नान गर्थेँ, यस्तै क्रम थियो। त्यस पछाडि एउटा चाहिँ के घटना घट्यो भने एउटा ठुलो पुराण अथवा त्यहाँ चाहिँ प्रवचन भइरहेको थियो र भारतको पाण्डालमा 1-1.5 लाख मान्छे त त्यत्तिकै हुन्छन्। त्यसपछि मैले सोचेँ कि अब आज चाहिँ म पाण्डालको पछाडि गएर म बस्छु किनभने मलाई चाहिँ कुनै अगाडि देखिनु पनि छैन केही पनि छैन, एउटा जङ्गलमा साधना गरेर आएको मान्छे म यहाँ पछाडि बस्छु सुन्छु भनेर म चाहिँ सुन्न गएको थिएँ। अनि एक दिन सुने, भोलिपल्ट सुनेपछि त्यहाँ चाहिँ विदेशीहरू टन्नै बस्नु भएको रहेछ, आधा आधी विदेशी त्यसपछि भारतीय र केही नेपाली। त्यस पछाडि विदेशीहरूले चाहिँ विदेशी भक्तहरू योग सिक्नेहरू यस्तै साधना पूर्वीय दर्शनसँग बढी रुचि राख्नेहरू र उहाँहरूले चाहिँ भन्नुभयो कसैले इन्टरप्रेट गरिदियो भने हामी पनि बुझ्न सक्छौँ सजिलै भनेर त्यहाँबाट त्यो पाण्डाल बाँड्यो भन्नेपछि अनि मैले चाहिँ ठिकै छ नि त आफूले जानेको कुरा म इन्टरप्रेट गर्छु भनेर मैले त्यहाँ चाहिँ हात उठाएँ
2: अनुवाद
0: हजुर अनुवाद हजुर र अनुवाद गर्नको लागि र त्यहाँ चाहिँ व्यासासनबाट व्यासाचार्यले जे भन्नुहुन्छ त्यहाँबाट माइकबाट उहाँहरूलाई अङ्ग्रेजीमा बताइदिने त्यो एउटा क्रम चल्यो। चल्दा चल्दै कतिपय त्यहाँ व्यासाचार्यबाट व्यक्त कुराहरूलाई पनि उहाँहरूले टेक्निकली नबुझेपछि मैले अलिक फरक समय लिएर पनि उहाँहरूलाई व्याख्या गरिदिएपछि उहाँहरू बढी आकर्षित भएर त्यो आयोजकलाई मैबाट कथा हुनको लागि प्रेरणा सल्लाह दिनुभयो र त्यस पछाडि उहाँहरूकै प्रेरणाले आयोजकले त्यहाँ व्यासाचार्य बनाउनको लागि भन्नुभयो र त्यस पछाडि कथा वाचन प्रारम्भ भयो। मेरो त्यो बाटो फेरि मोडियो त्यहाँबाट साधना तपस्याबाट प्रचारकतर्फ, जुन कुरा मलाई प्रचारमा आउन देखिन भन्दा पनि आत्मरत हुन एकान्तमा बस्ने बानी परिसकेको थियो। तथापि सेवाभावले उहाँहरूले भनेपछि अब अस्तित्वको योजना यही होला भनेर प्रचारमा बस्यो। बसेपछि त्यो क्रम धेरै लामो समय भयो। त्यहाँबाट चाहिँ उज्जैन महाकाल वृन्दावन हुँदै हुँदै विभिन्न स्थानमा अङ्ग्रेजी भाषामा हिन्दीमा र नेपाली भाषामा र यसरी प्रचार गर्ने क्रम चाहिँ विभिन्न सहरमा हुन थाल्यो र त्यो भिडभाड त्यो बढ्दै गएपछि फेरि मलाई चाहिँ समूहमा पुग्यो। मैले चाहिँ समूह र संसार छोडेर एकान्त बसेको फेरि समूहको भिडभाडमा आइपुगेँ। आउँदाखेरि उहाँहरूले त्यो जुन विधि युरोपबाट आउनु भएकोहरू हुनुहुन्थ्यो उहाँहरूले भन्नुभयो तपाईँ जस्तो मान्छे त युरोपमा आएर संस्कृत ज्ञानहरू प्रचार गर्नुपर्छ, योग्यता पनि रहेछ हजुरको। अनि मेरो त्यतिखेरै 2-3 मास्टर्स डिग्री पनि भइसकेको थियो अब यता नेपालकै अनुभव त्यहाँको सबै र आयुर्वेद एउटा त्यो हिसाबले पनि र उहाँहरूले चाहिँ अब युरोप आएर तपाईँले चाहिँ प्रचार गर्नुहोस्, युरोपमा त बेग्लै भाषा हुन्छ म जान्दिनँ नि भन्दा हामी चाहिँ अनुवादक राखेर नि गरौँला भन्नुभयो। र पहिलो चाहिँ मैले क्रोएसियामा निमन्त्रणा भयो मलाई र भारतबाट राजधानी बनाउनु त नेपाल आउनु पर्यो, तर नेपाल आएर अनि फेरि म उता युरोपतिर चाहिँ गएँ। म त्यहाँबाट मैले रेड युनियनको एउटा रिसर्च गर्दै थिएँ र अस्ट्रेलियाको बारेमा चाहिँ मैले के बुझेँ भने अस्ट्रेलियामा चाहिँ 50,000 वर्ष पुरानो आदिवासीहरूको एउटा समूह छ, त्यहाँ सभ्यता छ, अब एकदम वृद्धहरू मात्र बाँकी हुनुहुन्छ, उहाँहरूलाई नि पाश्चात्यहरूले चाहिँ अतिक्रमण गरिसके, त्यो ज्ञान चाहिँ अब सिनियर पुस्ता अथवा वृद्ध पुस्ताहरू सकिन्छ, त्यो चाहिँ वैदिक परम्परासँग मिल्छ, र त्यो तपाईँ जाने नै हो भने रिसर्च गर्न त्यहाँ जानुपर्छ भनेपछि मलाई एकदमै रातभरि निन्द्र लागेन, किनभने यो त पृथ्वीमा पटक पटक आइँदैन, 50,000 वर्ष पुरानो सभ्यता रहेछ आदिवासीहरूको, त्यो पनि केही वृद्धहरू बाँकी छन् र त्यो एन्सेन्ट विजडम अथवा त प्राचीन त्यो संस्कार पद्धति वैदिकसँग मिल्छ र त्यो अत्यन्तै दुर्लभ छ भनेपछि मलाई त्यो अध्ययन गर्ने हुटुटी चल्यो हेर्नुहोस् एकदमै। र त्यसैले त्यसले चाहिँ अस्ट्रेलिया जानको लागि मैले योजना बनाएँ। अब त्यही पढ्नलाई त अस्ट्रेलिया आउनु नपाइने, त्यसपछि आइएल्स गर्नुपर्ने, विषय रोज्नुपर्ने, जुन संसारका मान्छे जसरी आउँछन् त्यसरी नै आउनुपर्ने भयो, त्यही पढ्नको लागि भिजा नदिनु रहेछ। अनि त्यो भएपछि मैले यहाँ चाहिँ एमपिए मास्टर्स इन प्रोफेसनल अकाउन्टिङ पढ्नको लागि पुरै अरू जसरी विद्यार्थी आउँछन् आइएल्स दिएर आइएल्समा चाहिँ तपाईँको 6.5 इन्च ब्यान्ड ल्याउनु पर्ने थियो त्यतिखेर, त्यो सबै गरेर अनि म चाहिँ अस्ट्रेलिया आएर आएपछि ती यहाँ आउनुको बहाना चाहिँ एमपिए पढ्नु चाहिँ एउटा बहाना थियो, अनि त्यस पछाडि मैले चाहिँ आदिवासीहरूको यो एबोरिजिनल मेडिसिन भन्ने छ एन्सेन्ट कल्चर त्यो पढ्नको लागि जुन एमपिए पढ्दा नपढ्दै सक्दा नसक्दै म उहाँहरूबाट गएँ र अस्ट्रेलियाको अति दुर्गम ठाउँमा बस्नुहुन्छ उहाँहरू।
2: गुरु, अब अस्ट्रेलियाको दुर्गम ठाउँको प्रसङ्ग आउँदाखेरि चाहिँ खास गरी अस्ट्रेलियामा अब पशुपति बौद्ध धाम जुन स्थापना भएको छ यसको परिकल्पनाको पृष्ठभूमि पनि यही आदिवासी संस्कार संस्कृतिसँग सम्बद्ध हो कि कस्तो, यसको परिकल्पना बारे केही बताइदिनुहोस् न, यो बौद्ध धाम पशुपति जुन छ नि।
0: हजुर, त्यस पछाडि चाहिँ म यो अध्ययन सकेँ मैले आदिवासीहरूसँग बसेर, त्यसपछि आफूले जानेको योग आयुर्वेद प्रशिक्षण गर्ने, यहाँ चाहिँ स्थानीयहरूलाई चाहिँ सत्सङ्गमा लैजाने, शिविरमा लैजाने निमन्त्रणा दिने गर्दा गर्दै, तर यहाँ चाहिँ अस्ट्रेलियनहरूले यहीँ पढेको योग आयुर्वेद गरेकोलाई मात्रै मान्यता दिने रहेछ, नेपाल र भारत जहाँबाट पनि पिएचडी गरेर आए पनि यहाँ मान्यता नहुने योगको विधामा चाहिँ। त्यो भएपछि अनि अलिकति जहाँबाट मूलबाट आएको अथेन्टिक कुरालाई नै आधिकारिक कुरालाई नै स्वीकार्य छैन, यो त अन्याय भयो भनेर त्यस बेलादेखि 2009 एउटा संस्थागत रूपमा हामी ध्यान गर्ने, योग मन पराउने आध्यात्मिक व्यक्तिहरूको समूह बनाइयो, विश्व शान्ति अध्यात्म विज्ञान समाज भनेर। त्यसपछि निरन्तर हामीले अन्तर्राष्ट्रिय योग अलायन्सलाई तिमीहरूले यो गर्न पाउँदैनौ, योग उत्पत्ति धाम नेपाल हो, ध्यानको उत्पत्ति शिवजीबाट नेपालमा भएको हो, त्यहाँबाट आएको आधिकारिक अध्ययनलाई तिमीहरूले मान्नुपर्छ, नभएदेखि यो गर भनेर उनीहरूले भनेको पनि पढियो, उनीहरूको शिक्षा पनि र पुस्तक लेखियो र पाठ्यक्रम लेखियो। लेखिएपछि 2017 आएर उहाँहरूले अनुमति दिनुभयो र विश्वमा एउटा फरक तरिकाले भनौँ न, त्यो बेलासम्म विदेशमा गएर पढेपछि मात्र इजाजत प्राप्त हुने योग शिक्षकको त्यो चेन, त्यो परम्परालाई हामीले तोडेर 2017 चाहिँ अब नेपालीहरूले नै दिन सक्ने हैसियत प्राप्त भयो। त्यस पछाडि हामीले विभिन्न स्थानहरू खोज्ने क्रममा कहाँ गएर खोज्ने त, कहिले जङ्गलमा लगिन्थ्यो विदेशीहरूलाई स्वदेशीहरूलाई, कहिले कहाँ लगिन्थ्यो र त्यस्तै गरेर कहीँ साधना गर्ने नेपालीको ठाउँ पनि छैन, यस्तो महँगो ठाउँ अस्ट्रेलियामा खोज्न पनि गाह्रो, सानो चुने उल्लेख पनि नहुने, हाम्रो संस्कार कसरी बचाउने त, यहाँ त गाईको गौपालनको संस्कार, ध्यानको, योगको, गुरुकुलको र एउटा चाहिँ तन्त्र साधनाको, मन्दिरको, जुन हाम्रो पूर्वीय दर्शनको अभ्यास पनि होस्, मन्दिर पनि होस्, मन्दिरहरू त केही छन् भारतीय आफ्नो संस्कार परम्परा अनुसारको नहुने, ठ्याक्कै हिन्दू मन्दिर भए पनि त्यसका विभिन्न प्रकारका सम्प्रदाय छन्, अनेक छन्। त्यो भएपछि खोज्ने क्रममा नै एउटा अचानक त्यस्तै सन्दर्भ जुट्यो, अहिले भन्दाखेरि अलिकति सांसारिक रूपमा चाहिँ अपत्यारिलो जस्तो लाग्ने, तर अध्यात्ममा त असम्भव के छ र यो ध्यानकै समयमा चाहिँ सायद अस्तित्वले एउटा यो झोलको देखाइदियो, यो जुन अहिले भइरहेको पशुपति बौद्ध तपोधाममा चाहिँ एउटा पुरानो 200 पुरानो चर्च रहेछ, त्यो चर्चको टुप्पो देखिएको देखिए गरियो हेर्नुहोस् ध्यानमा, र अनि त्यहाँको वरिपरिको वातावरण त्यो छर्लङ्ग एउटा चाहिँ चलचित्र देखिए जस्तो बारम्बार देखियो, त्यो चाहिँ एउटा स्वप्नमा पनि आउने, ध्यान बस्दा नि आउने भयो, लगातार बारम्बार दोहोरियो। त्यसपछि यो त अचम्म भयो, हामीले खोजिरहेको ठाउँ पनि यहाँ यस्तो पनि देखियो र यसरी निर्देशन भयो, यो बौलट्ठीपन पनि होइन, यो कल्पना पनि होइन, यो के हो त यो भनेर हामीले चाहिँ गुगल खोज्दाखेरि त्यो चर्च सहितको जमिन बिक्रीमा रहेछ र त्यस पछाडि हामीले त्यसलाई त्यही मन्दिरको रूपमा स्थापना गर्नलाई, यहाँ कानुनी रूपमा प्रक्रिया पुर्याउनलाई यहाँको रियल इस्टेट अथवा घर जग्गा व्यापार गर्नेहरूसँग सम्पर्क गरियो, गरिएपछि फेरि आफ्नो जायजाथा बलबुताले भ्याएसम्म सबै बैङ्कहरूसँग ऋण काडियो र त्यस पछाडि यो स्थान उपलब्ध भयो धेरै सङ्घर्षपछि।
2: हजुर गुरु, यो स्थान चाहिँ अस्ट्रेलियाको ठुलो सहरबाट कति टाढा छ, सिडनीबाट भनौँ न?
0: सिडनीबाट 3 घन्टा टाढा छ
2: ड्राइभिङ,
0: यो चाहिँ हजुर ड्राइभिङ छ र यसको नजिकै चाहिँ 200 यो चाहिँ ब्लु माउन्टेन भन्ने ठाउँमा 1.5 घन्टा त्यहाँबाट यता 1.5 घन्टा ब्लु माउन्टेनसम्म प्रायः मान्छे आइरहनुहुन्छ र ध्यान तपस्या गर्ने ठाउँ अलि एकान्त पनि चाहिन्छ अलि जिरो पोल्युसन भएको अनि फेरि गौशाला गाई पाल्नको लागि त सहरमा सम्भव भएन अलिकति जङ्गल भएको ठाउँ पनि चाहियो र अनि अलि स्वच्छ हराभरा भएको ठाउँ चाहियो र त्यो सायद अस्तित्वले त्यही भएर यो जुराइयो होला र त्यस पछाडि हामीले यो स्थानलाई लियो र लिइसकेपछि अहिले गाई गौमाताहरू हुनुहुन्छ गौमाताको सेवा हो वरिपरिका सबै यहाँ चाहिँ गैर नेपाली गैर हिन्दू हुनुहुन्छ तथापि उहाँहरूलाई सबै प्रेम हाम्रो चाहिँ यहाँको जुन संस्कार छ त्यसदेखि उहाँहरू पनि एकदमै राम्रोसँग खुसी हुनुभयो।
2: अब नेपाली धरतीको हिमालयको काखमा सनातन संस्कृतिका ऋषि मुनिहरूबाट जुन निश्रित अध्यात्म विद्या योग ध्यान साधनाका जुन सैद्धान्तिक व्यावहारिक कुराहरू छन् नि विदेशमा चाहिँ यसको प्रसार र प्रभावले नेपाल र नेपालीहरूलाई दिने उपलब्धिहरू केही भन्न सकिन्छ?
0: एकदमै हजुर, जस्तो नेपाल र नेपाली हामीलाई ऋषिहरूले भन्नुभयो वसुधैव कुटुम्बकम्, हामी विश्व नै हाम्रो दाजुभाइ हो र विश्वलाई नै हामीले चाहिँ यो पुर्याउनु पर्छ भनेर है र त्यही क्रमसँगै अब यहाँ तपाईँको यहाँबाट सञ्चालन गर्दाखेरि कैयौँ विदेशीहरूले एउटा त स्वास्थ्य लाभ पाउनुभयो, अर्को नेपालको जुन एउटा विशिष्टीकरण छ र ध्यानको जन्म योगको जन्म भएको अनेकौँ संस्कारहरू जन्मिएको विश्वलाई क्यालेन्डर गर्न सिकाएको हिसाब गर्न सिकाएको ग्रहगणित सिकाएको देश भूमि नेपाल हो, यो त विश्वको गुरु देश हो। त्यस कारणले यहाँबाट चाहिँ हाम्रो मूल ध्येय भनेको विश्वमै विश्वकै गुरु देशको रूपमा विश्व गुरु देश नेपाल हो। नेपालमा जति पनि हिलिङ गर्नु छ अथवा आध्यात्मिक पर्यटन गर्नु छ अध्यात्म सिक्नु छ भने नेपाल जाऊ र चाहिँ यहाँ आएर ठोकिएपछि मानिसहरू नेपाल जाने नेपालमा गएर अध्ययन गर्ने अथवा हिलिङ गर्न जाने आयुर्वेद अथवा अरू आरोग्य प्राप्त गर्न जाने एउटा त्यो भएको छ भने अर्को चाहिँ विदेशीहरूले अब योगको उत्पत्ति धाम बुद्धको जन्मस्थल हो शिवको क्रीडास्थल ए नेपालै रहेछ भन्ने त्यो लाभ भयो। त्यसले गर्दाखेरि चाहिँ हाम्रो विश्वमा पहिचान अहिले बढ्दै गइरहेको छ एउटा चाहिँ भने अर्को अकेडेमिकल्ली हामीले चाहिँ यहाँबाट बस्ने मात्र होइन यहाँ आश्रमबाट चाहिँ सर्टिफिकेट 3 नामको अथवा योगको शिक्षक आयुर्वेदको शिक्षक बन्न पाउने र त्यो बने बापत अस्ट्रेलियन सरकारले यहाँ पिआरको लागि ट्राई गरिरहेका जुनसुकै देशका लागि पनि अहिले 5 पोइन्ट अथवा त्यसलाई पनि सजिलो हुने बनाइदिएपछि सबै मान्छेहरू त्यसतर्फ पनि आकर्षित हुँदै गएका छन् जसले गर्दा नेपाल तन्किएको छ, नेपालको ऋषि सत्ता तन्किएको छ र यो ऋषिहरूले जुन एउटा आत्मकल्याण र करुणा मुक्ति बन्धनबाट बाहिरिने यो चाहिँ विद्या प्रदान गर्नुभयो त्यसले चाहिँ कैयौँ वर्षदेखि सुन्दै नसुनेका व्यक्तिहरूले पनि यसको सुन्नुभयो अभ्यास गर्नुभयो लाभ भयो र त्यस पछाडि कैयौँ यहाँ आश्रममा आएर मदिराबाट लट्ठिएका नसाहरूबाट लट्ठिएका जीवनदेखि निराश भएका आत्महत्यातर्फ लम्किएका अथवा आफूलाई एक्लो ठानेर म चाहिँ केही होइन रहेछ भन्ने मान्छे यहाँ आएर साधना गरेर एउटा चाहिँ नयाँ जीवन पाउनुभयो र एउटा पूर्वीय दर्शन यस्तो एउटा हो कि कसैप्रति पनि भेदभाव नगरिकन सबैलाई प्रेम दिएर सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया आश्रमको दैलोमा जो उभियोस् जुनसुकै धर्मावलम्बी कुन धर्मको कुन जातको सोद्धैनौ आएर भित्र सेवा पाउँछ उसले भोजन प्रसाददेखि लिएर सँगै ज्ञान पाउँछ र त्यो हिसाबले चाहिँ यो एउटा पूर्वीय दर्शनको एउटा अध्यात्मबाट विश्वलाई लाभ दिने सेतुको रूपमा चाहिँ यसले अहिले काम गरिरहेको छ। हजुर,
2: आजको कार्यक्रममा प्रस्तुत गर्यौं सिन्धुपाल्चोक मेलम्चीमा जन्मी हुर्की राजधानी काठमाडौँ भारत र युरोप हुँदै अस्ट्रेलियामा पशुपतिनाथ बौद्ध तपोधाम विश्व शान्ति आश्रम मार्फत ध्यान योग र अध्यात्मको प्रचार प्रसार गर्दै योगी आचार्यका रूपमा ख्याति आर्जन गर्नुभएका आचार्य राजन शर्मासँगको अन्तरङ्ग कुराकानीका थुप्रै प्रसङ्गहरू बाँकी नै छन्। बाँकी प्रसङ्गहरू अर्को हप्ताको कार्यक्रममा राख्नेछौ। आउँदो हप्ताको कार्यक्रममा आश्रममा सञ्चालन हुने योग ध्यान र त्यसको अध्ययनका कार्यक्रम सम्बन्धमा अस्ट्रेलियाका विश्वविद्यालयहरूसँगको सम्बन्धन र शैक्षिक औपचारिकता योग प्रशिक्षक र संसारमा तिनको माग र मान्यता कुशल कर्महरूका सन्दर्भमा योग ध्यान र अध्यात्मको प्रचार प्रसार र प्रशिक्षणमा विविध विषयको पूर्व अध्ययनले पार्ने प्रभाव योग ध्यान र अध्यात्ममा नेपाल गुरुदेश हुन सक्ने पृष्ठभूमि विदेश हुँदा स्वदेशमा नहुँदा पाएका गुमाएका कुरा सफल जीवन के लगायतका प्रसङ्ग आउँदो शनिबारको कार्यक्रममा रहनेछ। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, पुष्पा नेपालीको स्वर, लक्ष्मण लोहानीको रचना र नातिगाजीको सङ्गीतमा रहेको यो गीतसँगै घर देश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी देवकी भण्डारी सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

अहिले सुन्नुभयो पुराना आधुनिक गीत सङ्गीत अन्तर्गत हिरा राईको स्वरमा रचना रुद्रराज आचार्यको थियो गणेश रत्नको सङ्गीतमा। अर्को पुराना आधुनिक गीत सङ्गीत यहाँलाई सुनाएर मनोरञ्जन गराउँदैछौँ योगेश वैद्यको स्वरबाट किरण खरेलको गीत रचना नातिकाजीको सङ्गीतमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
2: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
1: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
2: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
1: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौँ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
4: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौं।
4: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नु नै छ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। भोटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेसन सञ्चालनमा ल्याएको छ। सो अपरेसन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डिएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका कार्य गरिरहेको छ। बाढीका कारण भोटेकोसी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्ने काम भइरहेको छ। फेला परेका शव वा शरीरका अङ्गका मुसुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैङ्क कार्ड वा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्य प्रहरीले गरिरहेको छ। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डिएनए नमुना सङ्कलन गरिएको छ। सङ्कलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डिएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन्। भोटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल चीन सम्बन्ध विषयक कार्यक्रममा उहाँले भोटेकोसीको हालैको बाढीले नेपाल चीन बीचको सीमा केवल राजनीतिक सीमारेखा मात्र नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सैटेलाइट तथ्यांक आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारंभिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। सल्यानमा 2 छुट्टा छुट्टै सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 5 रिम्कमा बोलेरो दुर्घटनामा परि 3 र सोही गाउँपालिका 1 टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा 1 जनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका 5 सिम्कबाट दाङको तुलसीपुर जाँदै गरेको बोलेरो सिम्कमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, वडा नम्बर 5 सल्लेकी 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। रेशम र विपनाको जिल्ला सल्यान जिल्ला अस्पताल र ओलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो। यस्तै मोटरसाइकलको पछाडि सवार दाङ शान्तिनगर गाउँपालिका 5 फेदीखोलाको अन्दाजी 35 वर्षीय जिता केसीको मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ। भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परिवाटार मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ। सडक साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमाङथाङ गाउँपालिकाका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि राहत काट्न बाध्य भएका छन्। लोमाङथाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लोमाङथाङका 80% घर चर्किएका छन्। लोमाङथाङको दिव्यदीप स्कुलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो। लोमाङथाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि गाउँपालिकाका अन्य 4 वडामा स्थानीयका अधिकांश घर बस्नै नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ। र नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनस्थापना र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। धादिङको गल्छेस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उहाँले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुननिर्माणको काम महत्वपूर्ण रहेको बताउनुभयो। यसका साथै रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: लौ त आदरणीय श्रोता, राति 11 बजे प्रसारित अहिलेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर तपाईँले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्राविधिक साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी केदार भट्ट र उद्घोषक बलराम कोइराला बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
4: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: मान्छे साइड चलाउन आउँदैन, दिमाग छैन,
1: अलि हेरेर चलाउनु पर्छ नि। कस्ता कस्ता मान्छे हुन्छन् हौ बाटोमा, पैसा चढो भन्दैमा
0: अलि हुन्छ नि, ध्यान दिनु पर्दैन। त्यस्तोलाई पनि कसरी दियो होला लाइसेन्स, हैत्तेरी पागलहरू।

स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तोष सबैभन्दा ठुलो धन हो, वफादारी सबैभन्दा ठुलो सम्बन्ध हो। यसलाई सम्हालेर राख्नुपर्छ। यसै आदर्श भनाइसँगै आज पनि यो शुक्रबार र यो समयको सदुपयोग गर्दै रेडियो नेपालको प्रसारणमा प्रस्तुति आदर्श जीवनसँगै नवीन दहाल आएको छु। प्रस्तुतिमा स्वागत छ यहाँहरूलाई। मानवीय जीवनलाई विविध विषय सन्दर्भ अनुसारका उत्प्रेरणा आवश्यकता पर्दछ। समय परिस्थिति अनुसारका विविध समस्या तथा झन्झटहरूमा हामी पर्ने गरेका हुन्छौँ र त्यस अवस्थाबाट बाहिर निस्किनका लागि कसैको उत्प्रेरणा, प्रोत्साहन, सुझाव, सल्लाहले धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यस्तै उत्प्रेरणा प्रस्तुत गर्न सकौँ भनी हामी पनि प्रयासरत छौँ। यसैले आज पनि सहकर्मी दुर्गा अधिकारीले एउटा छोटो कथा मार्फत महत्त्वपूर्ण सन्देश

0: छैन। त्यसपछि ती व्यक्तिले महात्माको कुराको अर्थ बल्ल बुझे। संसारमा कोही पनि सुखी छैनन्, सबैका आआफ्ना दुःख छन्। त्यसैले त आपत पर्दा कहिल्यै पनि आत्तिनु हुँदैन, सबै कुरा धैर्य धारण गरेर गर्न सिक्नु पर्दछ।
1: छोटो भए पनि महत्त्वपूर्ण सन्देश प्रेरणा प्रदान गर्ने कथा सुनाउनु भयो सहकर्मी दुर्गा अधिकारीले। रेडियो नेपालको प्रसारणमा हरेक शुक्रबार बेलुका 8-10 बजे प्रस्तुत हुने उत्प्रेरणामूलक प्रस्तुति आदर्श जीवनमा अहिले हामी छौँ। प्रस्तुति सञ्चालन भूमिकामा नियमित नवीन दाहाल रहने गर्छु। अब फेरि आज प्रस्तुत गीतको अर्को अंश सुन्ने क्रममा हामी छौँ। आज हामी मधु छेत्रीको स्वर सुन्दैछौँ भीम विराटको गीत रचना तथा सङ्गीतमा।

0: व्यक्तिको चाहना हुन्छ सफलता प्राप्त गर्ने, तर सफलता प्राप्तिका लागि पनि विभिन्न विषय, सन्दर्भ, तरिका तथा विधि अनुसार कार्य गर्नुपर्ने हुन्छ। यसर्थ हामीले सफलता प्राप्तिका लागि गर्ने प्रयत्न, प्रयास तथा लगनशीलतामा के कसरी ध्यान दिन सक्यौँ भने सजिलो हुन्छ भन्ने सन्दर्भ सहितको प्रेरणादायी प्रस्तुतिमा अब हुनुहुन्छ सहकर्मी रमा ढुङ्गाना।
1: कहिले काहीँ हामी कोही कोही व्यक्तिले निकै गाह्रा तथा कठिन लाग्ने काम सहजै गरेको देख्छौँ, त्यो पनि पूर्ण आत्मविश्वासका साथ। कसरी यो भयो भनेर सोध्ने हो भने यसको उत्तर सबै तिनको पूर्ण र डर रहित क्रियाकलापको उपज हो। मूल र प्रयत्नको सिद्धान्त सिकाएको पुरानो शैली भए तापनि आज पनि उत्तिकै सान्दर्भिक छ। विपद आइलागे पनि धीर बनेर जो अघि बढ्छन् तिनै आफ्नो व्यापारका मालिक हुन्छन्। दृढता कहीँ माथिबाट दिएको अलौकिक शक्ति होइन, यो मानवीय आवश्यक गुण सचेत अभ्यासबाट प्राप्त हुन्छ। तपाईँले चुनौतीको सामना एकचोटि मात्र राम्ररी गर्नुभयो भने भोलि आउने बाधाहरू सहजै चिर्न सक्नुहुनेछ। दिमागको एकाग्रता निश्चित समयमा निश्चित विषयवस्तुबाट नहटी अघि बढ्न सक्ने क्षमता हो। यसले प्रस्तुतिको गति समेत बढाइदिन्छ। जुन विद्यार्थीले दत्त चित्त भएर एकाग्र भावनाले पढ्न सक्छ उसले पक्कै राम्रो नतिजा ल्याउन सक्छ। उसको सिकाइ दिमागबाट तुरन्त हट्दैन र लामो समयका लागि दिमागमा छाप छोडिरहन सक्छ। अनि कसैको मन कुनै कामप्रति समर्पित बनाएर लगाउनु भनेको ऊ आफैमा आत्मविश्वासी तथा आफ्ना माननीय र आदरणीय व्यक्ति बीच लोकप्रिय हुनु हो। जो मानिसहरू खाली दिमागका छन् तिनले प्राय गल्ती गरिरहन्छन् र अरूलाई प्रभाव पार्न पनि सक्दैनन्, तसर्थ सदा सचेत र चनाखो रहनु पर्दछ। आजका मानिसहरू मानसिक र शारीरिक दुवै रूपले कमजोर हुँदै गइरहेका छन्।

0: अत्यन्तै धेरै कुराहरूमा अल्झिएका छन्, जसको कारण एकाग्रता सहजै टुट्न सक्छ। एउटाले धेरै मान्छेसँग भेट्ने बाध्यता रहन्छ, त्यस्तै हरेकले तपाईँबाट बिना समयको बर्बादी चाँडो काम चाहन्छ। सबै अत्यन्त व्यस्त नै रहन्छन्। यति धेरै काम अनि कुरामा मन गएको कारण तपाईँले चिताएको काम चिताएको समयमा सही तरिकाले सम्पन्न गर्न कठिन रहन्छ।
1: सफलता प्राप्तिका लागि हाम्रो प्रयास, प्रयत्न तथा कार्यशैलीमा थप प्रोत्साहन गर्ने प्रेरणादायी प्रस्तुतिमा हुनुहुन्थ्यो सहकर्मी रमा ढुङ्गाना। यही क्रममा समयले संकेत पनि गरेको छ विदा लिनको लागि। अब फेरि अर्को शुक्रबार बेलुका 8-10 बजे हाम्रो भेट छँदैछ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तहरूका लागि पनि छँदैछ। त्यो भन्दा अलिक पर अरू कसैका लागि पनि काम लागोस्, उपयोग हुन सकोस्, सहयोगी बन्न सकोस् भन्ने शुभ भावना शुभकामना सँगै नवीन दाहाल बिदा भए। नमस्कार, शुभरात्रि।

0: www.facebook.com/Venus.
1: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

क्या सोच रही हो?

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

0: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्रामा प्राविधिक मित्रहरू प्रज्वल खड्का मिनरवा बजुराचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको श्रोता आजको जीवन यात्रा कार्यक्रममा हामीले एकजना सङ्घर्षशील सफल सौन्दर्य व्यवसायीलाई निम्ताएका छौँ जसले आफ्नो मेहनतको कारण सौन्दर्य व्यवसायीको रूपमा स्थापित भई थुप्रै युवाहरूलाई रोजगारी दिनु भएको छ। उहाँ हुनुहुन्छ फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरा। अब हामी उहाँसँग उहाँका जीवनका भोगाईहरू केही व्यक्तिगत प्रसङ्ग सौन्दर्य सम्बन्धी विविध पक्षमा कुराकानी गर्नेछौँ। कार्यक्रमको सुरुवात यहाँको व्यक्तिगत परिचयबाट सुरु गरौँ। यहाँको जन्म चाहिँ कहाँ भएको थियो?
1: काठमाडौँको 7 नम्बर वडामा
0: गोकर्ण।
1: हजुर।
0: कस्तो वातावरणमा हुर्कनु भयो? घरको वातावरण चाहिँ कस्तो थियो यहाँको?
1: मेरो घरको वातावरणमा चाहिँ बाबा एकदमै साथी जस्तो फ्रान्क होइसिन्थ्यो। बाबाले गर्दाखेरि नै हामीलाई चाहिँ बाहिरी कसरी चाहिँ मान्छेहरूसँग घुलमिल हुने, एउटा परिवारबाट चाहिँ जब हामी काम गर्नको लागि बाहिर निस्किन्छौँ त्यो अवस्थामा चाहिँ कसरी घुलमिल हुने, अनि बोल्दाखेरि टोन भन्नु पर्दाखेरि म प्योर नेवारको छोरी, म काठमाडौँको श्रेष्ठ नेवारको छोरी हो, तर मेरो घरको वातावरण नेवारपन कम थियो। मेरो बाबाले टोटल्ली नेवार बोले तापनि पढाइमा ह्याम्पर पर्छ, टटर मटर आउँछ भन्ने एउटा हिसाबले चाहिँ बाबाले हामीलाई चाहिँ नेवार टोन सिकाउनु भएन, नेवार भाषा सिकाउनु भएन। तर हामी पछि हुँदै चाहिँ अलिअलि बोल्न थाल्यौँ, हामीले जिस्किँदा बोल्न थाल्यौँ साथीभाइहरूसँग। तर छर छिमेकी पनि थापा ढुङ्गाना सिक्देल यस्तै मात्रै थियो। त्यो अवस्थाले गर्दा पनि हामी नेवारपन कम भएर चाहिँ यो क्षतिपन चाहिँ बढी मात्रामा भयो मेरो घरमा पनि। कान्छी छोरी भएको कारणले गर्दा एक किसिमको छोरी भन्दा पनि छोरा को रूपमा चाहिँ म हुर्केँ। मेरो घरमा चाहिँ म पछाडि मात्रै भाइ जन्मियो, मलाई चाहिँ छोरा सम्झेर चाहिँ पाएको रे। तर छोरी जन्मियो पनि मलाई बोइस्कट कपाल काटिदिने, प्यान्टहरू नै किनिदिने, यस्तो किसिमले हुर्काएको भएर चाहिँ मैले दुःख भन्ने कहिले भोग्नु परेन माइतीमा चाहिँ।
0: हजुर, अनि यहाँले शिक्षा चाहिँ कहाँबाट हासिल गर्नुभयो?
1: शिक्षा पनि गोकर्णमै सहयोगी उच्च माध्यमिक विद्यालयबाटै गरेको।
0: बाल्यकालमा चाहिँ के बन्छ जस्तो लाग्थ्यो यहाँलाई?
1: अब हामी छोरी मान्छेलाई त्यसमाथि त्यो टाइममा भनेको बाल्यकालमा यो बन्छु भन्ने दिमागमै आउँदैन थियो नि। बाबा आमाले त छोरालाई चाहिँ यो बनाउँछु त्यो पढाउँछु के पढ्छ भन्ने सब चिज सोध्ने, छोरी मान्छेलाई त अब यति पढ्यो अब बे गरिदिने पठाउने यही त सोच्ने हुन्थ्यो। त्यस्तै मेरो लाइफमा पनि सेम त्यही भएको थियो। मैले त यो बन्छु भनेर त सपनै देखिनँ। जब एसएलसी पछाडि चाहिँ 3 दिदीबहिनीमा फर्स्ट एसएलसी दिनेमा म थिएँ, मेरो दिदीहरूले एसएलसीसम्म पढ्नु भएन, पढाइ बिचमै छोड्नु भयो, मैले नै दिएँ।

0: सिक्न गएँ, सिक्न जाँदाखेरि मैले त्यो चिजलाई चाहिँ यसरी मनमा लिएँ कि फर्स्ट सिक्नको लागि गएँ नि त, तब मनमा ओहो यो चाहिँ म चाहिँ के गर्छु, यो फिल्डमा चाहिँ म लाग्छु है, यसमा के गर्छु भन्ने मलाई चाहिँ अठोट जस्तो बस्यो। र त्यस पछाडि म सिक्दै जाँदै कति देश विदेश गएर सिकेँ, यति चिजहरू मैले ज्ञान हासिल गरेँ। त्यो ज्ञान हासिलले गर्दाखेरि मैले जब फेसियल हाउसको जन्म गराउँदाखेरि आज त्यही फेसियल हाउसले म परिचित भएँ।
1: सङ्घर्ष चाहिँ तपाईँले कतिको गर्नु पर्यो त यो पेसामा आबद्ध भएपछि?
0: म्यारिड पछाडि मैले यो पेसामा झन् खुलेर लाग्न पाएँ। मेरो हस्बेन्ड चाहिँ एकदमै बुझ्ने होइसिन्थ्यो, उहाँले चाहिँ केही गर्नुपर्छ भनेर चाहिँ प्रोत्साहन दिइबक्सिन्थ्यो। अनि त्यही किसिमले चाहिँ पछिको टाइममा नै हो, विवाह पछाडि नै देश विदेश गएर ट्रेनिङ लिने मौकाहरू मैले पाएँ। र त्यो चिजहरू मौकाहरू पाइसके पछाडि मैले जब फेसियल हाउसको जन्म गराएर काम गर्न थालिसके पछाडि काम पनि एकदम राम्रो किसिमले गइरहेको थियो। फेरि मलाई चाहिँ अलिकति लाउनमा पनि इन्ट्रेस्ट भएकोले नट ओन्ली फेसियल हाउस मात्रै नभएर चाहिँ मैले वाउ थ्री कलेक्सन, सिल्क एन्ड कटन बुटिक, कपडा व्यापार पनि गरेँ मैले बिचमा। ती सबै चिजहरू गर्दा गर्दै जीवनमा यस्तो चिज आयो, कहिले नसोचेको विडम्बना मेरो लाइफमा आयो। र मेरो पहिलो हस्बेन्डको नर्मल्ली घरमा चाहिँ पूजा खाएर सुत्ने टाइममा चाहिँ हार्ट एट्याक भएर डेथ भइसके पछाडि तब मेरो कालो रात सुरु भयो। र यो कालो रात सुरु भइसके पछाडि चाहिँ मैले यो समाजसँग यति फाइट गर्नु पर्यो एउटा विधवा भनेर, त्यस पछाडि जति पनि मलाई आक्षेप लगाएर मलाई नाना थरी भनेर जति पनि मलाई न्युजहरू बजाइदियो, र त्यस पछाडिको मैले लड्दै जाँदाखेरिको आजको दिनको जुन सक्सेस छ, म एकल हुँदाखेरिको लडेको सक्सेस हो। किनभने जुन किसिमको हेपा यो समाजले एउटा विधवाले एउटा लेडिजले गरेको काममा चाहिँ एकदमै धेरै चाहिँ उनीहरूले खुट्टा तान्ने गर्दो रहेछ, र त्यो आफू राइट छ भने चाहिँ लड्न सजिलो हुँदो रहेछ। म राइट थिएँ, म लडेर आजसम्म लड्दैछु, लडेर आउँदैछु। भर्खरै मात्र पनि ताजा न्युज छ, गृह मन्त्रालयको कर्मचारी वन्दना कर्णसँगको फाइट लगभग एक वर्षै चल्यो। उहाँले मलाई चारवटा मुद्दामा हाल्नुभयो, उहाँले हाल्नुभयो मुद्दा, तर जितेँ मैले। र अहिले पनि लागिरहेको छ कि उहाँले चाहिँ मलाई कुनै न कुनै कुराबाट चाहिँ मलाई फसाउने प्रयास गर्नुहुन्छ होला जस्तो लाग्छ। किनभने जुन किसिमले चाहिँ उहाँले मलाई आक्षेप लगाउनु भएको थियो, म एउटा ब्युटिसियन हो, मेरो मन्दिर भनेको चाहिँ ब्युटी पार्लर हो, म आफ्नो मन्दिर ठान्छु मेरो ब्युटी पार्लरलाई, तर उहाँले चाहिँ त्यो मन्दिरमा चाहिँ आक्षेप लगाउनु भयो, अनैतिक काम हुन्छ, नराम्रो नेकेड भिडियो बनाएर बेच्छ भनेर, यस्तो नराम्रो मलाई चाहिँ आक्षेप लगाउनु भयो। जुन आक्षेपको कारणले गर्दा असह्य भएर चाहिँ नेपालभरिको ब्युटिसियन ओर्लेर चाहिँ गृह मन्त्रालय अन्तर्गतको त्यस कर्मचारी विरुद्ध चाहिँ हामीले जुलुस पनि निकाल्नु परेको थियो। जब हामी राम्री हुने फिल्डमा लाग्छौँ,
1: अहिले तपाईँले त्यो मुद्दा जित्नुभयो
0: एकदम, एउटा मात्रै होइन चारवटा लगाउनु भयो उहाँले, भिन्दा भिन्दै किसिमले लगाउनु भयो।
1: अनि सुन्नु न, सुरुका दिनमा चाहिँ यहाँले यो प्रसङ्ग गर्दाखेरि तपाईँलाई समाजले, घर परिवारले, आफन्तहरूले चाहिँ हेर्ने दृष्टिकोण चाहिँ यहाँले कस्तो पाउनु भयो?
0: समाजभन्दा पनि पहिला त घर परिवार नै भनौँ, किन घर परिवार हामीलाई काम गर्न दिएन भने त कुनै अर्थै रहेन समाजले के भन्छ भन्ने। घर परिवारबाट काम गर त भन्नुभयो, तर एउटै कुरा के भन्नुभयो भने ब्युटिसियन नलेख। त्यो टाइमसम्म ब्युटिसियनलाई अझ राम्रो मान्दैन थियो, ब्युटिसियन भनेर हामीले खुलेआम भन्नको लागि चाहिँ राम्रो नमान्ने भएको कारणले गर्दाखेरि मलाई पनि सिधै त्यही भएर ब्युटिसियन नलेख, तिमी आफ्नो पैसा लगानी गरेर चाहिँ एज अ ओनरसिपको रूपमा काम गर्ने हो त्यहाँनिर, तिमी ब्युटिसियन नलेख भन्यो। तर अब परिवारको कुरा पनि नकार्न सकेन, बुहारी भइसकेको थिएँ, उहाँहरूको कुरा मानेर मैले ब्युटिसियन नलेखेर एज अ म्यानेजिङ डाइरेक्टर लेखेर चाहिँ आफ्नो काम सुरु गरेँ। तर सुरु गर्दाखेरि मेरो बानी यस्तो थियो कि म डेस्कमा बसेर चाहिँ म्यानेजिङ डाइरेक्टर हुँ भनेर बस्दिनँ थिएँ, म मेरो स्टाफहरूसँग सँगसँगै लाएर काम गर्थेँ। यो काम गराएको कारणले गर्दाखेरि आजसम्म पनि मैले आफूले जानेका चिजहरू कहीँ सिकाउन पनि पछि पर्दिनँ र कहीँ काम गर्न पनि पछि पर्दिनँ, अघि सरेर काम गर्ने बानीले। आज हिजोको दिनमा मलाई नलेख भनेको चिज आज परिवारले सबैजनाले म फलानु ब्युटिसियनको मम्मी हो नि, फलानु ब्युटिसियनको दिदी हो नि भनेर परिचय दिन थाल्नु भएको छ भनेपछि परिवर्तन, यो हाम्रो कामको अहिले जुन हेर्ने नजरिया परिवर्तन हुँदैछ, र यो परिवर्तन गराएरै छाड्छु भन्ने मेरो अठोट थियो। आजको दिनमा धेरै राम्रो राम्रो एजुकेसन लिएर विदेशमा काम गरेर ब्याक टु नेपाल आएर पनि काम गर्ने धेरैजना हुनुहुन्छ, खुसी लाग्छ। झन् सरकारले जुन किसिमले चाहिँ क्लास 8, 9, 10 पनि हालिदिनु भयो, प्लस टूको लागि गोल्डन कलेजमा मैले आफैले पनि पढाउनको लागि
1: अब हामीले धेरै बेर कुराकानी गऱ्यौँ होइन, अब एकैछिन चाहिँ हामी अब एउटा गीत सुनौँ। यहाँलाई कसको स्वर मनपर्छ? आफू त गाउनु न।

0: बा
1: गाउँदैन
0: अलिअलि गाउनुहुन्छ गुनगुनाउनुहुन्छ
1: यस्तो छ म्युजिकमा नरम्ने मान्छे जिन्दगीमा जिउन जान्दैन भन्छन् मैले त्यो लिरिक्सै नबुझे पनि प्रत्येक किसिमको म्युजिकमा झुम्ने बानी चाहिँ छ इभन घरमा पनि एउटा ट्यागै लागेको छ समाचार बज्यो भने पनि नाच्ने मेरो घरको भाउजू भनेर मेरो नन्दमहारानीहरूले भनिबक्सिन्छ मेन कुरा भनेको चाहिँ म्युजिक सबै प्रकारको सुन्छु यही यसै भन्ने चाहिँ छैन मेरो
0: हजुर आज हामी एउटा गीत बजाउँछौँ अब एकछिन हामी रेडियो नेपालबाट होइन कसको स्वरमा बजाउँ त
1: मलाई हजुरहरूकै चोइसमा बजाइदिए पनि हुन्छ मलाई यही भन्ने नै छैन म एनी म्युजिक सुन्छु यही भन्ने नै छैन मेरो

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एक संघर्षशील सौन्दर्यविद फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महारासँग। हाम्रो प्रसारण एफएम 98.1 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ, साथै www.onlineradionepal.gov.np www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू गर्नेछौँ। पारिवारिक अवस्था कस्तो छ अहिले, तपाईँहरू को को हुनुहुन्छ त परिवारमा?
1: परिवारमा अहिलेको भन्नुपर्दा चाहिँ हस्बेन्डपट्टिको परिवारमा हामी तीन दाजुभाइ, मेरो हस्बेन्ड जेठो, माइलो राजा चाहिँ युएसमा बसिन्छ,
2: बिजनेस प्रपर्टी थियो
3: यही
2: मेरो छोरा छ वर्ष भइसकेको
3: छ,
2: इच्छा पनि छैन। पछि गएर चाहिँ यो किताबमा बिट भयो भने मेरो बच्चा मैले ल्याएर म आफैले हुर्काउन सक्छु है, किनभने मेरो मनमा चाहिँ मैले जति पनि पाउन सक्छु तर मेरो बच्चालाई बाउ पाउँदिनँ भनेरै म गर्दिनँ भनेको मेरो परिवारको कारणले मात्रै मैले यो तपाईँसँग कुरा गरिरहेको छु भन्ने कुरा भइसके पछाडि उहाँले सिधै भन्नुभयो कि मैले राम्ररी बुझेर नै तिमीसँग कुरा गरेको हो।
0: उहाँहरूको परिवार पनि एउटा राजनीतिक चेतना भएको समाजसेवी राजनीतिज्ञ व्यक्तिको परिवार हो उहाँ, होइन? त्यही भएर पनि समाज बुझेको हुन्छ, होइन? महिलाको भावनाको अलिकति सम्मान गर्न जान्ने परिवारै हो कि जस्तो लाग्छ मलाई त। तपाईँलाई चाहिँ कस्तो छ त्यो तपाईँले भनेपछि?
2: आजको दिनमा आइपुग्दाखेरि मैले बिचमा चाहिँ मेरो फर्स्ट हस्बेन्ड बितिसके पछाडि भगवान्सँग रुष्ट भएर भगवानै मान्न पनि छोडिदिइसकेको थिएँ, मैले के गल्ती गरेको थिएँ र भगवान् तिमीले मेरो खुसी लुट्यौ भनेर। तर पछि जब मेरो सेकेन्ड म्यारिड भइसके पछाडि र मेरो आजको जीवनसम्म झन् काम गर्न सहज उहाँले मलाई धेरै सपोर्टहरू गर्दाखेरि चाहिँ भगवान् भगवान्लाई तिमीले लुट्न मात्रै होइन रहेछ, दिन पनि जाने रहेछ भनेर चाहिँ थ्याङ्क यू गड पनि भन्ने गरेका छु।
0: हो नि, भगवान्को घर धेरै अँधेर नै भन्छन् नि होइन।
2: हजुर,
0: यहाँले चाहिँ श्रीमानबाट चाहिँ कतिको सहयोग पाउनु भएको छ त? यहाँको पेसा छ नि त होइन, जुन
2: एकदमै उहाँको काममा चाहिँ मैले हेर्न भ्याउँदिनँ उहाँको आफ्नो प्रोफेसनमा चाहिँ, तर भ्याएसम्म चाहिँ मेरो काममा चाहिँ एकदमै साथ सपोर्ट दिनु।
0: यहाँले त थुप्रै ठाउँमा यो फेसियल हाउसहरू खोल्नु भएको छ, काठमाडौँमा त छँदैछ दुई चार ठाउँमा, कति ठाउँमा छ काठमाडौँमा पनि?
2: हजुर, तिन ठाउँमा,
0: तिन ठाउँमा। त्यो बाहेक तपाईँले काठमाडौँ बाहिर पनि त छ,
2: चार ठाउँमा छ
0: है, चितवनमा छ होइन, पोखरामा,
2: हजुर,
0: अरू कता कता छ?
2: सुर्खेतमा छ, अनि त्यस पछाडि धनगढीमा छ।
0: हजुर, तपाईँको श्रीमानसँग कहिले काहीँ यसो मनमुटाप चाहिँ हुन्छ कि हुँदैन त?
2: नबुझ्ने श्रीमान बेगर्दाखेरि त्यस्तो कुरा आउँथ्यो होला। सबैभन्दा मेन कुरा भनेको चाहिँ मनमुटा भन्दाखेरि दोहोरो कुरा गर्ने हो नि त सबै, कुनै कुरा चित्त बुझेन भने, कुनै पनि दोहोरो मैले कुरा गरेँ भने उहाँले मलाई चाहिँ बुझाउन सक्नुहुन्छ कि। सबभन्दा मेन कुरा भनेको बुझाउन नसकेपछि त दुईजनाको बाजा बुझ्नु, सबभन्दा मेन उहाँले मलाई चाहिँ यस्तो मजाले कि एउटा गार्जियनसिपको हिसाबले बुझाउन सक्नुहुन्छ, अनि त्यो मनमुटा भन्ने नै आउँदै आउँदैन।
0: हजुर, अनि सुषमाको होइन यस्तो मेहनतिली सुषमा होइन, त्यत्रो व्यक्तिहरूलाई चाहिँ त्यत्रो युवाहरूलाई रोजगारी दिनुभएको छ होइन, सङ्घर्ष। मैले त तपाईँको फेसियल हाउसमा गएर हेरेँ नि, के रहेछ त वास्तविकता, काम गर्ने कर्मचारी कति रहेछन्, काम कतिको हुँदो रहेछ, के कस्तो रहेछ त्यहाँका गतिविधिहरू, कतिको चाहिने
2: सानो कुरा यसमा बिचमा हजुरको काटेँ मैले। मैले हजुरलाई पनि स्टडी गर्दाखेरि हजुरको जुन किसिमको रेडियो नेपालको यत्रो लामो हजुरको जुन जर्नी छ, र हजुरको यो पेसामा चाहिँ जो कोहीलाई पनि इन्टरभ्यू लिऊ भन्दाखेरि हजुरले लिनुहुन्न अरे, एउटा उहाँलाई स्टडी गरेर चाहिँ उहाँको पुरा हेरेर मात्रै लिनुहुन्छ अरे। जुन किसिमले हजुरले मेरोमा भिजिट गरेर सब चिज देखिसके पछाडि मलाई बोलाइसु, त्यो हिसाबले चाहिँ म के भन्छु भने त्यही हो, सबैले हाम्रो आफ्नो परिचय आफूले नदिउँ कि, कसैले हामीलाई परिचित गराओस् न, हाम्रो कामले परिचित गराओस् न जस्तो लाग्छ।
0: मलाई त कस्तो लाग्यो भने सुषमाजी, त्यहाँ तपाईँको त्यो फेसियल हाउसमा जुन काठमाडौँ मोडमा म गएँ नि, मलाई त्यहाँ जाँदाखेरि म त एकछिन त म नर्भस पनि भएँ, कस्तो यति धेरै पनि मान्छे आउँछ नि त जस्तो लाग्यो। स्किनको चाहिने तपाईँले क्लास लिइरहनु भएको छ उनीहरूसँग, स्किनको क्लास पनि लिइरहनु भएको छ, अनि फेरि कति धेरै एकदमै कस्टमरहरू आएको त्यहाँ त है, तपाईँको कसैले कपाल काटिरहेछन्, कसैले फेसियल गरिरहेछन्, कसैले थ्रेडिङ गरिरहेछन्, कति धेरै मैले त देखेकै थिइनँ, त्यो मैले फर्स्ट टाइम देखेँ है।
2: मैले एउटै त्यो हेड अफिसमा 44 जनालाई काम दिएको छु, र धेरै जसो चाहिँ त्यही सकेसम्म चाहिँ महिलालाई नै मैले प्रमोट गरिरहेको हुन्छ, र पुरुषलाई दिनु पर्दाखेरि पनि मेन कुरा भनेको चाहिँ के भन्छु भने आफ्नो त्यसको पैसा बाहिर नजाओस् भनेर चाहिँ इन्डियामा पहिला त हजामहरूले कपाल काट्ने उनीहरूको प्रोफेसनलै त्यो भएको कारणले इन्डियामा पैसा जान्थ्यो, अहिले नेपाली दाजुभाइले नै सिकेर चाहिँ गर्दाखेरि प्राउड लाग्छ, र उनीहरूलाई पनि मैले जागिर दिएको छु आफ्नो पैसा आफ्नै देश।
0: तपाईँ फेरि कति पैसा कस्तो रहेछ भने त्यो कपाल काट्नेहरू होइन, त्यसै गरेर फेसियल गर्नेहरू प्रायः जस्तो चाहिँ बाहिर विदेशमा बसेर काम गरेर आउनु भएको
2: धेरैजना, हजुर,
0: त्यस्तो पनि देखेँ मैले।
2: ब्याक टु नेपाल, अरूको देशमा धेरै मेहनत गरिसकेपछि ब्याक टु नेपाल ओ अब त आफ्नो परिवारसँग रम्नुपर्छ भन्दाखेरि परिवारसँग बचेको समयमा उनीहरूले काम आफ्नै देशमा रमाएर खुसीले गरिराख्नु भएको छ। बाहिरको अनुभव पनि कतिजना विदेश जानेहरूलाई चाहिँ जस्तो एज अ स्टुडेन्टहरू बाहिर जानको लागि पढ्न आउनुहुन्छ, यो हाम्रो सिपहरू लिएर चाहिँ पढ्न जानको लागि पार्ट टाइम जब हुन्छ, हामीले सिकेर गयो भने यो चिजहरू सिक्छु भन्दाखेरि मसँग अनुभवी टिचरहरू भएको कारणले गर्दा विदेशमा यस्तो यस्तो हुन्छ है भनेर उहाँहरूले क्लास पनि लिइदिनुहुन्छ, त्यो गर्दाखेरि चाहिँ धेरैभन्दा धेरै विदेश जानलाई नै क्लास लिनको लागि स्टुडेन्टहरू आइदिनुहुन्छ।
0: जस्तो तपाईँ धेरै व्यस्त हुन्छ, कहिले काहीँ चाहिँ फुर्सद पनि लिनुपर्छ, लिनुहुन्छ होला, फुर्सदको समयमा चाहिँ तपाईँ के गर्नुहुन्छ त?
2: फुर्सदको समय चाहिँ मेरो श्रीमान र मेरो छोरासँग बिताउन चाहन्छु म।
0: हजुर, अनि सुषमा मलाई एउटा कुरा सोध्नै मैले बिर्सेँ होइन, सोध्नु थियो, सोध्छु भन्दा भन्दा कुरा अगाडि बढिरहेको छ। जस्तो तपाईँ जस्तो मेहनती छोरी जन्माउने बुवा आमाको नाम चाहिँ के होला?
2: मेरो बाबाको नाम श्रीकृष्ण श्रेष्ठ, मेरो मामुको नाम चाहिँ दयालक्ष्मी श्रेष्ठ।
0: हजुर, अनि छोराको नाम चाहिँ के होला?
2: मेरो छोराको ग्रीवान महारा।
0: अब हामी फेरि एउटा गीत सुनौँ है रेडियो नेपालबाट है।

0: बाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एकजना संघर्षशील महिला फेसियल हाउस की संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी विषय वस्तुमा आधारित कुराकानीहरू गर्नेछौ। जस्तो तपाईँ चाहिँ नि सौन्दर्यविद हुनुहुन्छ होइन, यो क्षेत्रलाई चाहिँ नि आम मानिसले चाहिँ नि कसरी बुझ्ने त स्पष्ट पारिदिनुहोस् न।
1: पहिलाको र अहिलेको फरक छ। पहिलाको टाइममा चाहिँ नराम्रो नेगेटिभली नै लिन्थ्यो, अहिले चाहिँ अब यस्तो भइसकेको छ नि, धेरैजनाले बुझिसकेका छ। 21 औं शताब्दीमा हामी छौँ र कुनै पनि व्यापार बिजनेस गर्दाखेरि चाहिँ फर्स्टमा हामीले चाहिँ मार्केटिङ गर्नको लागि चाहिँ मोडल खडा गर्नुपर्ने हुन्छ। मानौँ एउटा गाडी नयाँ आएको छ, गाडीको लागि चाहिँ पुरै गाडी चाहिँ बेलम सेलम लगाएर फुलहरू लगाएर सजधजकै राखेको छौँ भने त्यसको साइडमा एउटा मोडल भएन भने काम हुँदैन। त्यही भएर चाहिँ त्यो मोडलको लागि सजाउनको लागि फर्स्ट कसको काम हुन्छ त, हामी ब्युटिसियनकै काम हुन्छ। त्यो अवस्थामा त्यो बुझेर चाहिँ अहिलेको दृष्टिकोणमा चाहिँ हामीलाई हेर्ने नजरिया अलिक फरक बनिसकेको छ। यो चाइनिज चिज रहेछ भनेर बुझिसक्नु भएको छ। पहिला पार्लर गएर आएको भन्ने बित्तिकै मान्छेले नराम्रो पार्लर गएको भनेर नाक खुम्चाउँदैन। अहिले पार्लरमा मम्मी बाबाले नै छोराछोरीलाई हेराउने बानी गराउने, यसको स्किनमा यस्तो भयो, यसको हेरेर कति लामो बनाएको, एउटा राम्रो स्टाइल दिनुहोस् भन्ने एउटा हिसाबले नै लिएर आउने यो किसिम भइसकेको छ। छोराछोरी पनि यति एजुकेटेड, मेरो मामु केही गर्दैन, अलिअलि ए उहाँको व्हाइट कपाललाई कभरेज हुने कलरहरू गरिदिनु न, अलिकति उहाँलाई पनि फेसियलहरू राम्ररी एन्टी रिङ्कलको फेसियलहरू गरिदिनु न भनेर पनि छोराछोरीले पनि ल्याउन थालिसकेको छ। त्यही भएर फेसियल हाउसमा चाहिँ मैले लेडिज एन्ड जेन्ट्स मात्रै नभनेर फुल फ्यामिली प्याकेज पनि भन्छु मेरो फेसियल हाउसलाई, सम्पूर्णलाई हामीले सेवा सुविधा दिइरहेको हुन्छ। अहिलेको समय जुन किसिमले हेर्ने नजरिया फरक दृष्टिकोणले हामीहरूलाई पनि सम्मानको हिसाबले हेर्दाखेरि खुसी लाग्छ।
0: हजुर, सौन्दर्य क्षेत्रको महत्त्व चाहिँ के छ त?
1: हाम्रो जीवनको नभई नहुने विलासितामा परिसकेको छ यो चिज पनि। जस्तो पहिला खाना भनिन्थ्यो भने अहिले खाना सँगसँगै हामीले त्यो खाना खानको लागि कतै काम गर्न जान्छौँ भने राम्री हुन जरुरी छ, राम्रो हुन जरुरी छ। अनि त्यो अवस्थामा त नभई नहुने पाट भइसकेको छ जीवनको।
0: मानिस चाहिँ नि स्वभावले नै आकर्षक देखिन चाहन्छ होइन, आकर्षित एकदम चाहिँ नि आकर्षक देखिन चाहनालाई चाहिँ नि होइन यो क्षेत्रले पुरा गर्छ त
1: एकदमै। किनभने पढाइको रूपमा हामीले कुनै पनि सर्टिफिकेट लिएर गयौँ, मास्टर्स गरेको सर्टिफिकेट लिएर गयौँ, कहीँ इन्टरभ्यूमा गयौँ भने फर्स्टमा नै इन्टरभ्यू रुममा छिर्दाखेरि त फर्स्ट लुकलाईकै हेर्छ त। पहिला सुरुमा फेसहरू हेर्छ, उसले कस्तो स्मार्ट छ, त्यसमाथि उसको ड्रेसअप हेर्छ, अनि त्यस पछाडि बल्ल उसको सर्टिफिकेट हेरेर उसको बोलीमा कति कन्फिडेन्ट छ भन्ने कुराहरू त्यो हेर्दै जान्छ। यो त निड नै हुन्छ।
0: हजुर, जस्तो यो सौन्दर्य कला भएका व्यक्तिलाई चाहिँ नि ब्युटिसियन पनि भनिन्छ होइन।
1: हजुर,
0: यो क्षेत्रको नेपालमा अहिले कस्तो अवस्था छ त?
1: अहिले धेरै राम्रो अवस्था छ। पहिलाको दाजुमा चाहिँ अलिकति छोरी मान्छेहरू पढ्न बिचमा रोकियो, पढ्नलाई अलिकति कमजोर छ भनिसकेपछि यो पेसा अङ्गाल दिन्थ्यो र यो पेसा अङ्गाल्छु भन्दाखेरि ठिक छ यो गर्छ, अलिअलि राम्री भन्न सिक्छ, कता कता मेकअप गर्न जान्छ, पैसा कमाउँछ भन्ने एउटा हिसाबले मात्रै हेर्थ्यो भने अहिलेको समयमा कत्रो कत्रो ठुल्ठुलो कम्पनीले चाहिँ बिजनेसको रूपमा पनि यो पेसालाई अँगालिसकेको र विदेशहरूमा पनि त यो पेसाको लागि चाहिँ एकदम राम्रो स्थानहरू पाउने। ब्युटिसियन भनेपछि त त्यहाँ त यति राम्रो स्थान पाउँछ र ब्युटिसियन काम गर्नेहरूले राम्रो इन्कम पनि गरिरहेको हुन्छ। त्यो अवस्थाले गर्दाखेरि अहिलेको समय चाहिँ झन् राम्रो भइरहेको छ क्या, अनि पढाइमा पनि लगिदिएको छ होइन। झन् अब यो पढ्नको लागि त विदेशमा त कति राम्रो राम्रो स्कलरसिप पनि पाइन्छ। पढाएको हिसाबले जाँदाखेरि कतिवटा चिजमा स्कलरसिप राम्रो पाउँदैन भने यो कोर्स लिनेहरूलाई त यति राम्रो राम्रो स्कलरसिप पनि छ विदेशमा। त्यो भएको भएर चाहिँ अहिलेको समयमा चाहिँ पढेर आउनुहोस् है भन्छु हाम्रो फिल्डमा।
0: हजुर हजुर, यो अत्यधिक कस्मेटिक सामग्रीहरू चाहिँ नि प्रयोग गर्दा चाहिँ नि अनुहार र शरीर बिग्रन्छ पनि भनेर चाहिँ नि आलोचना गरेका छन् होइन।
1: हजुर,
0: यो कुरा कतिको तथ्यपरक छ त?
1: यो प्राय जसोले चाहिँ धेरै मेकअप गर्दाखेरि त्यही कुरा भनौँ न होइन, जुन युज गर्ने भनेको त आफ्नो फेसमै बढी युज गरिन्छ, अझ बढीमा भन्दा पनि धेरै प्रयोग गर्दाखेरि बिग्रिन्छ भनेको यो कुरा धेरै हदसम्म सत्य पनि हो। किन सत्य हो भने जब हामीले मेकअप गरिसके पछाडि मेकअप गर्न चाहिँ हामी आधा घन्टा 45 मिनट 1 घन्टा 1.5 घन्टा लाएर मजाले कुन ठाउँमा के लाउने, लिपस्टिक कसरी लाउने, कुन कलर लगाउने, हाइलाइटर कहाँ लगाउने, गाजल कहाँ लाउने, यी सबै चिज गर्छौँ भने जब बेलुका बेला सुत्ने बेलामा यी रिमुभ गर्न 5-6 मिनट दिनलाई जसले अल्छी गर्छ नि तब मात्रै यो लागू हुन्छ।
0: अनि सुषमाजी एउटा कुरा, जस्तो यो आर्थिक अवस्था कमजोर भएका मान्छेहरू, राम्रो त सबैलाई हुनु मन लाग्छ
1: होइन,
0: भनेदेखि चाहिँ नि त्यस्ता मान्छेहरूको लागि यो जस्तो घरैमा उत्पादन भएका होइन, घरैमै हामीले बनाउन सकिने सामग्रीहरू पनि होला, हाम्रा घरका जडीबुटीहरूबाट पनि बन्छन्, हाम्रै नेपालमा पाइने जडीबुटीबाट पनि बन्छन् होइन, एउटा सानो टिप्स दिउँ न उनीहरूको लागि।
1: यस्तो छ, अहिलेको समयमा आइपुग्दाखेरि चाहिँ जुन किसिमले घरेलु चिजहरूले चाहिँ स्किन बन्छ भनेर मैले भन्नको लागि चाहिँ म अलिकति चाहिँ 21 औं शताब्दीमा भइसके पछाडि चाहिँ रेडिमेड नै प्रयोग गर्न र डक्टर सर्टिफाइड प्रडक्ट नै प्रयोग गर्नलाई चाहिँ बढी चाहिँ उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्छु। घरेलु चिज गर्न पनि त्यो घरेलु चिजमा पनि केरा मानु उत्पादन गर्नु पर्यो, स्याउ मानु उत्पादन गर्नु पर्यो, सुन्तलाको बोक्राले लगाउँछ कतिजनाले सुकाएर त्यो सुन्तला पनि किन्नै पर्यो, ती चिजहरू फलाउनु पर्यो कि किन्नु पर्यो, खर्च त लागि नै हाल्छ, त्यो त फ्रीमा त हुँदै हुँदैन हो, रोपिसकेपछि कति वर्षसम्म फल्छ भन्ने एउटा कुरा हो, तर पनि ती चिजहरू उत्पादन हुनुको त्यसलाई पनि मलजल गर्नुपर्छ, सबै चिज गर्नुपर्छ, ती चिज फ्रीमा आउँदै आउँदैन। यी गरिसके पछाडि अब त्यो लगाउनु र रेडिमेडमा लगाउनुमा के फरक छ भने, ती लगाउँदाखेरि भनेको अलिकति स्किनलाई चाहिँ हामीले चलाउँदै नचलाउनु र कुनै चिज लगाएर चलाउँदाखेरि फेर हुनु भनेको अवश्य पनि हुन्छ हुन्छ, गर्दै नगर्नु र गर्नुमा फरक हुन्छ। तिनीहरू लगाउँदाखेरि चाहिँ स्किन फेर त पाइन्छ तर डल हुन्छ, स्किनको त्यो मुलायमपन हराउँदै जान्छ, किनभने म्याक्सिमम ड्राइनेस हुन्छ, अलिकति ड्राइनेस नहोस् भन्दाखेरि दही चलाउँछ, तर चलाउँछ, जुन दुधमा बस्ने तर चलाउँछ, तर जुन किसिमको चाम चाहिन्छ त्यो आउँदैन। जब हामीले चाहिँ अहिलेको समयमा चाहिँ हामीले बजारमा धेरै सस्तोमा पाउँछौँ हामीले कस्मेटिक भन्दा डक्टर सर्टिफाइड प्रडक्टहरू, जुन चाहिँ डक्टरहरूले सर्टिफाइड गरेर चाहिँ मेडिकलहरूमा बेच्नुहुन्छ, राम्रो खाले सनब्लक लाउने, राम्रो खाले मोइस्चराइजर लाउने, अनि जुन किसिमको हामीलाई अझै बढी राम्रो बन्न मन लाग्यो भने फाउन्डेसन लिपस्टिक कस्मेटिकमा जान्छ, अलिक महँगो हुन्छ, तर जुन आफ्नो स्किनलाई नभई नहुने तत्त्वमा त पहिला सनब्लक र मोइस्चराइजरै पर्छ। यो दुइटा डक्टर सर्टिफाइडहरू कति राम्रो राम्रो कम्पनीलाई राम्रो सस्तो दाममा
0: हामी घरमा बनाउन सक्दैनौँ त,
1: यो घरमा बनाउँदाखेरि त्यो चिजहरू मिल्दैन, जुन लङ टर्म राख्न सकिँदैन, जुन बेला इमिडिएटली लगाउने
0: त्यति एलोभेराहरू पनि छ नि,
1: एलोभेरा लगाउँदाखेरि डाइरेक्टली जो कोहीलाई पनि डाइरेक्टली आफ्नो घरमा फलेको एलोभेरा लगाउँदाखेरि जसलाई पनि इचिङ हुन्छ, कोही कोहीलाई हुँदैन, जसको स्किन अलिअलि ओइली छ भने हुँदैन, जसको स्किन ड्राई छ भने उसलाई झन् बढी इचिङ हुन्छ। तर त्यो एलोभेरा लगाउनको लागि अब हामीले के गर्नुपर्ने हुन्छ त, एलोभेरा बोटबाट टिपेर बाहिरको बोक्रा तासेर भित्रको जेली झिकेर त्यसमाथि भिटामिनको क्याप्सुल 2-3 थोपा राखेर मजाले फिटेर 1 नाइट फ्रिजमा राखेर अनि लगाउँदा हुन्छ भनेपछि त्यो मेहनत कति जान्छ त, त्योसँग त त्यो निम्न दामको डाइरेक्टली लगाउँदा बेटर हुन्छ कि।
0: अलिकति त मलाई पनि थाहा भयो, अब एलोभेरा फलिरहेछ, अलिकति राख्ने होइन, अलिकति भिटामिन डी राखेर फ्रिजमा राख्ने होइन,
1: हजुर
0: हजुर। अनि जस्तो यो सौन्दर्य ज्ञानको लागि चाहिँ अहिलेसम्म तालिम र केही विशेष कोर्स पुरा गरी होइन यो क्षेत्रमा आउने चलन छ होइन,
1: हजुर,
0: पाठ्यक्रममै यो विषय चाहिँ नि समावेश गर्नुपर्ने आवश्यकता चाहिँ नि कतिको महसुस गर्नुभएको छ त यहाँले?
1: धेरै नै महसुस गरेको छु, मैले अघि नै पनि भनिसकेको छु, जुन किसिमले सरकारले अहिले चाहिँ आवाज सुनेर चाहिँ फेरि रिपिट, पहिला पनि थियो नि त, नभएको त होइन नि, सिलाइ बुनाइ ब्युटी ब्युटिसियनको ऊहरू सबै थियो, तर जुन सरकारले चाहिँ यो काम नसिकाउँ भन्ने टाइपले चाहिँ त्यसलाई तुच्छ मानेर हटाइदिएको थियो, अहिले फेरि ब्युटिसियनहरूको आवाज सुनेर चाहिँ क्लास 8 जुन किसिमले चाहिँ लगिसक्नु भएको छ सरकारले, क्लास 8-10 चाहिँ सरकारले लगिसके पछाडि मैले चाहिँ क्लास 11-12 पढ्नेहरूलाई पढाउनको लागि मैले गोल्डन गेट कलेजसँग चाहिँ हातेमालो गरेको थिएँ। तर एउटा कुरा के भयो भने क्लास 8 पास हुँदै आउनेहरू चाहिँ आउँछन् कि, तर सुरुमै 11-12 पढ्न चाहिँ आएन, किनभने बेसबाट सिक्नुपर्ने हुन्छ, हामीहरूको पनि बेसिक लेभल अनि त्यहाँबाट स्पेसल मास्टर लेभल यो सबै चिजहरू हुन्छ।
0: तपाईँले बाहिर कोर्स गरेर आउनुको?
1: मैले धेरै चिजहरू बाहिर कोर्स गरेर आएको छु, जुन चिजहरू नेपालमा पहिला थिएन।
0: कता गर्नुभयो तपाईँले?
1: मैले मलेसिया गरेँ, ब्याङ्कक गरेँ, चाइना गरेँ, इन्डिया गरेँ, अनि त्यस पछाडि हङकङ गरेँ।
0: हजुर हजुर, अब फेरि एउटा गीत सुनौँ है त हामी रेडियो नेपालबाट।

0: अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एकजना संघर्षशील महिला सौन्दर्यविद फेसल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। फेरि हामी कुराकानीलाई निरन्तरता दिन्छौ, जस्तो एउटा सफल महिला उद्यमीको रूपमा आफूलाई उभ्याउनु भएको छ, होइन? सौन्दर्य क्षेत्रमा चाहिँ अगाडि बढ्न कतिको सहज छ त?
1: पहिलाको टाइममा गाह्रो थियो, अहिले त सहज छ, अहिले त परिवर्तन छ। मैले भने म त त्यो के भन्छु भने नसोची म यो फिल्डमा आएर चाहिँ आज ब्युटिसियन पनि त्यो माथि पनि वरिष्ठ ब्युटिसियन भनेर चिनिने बने। तर अहिलेको समयमा चाहिँ कति प्यारेन्ट्सहरूले चाहिँ मेरो बच्चाहरूलाई चाहिँ यो क्षेत्रमा चाहिँ लगाउन मन छ। म पहिला एकदम इन्ट्रेस्ट राख्थेँ, मेरो बाबुआमाले मेरो हबी पुरा गर्दैन, मेरो ऊ गरेन, मेरो छोराछोरीले चाहिँ गरोस्, यसलाई अलिकति इन्ट्रेस्ट पनि छ, मैले मेकअप गर्दाखेरि हेरिरहेको छ, उसलाई पनि गर्न इच्छा लाग्छ, त्यो भएर चाहिँ सिकाउन मन छ भन्ने एउटा हिसाबले चाहिँ अहिलेको प्यारेन्ट्सहरूले चाहिँ सिकाउन थाल्नु भएको छ है। त्यसरी
0: तपाईँले थुप्रै तालिम दिनुहुन्छ है त्यहाँ?
1: एकदमै
0: थुप्रै छ तालिम लिएकाहरू,
1: अहिलेसम्म नपुगेको देशै छैन होला मेरो स्टुडेन्टहरूले। त्यही भएर म भन्ने गर्छु जहिले पनि, मैले चाहिँ आशीर्वाद पाएको रहेछु सन्तानले डाँडा काँडा ढाकुन् भनेर। मेरा जति पनि स्टुडेन्ट होस्, मेरा जति पनि स्टाफहरूले होस्, मलाई जहिले पनि आमाकै सम्बोधन गर्छ र आमा भनेरै बोलाउँछ। त्यो हिसाबले गर्दाखेरि चाहिँ आशीर्वाद पाएको छु मैले।
0: अनि सुषमाजी, जब म तपाईँको फेसियल हाउसमा गएँ नि होइन, जाँदाखेरि तपाईँ क्लास लिइरहनु भएको थियो, त्यो स्किन सम्बन्धी थुप्रै थिए। के तपाईँको त्यहाँ कलेज पनि छ कि केही?
1: कलेज त छैन,
0: ट्रेनिङ सेन्टर।
1: ट्रेनिङ सेन्टर हजुर,
0: ए दिइरहनु भएको थियो। कति व्यस्त हुनुहुन्छ कि तपाईँसँग टाइम लिँदा नि कति गाह्रो भयो है? त्यहाँ पुरी नै रहे पनि अब आफूलाई त तपाईँको बारेमा जानकारी लिनु थियो होइन?
1: हजुर,
0: जस्तो सिपमूलक शिक्षाको अभावमा चाहिँ नि विद्यार्थी विदेश जाने बाध्यता परिस्थिति छ भन्ने गरिन्छ होइन, यसलाई कसरी हेर्नुहुन्छ त यहाँ?
1: अब सिपमूलककै अभाव गरेर विदेश जानु भनेको त, विदेशिनु भनेको त मूर्खता हो भन्छु।
0: जस्तो कति ठाउँमा गएर फर्किनु पर्ने अवस्था,
1: हामीले त्यहाँनिरको कतिजना आउनुहुन्छ कि मलाई सिक्नको लागि, मेरो त भिसा आइसकेको छ, मेरो बाबा छ, मेरो फलानो छ, मेरो चाहिँ तुरन्त आइहाल्यो, नसोचेको, मैले अस्ति अप्लाई गरेको थिएँ आइहाल्यो भन्नेहरू आउनुहुन्छ र मलाई मसँग समय कम छ, मलाई चाहिँ तुरन्त कुन क्लास हुन्छ सिकाइदिनु न भनेर चाहिँ यस्तो किसिमले आउनुहुन्छ। अनि मैले भन्छु, ए बाबा, सकेसम्म त तपाईँहरू कति सिपहरू सिकेर बस्नु भएको है, अहिले विदेश जाँदाखेरि एउटा नपाए अर्को पाउँथ्यो, अर्को नपाए अर्को पाउँथ्यो, तपाईँले एउटा त्यो पनि छिट्टो सिकेर जाँदाखेरि तपाईँले प्र्याक्टिकल गर्ने ठाउँ पाउनु भएन भने त्यहाँ गएर त प्र्याक्टिस गर्ने होइन नि त, त्यहाँ गएर त तपाईँले इन्टर्न दिने होइन, त्यहाँ गएर त तपाईँ जब गरेर स्यालेरी खाने हो। अनि त्यो अवस्थाले गर्दाखेरि तपाईँहरूसँग समय निकालेर सिक्नुहोस् न, यस्तो गरेर सिक्दाखेरि तपाईँलाई विदेशमा नराम्रो हुन्छ, भोलि अर्काको देशमा केही भइदियो भने कहाँ रुने कहाँ कराउने होइन। धेरै भिडियोहरू आइरहेको हुन्छ नि त, यो भयो त्यो भयो मलाई चाहिँ दलालले फसायो, त्यो भन्नु पर्दैन नि, आफूसँग सिप छ भने त काहीँ न काहीँ हामी एडजस्ट हुन सक्छौँ। त्यो अवस्थाले गर्दाखेरि कुनै पनि कन्ट्री आफ्नो देश छोडेर चाहिँ कुनै पनि विदेशी चाहिँ हुनुहुन्छ भने चाहिँ आफ्नो साथमा चाहिँ लट अफ शिक्षा सँगसँगै सिप पनि लिएर जानुहोस्, जसले गर्दाखेरि तपाईँले काहीँ न काहीँ एडजस्ट हुन सजिलो हुन्छ, हात खाली बस्नु पर्दैन र ब्याक टु नेपाल फर्किनु हुँदाखेरि पनि ती सिपलाई अझै निखारेर आउनुहोस् र आफ्नो देशमा बुढेसकालमा आफ्नै परिवारसँग रमाएर अझ निखारेर गर्न सकिन्छ, जुन चाहिँ अहिलेको जेनेरेसनमा धेरै देखिएको छ। विदेश गएर लामो समय बसेर ब्याक आफ्नो देशमा फर्केर चाहिँ कति व्यापार बिजनेसहरू स्टार्ट गर्नु भएको छ, त्यो युवाहरू देखेर खुसी लाग्छ। गाउँ गाउँमा गएर विदेशमा गएर के गर्नु, कृषि काम गर्नु पर्यो, घरमा त्यही खेतीपाती गर्नु अल्छी लाग्थ्यो, अहिले मैले यस्तो यस्तो सिकेर आएँ नयाँ नयाँ टेक्नोलोजी भनेर चाहिँ बाँझो खेत अहिले हराभरा गराउनु भएको छ, कृषिको कामहरू गर्नुभएको छ, तरकारी खेतीहरू यति मजाले गर्नुभएको छ, एकदमै प्राउड लाग्छ त्यो देख्दा।
0: हजुर, तपाईँले देशका विभिन्न भागहरूमा चाहिँ आफ्नो फेसियल हाउस क्रमिक रूपमा चाहिँ अगाडि बढाइरहनु भएको छ होइन, यो पेसा अँगाल्न चाहने बेरोजगार युवाहरूलाई चाहिँ कतिको समेट्नु भएको छ, उनीहरूको धारणा चाहिँ यहाँले कस्तो पाउनु भएको छ त?
1: अहिलेको समयमा चाहिँ अब कस्तो हुन्छ भने फाइनेन्सियली कारणले गर्दाखेरि पनि इच्छा कति मारिरहेको हुन्छौँ, तर सरकारले कति चिजहरूमा राम्रो पनि गरिदिएको छ नि त, सिटिभिटी माध्यमबाट पनि कति ट्रेनिङहरू दिएको छ, तर सरकारलाई चाहिँ यो कुरा सिटिभिटीको उत्पादनको कुरामा चाहिँ म कहिले काहीँ चाहिँ घसघचाइरहेको हुन्छु। किन घसघचाइरहेको हुन्छु, उहाँले ट्रेनिङ दिनुहुन्छ, उहाँलाई चाहिँ सबै चिजहरू सिकाउनुहुन्छ, सिकाएपछि उहाँलाई काम पनि दिनु पऱ्यो क्या, सरकारले त्यो गरिरहेको छैन के, काम दिनै सकिरहेको छैन। सरकारबाट बनेका कति कल कारखानाहरू अहिले जीर्ण छन् होइन, अनि यही हामीले गरेका बरु कामहरूले चाहिँ उनीहरूलाई चाहिँ सरकारले दिएका ट्रेनिङहरूमा केही पुगेन कि, हामी देश विदेश गएर सिकेर आयो भनेर प्लस सिकाएर हामीले काम दिइरहेको छौँ, यो काम त सरकारले पनि गर्नु पर्थ्यो नि त।
0: तपाईँको कामको मूल्याङ्कन सरकारले गरिराखेको छ, तपाईँ त कतिचोटि पुरस्कार पनि पाइसक्नु भयो नि होइन र?
1: त्यो त पाइएको छ,
0: एउटा पुरस्कार पनि पाउनु भएको छ नि, फेरि कुन चाहिँ हो रे, तपाईँले एउटा पाउनु भएको छ नि,
1: अब मलाई त सबै उहाँहरूले दिनुभएको सबै ठुलो लाग्छ मलाई त, किनभने एउटा स्पेसली यो भन्ने नै लाग्दैन,
0: एउटा बेस्ट अवार्ड पाउनु,
1: बेस्ट अवार्ड भनेको चाहिँ त्यही हो, सबैजनाले मन पराएर चाहिँ मेरो कम्पनीलाई चाहिँ नेपालको नम्बर वान ब्युटी पार्लर भनेर चाहिँ अवार्ड दिनुभयो, त्यो नै जस्तो लाग्छ मलाई चाहिँ ठुलो आफ्नो लागि, किनभने आफ्नो कामले नेपालमै आफ्नो देशमै एउटा ब्रान्ड बनाएर नम्बर वानको दर्जा पायो।
0: कति युवाहरूलाई चाहिँ तपाईँले रोजगारी दिनुभएको छ सङ्ख्यात्मक रूपमा?
1: अहिलेको समयमा मसँग 180 जना छ
0: है, अझै बढ्दै जाओस् है,
1: एकदम हजुरको आशीर्वाद लाग्यो।
0: हजुर, अति व्यस्तताको बावजुद पनि यहाँ हाम्रो कार्यक्रममा सहभागी भइदिनु भयो, हाम्रो रेडियो नेपालको स्टुडियोमा आइदिनु भयो होइन, यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। र रेडियो नेपाल सुनिरहनुभएका हाम्रा श्रोतालाई यहाँ केही भन्न चाहनुहुन्छ?
1: सबैको जीवनमा केही न केही भोगाईहरू छ, त्यो भोगाईले हामीले पाठ सिक्नु पर्दो रहेछ। म पनि मेरो पहिलो श्रीमान बितिसके पछाडि चाहिँ ला मलाई चाहिँ अब कसले कमाएर खानदिने, के गर्ने होला, मसँग सिप छैन भने अबे आज म पनि त्यही एउटा विचारामा गरिन्थेँ, तर मैले चाहिँ त्यसलाई आफ्नो सिप थियो त्यो सिपलाई निखार्दै जाँदाखेरि आज मलाई परिचय नै यही सिपले गरायो। त्यही भएको कारणले गर्दाखेरि के भन्न चाहन्छु भने जो कोही पनि सबैभन्दा मेन कुरा भनेको महिला दिदीबहिनीलाई अझ बढी के भन्छु, हामीलाई त हाम्रो घरबाटै भान्साबाट नै हामी धेरै सिपहरू सिकिसकेको हुन्छौँ, हामीलाई खाना बनाउन आउँछ त्यो हामीले रेस्टुरेन्ट चलाउँदाखेरि पनि चल्छ, हामीलाई दुनाटा पढी बुन्न आउँछ त्यो बेच्दा पनि चल्छ, धुपबत्ती काट्न आउँछ त्यो बेच्दा पनि चल्छ, त्यही भएर चाहिँ आफ्नो सिप जे छ त्यसलाई निखारेर हामीले इन्कम गर्न सक्छौँ, हामीलाई केही आउँदैन भनेर भन्नु पर्दैन, बरु पुरुषले भन्दा ठिक हुन्छ उनीहरूलाई केही आउँदैन है मलाई भन्दा, तर हामी महिलाले केही आउँदैन भन्नु बेकार हो, हामीलाई केही न केही काम हाम्रो जन्मेदेखि नै हाम्रो घरबाटै सुरु भइसकेको हुन्छ, त्यही कामलाई निखार्दा पनि हामीले सक्सेस पाउन सक्छौँ, ठुलो लगानीमा काम गर्दा मात्रै सक्सेस भन्ने हुँदैन, सानो सानो लगानीबाट पनि हामी नसोचेको सक्सेस पाउन सक्छौँ, त्यो भएको कारणले सबैलाई चाहिँ सिप सिक्न जरुरी छ है भनेर चाहिँ भन्न चाहन्छु।
0: अन्त्यमा यहाँले सौन्दर्य व्यवसायको माध्यमबाट आर्थिक आर्जन गरी बेरोजगार युवाहरूलाई पुर्याउनु भएको योगदानको सम्मान गर्दै यहाँको सौन्दर्य व्यवसाय अझै फस्टाउँदै जाओस्, सफलता मिल्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना।
1: धेरै धेरै धन्यवाद।
0: अहिले हामी कुराकानी गर्दै थियौँ एकजना संघर्षशील महिला सौन्दर्यविद फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। आजलाई जीवन यात्रा कार्यक्रमको समय सकिएको छ, अर्को हप्तासम्मका लागि प्राविधिक मित्रहरू प्रज्वल खड्का मिनर्वा वज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनी विदा माग्छौ। रेडियो नेपाल सुनिरहनु होला। हवस् त, नमस्कार।

मन खोल्छु भन्दिन ढाँटेर, साँचो बोल्छु यो मन खोल्छु भन्दिन ढाँटेर, के को ढिलाइ मेसो मिलाइ जाउँ डाँडा काटेर, माझे गाई कोठा र एउटा

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 28 गते आइतबार, भाद्रपद शुक्ल पक्ष द्वितीय तिथि, तदनुसार सेप्टेम्बर 13 तारिक सन् 2026, नेपाल सम्बत 1146, यला थ द्वितीय, तीजको दर खाने दिन आज। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि स्वदेश गानहरू सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि केही जागरण गीतहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम ज्येष्ठ नागरिक। 9:45 10 बजेको समयमा केही 30 गीतहरू सुनाउँछौ। 10 बजे समाचार, समाचार पछि नेपाल भाषाको कार्यक्रम हिउँपा हगु नुगस सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, आफू एउटा सोच्यो हुन्छ अर्कै, सोचेको भन्दा विपरीत हुन्छ, आफूले चाहेको कुरा सोचेको कुरा पुग्दैन, आफूले जे चाह्यो त्यसको विपरीत चाहिँ परिस्थिति स्थिति बन्छ, किन यस्तो हुन्छ होला? सुन्दर प्रश्न छ। हामीले सोचेको किन पुग्दैन? किन पुग्दैन भने हामीले सोच्न जानेनौँ। तिनवटा कुरा ख्याल गर्न जरुरी छ। सबैभन्दा पहिला मैले जे सोचिरहेको छु त्यसको चित्र आफ्नो मस्तिष्कमा आफ्नो मानसपटलमा अनुभव गर्ने। चित्र अनुभव गर्नुको अर्थ के भने, म यदि सम्पन्न हुन खोजिरहेको छु, समृद्धि चाहेको छु, धनवान बन्न खोजेको छु भने म धनी भएँ भने कस्तो हुन्छु होला, त्यो अनुभव गर्न थाल्ने। म धनी भएँ भने मेरो व्यवहार कस्तो हुन्छ, म कस्तो लुगा लगाउँछु, कस्तो खाना खान्छु, कसरी हिँड्छु, अरू व्यक्तिहरूसँग कसरी प्रस्तुत हुन्छु, त्यसको अनुभूति गर्न थाल्ने। त्यसको चित्र आफ्नो मानसपटलमा बनाउन सुरु गर्ने, हेर्न सुरु गर्ने। जे मैले सोचेको छु, जे गर्न चाहन्छु, जे हुन चाहन्छु, त्यसको चित्र बनाउने, अनुभव गर्न थाल्ने। मैले सोचे अनुसारको परिस्थिति भयो भने कस्तो हुन्छ होला, अहिल्यै त्यसको भोग भोग्न थाल्ने, भोगाइ सुरु गर्ने, अनुभव गर्न सुरु गर्ने। पहिलो कुरा। दोस्रो, त्यतिले मात्रै पनि पुग्दैन, दोस्रो सर्वाधिक महत्त्वपूर्ण छ, म जे बन्न चाहन्छु त्यो स्थिति परिस्थितिलाई प्रेम गर्न अथवा सम्मान गर्न जान्नुपर्छ। जस्तो म धनी त बन्न चाहन्छु, तर त्यो धनी मान्छे म जस्तो बन्न चाहन्छु त्यस्तै मान्छे अरू त बनिसकेका छन् नि, हामी अरूबाटै प्रभावित भएर हुन चाहेको त हो नि। कुनै धनी मान्छे देखेपछि हामीलाई धनी बन्ने रहर लाग्छ, धनी मान्छे नहुने हो भने रहर पनि लाग्थ्यो लाग्दैन थियो भन्न सकिन्नथ्यो। अरूको देखा सिखीमा हामी त्यस्तै हुन चाहन्छौँ, अरूको प्रभावमा परेका हुन्छौँ। त्यसकारण म धनी बन्न चाहन्छु भने धनी व्यक्तिहरूको सङ्गत साथ हुन जरुरी छ, अथवा धनी व्यक्तिहरूको अगाडि जाँदाखेरि, उनीहरूको साथमा जाँदा, उनीहरूसँग बस्दाखेरि, उनीहरूको धन हेर्दाखेरि आफ्नो भाव मनस्थिति कस्तो बन्छ निरीक्षण गर्नुपर्छ। आफ्नो भाव आफ्नो मनलाई हेर्ने। धनी व्यक्ति देख्दाखेरि मेरो मनमा ईर्ष्या पलाउँछ या सम्मान पलाउँछ हेर्ने। यदि धनी मान्छे अथवा धन सम्पत्ति देख्दा मनमा ईर्ष्या उठ्छ, झन् जलन हुन्छ भित्रबाट भने म कहिल्यै पनि धनी हुन सक्दिनँ, किनभने घृणाले विकर्षित गर्छ, प्रेमले आकर्षित गर्छ। कुनै पनि चिज मनमा भिजुलाइज गरेर मात्रै काम लाग्दैन, सोचेर मात्रै हुँदैन। मैले जे सोचेको छु त्यो विषयप्रति मेरो लगाव कस्तो छ त्यसमा भर पर्छ। आकर्षणको नियम, ल अफ एट्र्याक्सन, यसैमा आधारित छ। किनभने कुनै पनि वस्तुलाई आकर्षित गर्नको लागि प्रेम चाहिन्छ, सम्मान चाहिन्छ, सद्भावना चाहिन्छ। त्यो व्यक्तिप्रति, त्यो वस्तुप्रति दुर्भावना छ, घृणा छ, अपमान गरेको छ भने त्यो वस्तु या व्यक्ति कहिल्यै हामीतिर आकर्षित हुँदैन, नजिक आउँदैन। यो कुरा स्पष्टसँग बुझ्न जरुरी छ। जेलाई घृणा गर्छौँ त्यो नजिक कहाँ आउँछ र जसलाई अपमान गर्छौँ त्यो नजिक कहाँ आउँछ र जसलाई हामी घृणा गर्छौँ त्यो नजिक कहाँ आउँछ। प्रेम नै आकर्षणको मूल केन्द्र हो। जहाँ हामी प्रेम, सम्मान, आदर गर्छौँ ती चिजहरू हाम्रो नजिक आउँछन्। हामीले जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ यदि प्रेम गर्ने हो भने, यदि सम्मान गर्ने हो भने। होइन भने हामीले चाहेको चिज हामी पाउँदैनौँ। दुईटा कुरा मैले सुरुमा भने याद गरौँ। पहिलो कुरा त के भने, जे म चाहन्छु, जे हुन चाहन्छु, त्यो भयो मलाई भने कस्तो हुन्छ अहिले अनुभव गर्ने, आफ्नो मानसपटलमा त्यसको चित्र बनाउने अथवा कल्पना गर्ने, त्यही स्थिति हुँदाखेरि म कस्तो हुन्छु होला कल्पित गर्ने, कल्पना गर्ने। यो कल्पनाले नजिक लिएर आउँछ विषयलाई, जे म प्राप्त गर्न चाहन्छु त्यसलाई नजिक लिएर आउँछ। दोस्रो कुरा, त्यसप्रति सम्मान भाव, किनभने नजिक नआइकन त सम्मान हुँदैन नि। कुनै पनि वस्तुलाई, विषयलाई, व्यक्तिलाई सम्मान गर्नु छ भने पहिला त मेरो साथमा हुनुपर्छ, मेरो नजिक हुन्छ अनि नै सम्मान गर्ने। त्यसकारणले सबभन्दा पहिला त आफ्नो कल्पनामा लिएर आउने, त्यसपछि त्यस्तै व्यक्तिहरूको साथमा जाने, सङ्गत गर्ने, धनी व्यक्तिहरूको सम्मान सङ्गत गर्ने, त्यस्तो परिस्थिति व्यक्तिहरूको। अब मैले धनी भन्नुको अर्थ जसलाई धन चाहिएको छ है, अब सबैलाई धन चाहिन्छ जरुरी छैन, कसैलाई सुख शान्ति आनन्द चाहिएको छ, शान्त हुन चाहन्छ, मनमा सम्पत्ति त छ प्रशस्त तर मन अत्यन्तै चञ्चल छ भने उसले के गर्नु पर्यो, उसले शान्ति खोजेको छ, शान्ति खोजेको छ भने के गर्नु पर्यो, म शान्त हुँदाखेरि अथवा शान्त भएँ भने म कस्तो हुन्छु होला, त्यसको एउटा परिकल्पना गर्ने, आफू शान्त भएको कल्पना गर्न थाल्ने, आफ्नो मन आनन्दित भएको कल्पना गर्न थाल्ने। आफू शान्त आनन्दित भएको कल्पना गर्ने बित्तिकै हामी त्यसको नजिक गइहाल्यौँ, त्यो स्थितिको नजिक गयौँ। आफू ध्यानस्थ भएको कल्पना गर्ने, म ध्यानी भएँ, ध्यानी हुँदा म कस्तो हुन्छु होला, ध्यानी हुँदाखेरिको स्थितिलाई फिल गर्ने, अनुभूति गर्ने। त्यसपछि दोस्रो, ध्यानी व्यक्तिहरूको, आनन्दित व्यक्तिहरूको, सुखी व्यक्तिहरूको सङ्गतमा जाने। तेस्रो, त्यो सङ्गतमा जाँदाखेरि मलाई भित्र कस्तो अनुभूति हुन्छ, मलाई सुखी व्यक्तिहरू, आनन्दित व्यक्तिहरू देखेर भित्रबाट झन् जलन पो हुन्छ कि, दाहा हुन्छ कि, उनीहरूप्रति सम्मान बढेर आउँछ त्यो हेर्ने। यदि सम्मान आउँछ भने शुभ छ, राम्रो छ, आएन भने तुरुन्तै सजग हुने। यहाँनिर सजगता औषधि हो। मैले बुझेँ कि म अलिकति पनि त्यो परिस्थितिप्रति, त्यो व्यक्तिहरूप्रति जे म हुन चाहन्छु त्यस्तो अरू भइसकेका छन् उनीहरूप्रति अलिकति पनि दाहा ईर्ष्या आयो भने यो विकर्षित हुन्छ है भन्ने कुराप्रति थोरै पनि सजग भइदियो भने त्यो घृणा भाव, त्यो ईर्ष्या भाव आफै हटेर जान्छ, सम्मान भाव आफै पलाउँछ। किनभने आफ्नै स्वार्थको लागि पनि अब सम्मान गर्नु पर्यो कि परेन, आफ्नै स्वार्थको लागि पनि आदर गर्नु पर्यो, प्रेम गर्नु पर्यो, होइन भने विकर्षित हुन्छ अनि के गर्ने, नजिक आउँदैन। यति कुरा बुझिसकेपछि व्यक्तिले के गर्न थाल्छ, त्यो परिस्थिति, त्यो व्यक्ति, त्यो आफ्नो चाह, आफ्नो इच्छा जे हुन चाहे त्यो प्रति सम्मान गर्न थाल्छ, त्यस्ता भइसकेका व्यक्तिहरूप्रति सम्मान गर्न थाल्छ। सम्मान गर्यो कि ती व्यक्तिहरू आकर्षित हुन्छन्, नजिक आउँछन्। अब सिक्न सकिन्छ कसरी उनीहरूले गरे काम, उनीहरूबाट हामी ज्ञान लिन सक्छौँ र त्यो ज्ञानले हामीलाई उचाइमा उठाइहाल्छ, एक केही तहहरू पुरा गर्ने। त्यसपछि त्यो स्थिति बनिसकेपछि, सम्मानको भाव आफूसँग भइसकेपछि, अब यहाँनिर मूल कुरा आउँछ, मुख्य कुरा आउँछ। जे त्यो स्थिति, सम्मानको परिस्थिति बन्दछ, जे स्थिति बन्यो त्यो स्थितिलाई पूर्ण रूपमा भोग सुरु गर्ने अथवा अनुभूति गर्ने, यसलाई चाहिँ ध्यान भनिन्छ। ध्यान भनेको फिलिङ्स आयो, अब नजिक आयो, अब जे स्थिति बन्यो त्यो स्थितिलाई माया गर्न थालेपछि, प्रेम गर्न थालेपछि हामी त्यसप्रति आकर्षित भयौँ। अब आकर्षणको नियमले तपाईँलाई समात्यो, प्रेम गर्यो कि त्यसलाई सम्मान गर्यो कि व्यक्ति के भयो, उसँग जोडियो, अब छुट्न कठिन हुन्छ। उसलाई बिहान बेलुकै उसैको याद आउँछ, त्यही गर्न मन लाग्छ, अब काम गराइमा यस्तो आनन्द आउँछ, जे प्राप्त गर्यो उसले अब खुब त्यसमा काम गर्न मन लाग्छ, र काम गर्न मन लागेपछि त मान्छेको प्रगति भइहाल्यो नि। आफूले चाहेको कुरा गर्न पाएपछि को खुसी हुँदैन होला, अब उसको सुख शान्ति समृद्धि एकै पटक फलित भयो, किनभने काम गर्दा उसलाई आनन्द पनि आयो, जेमा आनन्द आयो त्यहाँ त शान्ति आफै आइहाल्छ, र जहाँ आनन्द आएर व्यक्तिले काम गर्यो समृद्धि पनि आफै आइहाल्छ। यसपछि व्यक्ति स्वतः उसले चाहेको स्थितिमा उपलब्ध हुन्छ। र रमाइलो कुरा के हो भने नि, आफूले चाहेको काम गर्न सुरु गर्यो व्यक्ति कि मनमा शान्ति आफै घटित हुन्छ। आज यदि हाम्रो मनमा अशान्ति छ, अतृप्ति छ, मनमा विभिन्न प्रकारका तनावहरू छन् भने एउटै मात्रै कारण हो, हामीले चाहेको कुरा गर्न पाएनौँ। आफूले चाहेको काम गर्न पायो, आफू बन्न चाहेको कुरा बन्न पायो, आफू त्यस्तै हुन पायो जस्तो हुनुपर्छ म भन्ने मलाई लागेको थियो, म त्यस्तै हुन सुरु गरेँ भने कहिल्यै पनि मनमा अशान्ति आउँदै आउँदैन, स्वत मन शान्त हुन्छ। आफूले चाहेको कुरा गर्न पाएपछि पनि कसैको मन अशान्त होला र? अशान्तिको एउटै कारण हो, आफूले चाहेको कुरा गर्न सकेन। आफू ताक्छ मुडो, बन्चरो ताक्छ घुँडो भइदियो। आफू एकातिर, परिस्थिति अर्कोतिर, यहाँबाट चाहिँ तनाव, डिप्रेसन, सारा समस्याहरू यहीँबाट जन्म हुन्छ। त्यसकारण आफूले चाहेको कुरा गर्नको लागि चाहेको कुरालाई पहिला आफूले खिच्नुपर्छ, आफूले आकर्षित गर्नुपर्छ, र हामीलाई सुख नदिने तत्व भनेकै घृणा हो, ईर्ष्याभाव हो, अरूको प्रगतिमा खुसी हुन नसक्नु हो, डाहा गर्नु हो। जहाँ हाम्रो मनमा डाहा छ दुर्गति सुरु भइ नै गयो। त्यसकारण बच्नुपर्छ डाहाप्रति, ईर्ष्याप्रति, घृणाप्रति बच्नुपर्छ। र यसबाट बचाउँछ कसैले भने ध्यानले मात्रै बचाउँछ, ध्यानको अलावा कुनै विकल्पै छैन। ध्यानको अर्थ हो सजगता, होसमा आउनु, जागरुक हुनु। आहा, मेरो मनमा यो घृणाभाव आयो है, यस्तो आउनुहुन्छ, उस सजग हुने बित्तिकै घृणाभाव हटाइहाल्छ, प्रेम सुरु गरिहाल्छ, सम्मान सुरु गर्छ, किनभने उसले बुझाएको छ नि, मैले अपमान भाव मेरो मनमा आयो भने यो चिज विकसित हुन्छ। यति बुझिसकेपछि अनि उस सजग भयो, जति पनि नकारात्मक मनमा आयो भने त्यो सजगताबाट हटाइदियो उसले, अब सकारात्मक भाव लिएर आयो। नकारात्मक स्थितिबाट सकारात्मक स्थितिमा ल्याउनको लागि हामीसँग एउटा तत्त्व छ, त्यो तत्त्वको नाम हो ध्यान। ध्यानको अर्थ सजगता, सजग नभइकन कुनै पनि कुरा हटाउन सक्दैनौँ, नराम्रो कुरा हटाउन पनि सक्दैनौँ, राम्रोलाई ल्याउन पनि सक्दैनौँ, सजगता अपरिहार्य छ। त्यसकारण सजग भयौँ भने स्वतः नकारात्मक भावना हटेर जान्छ, र हामीले हरेक वस्तुलाई आकर्षित गर्न सक्ने र आफ्नो जीवनलाई समृद्ध बनाउन सक्ने सामर्थ्य प्राप्त गर्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन विदा हुन्छु। हरि ओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

तसर्थ रूप ध्यान नै साधनाको प्राण हो। त्यसैले जप होस् वा कीर्तन, त्यसमा भगवानको ध्यान अनिवार्य रूपमा हुनु नै पर्छ। ब्रजेन्द्र नन्दन श्री कृष्ण एवं ब्रजरानी श्री राधारानीका चरणमा सभक्ति प्रणाम गर्दै प्रभातकालीन सत्सङ्गमा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, मन नै जीवको कर्मको कर्ता हो। ईश्वरीय राज्यमा मनले जे चिन्तन गरिन्छ त्यसैलाई नै नोट गरिन्छ र भगवान् त्यसै अनुसार फल पनि प्रदान गर्छन्। त्यसैले वर्तमान युगका मूल जगद्गुरु श्री कृपालुजी महाराज मनको साधनामाथि नै विशेष जोड दिनुहुन्छ। उहाँद्वारा प्रकटित सम्पूर्ण पद एवं सङ्कीर्तनहरूमा मनलाई नै विशेष सावधान गराइएको हुन्छ। आदरणीय श्रोताहरू, अब कार्यक्रम शुभारम्भ गरौँ। प्रेम रस मदिरा नामक ग्रन्थबाट लिएको यो सुमधुर पद, प्रस्तुत पदमा पनि मनलाई श्यामा श्याम यानि युगल सरकार श्री राधा कृष्णको चरणको शरण ग्रहण गर्नको लागि अनुरोध गरिएको छ।

आदरणीय श्रोताहरू, हाम्रो मन असाध्यै चञ्चल छ। यस संसारमा पनि निकै व्यस्त यस्तो मनलाई सजिलै श्यामा श्यामको चरणमा या भनौँ भगवान्को चरणमा लगाउन सरल छैन। यसको लागि बार बार तत्त्व ज्ञान सुनेर बुझेर मनलाई पक्का बनाउनुपर्छ। यो भावना दृढ भएको मनले नै लक्ष्य प्राप्ति कार्यमा सहयोग गर्न सक्छ। श्रोताहरू, आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको

चीज के हो जिज्ञासा पैदा भयो, उठाए हाथ में एक थैलो थियो, झोला बैग, त्यो थैलो भित्र हाथ हाले तो त्यहाँ के पत्थर का टुकड़ाहरू थिए, तो उनले हाथ में खेलाउँदै खेलाउँदै जहाँ माछा समात्नी हो त्यहाँ नदी को किनार में गएर एक पत्थर माथि बसे र कुर्न थाले कि थोड़े उज्यालो होस् त फेरि खोला में पसु। खोला में भेल बगिरा थियो, तेज थियो, बर्खा को समय थियो, त्यसैले उनले उज्यालो हुने समयसम्म कुर्ने विचार गरे। त खाली बस्ता के गर्नु त त्यो झोला में जुन पत्थर थियो त्यो पत्थर निकाल्दै त्यो तेज धार पानी बगिरहेको ठाउँमा फ्याँक्न थाले। जब त्यो पत्थर पानी में पर्यो त त्यसबाट चट आवाज आयो, कर्ण प्रिय लाग्यो, उनलाई आनंद लाग्यो कानमा, त फेरि अर्को पत्थर निकालेर फेरि फ्याके। यही क्रम चली रह्यो पत्थर छौंजेल, त अन्त्यमा एक पत्थर बाकी रह्यो हातमा। त्यति बेलासम्म उज्यालो भइसक्या थियो, त उनले सोचे यत्रो बेर मैले यो पत्थर फ्याकी रहे, अब यो अन्तिम छ, आखिर यो के रहेछ। त उनले त्यसलाई गहिरिएर हेरे र संयोग बस यी मछुआरा माछा मार्ने व्यक्ति माछा मार्ने पेसा अपनाउनु पूर्व एक हीरा व्यापारी का कार्य गर्दा रहेछन् र उनलाई हीरा को ज्ञान थियो, हीरा कस्तो हुन्छ। त उनले फ्याकेको पत्थर मध्ये बाँकी रहेको अन्तिम पत्थर हातमा लिएर हेरे, त उनले चिने कि यो त अनमोल हीरा हो, हीरा। त उनी पछुताउन थाले कि यत्रो हीरा मैले अज्ञानता बस फ्याकी दिए नदीमा, केवल एक हीरा बाँकी छ, भगवानले यत्रो कृपा गरे म माथि, तर मेरो नासमझी द्वारा यत्रो लस भयो, दुखी भए, आफूलाई दुर्भाग्यशाली मान्न थाले। त ध्यान दिनुहोस् कि यी मछुआरा त्यति दुर्भाग्यशाली छैनन्, किनकि कम से कम एक हीरा त हातमा आयो। यदि हामीसँग तपाईँ हामीसँग जे चिज प्राप्त छ अहिले, यदि त्यसलाई जानेनौँ भने हामी त्यो मछुआरा भन्दा पनि अभागी हुनेछौँ। त्यस्तो चिज तपाईँ हामीसँग छ, केवल हामी जान्दैनौँ। त्यो चिज के हो? त्यो चिज हो यो मानव देह। यो जुन मनुष्य शरीर तपाईँलाई प्राप्त छ नि, यो कयौं गुणा अनमोल हीरा भन्दा पनि मूल्यवान छ। यो वेद बताउँछ, वेद नाम सुन्नु भएको छ, वेद वेद भन्छ कि यो मानव देह को मूल्य जान र यसको लक्ष्य के हो त्यो जान, प्राप्त गर, नत्र महान हानि हुनेछ। इह चे दवेदि दथ सत्य वस्ति न चे दिहा वेदिन महति विनष्टि। वेद केन उपनिषद दोस्रो खंड को पांचों मंत्र भन्छ, ए मनुष्य हो सावधान, तिमीहरूलाई मनुष्य कै देह दियो, पशु पक्षी को दिए न, कुकुर बिरालो को दिए न, मनुष्य को दियो, यसको खास उद्देश्य छ, लक्ष्य छ, त्यो प्राप्ति हेतु तुरंत लाग, नत्र महति विनष्टि ही, महान हानि हुने छ। वेद सावधान गराउँछ, महान हानि के हुने छ त्यो पनि बताइदेऊ। त वेद भन्छ, इह चे दशकत बोधुम प्राक शरीरस्य विश्रसः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। कठोपनिषद 2-3-4। यो वेद मंत्र भन्छ, यदि यो मानव देहलामा तिमीले जान्नु पर्ने प्राप्त गर्ने चीज प्राप्त गरेनौ, संसारमा यत्तिकै बिताइदियौ, जन्मिनु हुर्किनु बढ्नु दुई चार छरछरी जम्मा गर्नु, 2-4 करोड जम्मा गर्नु, त्यसपछि गएर मर्नु, यही जीवन होइन, यदि यति नै मान्या छौ भने सुन कति हानि हुनेछ। वेद भन्छ,
कति हानि हुनेछ, कल्पौसम्म तिमीले दुःखदायी योनिमा जानुपर्छ, कुकुर बिरालो बिस्टाको किरा बन्नुपर्छ, टोयलेटको किरा, त्यो पनि कल्पौसम्म अनेक दुःख भोग्नुपर्छ। त्यो कल्प भने कति हो सुन्न, कल्पको हिसाब वेदानुसार तपाईँहरूले चार युग सुन्नु भएको छ, युग युग कलियुग अहिले चल्दैछ, त्रेता द्वापर सत्ययुग, चार युग हुन्छन्। त यो युगको आयु हुन्छ आफ्नो, जस्तै यो कलियुग जुन छ यसको आयु छ 4,32,000 वर्ष, यसमा अहिले 5,000 वर्ष बितेको छ, 4,27,000 वर्ष बाँकी छ। तपाईँहरू भन्नुहुन्छ अहिले घोर कलियुग लागिसक्यो, अरे अहिले कहाँ कलियुग लाग्यो, अहिले त केवल 5,000 वर्ष छ, बताउनुहोस् अगाडि लाखौँ वर्ष पछि के होला। त 4,32,000 वर्षको कलियुग, 8,64,000 वर्षको द्वापर युग जसमा श्री कृष्णको अवतार भयो, यो 8,64,000 वर्षको, 12,96,000 वर्षको त्रेता युग जसमा भगवान रामको अवतार भयो, 17,28,000 वर्षको सत्य युग हुन्छ, यी चार युग र यो टोटल युग मिलाउँदा 43,20,000 वर्ष हुन्छ। यो 43,20,000 वर्षको जुन चतुर्युग छ यो 71 पटक जब बित्छ त एक मनवन्तर कहलिन्छ, एक मनवन्तर हुन्छ, अर्थात 71 सत्ययुग, 71 त्रेतायुग, 71 द्वापरयुग, 71 कलियुग बित्दा, र यो हुन्छ 30,67,20,000 वर्ष एक मनवन्तरमा। र यो एक मनवन्तर जुन छ यो पनि 14 पटक जब बित्छ त एक कल्प हुन्छ। हामीलाई कल्पको हिसाब चाहिए थियो नि, बल्ल आयो कल्प। त यो कल्प भनेको कति हुन्छ, 4,29,40,80,000 वर्ष, यानि कि 4,29,40,80,000 वर्ष एक कल्प जुन सृष्टिकर्ता ब्रह्मा जी को एक दिन हुन्छ। हाम्रो 4 अरब वर्ष, एक कल्प एक दिन, यानि कि 4 अरब वर्षको कल्प, यस्तो कल्प हजारौँ हजार दुःखदायी योनिमा जानुपर्छ यदि तपाईँलाई प्राप्त यो मानव देहको मूल्य बुझ्नु भएन भने, बताउनुहोस् कति धेरै हानि हुनेवाला थियो। त्यसैले वेद सावधान गराउँछ, पुनः वेद भन्छ उत्तिष्ठत जाग्रत प्राप्य वरान निबोधत, कठोपनिषद 1:3-14 ध्यान दिनुस्। त्यसैले मनुष्य मात्रलाई वेद भन्छ उठ मोह निन्द्राबाट जाग, तुरन्त लक्ष्य प्राप्ति हेतु लागि पर वेद। अब यहाँ एक जिज्ञासा स्वाभाविक रूपमा उठ्छ कि यो वेद आखिर हो को, हामीलाई आज्ञा दिने किन मान्ने वेदको कुरा, क्यो वेद? त हेर्नुहोस्, वेद माने जान्नु, र यो वेदको बारेमा भागवतमा बताइएको छ वेदो नारायण साक्षात्, वेद स्वयं भगवान हो, दिव्य वाणी हो यो वेद, सब गीता भागवत रामायण ये जति छन् यो सबको मूल वेद हो, मूल ज्ञान। अरे गीता भागवत मात्र के कुरा, जति पनि संसारमा धर्म चलेका छन् ज्ञान चलेका छन् त्यो सबको मूल जुन हो वेद नै हो। वेदोखिलो धर्म मूलम मनुस्मृति, सनातन वैदिक धर्ममा त वेद मूल मानिन्छ नै, पूरा विश्वका वैज्ञानिक खोजकर्ताहरूले पनि स्वीकार गरे वेद नै मूल हो।
ध्यान दिनस वेद सब भन्दा प्राचीन ग्रंथ मानिन्छ जति अन्य ग्रंथ भए त्यसपछि आए शुरू भए त्यसैले हामीले बोल्ने जुन धर्म छ यसलाई सनातन धर्म भनिन्छ वैदिक धर्म भनिन्छ किन किनकि यो वेद जुन छ सबभन्दा पुरानो मात्र होइन सनातन हो नित्य हो वेद कहिले सुरु भएन ध्यान दिनुहोस् वेद नित्य रहन्छ सदा रहन्छ प्रलय कालमा पनि यो संसार प्रलय हुन्छ बिग ब्याङ थ्योरी अनुसार पनि संसार एक दिन डिस्ट्रोय हुन्छ तर वेद डिस्ट्रोय हुँदैन किन किनकि निःश्वसित मस्य वेदा हो भगवानको हृदयमा रहने श्वासबाट प्रकट हुने वस्तु हो यो प्रलय कालमा पनि भगवानको हृदयमा रहन्छ नष्ट हुँदैन यो वेद त्यसैले पाश्चात्य दार्शनिक वैज्ञानिकहरूले पनि स्वीकार गरे वेद नै मूल ज्ञान हो सब ज्ञानको विश्वको हरेक धर्म एक दिन सुरु भयो प्रारम्भ भयो तर वेद कहिले सुरु भएन सदा छ त्यसैले अनादि निदना वेद अनादि वेद सनातन नित्य शाश्वत जस्तै आज विश्वमा क्रिश्चियन धर्मको यति धेरै प्रचार छ यो धर्म एक दिन सुरु भयो लगभग 2000 वर्षको इतिहास छ यसको जीसस क्राइस्ट पनि यो परमधाम गइसकेपछि उनका शिष्यहरू मार्क म्याथ्यु लुक जान यी चारजनाले जुन उनले बोलेका चिज कलेक्सन गरेर बनाइदिए न्यू टेस्टामेन्ट ओल्ड टेस्टामेन्ट त यहुदीहरूकै जुन शास्त्र थियो त्यसैलाई तानेर बनाइयो यानि कि एक दिन सुरु भयो बौद्ध दर्शन जुन नेपालबाट प्रारम्भ भयो विश्वमा फैलिएको छ त्यसको पनि 25-26 सय वर्षको इतिहास छ पारसी धर्म जराथुस्त्रले प्रारम्भ गरे अहुर मस्त मान्नेवाला यो पनि ईसा पूर्व 1500 वर्ष पुरानो एक दिन सुरु भयो सब धर्म एक दिन सुरु भए तर सनातन धर्म कहिले सुरु भएन सदा छ सदा नित्य त्यो हो वेद त्यो वेद यहाँ बोल्दैछ सर्वोच्च ज्ञान त्यसैले शोपेनहावर म्याक्स मुलर विन्टर आदि सबले बोले पाल ड्युसन आदिले कि वेद नै सर्वोच्च ज्ञान हो योभन्दा पुरानो अरू छैन जति बने यसैबाट बनेका हुन् फिलोसोफिकल कन्सेप्सन अन इक्वल्ड इन इस्ट अर परहेप्स एनीवेयर एल्स इन द ओल्ड पाल ड्युसन पाश्चात्य दार्शनिक भए उनले बताए कि पूर्वीय धर्म संस्कृति जुन छ यो सनातन छ र सम्भवत विश्वकै यो सबभन्दा सनातन हो अरू छैन पाल ड्युसन भिक्टोर क्याजिन्स भए एक उनले बताए कि यो पूर्वीय दर्शन जुन छ सनातन वैदिक धर्म वेदको अगाडि हाम्रो फिलोसफी बच्चा समान छ हामी घुँडा टेक्न बाध्य छौँ वेदको अगाडि शोपेनहावर भए जर्मनी दार्शनिक उनले बताए कि वेद प्राचीनतम त हुँदै हो र हाम्रो लक्ष्य र हामीले खोजेको चिज प्रदान गर्न सक्ने क्षमता राख्ने यही वेद नै छ उनी निराशावादी थिए दार्शनिक खालि निराशाको कुरा गर्थे शोपेनहावर जब उनले वेदको ज्ञान प्राप्त गरे त उद्गार दिए इट हैज बीन द सोलेस अफ माई लाइफ एंड It will be the solace of my death, Schopenhauer. Mera niraash jivan lai saras banai diyo ved ko gyan le. Ra aba malai purna vishwas cha ki mero mrityu pani saras hune cha. Sukhdayi hune cha. Ta yo ho ved.
नित्य ज्ञान, शाश्वत ज्ञान, यो वेद हामीलाई सावधान गराउँदैछ।